0: व्यापार सहायतालाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको युनाइटेड नेशन इकोनोमिक एण्ड सोशल कमिशन फर द एशिया एण्ड द प्यासिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानामा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतिमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिंकका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपलाई जोड़ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य एसियाली राष्ट्रहरू बीचको व्यापार र यातायातलाई सहज बनाउनु तथा युरोपसम्म सीधा रेल सम्पर्क स्थापना गर्नु हो। यस सञ्जाल अन्तर्गत करिब 1,18,000 किलोमिटर लामो रेलवे लाइनहरू समेटिएका छन्। यो सञ्जाल एसिया र युरोप जोड्ने मुख्य तीनवटा करिडोरमा विभाजित छ। ट्रान्स साइबेरियन करिडोर पहिलो करिडोरको रूपमा रहेको छ। यो करिडोर मार्फत रूस हुँदै युरोप जोड़िन्छ। त्यसै गरी दोस्रोमा उत्तर दक्षिण करिडोर रहेको छ। मेची महाकाली रेलमार्ग निर्माण सम्बन्धी काम शुरू भएको 17 वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लाग्दा समेत यस क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।
1: असार महिनामा धेरैजसो वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको अधिकतम ब्याज दर स्थिर राख्दा 7 ब्याङ्कले घटाएका छन्। 20 वाणिज्य ब्याङ्कहरूको जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर 0.07 प्रतिशत बिन्दुले घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्ट्याण्डर्ड चार्टर्ड र एनएमबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25 प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। उसले जेठमा 4.25 प्रतिशत रहेको ब्याजदर असारमा 4% झारेको हो। असारमा 7 ब्याङ्कले घटाए ब्याजदर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासोपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासोपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कडाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
1: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रत्येक कार्य योजना समेत स्वीकृत गरेको छ।
2: आईएमए लिमिटेडको 26 वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमए लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाई थियो।
1: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यभाग प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनचक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
2: अब शेयर बजार। गत साता नेपालको धितोपत्र दोस्रो बजारमा बिक्री चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। त्यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेटपछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,724.03 बिन्दुमा झरेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमान्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम हर्मुज जलमार्ग संचालन र ईरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै ईरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि ईरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ ईरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत सम्म यीको खेलमा आइभोरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सृजना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 फराकिलो जित दर्ता गर्दै 3 अंकका साथ आफ्नो खाता खोलिसकेको छ।
2: अब विचार विश्लेषणको पालो। विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
1: राष्ट्रपाले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राजोपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ। अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि राष्ट्रपाको व्यवहार त्यस अनुकूल छैन। व्यवहार र कार्यशैलीमा तदर्थवापी छ।
2: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
1: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451 5490।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 1 गते सोमबार, जून 15 तारीक सन् 2026, नेपाल सम्मत 1146, अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
3: राजसभामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
2: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
3: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै, वार्ताको बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
2: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा क्रुआसाओ 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
3: सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 को बजेटको अन्तिम चरणमा तयारी पुगेकोमा यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोष हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। त्यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67 अर्ब 47 करोड़ 73 लाख 27 हजार विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौद्दात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 82-83 को भन्दा झण्डै 4 खर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ़ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बजेट बन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासोपालाई पनि गुटबन्दी र पदको हानथापमा फस्ने आभास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास थालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले सातै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाण्डुमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रबिन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7 लाख किलो भन्दा बढ़ी तयारी चिया मौजुदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ। उद्योग बन्द लम्बिएर हरियो चियापत्ती बाटोमा नै हुर्किदा चिया किसान पनि सोझै मर्कामा पर्ने छन्। बोटमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन दुई साताभन्दा बढ़ी समय लाग्ने गर्छ। प्रतिवेदन नआउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
4: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
3: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
3: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा चीन नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउँछौं शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ़ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँ स्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै वहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं, देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। त्यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरिद प्रक्रियाको सबलीकरण, राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 वटा नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड़ प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थकर्तामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण पोहोरभन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब मधेसको मात्रै 2 अर्ब 35 करोड़ शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको घटनामा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा पहिले पक्राउ पछि कसूर खोज्ने प्रवृत्ति शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
2: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत प्रविधिगत पछौटेपन पूर्ण क्षमताको अभाव जनशक्ति पलायन पर्यावरण मैत्री उद्योगको व्यवस्थापन सञ्चालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु कच्चा पदार्थको उचित प्रवर्धन गर्नु स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच 7 वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम। निर्माण स्थलमा रूख छपान शुरू 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पुष्पराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीचैन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिभलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन प्रविधि स्वास्थ्य शिक्षा पूर्वाधार वातावरण सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन सामाजिक सुरक्षा आधुनिक शहरी सेवा वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसैबीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देश बीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी बुधाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्धविराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिन भित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिन भित्र हर्मुज जलमार्ग पुनः संचालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। त्यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने सम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्धविराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिन भित्र अमेरिकी नौ

0: प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। र स्विजरल्याण्डमा का मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत संग्रहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
1: ताजा खबरमा अब खेल खबर। नेदरल्याण्ड्स फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यसअघि भएको खेलमा चारपटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ई को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
0: पटक पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा। समस्या समाधानको उपाय र चुनौतीको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
7: कार्यक्रम साझा आवाज
4: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
8: महिला किसानका संघर्ष सपना र सफलताका कथा
9: प्रोपाइटर मधुमाया जीजी पढे हैन प्रोपाइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 CIN मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
6: पसिनाको सम्मान समानताको अभियान
7: कार्यक्रम साझा आवाज।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा। इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन्। सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ। चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भने हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं।
11: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं, तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
0: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो, यहाँहरूले अन्य

0: सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन।
1: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
0: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि।
1: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
0: पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले?
1: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्यूलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर जुन अफिसमा काम गरेका छन् त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको, अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
1: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू, जायज विषयवस्तुहरू का सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएको अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
2: रासपामा मौलाउँदो कुटबन्दी, आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल, एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
3: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता।
2: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै, वार्ताको बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताद्वारा स्वागत, स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
3: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कारा साओ 7-1 पराजित, विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं। महेश बास्ताकोटीले चसक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ। यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ, पढ़िरहनु भएको छ। पत्रिकामा लेखिएको छ, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ। र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ, पत्रिका पढ़िरहने व्यक्तिलाई औंला देखाएर, जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो, यी मुद्दा मामिलाले नि हैरान बनायो, सांसद भएपछि सबै सफा चट।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार सीआईएन संवादमा यहाँलाई स्वागत छ। सीआईएन संवाद आज हामीले कला साहित्य संगीत र भाषाभाषीका गीतसँग सम्बन्धित रहेर कुराकानी गर्दैछौ। हामीसँग एकजना गायिका सर्जक र नेपाली गीत संगीतको उद्यमीका रूपमा पनि लिन सकिन्छ। उहाँले आफ्नै स्टुडियो स्थापना गरेर स्टुडियोमा विभिन्न गीत संगीतहरू सृजना गर्ने रेकर्ड गर्ने र ती गीत संगीतहरूलाई बजारमा ल्याउने काम पनि गरिरहनु भएको छ भने स्वयं आफै पनि गायिका हुनुहुन्छ र थुप्रै त्यस्ता म्युजिक भिडियोहरूमा पनि उहाँले अभिनय गरिसक्नु भएको छ र त्यसै गरेर नेपाल भाषामा पनि उहाँका गीत बजारमा छन् र आजको सीआईएन संवादमा हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौ। हाम्रो स्टुडियोमा आज हामीले गायिका बुनु श्रेष्ठलाई निम्ति आएका छौं। म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई।
1: नमस्कार, धन्यवाद।
0: खासमा आज चाहिँ मैले तपाईँसँग कुरा गर्दै गरेको विषय नेपाली गीत संगीतमा अलिकति फरक धार लिएर काम गरिरहनु भएको छ।
1: हजुर,
0: एउटा कुनै सर्जकको अर्थात गायिकाको स्टुडियो पनि छ, त्यो स्टुडियोमा गीत रेकर्डिङका कामहरू हुन्छन्, प्रोडक्सनका कामहरू हुन्छन्, स्वयं आफै त्यो फिल्ड त्यो इन्डस्ट्री चलाइरहनु भएको छ होइन। अब गीत संगीतको पाटो सँगसँगै चाहिँ यो उद्यमशीलताको पाटो पनि यहाँको चाहिँ छ। समग्रमा नेपाली गीत संगीतको आजको अवस्था चाहिँ कस्तो लाग्छ?
1: आजको अवस्था जुन बेला मैले सुरुवात गरेको थिएँ त्योभन्दा धेरै नै एडभान्स भइसकेको छ, राम्रो लाग्छ मलाई अहिले। किन भन्दाखेरि अब अहिले प्लेटफर्महरू पनि धेरै छन्। पहिला चाहिँ अब मैले सुरुवात गर्दाखेरि चाहिँ रेडियो नेपाल थियो अनि दुई चारवटा स्टुडियोहरू थियो। अब अहिले भनेको हजुरसँग यदि ट्यालेन्ट छ भने हजुरले आफ्नै हातबाट पनि सुरुवात गर्न सक्नुहुन्छ नि त। त्यो छुट्टै पार्ट भयो। जस्तो अब मोबाइल छ, मोबाइलबाट आफ्नो रिलहरू बनाएर होइन टिकटक प्लेटफर्महरू भनौँ धेरै छ, त्यहाँबाट पनि तपाईँले अब कम्पिटिसन उदी पठाउन सक्नुहुन्छ आफ्नो ट्यालेन्टलाई त्यहाँबाट होइन। धेरै नै छ प्लेटफर्महरू, धेरै राम्रो हुँदैछ अहिले।
0: अब एउटा गायिका स्टुडियो सञ्चालन गरेर गीत संगीतको इन्डस्ट्रीमा लाग्दै गर्दा उद्योगमा लाग्दै गर्दाखेरि चाहिँ बाधा व्यवधानहरू के कस्ताहरू आइलाग्दा रहेछन् होइन। म तपाईँको साङ्गीतिक जीवन अलि पछि कोट्याउनेछु। समग्रमा अहिले तपाईँ एउटा सर्जक मात्रै होइन एउटा उद्यमी पनि हुनुहुन्छ होइन, एउटा गीत संगीतको स्टुडियो निर्माण गरेर काम गर्दै गर्दाखेरि चाहिँ पछिल्लो समय यहाँले झेलेका समस्याहरू सुनाउन खासमा हामी सुरुमा अलिकति दुःखका कुरा गरौँ, त्यस पछाडि सुखद पाटोहरूमा जानेछौँ। अहिले अहिले अहिले तपाईँहरूको च्यालेन्जको रूपमा चाहिँ विभिन्न त्यस्ता प्लेटफर्महरू आए, इन्टरनेट मार्फत एआई जेनेरेट गीतहरू बन्छन् मार्केटमा होइन, उसैले भिडियो बनाइदिन्छ, गायक पनि उसैले बनाउँछ, संगीतकार उसैले बनाउँछ होइन, अनि वाद्यवादक पनि उसैले दिन्छ भने यो अवस्थामा चाहिँ एउटा स्टुडियो सञ्चालन गर्दै गर्दाको आजको अनुभव चाहिँ
1: यस्तो छ। अब त्यो अलि सहजताको हिसाबले हेर्दाखेरि चाहिँ एआईले गरिदिन्छ भन्ने एउटा भ्रम छ भन्छु म चाहिँ। किन भन्दाखेरि जति हामीले स्टुडियोमा रेकर्डिङ गर्दाखेरि त्यो साउन्डहरू आउँछ अथवा शब्द उच्चारण केही कुराहरू भयो, गायकीको फिलको कुराहरू भयो, एआईले नगर्ने होइन गर्छ, तर त्यसमा धेरै त्रुटिहरू छ। अब त्यो त्रुटिहरूलाई पनि उहाँले सुधारेर आउनुभयो भने चाहिँ धेरै नै रिस्क छ हाम्रो इन्डस्ट्रीलाई होइन। अब होइन, अहिलेसम्म चाहिँ धेरै कुराहरू त्रुटि छ त्यसमा। हाम्रो जसरी हामीले गाउँछौँ, जसरी फिल दिएर हामी गाउँछौँ नि, सर्जकहरूले लेख्नुहुन्छ, रचना गर्नुहुन्छ, कम्पोजिसन गर्नुहुन्छ, रेकर्डिङकै पार्टहरू भयो, त्यो चाहिँ यता नै हाम्रो नै स्ट्रङ छ। त्यसले गर्दाखेरि मन पनि त्यति जति छुन्छ हाम्रो लाइभ म्युजिकहरूले त्यति चाहिँ मलाई त्यो एआईले जेनेरेट गरेको जुन गीतहरू हुन्छ त्यसले चाहिँ छोएको जस्तो मलाई चाहिँ फिल भएन आजको दिनसम्म चाहिँ।
0: बुनु श्रेष्ठले स्टुडियो सञ्चालन गरिरहनु भएको छ, अहिले सरदर दिनमा कति जति गीतहरू रेकर्ड हुन्छन् तपाईँको स्टुडियोमा, कतिको काम छ, अकुपेन्सी के भइरहेछ?
1: जति हामी सक्छौ त्यति चाहिँ हामीलाई पर्याप्त छ भन्छु म।
0: भनेपछि अहिले विभिन्न इन्टरनेटमा प्लेटफर्महरू आए पनि स्टुडियोहरूमा काम रोकिएको छैन?
1: मलाई पनि अचम्म लाग्छ कि अब हरेक कुराहरूमा मन्दी आयो, यहाँ भयो त्यहाँ भयो भन्ने कुराहरू जुन मार्केटमा छ, तर हाम्रो इन्डस्ट्रीमा स्रष्टाहरू धेरै हुनुभएको हो कि म जान्दिनँ होइन। जस रोकिएको छैन कि
0: कामहरू चाहिँ,
1: जुनै स्टुडियोमा पनि म हेर्छु, फोटोहरू हेर्छु साथीभाइको। अब अहिले नै पनि भर्खरै एकजना साथीको विमोचनमा गए, पाँचवटा गीत रिलिज भयो, पाँचवटा भिडियो रिलिज भयो कि स्रष्टाहरूको कमी छैन कि, तर तपाईँ चाहिँ सक्षम हुनु पर्यो कि, त्यो काम आउटपुट राम्रो दिनु पर्यो, तपाईँले चाहिँ हात मानेर बस्नु पर्दैन, मलाई चाहिँ त्यस्तो लाग्छ।
0: अब तपाईँको गीत संगीतको यात्रातिर लागौं, यहाँको गीत गायनको यात्राको शुभारम्भ कसरी भयो, अनि यहाँको शुभारम्भसँगै यहाँले पहिलो पटक गुनगुनाएको कुनै गीतको अंश याद छ, हामी शुरूआत गरौँ।
1: मेरो चाहिँ अब सांगीतिक माहौल त मेरो बच्चैदेखिकै थियो, घरबाटै मेरो बुवा पनि साहित्यकार हुनुहुन्थ्यो। अब बेलुका बेलुका खाना खाइसकेपछि यसो गाउने रमाइलो गर्ने सुत्नुभन्दा अगाडि त्यो थियो, तर मलाई आफैलाई चाहिँ म भोलि गएर चाहिँ अब त्यो रेडियोहरू सुनिराख्दा टेलिभिजन हेरिराख्दा त्यो ठाउँमा म पनि हुन्छु है कुनै दिन भन्ने सपना चाहिँ थिएन कि, अकस्मातै म छिर्या हो।
0: साहित्यिक परिवारमा साहित्यिक माहौल थियो तर गीत संगीतमै अगाडि बढ्छु भन्ने चाहिँ
1: कल्पनै थिएन।
0: कति याद छ कति सालमा यहाँले पहिलो पटक गीत गुनगुनाउँदा म गायिका बन्न सक्छु या त म सर्जक बन्न सक्छु भन्ने लागेको चाहिँ?
1: मलाई चाहिँ एक एउटा सायद 9-10 कुरा हो होइन, स्टेजमा स्कुलमा प्रोग्राम हुँदाखेरि जब मैले गाएँ अनि त्यो बेलामा चाहिँ नानीलाई चाहिँ काठमाडौँ पठाउनुपर्छ, राम्रो स्वर छ, उहाँलाई गायिका बनायो भने राम्रो हुन्छ भन्ने कुराहरू आएको थियो टिचरहरूबाट। अनि तर त्यो त्यतिकै बिर्से, पछि म काठमाडौँ घुम्न आउँदाखेरि चाहिँ रेडियो नेपाल जाने इच्छा भयो घुम्नलाई, अनि जब रेडियो नेपाल सरी गएँ त्यसपछि चाहिँ अनि मेरो गायन यात्रा सुरु भयो।
0: औपचारिक रूपमा यहाँले कति सालमा चाहिँ गीत रेकर्ड गर्नुभयो, पहिलो गीत यहाँको बजारमा आएको?
1: मेरो एल्बमकै रूपमा आएको भनेको चाहिँ 57 हो, तर रेकर्डिङ चाहिँ मैले जुन रेडियोमा छिरेपछि त्यहाँ कम्पिटिसनमा भाग लिएर प्रथम भइसकेपछि 54 मैले रेकर्डिङ गरेको।
0: रेडियो नेपालको आधुनिक गीत
1: आधुनिकमा चाहिँ मैले 55 गरेको,
0: 55
1: 54 चाहिँ लोकगीतबाट मैले
0: लोकगीत प्रतियोगितामा चाहिँ यहाँ रेडियो नेपालबाट
1: भोइस
0: परीक्षा पास गरिसकेपछि अनि गीत रेकर्ड गराउने चलन थियो त्यो बेला
1: होइन,
0: आफूले गाएको गीत चाहिँ त्यही रेकर्ड गराउने लाइभमा चाहिँ
1: हामीले मौका पाउँथ्यौँ, एउटा गीत रेकर्डिङ हुन्थ्यो अनि त्यतिखेर चाहिँ हाम्रो अहिले जस्तो मल्टी ट्र्याक सिस्टम थिएन, त्यो बेलामा चाहिँ लाइभ हुन्थ्यो अनि सबैजना म्युजिसियनहरू बसेर मजाले गीत गाउँथ्यौँ।
0: त्यो याद छ कुन गीत पहिलो पटक रेकर्ड भयो?
1: मलाई याद छ किन बिर्सिने र
0: सुनाउन सुनाउन

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेऱ्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: यस्तो भयो, अब एउटा कलाकार भइसकेपछि चाहिँ यो विधा चाहिँ मात्रै गाउँछु भन्नु भन्दा पनि मलाई लागेको कुरा, अब हाम्रो सबै विधाहरू जे जति छन् सबै नै एकचोटि के हुँदो रहेछ ट्राई गरौँ न त भन्ने खाले मनमा आयो। त्यही भएर मैले क्लासिकल पनि सिकेँ, अनि त्यो सिक्ने क्रममा चाहिँ अब यस्तो हुन्छ हाम्रो यो म्युजिक फिल्डमा चाहिँ जो मान्छे जुन गीत गायो अनि सबैले त्यही धारको गीतहरू दिने चलन छ कि, अनि मैले नगाएको होइन, मैले मलाई एकदमै प्रिय छ अब आफ्नो कला संस्कृति आफ्नो पहिचान हाम्रो भनेको लोक संस्कृति नै हो। त्यो बेलामा चाहिँ मैले जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओरले त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। जब मसँग पैसै छैन भने पनि आएन भने पनि म खुसी हुन्छु भने त त्यो ठुलो कुरा हो नि त होइन। गीत संगीतमा लगानी गरेर रिटर्न आउँछ भनेर म गर्दिनँ, रिटर्न नआए पनि ठिक छ, आए त झनै राम्रो भयो, अरू क्रिएसन गर्न
0: पाउँछ। मेरो काम कर्म हो,
1: कर्म हो,
0: मेरो रुचिको विषय हो भन्ने लाग्छ है। मैले अघि जोड्दै थिएँ यहाँलाई, खासमा यहाँले लोकगीत गाउनुभयो, आधुनिक गीतहरू गाउनुभयो, कुनै समय यहाँले अरूले भनेपछि गाउनुभयो, फरमाइसमा गाउनुभयो होला होइन, कुनै लगानीकर्ताको गीतहरू गाउनु होला। पछिल्लो समयले यहाँले आफै सर्जन आफै सर्जकका रूपमा पनि काम गरिरहनु भएको छ, गीत संगीतहरू बनाउनुहुन्छ, म्युजिक भिडियोहरू पनि देखिन्छ बनाउनुहुन्छ, त्यो हुँदाहुँदा अहिले स्टुडियो पनि सञ्चालन गरेर काम गरिरहनु भएको छ होइन। यो पछिल्लो समय सार्वजनिक भएको नेपाल भाषाको गीत मा पनि यहाँले राम्रो लगानी गरेको जस्तो देखिन्छ। मैले भन्न खोजेको चाहिँ अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने, त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ यहाँले?
1: कमै छ होइन, कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
0: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
1: बहनिया मिला धसा ज्यू

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ।
0: नेपाल भाषाका गीतहरू पछिल्लो समय केही सीमित सर्जकहरूले मात्रै निकालेको जस्तो लाग्छ, गाउनुहुन्छ। पछिल्लो समय व्यावसायिक रूपमा भाषाभाषीका गीतहरू आउँदैनन्, त्यसमा पनि नेपाल भाषा होइन, तर यहाँले ठूलो लगानी गरेर यो गीत बजारमा ल्याउनु भयो। हामी अघि पनि कुरा जोड्यौं, गीत संगीत बजारमा ल्याउँदै गर्दा त्यसको प्रतिफलको आशा अर्थात त्यो सर्जकले त्यो गीतबाट केही मुनाफा गरोस्, आफ्नो गीतमा गरेको लगानी उठाओस् होइन, अनि अर्को गीत गर्न पनि उसलाई सहज होस् भन्ने हुन्छ। तर ती सबैका बावजुद पनि यहाँले नेपाली गीत संगीतमा यो खालको योगदान दिइरहनु भएको छ। खासमा यो भाषाभाषीका गीतमा सर्जकहरूले त्यति धेरै लगानी गर्न नचाहने अनि गायक गायिकाहरू पनि त्यति धेरै त्यसमा झुकाव नराख्ने होइन, आफ्नो भाषाभाषीका गीतहरू गाउनलाई केही शोकका लागि र केही सम्झनाका लागि मात्रै गरिन्छ, खासमा यो किन के लाग्छ यहाँलाई?
1: यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दिएको कारणले होला सायद, अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? नयाँ पुस्ताले भाषाभाषीका गीतहरू, त्यसमा पनि अहिले हामीले कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ यहाँले?
1: धेरै छ अहिले, धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ।
0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौ,
0: सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो। मैले अब यही इन्टरभ्यू मार्फत भन्छु सर्जकहरूलाई पनि, लेख्नुहोस् तपाईँहरू होइन, अब गाउने मान्छेले पनि आफ्नो जीवनकालमा यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: जस्तो अब अहिले यो हुँदै गर्दा तपाईँले नेपाल भाषाका गीतहरू पनि बजारमा ल्याउनु भयो होइन, अनि नेपाल भाषाका सर्जकहरूले स्टेज कार्यक्रमहरू कतिको पाएको जस्तो लाग्छ यहाँलाई? अनि त्यो लगानी गरिसकेपछि त्यसको रिटर्न त छैन गीत संगीतमा, त्यो सँगसँगै चाहिँ दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन। अब अलिकति हामीले धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि तर पनि दुःखी चाहिँ हुन म चाहिँ अझ अझ गर्नुहोस् होइन, सक्नेले गर्नुहुन्छ, बुझ्नेले गर्नुहुन्छ, नबुझ्नेले बुझ्नु भएन गर्नु भएन भन्छु, तर गर्नुहोस् होइन। हाम्रो नेवार कम्युनिटीहरू पनि छ, संघ संस्थाहरू छ, उहाँहरूको पेज उति सेयर गरिदिनुहोस् हामीलाई,
0: एउटा
1: गुठीहरू हुन्छ, अब अहिले त पेजहरू छ, युट्युब च्यानलहरू छ, त्यसमुदी टिभीहरू नै छ होइन, हाम्रो नेवारहरूको त्यहाँ बजाइदिनुहोस् न कम्तीमा, हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि। म त एकदमै निराश भएँ त्यो गीतबाट होइन, अनि अर्को प्रोजेक्टहरू गर्ने भनेर एकदमै एक्साइटेड थिएँ, तर मलाई अलिकति भयो क्या त्यो गीत गर्दाखेरि, एउटा आफ्नै कम्युनिटीले पनि ल ओहो आएछ त नयाँ गीत भनेर एउटा शेयर मात्रै हान्दे पनि त
0: आजको दिनमा आफ्नो भाषाको गीत निकाल्न कति महत्वपूर्ण छ
1: मलाई चाहिँ महत्वपूर्णै लाग्छ होइन त्यही भएरै गरेको हो तर सपोर्ट चाहिँ गरिदिनुहोस् प्लिज
0: रचना संगीत शब्दहरू जीवन्त रहने भाइ होइन त्यसले गर्दाखेरि पनि समुदायसँग सम्बन्धित भाषामा गीत संगीत ल्याउँदाखेरि त्यसले एउटा अर्को खालको चाहिँ पहिचान दिने भयो होइन अनि यो पछिल्लो समय चाहिँ नेपाल भाषाका गीत संगीतहरू कहीँ कतैनिर अलिकता गुन्जिन थालेका छन् होइन
1: अब यो
0: अलिकति बढेको छ तर त्यही गीतमा त्यही नेपाल भाषासँगै फेरि नेपाली पनि जोड्ने र त्यो मिक्स गरेर गाउँदाखेरि पनि अझ मिठो सुन्निएका कारण पनि कतिले चाहिँ त्यसरी गीतहरू ल्याइरहनु भएको हुन्छ होइन त्यो देख्दा चाहिँ कस्तो लाग्छ यहाँलाई
1: खुसी लाग्छ नि होइन अब अहिले बच्चा बच्चाले अघि मैले कुरा गर्दा चाहिँ हामी अन्त गयौँ मेरो बच्चाले नेवारी गीत अब जब उसले बुझ्दैन पनि अहिले चाहिँ उसलाई पनि सिकाइरहेछ स्कुलमा पनि सिकिरहेछ घरमा पनि सिकिरहेछ अब उसले नबुझे पनि त्यो इन्जोय गर्छन् कि जस्तो अरू नै जातको मान्छेहरूले पनि त इन्जोय गरिरहेको छ नि त नेवारी धुनलाई होइन त्यो गीतहरूलाई नबुझे पनि भनेपछि हामी बुझ्ने मान्छेले त झन् किन सपोर्ट नगर्ने भन्छु के म सबैलाई
0: समुदायको हिसाबले चाहिँ आफ्नो भाषा र कला साहित्यलाई अगाडि बढाउनलाई हामी आफै लाग्नुपर्छ भन्ने चाहिँ हो अघि बीचमा हामीले कुरा पनि गर्यौं होइन अब फेरि म यहाँकै सांगीतिक यात्रा तर्फै लाग्छु त्यस पछाडि यहाँले अर्को नेपाल भाषाका गीत निकाल्नु भएको छ
1: मैले यो भन्दा पछि चाहिँ छैन तर अहिले कुरा भइरहेको छ एक दुईवटा प्रोजेक्टहरू आउँदैछ अनि तब त्योभन्दा पहिला भुइँचालोको बेलामा चाहिँ मैले दोलखेली नेवारी पनि गाएको थिएँ होइन तर मलाई प्लिज गाउनु थिएन भन्नुहोस् है मलाई शब्द याद छैन होइन हेरेर गाएको हो रेकर्डिङमा पनि अनि त्यो भुइँचालोमा अब त्यो पीडामा भएको बेलामा चाहिँ त्यसलाई केही राहत होस् भनेर एउटा गरेको थियो हामीले त्यो प्रोजेक्ट अनि
0: अब यहाँले विभिन्न गीत संगीतमा आफ्नो आवाज दिँदै गर्दाखेरि थुप्रै त्यस्ता आधुनिक गीत संगीतहरू छन् अनि थुप्रै त्यस्ता सर्जकका गीतहरूलाई यहाँले कभर सङको रूपमा पनि गाउनु भएको छ
1: होइन
0: अब तपाईँको आवाजबाट त धेरै गीतहरू सुन्न मन छ हाम्रो श्रोता दर्शकलाई पनि सुनाउनु मन छ यहाँले अहिलेसम्म आफ्नो रियाजको समयमा होस् होइन प्र्याक्टिस गर्दाखेरिको समयमा होस् बसेको बेलामा फुर्सदमा समयमा चाहिँ यहाँलाई एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अरुण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन यति छुन्छ कि त्यो गीतले
0: सुन्न सक्छौ
1: हुन्छ हुन्छ सानो टुक्रा हुन्छ

0: आफ्नै गीत गाउनु पर्यो भने कुनै
1: आफ्नै गीत पनि छ धेरै छ
0: त्यसमध्ये
1: फेट भन्नुपर्दा अहिले हाम्रो
0: जुन गीत चाहिँ मैले आफूले गाएँ एकदमै धेरै सन्तुष्ट छु भन्ने कुनै
1: एउटा चाहिँ मलाई
0: त्यो

0: चलेको होस् नचलेको होस् आफ्नो सृजना हो भन्ने हुन्छ नि त.
1: आफ्नो सृजनाहरू त सबै नै प्यारो लाग्छ, तर मलाई अहिले चाहिँ एउटा सुनाउन मन लागेको चाहिँ मलाई बुनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउन मन लाग्छ.
0: अन्तरा मिलेका छन् न संगीत त्यो भनेको जस्तो कम्पोजिसन छ, अनि गीत एरेन्जमेन्ट सुन्यो भने पनि कता कता के नपुगेको जस्तो छ, तर पनि गायक भन्ने हुटुटीका साथ आउनुहुन्छ, गीत गाउनुहुन्छ, केही समय चल्नुहुन्छ, फेरि सेलाएर जान्छन्. त्यस्ता संगीतहरू, त्यो संस्थाहरू, त्यो खालको बजार देख्दा र अघि तपाईँले सम्झिनु भएको स्वर्गीय अरुणा लामाको गीत जस्ता सर्जकहरूका त्यो समय देख्दा चाहिँ
1: अलिकति अब हामी जस्तो विचार राख्ने मान्छेहरूलाई चाहिँ अचम्मै लाग्छ हेर्दाखेरि होइन. तर अब आफ्नो आफ्नो इच्छाको कुरा हो, तर मेरो हिसाबमा भन्नुपर्दाखेरि चाहिँ सकभर यो एउटा केही गर्छु भनेर आइसकेपछि राम्रै काम गर्नुहोस् न होइन. छेडी त्यो लोकप्रियताको लागि थोरै पैसाको लागि त्यसको पछि भाग्दाखेरि चाहिँ हाम्रो इन्डस्ट्री चाहिँ हाम्रो संस्कृति हाम्रो म्युजिक इन्डस्ट्री कतातिर जान्छ भन्ने कुरा चाहिँ विचार गरिदिनुहोस् न. किन भन्दा हामीले लिएर जाने भनेको त पैसा पनि होइन, त्यो पपुलारिटी पनि छाडिक त हो नि होइन. त्यसको लोभमा चाहिँ हाम्रो ओहो नेपाली सङ्गीत यस्तो भनेर मान्छेले होइन अब देश विदेश बज्छ अहिले त युट्युबमा हाले संसारले हेर्छ. जति यो फिल्ड देखिन्छ बाहिरबाट जति सुन्दर छ, सबैजना खुसी हुनुहुन्छ, रमाइलो छ, घुम्न डुल्न पाइन्छ, देश विदेश घुम्न पाइन्छ भनेर आउनुहुन्छ, त्यसरी नआउनुहोस्. जति देख्नुहुन्छ त्यो जति सुन्दर छ त्यति नै स्ट्रगल छ होइन. त्यसमा हजुरले भने जस्तो अब धैर्य पनि चाहिन्छ होइन, सहनशीलता पनि, डिसिप्लिन त चाहियो नै.

0: धेरै कुराहरू छ, जति लाइट देखिन्छ बाहिरबाट सुन्दर लाइट देखिन्छ त्योभन्दा हजार गुणा भित्र सङ्घर्षहरू लुकेको छ। अब त्यो सबै कुराहरू अहिले यहाँ डिटेल्समा हामी गर्न थाल्यौँ भने हाम्रो दुई तिनवटा एपिसोड जान्छ होला, होइन? धेरै गाह्रो छ, झन् अब महिलाहरूलाई त झन् त्यसमा धेरै नै गाह्रो छ त्यो
1: आउनलाई, कलाकार बन्नलाई चाहिँ संगीतको ज्ञान पनि आवश्यक भयो।
0: त्यो त सबैभन्दा इम्पोर्टेन्ट त ज्ञानै हो।
1: जब ज्ञान छैन, संगीतको ज्ञान लिएको छैन, संगीतलाई चाहिँ वास्तविक रूपमा बुझिएको अवस्था छैन भने पनि गीत संगीतको यो यात्रासम्म पुग्नलाई गाह्रो हुन्छ,
0: गाह्रो छ। त्यो भएर सबैभन्दा पहिला सिकेर, म चाहिँ 81 आएँ अनि त्यसपछि बुझ्नु बित्तिकै झट्टै मैले सिक्न थालेँ, त्यो हो। तर म भन्न चाहन्छु पहिल्यै सिकेर आउनुहोस्, अनि तपाईँले कतिको धैर्यता छ होइन त्यो पनि आफूमा हेर्नुहोस्, आफूलाई सक्छु कि सक्दिनँ भनेर पहिल्यै। अनि त्यही हो, धेरै सङ्घर्षहरू छन्, जति उज्यालो छ त्यति नै अँध्यारो छ पृथ्वी पाटोहरू।
1: जस्तो यहाँ त संगीतको विद्यार्थी पनि हुनुहुन्छ होइन, लामो समय संगीत पनि पढ्नुभयो होइन, त्यो भन्दै गर्दाखेरि अन्तिममा मलाई जोड्न मन लागिहाल्यो, मैले खासमा यहाँसँग विदा पनि माग्न खोजिरहेको थिएँ। अन्तिममा चाहिँ हामीले संगीत सिक्ने सिक्ने सिक्ने भन्छौँ होइन, सिकेर आउनुहोस् भन्छौँ, खासमा चाहिँ एकदमै छोटो रूपमा यहाँले भन्नु पर्यो भने सिक्नु चाहिँ पर्ने के हो, त्यो संगीतको पाठमा चाहिँ के सिक्नुपर्छ?
0: अब
1: इन्स्टिच्युटमा जानै पर्ने
0: होइन, त्यो रियाज मेन चाहिँ अब सिक्ने भनेको चाहिँ अब गाउनलाई कसरी हामी गाउने भन्ने कुराहरू नै बेसिक त त्यही नै हो, सारेगम नै हो होइन। अनि त्यसपछि हामी इन्स्टिच्युट नै जानु पनि पर्दैन, अहिले त हात हातमा मोबाइल छ होइन, तपाईँले मोबाइलमै प्ले गरेर पनि सिक्न सक्नुहुन्छ। अनि सिक्नलाई चाहिँ अब तपाईँको वरपर कति स्रष्टाहरू नै हुनुहुन्छ, उहाँहरूकै कुरा सुनेर पनि सिकिन्छ कति कुराहरू, उहाँहरूसँगको बसाइमा पनि सिकिन्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ रियाज चाहिँ गर्नुपर्छ, त्यो चाहिँ दैनिकीमै आफ्नो खाना खाने जस्तै नै भनौँ न, त्यसमा यदि सक्षम बन्न चाहनुहुन्छ, सफल बन्न चाहनुहुन्छ हजुरहरू भनेदेखि चाहिँ त्यो मेहनत पनि चाहिन्छ अलिकति। अब मेहनत जसले गरेको छ ऊ सफल भइ नै हाल्छ जुनै फिल्डमा पनि, यसमा मात्रै होइन।
1: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद,
0: सम्झिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: हस्, धेरै धन्यवाद। आजको सीआईएन संवाद यही सकिन्छ, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से। फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631494।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
7: सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरन घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: यो हो हजुरका
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43200।

0: हजुरको रेडियो 102.1 मेगा
1: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलबङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422544।
10: 9840437893। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
11: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
11: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475946 98692965998।
10: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: हुने गरेको प्रहरीको तथ्याङ्क छ नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक स्थलसम्म बहस चल्न थालेको छ बाल विवाहले मानव बेचबिखनलाई प्रशय मिलिरहेको छ बाल विवाह र मानव बेचबिखन एक अर्कासँग पनि सम्बन्धित समस्या हुन् नेपाल मानव बेचबिखनको स्रोत ट्रान्जिट र गन्तव्य देशका रूपमा चिनिन्छ हरेक वर्ष हजारौं नेपाली महिला तथा बाल बालिका वैदेशिक रोजगारी विवाह शिक्षा वा राम्रो जीवनको प्रलोभनमा परेर बेचबिखनको जोखिममा पर्ने गरेका छन् बेचबिखनका प्रमुख गन्तव्यहरूमा भारत तथा केही खाड़ी देशहरू समावेश छन् बाल विवाह भएका किशोरीहरू शिक्षा आर्थिक अवसर र निर्णय क्षमताबाट वञ्चित हुने भएकाले बेचबिखन तथा शोषणको जोखिममा बढ़ी पर्छन् यस्ता समस्याको समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन शिक्षा आर्थिक सशक्तिकरण तथा जनचेतना कार्यक्रम आवश्यक पर्छन् आजको कार्यक्रममा हामी नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखाका प्रमुख गीता कुमारी दाहाल र जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रसँग छलफल गर्छौं नमस्कार अनि स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रम बदलिदो नेपालमा
3: धन्यवाद
4: धन्यवाद म्याम
2: सबैभन्दा पहिला म म्यामबाट नै सुरु गर्छु पछिल्लो समयमा के छ बाल विवाहको अवस्था के छ नेपालमा
4: धन्यवाद म्याम यो एकदमै महत्वपूर्ण विषय यहाँले उठान गर्नुभएको छ बाल विवाहको सम्बन्धमा र बाल विवाह नेपालको हामीले हेर्दाखेरि हामीले तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ र तथ्याङ्क नै भर पर्दो हुन्छ अब नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार हेर्दा 35% चाहिँ बाल विवाह छ नेपालमा भनेको देखिन्छ त्यसैलाई पनि अब टुक्रियाएर राखेको छ होइन अब 45 हिमाल मधेश पहाड़ भनेर यसरी राखेको छ भन्दाखेरि बाल विवाहको अवस्था अहिले भयावह नै देखिन्छ धेरै देखिन्छ
2: अलिकति बाल विवाह सम्बन्धी मुद्दाको संख्या र उजुरीको कुराहरू गरौं होइन विशेष गरेर मिस्टर सर यहाँले नै भनिदिनु होला के छ त अहिलेको अवस्था चाहिँ
3: अब विगतको तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ रिपोर्टिङ चाहिँ बढ़िया छ विवाह चाहिँ कम भएको छ यसको मतलब के हो भन्दाखेरि हामीले जति पनि ऐन नियम कानूनहरू बनायौं जति पनि एवेरनेस कार्यक्रमहरू सञ्चालन गर्यौं यो सबैले सबैको प्रभाव के देखिया छ भन्दाखेरि सबै सेक्टरमा बिहा बाल विवाह चाहिँ गर्न हुन्न भन्ने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ र काहीँ झुकिएर कसैले ढाँटेर बिहा गरेको छ भने पनि प्रहरीका सूचना चाहिँ तत्काल आइहाल्ने किन भन्दा यो सम्बन्धी एवेरनेस नै बढी भएको कारणले होला त्यो कारणले गर्दाखेरि यो बाल विवाहको रिपोर्टिङ काहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेषहरूमा चाहिँ त्यहाँको कल्चर त्यहाँको संस्कृति र तिनको धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ अहिले
2: विगतका तुलनामा चाहिँ मुद्दा र उजुरी चाहिँ कम पर्यो भनेर सरले भनिरहनु भएको छ संसदमा पनि उठिरहेछ अहिले विवाहको उमेर त हामीले 20 वर्ष भनेका छौँ कानूनी रूपमा तर आजकल चाहिँ विवाहको उमेर घटाउँदैला भन्ने पनि आइरहेछ के छ म्याम यस विषयमा चाहिँ अलिकति बताइदिनु होला
4: युनिसेफले गरेको डाटा यो राष्ट्रिय जनगणनामा पनि यो हेर्दाखेरि संख्या हेर्दाखेरि नि म अलिकति संख्यामा पनि जान्छु हजुरलाई हेर्दाखेरि चाहिँ प्रदेशगत हेर्दाखेरि सुदूरपश्चिममा चाहिँ 29.1% छ कर्णालीमा 37.9% छ लुम्बिनीमा चाहिँ 34% छ गण्डकीमा 32.4% बागमतीमा 29.3% मधेसमा चाहिँ 42.4% र कोशीमा 34.4% छ भनेपछि बाल विवाहको संख्या हो, यो राष्ट्रिय डाटा हो।
2: मधेसमा
4: चाहिँ धेरै देखियो। र अब हजुरले भन्नुभए अनुसार अब यो उमेर टाउने भन्ने जुन कुरा उठिरहेछ नि, यो के मलाई त कस्तो लाग्छ भने कि त यो संख्यालाई उमेर घटाएपछि त बाल विवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि, अहिले त 20 वर्ष छ र पो यो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बाल विवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ, त्यो पनि एउटा हो कि भन्ने लाग्छ मलाई है। त्यो ल्याएको ल्याउनमा छलफल ल्याउनमा एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बाल विवाहलाई प्रोत्साहन दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। जस्तो अब कुनै पनि कानुन नियम आएको त्यसको 10 वर्ष पछाडि मात्रै त्यसको एक्सर्साइज हुनुपर्छ नि त। साँच्चै भन्यो भने 16 वर्षमा विवाहलाई 18 वर्षसम्मलाई थियो, अब अहिले आएको चाहिँ 20 वर्ष भने त 74 सालमा आएको कारणले गर्दा त्यही भएर चाहिँ बाल विवाह भन्ने मिडियाहरूमा धेरै आएको छ, यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त, किन कानुनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्? किनभने यसको एकदम डाइरेक्ट समस्या, प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि। बालिकाले नि बच्चा जन्माउने, गर्भ धारण गर्ने, प्रजनन संस्था उसैको, बच्चा हुर्काउने उसैको, त्यही भएर चाहिँ बढी बाहिर अहिले यसलाई घटाउने कुराहरूमा चाहिँ आइरहेछ, यसको खोजबिन गर्नुपर्छ।
2: विवाहको उमेर चाहिँ अब घटाउँदै लानुपर्ने स्थिति केही छ के देख्नुहुन्छ त? यहाँहरूले जुन उजुरी मुद्दाहरूको अवस्था हेर्ने हो भने साँच्चीकै विवाहको उमेर घटाउनु पर्ने स्थितिमा छ त?
3: अब यस्तो छ, अब अहिले नयाँ जेनेरेसनहरू जुन हिसाबले डेभलप भइरहेका छन्, यिनीहरूको चाहिँ सानै उमेरमा चाहिँ हेर्दाखेरि चाहिँ शारीरिक बनोट चाहिँ ठुलो भइसक्ने अवस्थाहरू छ। बालिकाको हेर्दाखेरि मेन्सुरेन्स पिरियड पनि 10 वर्ष 9 वर्ष, पहिलाको अवस्थामा चाहिँ 13-14 हुन्थ्यो भने अहिले त 11-12 हुने भएको भन्ने कुराहरू आइरहेको छ। अब अर्को के छ भन्दाखेरि, अब हामीसँग जति पनि अहिले मुद्दामा परेका बाल बालिकाहरू छन्, विशेष गरी बालको नाबालकहरू भनौँ न, अब 16-18 बालक पनि बालिका पनि त्यो एज ग्रुपका चाहिँ अलिकति बढी भएको कारणले अलि बहस त्यही कारणले उठेको हुन सक्छ जस्तो लाग्छ मलाई। बाल बालिका एनले चाहिँ 18 वर्षसम्मकोलाई बाल बालिका भनेको छ। बाल बालिकालाई गरेका शारीरिक सम्पर्कहरू चाहिँ सहमति नमानिने छैन भनेर उल्लेख भएको छ। एज रिक्स एज पनि त्यही 16-18 बिचको छ। यो कारणले गर्दाखेरि धेरै अभियुक्तहरू हामीले जन्मायौं, धेरै पीड़ितहरू हामीले जन्मायौं भन्ने हिसाबले चाहिँ यो माथि बहस भएको हो भन्ने लाग्छ मलाई। विवाह भन्दा पनि विवाहको यसको हकमा चाहिँ विवाहको 20 वर्ष जो भनेको छ त्यो ठिकै जस्तो लाग्छ। किन भन्दाखेरि 20 वर्ष नाबालिकै अवस्थामा बिहा गरिदियो भने हामीले यो घटाकै कारणले गर्दा समाजमा अन्य समस्याहरू देखिन सक्छन्, शिक्षा स्वास्थ्यमा गम्भीर असरहरू पर्न सक्छन्, मान्छेको क्यारियरमा असरहरू पर्न सक्छन्। त्यो कारणले गर्दाखेरि विवाहको एज भन्दा पनि यो हामीले नाबालक मानिने र नाबालक माथि हुने यौनजन्य घटनाका सम्बन्धमा चाहिँ यो एजमा चाहिँ बढी इस्यु उठिरहेको कारणले गर्दा त्यो बास आइरहेको हो कि भन्ने लाग्छ। अब त्यही बालिका चाहिँ 16-18 बीचमा चाहिँ स्व इच्छाले चाहिँ शारीरिक सम्पर्कमा जान्छन् र त्यही एजको मान्छे केटा अथवा त्योभन्दा बढी एजको त्यो मान्छेहरू पनि त्यसमा चाहिँ इन्भल्भ हुन्छन् भने केटा चाहिँ कानुन दायरामा आउने भयो, केटीको चाहिँ अब कन्सेन्ट छ, त्यो कन्सेन्ट पनि त्यसलाई चाहिँ कानुनले चाहिँ कन्सेन्ट नमान्ने भयो, त्यो कारणले गर्दा शिकार भएको कारणले बहस आएको हो कि भन्ने लाग्छ। नत्र विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्थाहरूको विषयमा एनालाइसिस पनि गर्न सक्ने भयो, त्यो कारणले गर्दा ठिकै जस्तो लाग्छ मलाई चाहिँ।
2: समस्या बारे नै चर्चा गरौँ न अगिता म्याम, जस्तो बाल विवाह गर्दाखेरि चाहिँ के कस्ता खालका समस्याहरू आउँछन् जुन चाहिँ समाधान गर्न अहिले चाहिँ एउटा जटिल यो जुन समस्या चाहिँ हामी माझमा छ यतिखेर?
4: बाल विवाह चाहिँ हुनुहुँदैन, 20 वर्षै हुनुपर्छ भन्ने कुरा पनि आयो होइन, हामीले त्यसैले राम्रो छ। तर त्योभन्दा पछाडिको उमेर 20 वर्षभन्दा तलको उमेरमा बाल विवाह भएको देखिरहेको छ। पहिलो समस्या चाहिँ बालिकाहरूको बालक र बालिकाकैमा पनि हेर्दा हुन त बालकको केटाको पनि विवाह बाल विवाह भइरहेको छ, तर यसमा बालिकाको बढी संख्या देखिन्छ। कारण के छ भने एउटा चाहिँ छोरी हाम्रो समाजमा केटी भन्दा केटाको उमेर बढी हुनै पर्छ भन्ने एउटा मान्यता, धार्मिक मान्यता, सामाजिक मान्यता, सांस्कृतिक मान्यता छ। किन त्यो लैङ्गिक विभेदबाट आएको छ नि त, महिला अलिक कमजोरै हुनुपर्छ अनि अलिक परिवार पनि हेर्छन् भनेको पनि मान्छन् भन्ने हिसाबले। त्यो कारणले पनि बाल विवाहमा पनि बालिकाको विवाह बढी भइरहेको छ हाम्रो समाजमा. त्यो एउटा समस्या भयो होइन, त्यो चाहिँ अलिकति त्यसलाई पनि हेर्न पर्ने हुन्छ कसको चाहिँ बढी भएको छ भनेर. एउटा त्यो भयो, अर्को चाहिँ शिक्षामा उनीहरूलाई धेरै त्यसबाट ड्रप आउट हुनुपर्ने, शिक्षाबाट वञ्चित हुनुपर्ने, पढाइ नै रोकिने हुन्छ होइन. बाल विवाह भएपछि पढ्नै जान सक्दैनन्, त्यसले गर्दाखेरि त उच्च शिक्षा नै हासिल गर्न पाउँदैनन् अनि करियरमा पनि त्यसले असर गर्ने हुन्छ होइन. बाल विवाहको कारणले गर्दाखेरि यो चाहिँ बालकको पनि हुन्छ बालिकाको पनि हुन्छ र बढी बालिकाको बिहा भएको हुनाले चाहिँ बालिकालाई बढी असर परिरहेको छ मैले त्यसरी परिभाषित गरेँ. अनि अर्को चाहिँ स्वास्थ्यमा अधिकार बढी हुन्छ, स्वास्थ्य अधिकारको पनि एकदम समस्याहरू देखिरहेछ. जस्तो प्रजनन स्वास्थ्यको कुरा आयो, अब यौन शिक्षाको कुरा आयो, त्यो एउटा बालिकालाई त केही पनि थाहा हुँदैन, त्यसले गर्दाखेरि विभिन्न संक्रमित यौनिक सम्बन्धी रोगहरू लाग्ने, त्यसपछि अहिले हाम्रो यो जन्मदरको मृत्युदर हेर्ने हो भने पनि मृत्युदर संख्या धेरै छ. पोषणका कुराहरू छन् होइन, स्वास्थ्यको उनीहरूको आङ झर्ने समस्या पछि गर यस्तो देखिन्छ नि गाउँ घरमा. त कोटाङमा 2 वर्ष बसेर आएको धेरै मान्छेहरू आङ झर्ने समस्या महिलाहरू पीड़ित छन्, उनीहरूको निर्णय गर्ने अधिकार पनि हुँदैन नि होइन. उनीहरू सबै कुरामा आर्थिक रूपमा सामाजिक रूपमा अरूप्रति डिपेन्डेन्ट हुन्छन् नि, अनि निर्णय नभएपछि उनीहरू दोस्रो दर्जाको नागरिक जस्तो भएर बस्नुपर्ने छ नि त. खास गरेर अहिले धेरै समस्या अहिले पनि मैले भनेको थिएँ, बाल विवाह मधेस प्रदेशमा बढी छ होइन. अब त्यहाँको जनजीवन त्यहाँको अवस्था हेर्दाखेरि पनि महिलाहरू अगाडि देखिँदैनन् होइन, त्यो पनि एउटा पछिसम्म लाग्छ. त्यस्तै गरेर अर्को चाहिँ हिंसा बढी छ, घरेलु हिंसा बाल विवाहमा होइन धेरै देखिन्छ, किनभने हिंसाबाट पनि उनीहरू चाहिँ एकदमै गुज्रिरहनु पर्छ, जोखिममा छन् मृत्युसम्म हुने. अनि बाल विवाह भएर घरेलु हिंसा भएर समस्या भएर आत्महत्याको दर बढी छ फेरि हाम्रो नेपालमा पनि, आत्महत्या पनि यसमा जोडिन्छ धेरै छ. र सबैभन्दा राम्रो न्यूनीकरण भनेको मेरो विचारमा चाहिँ यसलाई चाहिँ उमेर पनि राख्नुपर्ने हुन्छ. त्यो उमेर भएपछि त्यसले रोक्छ नि त, यति वर्षसम्म गर्न हुँदैन रोक्छ नि त, त्यो राख्नुपर्ने हुन्छ. अब यो उमेरको सम्बन्धमा पनि अब जस्तो हाम्रो कानूनले चाहिँ के भन्छ भने अहिले साँच्चै भनियो भने 18 वर्षसम्मको बालिकालाई चाहिँ यौन सम्पर्क गर्नको लागि अलाउ गर्दैन, दिँदैन, कानूनले दिँदैन. यदि कसैले गर्छ भनेदेखि त्यो चाहिँ के हुन्छ भन्दा त्यो बलात्कारमा जान्छ होइन, यौनिक अपराधमा जान्छ, त्यस्तो खालको कानून छ. तर यहाँ त के भइरहेछ भने 16 वर्षको बालिकालाई 20 वर्षभन्दा माथिको पुरुषहरूले पनि बलात्कार गरिरहेको अवस्थाहरू छ नि त होइन. त्यस्तै पछि अनि फेरि समाजले उसलाई त श्रीमान भनेर बुझाइरहेको अवस्थाहरू पनि छ क्या, त्यस्तो खालको पनि हामीले घटना देखेका छौँ अनुगमन गर्दाखेरि. भनेपछि यस्तो खालको समस्याहरू धेरै छ.
5: हजुर, अलि सरलाई यसमा अलिकति जोडे, जस्तो म्यामले पनि भन्नुभयो कि विशेष गरेर यो जुन घटनाहरू चाहिँ 20 वर्षभन्दा कमको विवाह गर्ने बित्तिकै चाहिँ त्यस्ता घटना मुद्दाहरू चाहिँ कतिको आउने गरेका छन्, यो चाहिँ अलिकति समस्याकै रूपमा छन् त अहिले.
3: म्यामले भनेको कुरामा मेरो समर्थन छ, त्यो वास्तविक समस्याहरू हुन् ती. ती समस्याहरूको अलावा अर्को चाहिँ बाल विवाहले निम्त्याउने ठूलो समस्या भने के भने परिवारिक विखण्डन आउँछ. हामीले बाल बालिकामै बिहा गरिदिन्छौँ, बच्चा जन्मिन्छ, बच्चा जन्मिएपछि जब उनी त्यो अवस्था हाम्रो देशमा राम्रोसँग रोजगारीको अवस्था पनि छैन, सँगै बस्न सक्ने अवस्था पनि छैन. रोजगारीको सिलसिलामा विभिन्न देशमा उहाँ रोजगारी गर्न जाँदाखेरि यतापट्टि यो बिस्तारै त्यो बाल बालिका बिहा गरेपछि तिनी बिस्तारै जवान हुन्छन् बच्चा साइपो हुन्छ अथवा बच्चा नहुन्छ भने अब त्यो हिसाब जवान हुन्छ. भइसकेपछि त्यो माथि चाहिँ अन्य समाजका तत्त्वहरू विभिन्न तवरबाट उनलाई एट्याक हुन थाल्छ. त्यो एट्याकको डिफेन्स गर्न नसक्ने अवस्थामा तिनी पुग्छन्, कतिपय अवस्थामा शारीरिक अवस्थाले गर्दाखेरि पनि त्यो हुन्छ, कतिपय अवस्थामा चाहिँ अब उनको श्रीमानसँग समीप्यता नभएको कारणले पनि त्यो हुनसक्छ. धेरै डिभोर्सका केसहरू र धेरै चाहिँ फेरि अन्य बहुविवाहका केसहरू, क्राइम पनि बढ्ने भयो. त्यो क्राइम बढ्छ एकातिर, अर्कोतिर चाहिँ बच्चा बाल विवाह हुने बित्तिकै बच्चा पनि उमेर नपुगी जन्मिन्छ अथवा बच्चा पाउने उमेर नभइकन उनी आमा भन्छन्, त्यो कारणले गर्दाखेरि पनि बच्चा पनि स्वास्थ्य नजन्मिनु हुन्छ. त्यो माथि पर्यो घरभित्रका धेरै केसहरू हामी हेरेका छौँ. घर बाहिर जो देखिया छ त्यस्तो घरभित्र त्योभन्दा फरक किसिमको वातावरण चाहिँ महिलाहरूले झेल्न पर्छको अवस्था छ. हामी अहिले आएका केसहरू हेर्दाखेरि पनि आफ्नै घरभित्रका पुरुषहरूबाट महिला सुरक्षित नभएको अवस्थाहरू, त्यहाँ नाता सम्बन्ध भन्दा पनि त्यहाँ चाहिँ अर्कै चिजहरू चाहिँ अगाडि आइदिएर चाहिँ त्यस्तो किसिमका दुर्घटनाहरू भएका छन्. त्यो भएर बाल विवाह चाहिँ 100% रोक्नुपर्छ र नेपाल प्रहरी लागिरहेको छ. तर यसो डाटा हेर्दाखेरि पनि त्यति बाल विवाहको केसहरू फेरि दर्ता भए भएर हेऱ्यो भने पनि वर्षभरिमा 77 जिल्लामा 61 केस दर्ता भएको छन्, भनिसकेपछि यो बाल विवाह धेरै छ देशमा भनेर भनिराख्ने अवस्था किनभने कि चाहिँ उजुरी नभए हुनु पर्यो कि चाहिँ प्रहरी समक्षसम्म यो केसहरू आइ नपुग्या हुनु पर्यो. पहिला हामी जागिर खाँदाखेरि जागिर धेरै वर्ष खाइसकियो. खाँदाखेरि धेरै केसहरू आउँथे. प्लान्टमा बिहाको हुँदैछ रोग दिन पर्यो भनेर आउँथ्यो. कानुन आइसक्यो खोइ तपाईँहरूले हेर्नु भएको भनेर आउँथ्यो. हामी कति ठाउँ गएर चाहिँ बिहा भत्काछौँ पनि जग्गा राज लाउनु ठाउँ जग्गा भत्का छौँ. जन्तीलाई बिचबाट फिर्ता पनि गरिदिएका छौँ. कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ. त्यो माग्ने र मगाउने त्यो भिडाउने जम्मा गर्ने लागि कारवाहीको दायरामा लिएर आएको अवस्था थियो. त्यो स्थिति अहिले छैन छैन. तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी एवेरनेस कार्यक्रमहरू दिनुपर्छ. हामी कानुनी व्यवस्था यो छ तपाईँहरूको धर्म भन् अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेको छ. हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन् तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ के अरे मतलब कानुनलाई छोडेका छैनौँ भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति एवेरनेसको बाटोमा जानुपर्छ. कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ. कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ. त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन कानुन र सोसाइटी द्वन्द हुने गरी कानुन बनिरहेको छैन. हामीलाई यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ. निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेस कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ.
5: हामी यतिखेर कार्यक्रम बद्दिदो नेपालमा छौं. कार्यक्रम बद्दिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा. यो विषयमा कुराकानी गर्नको लागि छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल. म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु. अहिले चाहिँ जस्तो कानूनले के भन्छ जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ त
3: बाल विवाह सम्बन्ध बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ. पाइँदैन गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेका छ कानूनले.
5: होइन
3: 20 वर्ष मुनि यस्तो छ. त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ नि. नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ. अब यहाँ क्लियर के छ नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो. त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ. एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्थेन नि विवाहको लागि किन हुन्नन्. कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारीरिक सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गरिदिने. विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ यो अहिले. अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनल्ली र इन्टरनेसनल्ली धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ. हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौताभन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन. अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ. अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ यो बहस भइरहेको छ. यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिनिधि सभामा बहस होला छलफल होला केही कुराहरू आउलान् केही कानूनहरू बन्लान् होइन त्यो जे भन्छ त्यसमा त हामी कार्यान्वयन गर्ने पाटोमा हाम्रो छँदैछ. तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेपछि नै बिहा गरिदिन पायो भने त्यो खुकुले नै छ नि. 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल विवाह गर्यो भने त उसको त्यति धेरै कडा कानुन पनि देख्दिनँ म कि अब त्यसलाई कि अब अलिक टाइटली जानु पर्यो. अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्यो भने त्यो हेर्दाखेरि 18 र 20 मान्छेको डिफरेन्स पनि खासै देखिँदैन. उस्तै लाग्छ हामीलाई हेर्दा पनि त्यो स्थिति यो छ. तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ. यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ. त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गराउँदा.
5: हजुर मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडेँ. जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ
4: हजुर सरले भन्नुभए अनुसार अब हाम्रो कानूनले बालबालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरो देखिन्छ. हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ किन उसलाई नागरिक मानिन्छ. अनि यो भनेको हाम्रो एउटा यो परिचयको लागि हो होइन आइडेन्टिटीको लागि हो. अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने यो कानूनहरूले त भन्यो संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ. त्यसले भन्छ बाल विवाह कसैलाई बन्धक अनि बालबालिकालाई ओसार पसार तीनटा कुरा गर्न पाइँदैन है भन्छ. अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने संविधानकै कुरालाई लिएर संविधान 2072 आयो, यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो। 20 वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यो मैले यहाँ के जोड्न चाहेँ भने यी कुराहरू सबै राखेर बाल विवाह विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले अहिले सरले भने अनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन मानसिक अधिकार आर्थिक अधिकार क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यत्रो यस्तो विषय हो यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार रोजगारको अधिकार आर्थिक अधिकार सामाजिक अधिकार राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घैँटो होइन एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ मलाई लाग्दैन। त्यस्तै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ त ऊ त 16 वर्षमा विवाह गर्नलाई त उचित भयो नि उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन। किनभने त्यो विषय र यो विषय पुरो यस्तो विषय हो यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार रोजगारको अधिकार आर्थिक अधिकार सामाजिक अधिकार राजनीतिक अधिकार सबै अधिकारको चाहिँ

0: राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग, आर्थिकसँग र देशको समृद्धिसँग। किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
1: अब हामी बाल विवाह सँगसँगै मानव बीच विखण्डलाई पनि अलिकति जोडौँ, यो दुईटा बीचको सम्बन्ध के छ? मैले अहिले गौतम सरलाई नै सोधेँ।
2: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव बीच विखण्ड दुईटैका पीडितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुइटैका पीडितहरू महिला र बालबालिकाहरू पनि धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बेचबिखनमा पनि विशेष गरी महिला शिक्षा कम भएका, त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका, अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका, त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव जीवनको शिकार भन्छन् धेरै जसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा, पारिवारिक बेमेलको कुराहरूमा, त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने, अपराधीहरूले बेचबिखन गर्ने कुराहरूले मानव बेचबिखनभित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ, यसलाई चाहिँ अब अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्ने र बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि, हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परि, शरीरका अङ्गहरू झिक्ने, भित्री बाहिरी अङ्गहरू, जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखनभित्र परे, वेश्यावृत्तिमा लगाउने भनी जो भन्छौँ हामी, जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने, शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे, जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने, स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने, ग्राहक भनेर जानेलाई व्यवसाय गमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए त मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कारवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू, यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो। पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो, बजारै हुन्थ्यो, बजारमा गएर चाहिँ यो बलियो छ यसलाई यति पैसा, यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे। त्यो परम्पराहरू थियो हाम्रै पनि, यो छ नि बाँधा राख्ने, पहिला थियो नि नेपालमा पनि हली राख्ने, बाँधा राख्ने, काम गर्ने भनेर घरमा चाहिँ बालिकाहरू राख्ने प्रथा थियो, त्यो पनि मानव जीवनको एउटा पार्ट हो त्यो। त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढेको छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने, अब बाधा राख्ने, हली राख्ने त घट्यो। बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त्यो महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढिरहेको छ। जस्तो
0: तरिका
2: फरक हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राख्यो, खाजा घरमा राखिसकेपछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई अब तू साहु उसमा बस, सँगै बस, अँगालो हालेर बस्थ्यो अथवा चाहिँ के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ, यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाको लागि, अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने। जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500 रुपियाँ बाँडेर खाने, यो हिसाबको ट्रेन्ड चाहिँ जुन देखियो, यो चाहिँ न्यू ट्रेन्ड हो, यो यस्तो भइरहेछ। अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने, मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको उहरूभित्र अन्य धन्दा सञ्चालन गर्ने, जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ, यो केसहरू पनि अहिले धेरै देखिरहेका छ। त्यो भएर मानव बेचबिखनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र चाहिँ अहिले पनि भइराखेको छ, लुकेर बसेको छ, बाहिर आँखालाई देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी यहाँ पनि जिल्ला परिषद कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको। एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ इमाडोलतिर एकजना बस्ने एकजना

0: नानीलाई त्यही मायाजालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यु गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेच गर्ने मुद्दा चलाएको छ। अहिले रनिङ छ, सातौँ बाटोमा चलिरहेको छ मुद्दा छ एउटा।
1: भनेको त्यो मानव बेचबिखन हो कि प्रेम हो त?
0: त्यो प्रेम होइन, बेचबिखन हो त्यो। कसै प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त। बिहा गर्ने बहानामा, कोहीले रोजगारीको बहानामा, कोहीले जागिर दिने बहानामा, कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ बो कुनै एरिया बोर्डरहरू कटाएर चाहिँ लगेर चाहिँ त्यहाँनिर गएर त्यस्तै बन्धक बनाएर काममा लगाउने, त्यस दास दासीहरू बनाउने, लगेर कुनै ब्रोसेलतिर लिएर गएर बेचिदिने, सप्लाई गरिदिने आदि इत्यादि उद्देश्यले जुन लिएर गइरहेको छ नि यसलाई मानव बेचबिखन भनिन्छ अरूको। त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ। अर्को एउटा सानेपाको एउटा स्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएजको हामीलाई पहिले पनि भनेका छौँ त्यस्तो केटीहरू राखेर चाहिँ यौनजन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्जालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले। यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केसहरू भइरहेको देखिन्छ।
1: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा, जस्तो पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ, अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने त्यस्तो कतिको हुन सक्छ?
0: त्यसमा अब प्रेम कहाँबाट सुरु भयो भन्ने कुराहरू पनि आउँछ। हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो, कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो, त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू, कपडा नलाएको अवस्था, के अवस्थाहरूमा त्यहाँदेखि फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई। केटीलाई बार्गेनिङ गर्न थालेपछि केटी एकदम धेरै गाह्रो, सोसियल मिडिया हालिदिन्छु के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो। त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म त्योसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु, त अब त्यसले त्यस्तो गर्दैन म छु भएर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ। भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जालै सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा पाइ नै हाल्छ। हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ, त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुरा सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएका छौँ। जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने हजुरले भनेको जस्तो केसहरू आउन सक्छन्। नत्र भने यसरी यो देशको सीमा नै नगाएर लिएर जाने हिसाबले र फेरि लाँदाखेरि कसरी लगिया छ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिया छ, ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव बेचबिखनको।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। उहाँहरूसँगको थप कुराकानी बाकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
4: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयास बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: गीता म्यामबाट नै अर्को प्रश्न मैले जोडे यही सन्दर्भमा, जस्तो यो बाल विवाहको सन्दर्भ जुन छ नि, बाल विवाह र मानव बेचबिखनलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
3: यो बाल विवाह र मानव बेचबिखन यो विषय भनेको चाहिँ एकदमै अहिले चलेको ट्रेन्डिङ सङ भन्छ नि, त्यस्तै खालको रूपमा आइरहेछ। अब यो चाहिँ एउटा जाल हो, होइन? विवाहबाट मान्छेलाई बेचबिखन गर्न सबैभन्दा सजिलो हुन्छ, किनभनेदेखि विवाह गर्ने अथवा प्रेममा फसाइसकेपछि एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ, अनि उसले जहाँ जहाँ भन्छ जे जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा, किनभने त्यहाँ विश्वास हुन्छ नि, होइन? यो मानव बेचबिखनमा त विश्वास नभई यो काम गर्न सकिँदैन, उसले विश्वास जित्ने काम गर्छ क्या। जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने, किनभने हामीसँग त बेरोजगारको समस्या धेरै छ। अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने, यस्तो छ। र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो, कसैले पनि नरोक्ने, त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बीचमा चाहिँ एकदमै यो सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
1: अच्छा, मैले गौतम सरलाई सोध्न चाहे, जस्तो यो मानव बेचबिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बेचबिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त भनौँ?
4: यो हजुरले भनेको मैले आशय बुझेँ, हजुरको यो मानव बेचबिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचबिखन पर्ने जुन ट्रेन्ड छ, यो नयाँ ट्रेन्ड हो। यो विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू, अहिले त्यो टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीड़ित भएका महिलाहरू, डिभोर्सी महिलाहरू पनि धेरै छन् त्यसमा वास्तवमा भन्ने हो भने। त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ, तपाईँ कुवेत जानुभयो भने, होइन, कुवेत जानुभयो भने, मलेसिया जानुभयो भने, र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ, तपाईँलाई पैसा पनि खर्च हुँदैन, तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू, दलालहरू, बिचौलियाहरू त्यसमा संलग्न रहेका छन्। र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन, उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन, 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर, होटलमा अथवा कुनै घरमा राखेर, सेल्टरमा राखेर, तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर, भिजा लगाइदिएर, हातमा डलर थमाइदिएर, टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा, टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइदिने, पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ, जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ त्यो एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को, र दुबईको एयरपोर्टमा रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने, एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न, 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिए हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँ त्यो हजुरको करिब करिब 2.5 लाख रुपियाँ, 3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ त्यो मान्छेको हातमा, यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ ल्याएर खुवाउने पिलाउने टिकट काट्ने, हातमा $500 दिएर पठाउनु पर्छ, फेरि त्यो पैसा पनि उहाँ गएर तानिदिन्छ। त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि, दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ, मेन पावर कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो यो पठाइदियो यति पैसा भनेर ट्याक्का चाहिँ डिलिङ गरिसकेपछि अनि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाए पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेका छन् त हाम्रो महिलाहरू कति पीड़ा भोगिरहेका छन् त भन्ने कुराहरू हामी त प्रत्यक्ष साक्षात्कार भोगेका छौँ, हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीड़ित बनाएर हामीले मुद्दा दर्ता गरेका छौँ, कतिपय मान्छेहरूले थुनेका छौँ पनि त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा विचारक विदारक कथा पनि सुनेका थियौँ, हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले, त्यस्तो हिसाबको चाहिँ उहरू पनि हुने काहीँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने, 24 घण्टा काम गर्ने, खाना तल्लो स्तरको खानाहरू दिने, मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेको छ। यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेको छ। यो हिसाबले मानव व्यक्ति पनि चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ। यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव जीवनको नयाँ स्वरूपहरू हुने।
1: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
3: बिहे गर्न जाने त एउटा छँदैछ, अहिले सरले भने जस्तो के छ नि बाल विवाह हुने, यो पनि जोडिन्छ कि फेरि बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि, फेरि पालन पोषण गर्नु पर्यो, जिम्मेवारी हुन्छ, अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ, होइन गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटाहरू देखिन्छ। अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीड़ित हुने, यो एकदमै यो समस्याहरू छ, उसले उद्धार गरिएका घटनाहरू पनि छन्। र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानवाधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ। यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ। होइन मैले त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई रिपोर्ट उपलब्ध गराउँला छ। त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीड़ित हुन्छन्।
1: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले यो पछिल्लो समयमा चाहिँ?
3: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो यो चाहिँ एउटा चेन साङ्गठनिक अपराध हो। यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर लान्छन्, होइन त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई, होइन कति सक्छ हामी गाउँ घरमा पुग्न सक्नु पर्यो। अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा। अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउनु पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ। होइन भनेदेखि फेरि त्यो त्यही माथि त इन्टरनेसनल जालको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, दण्डहीनतामा ओलाउँछ, दण्डहीनतामा ओलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानुन बमोजिम सजाय दिन सकिन्छ, र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोअर्डिनेसन गर्नुपर्ने हुन्छ, कुन कुन देशमा जान्छन् त, होइन त्यो त हाम्रो रिपोर्टले पनि भन्छ। त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ। गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन् अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बिखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
2: यस्तो छ, अब वास्तवमा मानव बिखनका केसहरू प्रहरीले अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो होइन, यसको लागि छुट्टै कानुनी व्यवस्था पनि छ, अब प्रहरीले अनुसन्धान गर्ने केसभित्र पर्छ। यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीड़ितहरू आएर पीड़ितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ, पहिला त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ, अभियुक्त पक्राउ गर्ने कुरा गर्नुपर्छ। सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ, हामीलाई पीड़ित आइसकेपछि पीड़ितलाई हामी पीड़ितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ। जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ, उहाँसँग भएसम्मका अथवा प्रमाण प्रहरीले आफै जुटाउँछ। टेक्निकल कुराहरू पनि छन्, कतिपय सिडिआरका कुराहरू होलान् अथवा सिसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ। खोजिसकेपछि अब हामी चाहिँ पीड़ितलाई पीड़ितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानूनले गरेको क्षतिपूर्तिको व्यवस्था, पीड़ितबाट भराउने र पीड़ितबाट भराउन नसकेको राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन, त्यो सबै व्यवस्थाहरू छ। अब समस्या कहाँनिर छ भन्दाखेरि अब यहाँ पीड़ितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या, पहिलोचोटि चाहिँ पीड़ितलाई दलाल तस्करद्वारा बेचिन्छ, दोस्रोचोटि पीड़ितलाई चाहिँ आफन्तहरूले बेच्छन्। यो नराम्रो सुनिन्छ भन्दाखेरि आफन्तले बेच्छन् भन्ने कुरा के छ भन्दाखेरि कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर उसको प्रलोभन परेर उसका चाहिँ छलछाममा लागेर कति उसँग चाहिँ केही मालाफाइल इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने, खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी कहाँ गएको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टाइल हुने प्रहरीले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले चाहिँ निर्णय आउने पनि गरेका छ। त्यो भएर हामीले पीड़ितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीड़ितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने, उसलाई उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ।
3: मैले गीता म्यामलाई जोड्न चाहे, यहाँ आयोगको समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त?
5: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छन्, उतैबाट सम्पर्क हुने अहिले उद्धार गर्नु पर्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ, किनभने हाम्रो राष्ट्र मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ, त्यसरी पनि हामी गर्छौँ, जस्तो कोरिया पनि भयो होइन, मलेसिया भयो, उहाँहरू आएपछि त पहिलाचोटि त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ, अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पुरै खाली यात आउनुहुन्छ, र यस्तो अवस्थामा हामीले संघ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ, उहाँहरूलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ, यसरी हामीले गर्छौँ। र हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैनौँ, हामीले समन्वयको भूमिका निभाउँछौँ।
3: हामी समस्याको बारे त थुप्रै चर्चा गर्यौँ कार्यक्रममा होइन, अब अलिकति समाधानतर्फ लागौँ, समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर, मानव बीच बिखनमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस् कहाँ कसरी उजुरी गर्ने त गौतम सरबाट नै?
2: विदेशमा चाहिँ मानव बीच बिखन परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट चाहिँ आइ जानकारीहरू प्राप्त भइरहेको हुन्छ, म फलानो मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानो हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन, सरहरूले हामीलाई उद्धार गरिदिनु पर्यो भनेर कतिपय मानव बेचबिखन ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टै स्पेसल ब्युरो, मानव बेचबिखन ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा,
4: र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालयका हाम्रा एजेन्सीहरू छन् परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी हाम्रो आफ्नो च्यानल हुन्छ हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ येलो कर्नर नोटिस भन्छौँ हामी खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छौँ कतिपय ठाउँमा र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीडित जो अभियुक्त हुन्छ अभियुक्तलाई सम्पर्कमा लिएर आएर ल पहिला चाहिँ त्यो मान्छेलाई रेस्क्यु गरेर उद्धार गर्छ जुन माध्यमबाट तैँले लिएर गएको थिइस् त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई झिकाउँछौँ झिकाइसके बुझिसकेपछि अनि त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्छ यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुईटा हिसाबले मानव बेचबिखन भइरहेको छ एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबिखन गर्ने कुराहरू छन् यी दुईटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ र यो विशेष गरी चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन् अब नेपालमा बिहा गर्न आउने घुम्न भनेर आउने यहाँ केही काम गर्ने काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजाल फसाउने फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने चाहिँ ऊ पनि भइरहेको छ यो चाइनामा धेरै छ यो चाहिँ किनभने चाइनामा केटी भन्दा केटाको जनसङ्ख्या धेरै छ त्यहाँ बिहा गर्नलाई धेरै नै खर्च हुने धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको छन्
1: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छ नि त्यो कतिको पर्याप्त छन्
5: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ नगरेको त भन्न मिल्दैन किनभने अब कानूनहरू पनि हामीसँग प्रशस्तै छन् अहिले मैले भनिसकेँ त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यका लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर यसलाई लागू गरिरहेको छ यसलाई अगाडि बढाइरहेको छ केही न्यूनीकरण त भएको छ नभएको त भन्न मिल्दैन तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन यसको कारण भनेको अहिले पनि आइसक्यो गरिबी अशिक्षा बेरोजगारी होइन सामाजिक दबाव त्यस्तै गरेर दाइजो प्रथाहरू विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन अब यसको लागि सरकारले अझ अर्को खालको पहल कर्मी यति स्टेप अगाडि बढ्नुपर्ने हुन्छ जस्तो अब बाल विवाह र यो नाबालिग बीचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि अब विवाह बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ त्यसलाई कसरी गर्ने के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ त्यस्तै गरेर बाल विवाहलाई रोकथाम एकदमै जरुरी छ होइन अनि त्यस्तै गरेर यो बेचबिखन सेलिब्रिटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेर हुँदैन यो समुदाय पछि फरक फरक छ नि त होइन यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय परिवार धार्मिक संघ संस्थाहरू होइन यिनीहरू जात जाति यी सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले यो विषयलाई उठान गरेर अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार 7 प्रदेशमा अहिले हामीले नेसनल इन्क्वायरी बाल विवाहमा राष्ट्रिय जाँच कार्यक्रम गरिरहेछौँ त्यो गर्नुको उद्देश्य के हो भनेदेखि हामीले माथिबाट नियम लगाएको गर्ने होइन टप टु बटम के समस्या छ त त्यो समय सबै राखेर चाहिँ सरकारलाई एउटा भोलि पोलिसी बनाउन कानून बनाउन सजिलो होस् भनेर हामीले एउटा सिफारिस गर्नको लागि हामीले गरिरहेछौँ यो वर्ष अहिले हामीले 4 प्रदेशमा सिद्धाइसक्यौँ र लगभग अब हामी यो असार अन्तिमसम्ममा चाहिँ हामी अरू 3 प्रदेशमा पनि हामीले यसलाई कम्प्लिट गरेर यसलाई हामीले अगाडि बढाउनेछ त्यसमा पनि धेरै कुराहरू आउँछ किनभने यो त हामी यहाँ मात्रै भनेर होइन नि त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बाल विवाह
1: यही मैले जोड्न खोजेँ गौतम सरलाई जस्तो समुदायको कुरा छ अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट आयोगबाट सरकारबाट मात्र गरेर सम्भव छैन समुदाय विद्यालय पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला
4: अब यसमा पनि यो मानव बेचबिखन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठुलो कुरा भनेको अवेरनेस नै हो, यो म्यामले भन्नुभयो त्यही हिसाबले अवेरनेस नै हो हामीलाई। यो यसरी तपाईँ मानव बेचबिखन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव बेचबिखन भइरहेको छ। र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु चाहिँ समावेश हुनुपर्छ। मानव बेचबिखन भइरहेको, मानव बेचबिखन भनेको के हो, यसको कारण व्यवस्था के छ, यसको अहिले ट्रेन कसरी अगाडि गइरहेछ, मान्छे कसरी बेचबिखन परिराखेका छन् भन्ने, तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ, बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ अवेरनेसको चाहिँ हामीले पाठोमा विशेष ध्यान दिनुपर्छ। स्थानीय तहहरूले भए अनि चाहिँ स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन्, आफ्नो पालिकामा भएका समस्याहरू के छन्, त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा चाहिँ अहिले त्यो कोर्स अफ स्टडीमै सिलेबसमै त्यो राख्नुपर्ने स्थिति देखिया छ। त्यो गर्यो भने अलिकति राम्रो हुन सक्छ। दोस्रो, अब विदेश जान, विदेश गरेर ठगिनको लागि अथवा विदेश गरेर बेचिनको लागि चाहिँ सबभन्दा ठुलो कुरा भने पासपोर्ट चाहिन्छ हामीलाई। पासपोर्ट इस्यु गरिन्छ नि, हामीले पासपोर्ट इस्यु गर्ने बेलामा जस्तो लाइसेन्स लिइसकेपछि हामीले लाइसेन्सको ट्रेनिङ लिनुपर्छ नि। लाइसेन्स दिइसकेपछि तपाईँ लाइसेन्स सम्बन्धी क्लास लिनुपर्छ नि त। त्यहाँ त्यस्तै क्लास जस्तै पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला तपाईँको पासपोर्ट बनाउनुको उद्देश्य के हो र यो तपाईँ के को लागि पासपोर्ट बनाइराख्नुभयो, यस्तो यस्तो समस्या छ है भनेर ओरिएन्टेसन क्लास चाहिँ त्यो पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला चाहिँ सम्बन्धित व्यक्तिलाई चाहिँ पासपोर्टको सम्बन्धमा ओरिएन्टेसन क्लास पनि दिनुपर्ने स्थिति छ र त्यसपछि अब एउटा छुट्टै शाखा खोलेर चाहिँ हाम्रो के अरे नागरिकहरूको रेकर्ड पनि गर्नुपर्छ पालिकाहरूले। रेकर्ड थोरै, हरेक पालिकाले वडा स्तरसम्म चाहिँ तपाईँको मेरो नागरिक कुन कुन देशमा जाँदैछ, के को लागि जाँदैछ उसको, अनि कस्तो हुन्छ भने उडिसकेपछि मात्रै थाहा पाउने चलन छ नि। यहाँ त उडेर विदेश गरे भनेपछि मात्रै नभन्नु है भने हुन्छ कि तस्करले, नभन्नु भने भन्नुभयो भने को कोले बिगार्ने तपाईँको, अरू जान खोज्छ हामी धेरै लान सक्दैनौँ, कतै लिक नगर्नु भनेर अनेक गरेर भनेर हुन्छ नि त। त्यो हिसाबले गर्दा यस्ता कुराहरूका सम्बन्धमा उनीहरूलाई जानकारी दिन सक्यो भने चाहिँ हामीले केही रोक्न सक्छौँ। अन्य कुराहरू भनेका चाहिँ यो ग्रामीण स्तरबाट यसको चाहिँ अवेरनेस नै हो।
6: हजुर, जनचेतनामूलक कार्यक्रममै गीता म्यामले छोटो एकदम कार्यक्रमको हामी अन्त्यमै पुगिसकेका छौँ होइन, छोटोमा भन्नुपर्दाखेरि व्यक्तिगत सुझाव चाहिँ के दिनुहुन्छ?
5: अब व्यक्तिगत सुझावमा मलाई कस्तो लाग्छ भने हामीले अब किशोर किशोरी होइन, अब यो बाल विवाहकै सम्बन्धमा अनि यो बेचबिखन पनि जोडिने भएको हुनाले किशोर किशोरी शिक्षा अभियान जरुरी छ। यो उनीहरूलाई तालिममा लाने, उनीहरूलाई शिक्षा दिने, गाउँ घरमा लाने, त्यो एउटा। अर्को चाहिँ दाइजो प्रथाले गर्दाखेरि धेरै बाल विवाह भइरहेको छ नि त होइन, त्यो उमेर पनि त्यसमा सठिक छ। त्यही भएर यसको सामाजिक कृतिहरू हटाउनु पर्नको लागि पनि हामीले सचेतना जगाउनुपर्छ, यसलाई कानूनले अलिक बढी कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब अघि पनि मैले भनिसकेको छु, समुदाय सबै भएपछि यसलाई सक्दो रिसर्च पनि गर्नपर्ने हुन्छ, कस्तो ट्रेन छ त फेरि कानून। अहिले अपराध भनेको त जति कानून आउँछ त्यति नै बढ्दै जान्छ, के ट्रेनहरू बढ्दै जान्छ नि, साइबर क्राइम छ अहिले होइन, अहिले मिडियाबाट धेरै भइरहेको छ। त्यही भएर यी सबै कुराहरूको लागि चाहिँ अब हामीले फेरि नयाँ तरिकाले चाहिँ पुरानो मोरालिटीलाई भन्दा पनि अब नयाँ परिमार्जन गरेर चाहिँ सचेतना जगाउने, कानून परिमार्जन गर्ने, त्यस्तै गरेर त्यसलाई कार्यान्वयन गर्ने पक्षहरू पनि, अनुसन्धान गर्ने पक्षहरू पनि अब हामीले नयाँ सिरहरू जानुपर्छ। हामीले एआईको दुनियाँमा छौँ नि त। हस्,
6: म दुवैजनालाई धेरै धन्यवाद दिन चाहन्छु, अति व्यस्त समयको बावजुद पनि स्टुडियोमै आइदिनु भयो, यहाँ दुवैजनालाई यो महत्वपूर्ण विषयमा छलफल गर्न सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद।
5: धन्यवाद म्याम हजुरलाई पनि हामीलाई बोलाइदिनु भएकोमा, आफ्नो कुरा राख्न दिनुभएकोमा।
4: ल, मेरो तर्फबाट पनि म्यामलाई यो रेडियो कार्यक्रमलाई धेरै धेरै धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा जेसीका प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र। कार्यक्रममा आज हामीले बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ।
1: अर्को सोमबार साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: हेलो
14: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
14: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
14: हो नि, हुलाकमा जाऊ न।
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
14: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
14: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
14: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, बिहान 9 बजे हजार को समाचार में स्वागत छ। समाचार को साथ में उपस्थित छु म श्रोताज महता। तपाईले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै 9 मन्त्रालयको बजेटमाथि छलफल हुने, खर्च घटाएर 1 रूपियाँ कायम गर्न 5 सांसदको प्रस्ताव। सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट आज सार्वजनिक गर्दै। बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएस प्रति सचेत रहन नेपाल टेलिकमको आग्रह। कैलालीमा सडक किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानका लागि वन कार्यालयका 12 जना पक्राउ। अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै र कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसको खेल बराबरी।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छुट्टै हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिकाभन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904660 9896962998।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दोस्रो अधिवेशन अन्तर्गत बस्न लागेको 23 औं बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूची अनुसार बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै संसदहरूको खर्च कटौतीको प्रस्ताव पेश हुनेछ। बैठकको शुरूमै सभामुखले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक 2083का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल शुरू हुनेछ। आजको बैठकमा मुख्य गरी 9 मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ, जसमा युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा संचार मन्त्रालय रहेका छन्। यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। बजेटमाथिको छलफलसँगै 5 सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसदमा पेश गर्नेछन्। सांसद कृपाराम राणाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट शीर्षकको खर्च रकमलाई घटाई 1 रूपियाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी सांसद नीता घतानीले सूचना तथा संचार मन्त्रालय र सांसद अर्जुन कुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको खर्च रकम घटाई 1 रूपियाँ कायम गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै सांसद साजिदा खातुन सिद्दिकीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय गरी 2 मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्नुहुनेछ। सांसद यशोदा कुमारी बरालले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई 1 रूपियाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 18 बैठक आज बस्दैछ। नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने यो बैठक अपरान्ह 1:15 लागि तय भएको संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची तय भइसकेको छ। आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने देखिन्छ। बैठकको पहिलो कार्यसूची का रूपमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेटमाथि सामान्य छलफल हुनेछ। त्यसै गरी आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलको जवाब दिने कार्यक्रम समेत रहेको छ। बजेटमाथिको सामान्य छलफल सकिएपछि माननीय अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले संसदमा उठेका प्रश्नहरूको जवाब दिने कार्यसूची छ। 7 प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। आज बस्ने सम्भावित सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानूनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज 7 प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सबै प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो। विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मध्य प्रदेशले दिउँसो 1 बजे बजेट प्रस्तुत गर्नेछ। त्यसै गरी कर्णाली प्रदेशले दिउँसो 3 बजे बजेट ल्याउने तयारी गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो 4 बजे आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन्। सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ 5 बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन्। विदा अवधि सकिँदा पनि कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेका 529 निजामती कर्मचारीमाथि छानबिन शुरू भएको छ। राष्ट्रिय किताबखानाको अभिलेख प्रणालीको पछिल्लो विश्लेषणले विदा अवधि सकिएपछि पनि सेवाको नियमित चक्रमा नदेखेका यी कर्मचारीहरू निष्क्रिय भएको अनुमान गर्दै राष्ट्रिय किताबखानाले विशेष छानबिनका लागि सम्बन्धित मन्त्रालयहरूमा पत्रचार गरेको छ। राष्ट्रिय किताबखानाले शंकास्पद देखिएका सबै कर्मचारीहरूको नामसहितको विस्तृत विवरण सम्बन्धित मन्त्रालयहरूमा पठाई छानबिन गर्न र अभिलेख सच्याउन अनुरोध गरेको थियो। हाल सबै मन्त्रालयहरूबाट यस्तो विवरण प्राप्त हुने क्रम जारी रहेको छ। प्राप्त विवरण मध्ये जेठ 29 गते शुक्रबारसम्म 504 विवरण प्रणालीमा अपडेट भइसकेको किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार संघतर्फ देखिएका कुल 6234 कर्मचारीहरूको विवरणलाई प्राविधिक रूपमा विश्लेषण गर्दा 529 विवरणमाथि गम्भीर छानबिन हुनुपर्ने अवस्था देखिएको छ। विदा स्वीकृत भएको मितिपछि ती कर्मचारीहरूको सेवा अवधिमा हुनुपर्ने पदस्थापन, सरुवा बढुवा वा स्तर वृद्धि जस्ता कुनै पनि प्रशासनिक घटना प्रणालीमा दर्ता नभएको भेटिएको छ। पोखरेलका अनुसार यसरी विदा अवधि सकिएर पनि सेवाको नियमित चक्रमा नदेखिएका 529 कर्मचारीहरूमध्ये सबैभन्दा ठूलो स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको रहेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत मात्रै 287 जना कर्मचारीहरूको अवस्था निष्क्रिय देखिएको छ। राष्ट्रिय किताबखानाले निष्क्रिय देखिएका कर्मचारीहरूको विस्तृत विवरण भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदै विशेष छानबिन गर्न अनुरोध गरेको छ। विदा स्वीकृत गराएर विदेश पलायन भएका वा अन्य क्षेत्रमा लागेका कर्मचारीहरूले राजीनामा सबै नदिए सेवा छाडेको हुन सक्ने अनुमान गरिएको छ। किताबखाना र संघीय मामिला मन्त्रालयले यस्ता कर्मचारीहरूको यथार्थ पत्ता लगाई आवश्यक कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने तयारी गरेको छ। नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया उद्योग संकटमा परेका छन्। निर्यात ठप्प भएपछि सोमबारदेखि लामका 53 उद्योग बन्द गरिँदैछ। चापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया मौजात छ। पहिले पनि विभिन्न वाहनामा अवरोध हुने गरेको थियो, तर अहिले बजारमा पुगिसकेको चिया समेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ। गोपाल भट्ट महासचिव सूर्योदय अर्थोडक्स टी प्रोड्युसर एसोसिएशन चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उहाँले बताउनु भएको छ, उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनु भएको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युरमा नेपालबाट निर्यात हुने प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। तर परीक्षण प्रतिवेदन आउन 2 साताभन्दा बढ़ी समय लाग्ने, प्रतिवेदन नाउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने हुनाले यसले व्यापारिक जोखिम अत्याधिक बढ़ाएको उद्योगीहरूको भनाइ छ। नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न ब्याङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन आग्रह गरिएको छ। टेलिकमका अनुसार यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ। नेपाल टेलिकमले ग्राहकहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको हो। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न समेत कम्पनीले अनुरोध गरेको छ। अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, सीसीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ। शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ। ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिएको कम्पनीको भनाइ छ। देशको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधि प्रविधिगत पछौटेपन, पूर्व क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीका रूपमा लिइएको हो। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रबन्ध गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायत चुनौती औद्योगिक क्षेत्रमा रहेका नेपाल राष्ट्र ब्याङ्कको अध्ययनले देखाएको छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचार क्रम एकछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाई भने रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीड़बाट खसालेको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका 12 जना कर्मचारीलाई पक्राउ गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरेको हो। वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वनका कर्मचारीले शुक्रबार दिउँसो कैलालीको गोदावारीमा स्थानीय 44 वर्षीय धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रूपमा हस्ताक्षर गरी आफ्नो बचाव गर्ने प्रयास गरेका थिए। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। बुढा नीलकण्ठ नगरपालिका 5 स्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कनका एकजना संचालकलाई प्रहरीले पक्राउ गरेको छ। संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रविष्ठ काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। स्कनमा अध्ययनरत बाल बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको, केही दिन अघि पक्राउ गरेर श्रेष्ठमाथि अनुसन्धान शुरू गरिएको एसपी भट्टराईले बताउनु भएको छ। प्रहरीले उनीमाथि बाल बालिका सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै स्कनका संचालक विरूद्ध बाल बालिकाले उजुरी दिएका थिए। उजुरीपछि उनी पक्राउ परेका हुन्। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ। देशका पहाड़ी भूभाग तथा कोशी मध्य बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम घरी बाबादीले राज्य संचालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा थप्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग

कायम राख्ने हर्मुज जलमार्ग खुला गर्ने समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्ता मार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनैतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने सहमति भएको छ। झण्डै 3.5 महिना अघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रमा आक्रमण गरेपछि युद्ध शुरू भएको थियो। जवाफमा इरानले इजरायल तथा अमेरिकाका खाड़ी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै प्रति आक्रमण गरेको थियो। युद्धका कारण विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुज बन्द जस्तै बनेको थियो, जसले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर पारेको थियो। इरानले खाड़ी क्षेत्रमा आफ्नो प्रभाव प्रदर्शन गर्दै ऊर्जा आपूर्ति मार्गमा दबाव सृजना गरेको थियो भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समुद्री नाकाबन्दी मार्फत इरानमाथि आर्थिक तथा सामरिक दबाव बढ़ाएका थिए। यसले विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ाएको थियो र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पारेको थियो। सम्झौताको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई शान्तिपूर्ण समाधान तर्फको महत्वपूर्ण कदम भन्दै स्वागत गर्नुभएको छ। इक्वेडरलाई 1-0 पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाउनुभयो। जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समय यीमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समयमा जर्मनीले आफ्नो पहिलो खेलमा गैराती कुराकाओलाई 7-1 पराजित गर्दै बलियो शुरूआत गरिसकेको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाओ भने अहिलेसम्म अंकविहीन छन्। अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। डलासमा सम्पन्न समूह हाफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। तर 57 मिनटमा केइतो नाकामुराले बराबरी गोल फर्काउनु भयो। त्यसपछि 64 मिनटमा क्रिन्सेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाउनुभयो। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सिर्जना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान 1-1 अंक बटुलेका छन्। यसै गरी ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलले पराजित गर्यो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै 9 मन्त्रालयको बजेटमाथि छलफल हुने, खर्च घटाएर 1 रूपियाँ कायम गर्न 5 संसदको प्रस्ताव, 7 वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट आज सार्वजनिक गर्दै, बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएस प्रति सचेत रहन नेपाल टेलिकमको आग्रह, कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानका लागि वन कार्यालयका 12 जना कर्मचारी पक्राउ, अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै र कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसको खेल बराबरी। हवस् त बिहान 9 बजेको हजुरको समाचार छ। यो हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म स्टुडियो राजमहत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Горбанов nukulagi rod, cement, josta pata, tiny, kabatelone ula, perio mantalima testuram rajul ku pasal teka ula batis.
1: Kaka, timla etini tachaina, aba hamre mantalima, Deepjyoti Hardware and Suppliers khulya ni kaka.
2: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 048-545-143, 9863-023-422।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज, किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854043-305, 048-545-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
13: पौडी मात्र खेलेर के गर्नु? खाने बस्ने को सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
14: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
14: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 5 96 4 53।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।

0: Alejandro.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
4: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: भैयानी, दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो?
3: ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
12: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
13: सुन्नुहोस् है, सुन्नुहोस्,
12: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
13: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
13: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सधैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
4: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ। आज सोमबारको बसाई तपाईँकी रोजाईका मिठा रमाइला वंशी लोकभाकाहरू बज्नेछ। तपाईँले 48 40 00 26 मा सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाली उराली लेख्दैछ गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला लोकगीतहरू राख्दै राख्दै तपाईँसँगै यो 1 घण्टाको समय शोभायात्रा गर्नेछौ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कोसे एफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुनेछ। तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुन्छ। तपाईँका कमेन्टलाई पनि हामीले कार्यक्रममा वाचन गर्नेछौ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यदि बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ भने फटाफट 48 40 00 26 मा फोन गरेर सहभागिता जनाउँदै आफूलाई मनपर्ने मिठो गीत रोजेर पार्नुहोस् र तपाईँले रोज्नु भएको गीत मार्फत तपाईँले आफ्नो विशेष साथीहरूलाई मात्र सम्झना पाउनुहुन्छ, तर एकजना साथीलाई चाहिँ सम्झना पाउनुहुन्छ है तपाईँले चाहिँ भन्दै। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौँ एकदमै मिठो अनि रमाइलो गीत छ। धुली खेल डाँडा दुई मालिका बोलको गीत छ, सानो केसी दामहरी भण्डारी अनि लक्ष्मी दर्नालको आवाजमा रहेको एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौ। त्यसपछि तपाईँको रोजाईका मिठा गीत लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं, एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो मालिका भन्ने बोलको गीत। यो गीत तपाईँले सुनिसक्नु भएको छ, यस्तै मिठा रमाइला गीत तपाईँले रोजेन तार्न सक्नुहुन्छ। 0840 40 0024 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार दिदी, के छ खबर?
1: ठीक
0: छ दिदी, आज त शुरूआतमै फोन लाग्यो त हाम्रो देवजीको।
1: हजुर,
0: आज त शुरूआतमै फोन लाग्यो।
1: हजुर, आज एकदम शुरूआतमै फोन लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है त दिदी। हजुर,
0: ल अन्तिममा फोन लाग्दा चाहिँ देवजीलाई खुसी लाग्दैन?
1: हजुर, अलि अन्तिममा लाग्दा चाहिँ अलिक कस्तो कस्तो लाग्छ नि त।
0: ल अन्तिममा फोन यदि लाग्यो भने पनि जे होस् त्यो दिनभित्रको कार्यक्रमभित्र सहभागिता जनाउनु नै ठुलो कुरा हो नि, होइन र?
1: हो नि सर दिदी। हजुर, त्यही पनि अलि मजा लाग्छ के।
0: जे भए नि पहिलो भनेको पहिलो नै हो।
1: हजुर हजुर,
0: जसलाई नै फर्स्ट हुन मन त लाग्छ नै, होइन?
1: हजुर,
0: हामीले पनि पढ्दाखेरि हाम्रो नम्बर चाहिँ रोल नम्बर पहिलो भइदिएको भए हुन्थ्यो भनिन्थ्यो, तर हामीले यदि पढेर चाहिँ पहिलो नम्बर ल्याउन नसक्दाखेरि हामी जस्तो कि अन्तिमतिर भए पनि सिद्ध त बुझाउनै पर्थ्यो वर्षभरि, होइन?
1: हजुर हजुर, पक्कै पनि।
0: ल ठिक छ, कार्यक्रममा आउनुभएको छ, खुसी लाग्यो। खानपिन भयो अथवा बाँकी नै छ कि छ?
1: खानपिन चाहिँ तयार भइसकेको छ, पाकिसकेको छ। अब खानामा चाहिँ अब कोही कतातिर जानु भएको छ, कोही अब चाहिँ होइन अब खेतबारीको कामहरू पनि भइरहेको छ, अनि अब एकछिनमा जम्मा हुनुहुन्छ सबैजना, अनि भेला भएर अनि खानुपर्छ बिस्तारै बताइदियो दिदी। हजुर,
0: ल बिस्तारै खाना खाने प्रकार गर्नुभएको छ। आजको मौसमको अवस्था के छ भन्नुहोस् न?
1: मौसम त एकदम घामै लागिरहेको छ दिदी, बिहानदेखि 6 बजीदेखि नै घाम लाग्छ, यस्तै छ। अनि दिउँसो 12-1 बजीदेखि अब हावा चल्छ, अलिअलि हल्का शीतल हुन्छ, हल्का बादल पनि गर्छ भएको जस्तो हुन्छ भन्नुभएको छ है त।
0: ल ठिक छ, अब खाने काम पनि बिस्तारै हुँदैछ भन्नुभएको छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ। आज हामी धेरै कुराकानी भन्दा नि तपाईँहरूको रोजाइको मिठो गीत धेरै बजाउँ भन्ने हाम्रो उद्देश्य छ। कुन चाहिँ गीत रोजाइमा पार्नु भएको छ त?
1: आज मलाई कुन मन्दिरमा धाउँ, तिम्रो सास पाउनलाई कुन मन्दिरमा धाउँ भन्ने गीत बजाइदिनु होला दिदी। हजुर,
0: ल कुन मन्दिरमा धाउँ भन्ने बोलको गीत बसिहाले विशेष कतिजनालाई सम्झाउनु पर्छ थाहा छ नि, होइन?
1: विशेष गरी सुनाउनु पर्दा बहिनी निर्मला लामाको लागि भन्दै जान्छु ल। नमस्ते भाइ।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले कुन मन्दिरमा धाउँ भन्ने बोलको गीत रोजाइमा बारेर कार्यक्रमबाट सुनिसक्नु भएको छ। अब एकजना साथीले रोज्नु भएको गीतलाई नै प्राथमिकता दिने त मन छ, तर धेरै साथीलाई समेट्यौं भन्ने हाम्रो उद्देश्य हो, त्यही भएर अर्को साथीले सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ। पालो तपाईँको रहेको छ, तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला नै रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोस् र हाम्रो देवजीले रोज्नु भएको गीतलाई समर्थन जनाउनुपर्छ र तपाईँले आफ्नो विशेष एकजना साथीलाई मात्र आजको व्यवसायमा सम्झन पाउनुहुन्छ। अन्य दिन तपाईँले धेरै साथीहरूलाई सम्झिराख्नु भएको छ, त्यही भएर सोमबार चाहिँ मात्र एकजना साथीलाई सम्झन दिनेछौ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
2: नमस्ते। गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। यो मिठो आवाज कहाँदेखि होला? नानु के भन्नु?
2: मनिका लिम्बु।
0: मोनिका?
2: मनिषा चाहिँ हो।
0: मनिषा
2: हजुर।
0: नानु मनिषा लिम्बु?
2: हजुर, पक्कै पनि भन्नुपर्छ है।
0: अनि नानु मात्र नै ठिक थियो कि त मनिषा मात्र पनि त ठिक थियो नि त?
2: ठिक थियो, तर पनि मलाई नानु पऱ्यो, त्यही भएर चाहिँ राखेको भन्नुपर्छ है।
0: नानु चाहिँ घरमा मम्मी बाबाले बोलाउने नाम हो कि क्या?
2: नै मनिषा चाहिँ घरमा मम्मी बाबाले बोलाउने नाम हो, नानी चाहिँ मैले नै राखेको भन्नुपर्छ है।
0: भनेपछि तपाईँले आफै थपिदिनु भयो?
2: हजुर।
0: ल ठिक छ, मम्मी बाबाले राख्नुभएको नाम राम्रो रहेछ र यहाँले राख्नुभएको नाम पनि राम्रो छ है त।
2: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ है।
0: ल अनि के गर्दै हुनुहुन्छ नि हिजो आज?
2: त्यस्तै हो, घर यसै काम गर्दै घरमै बसिरहेको छु अहिलेको समयमा चाहिँ। हजुरहरूलाई नै यसैनिर बसिरहेको छु भन्नुपर्छ है।
0: ल हामीलाई सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिदी राख्नु भएको छ। हाम्रो नानुजीसँग चाहिँ म पहिलोचोटि बोले कि जस्तो लाग्छ हो?
2: हजुर फर्स्ट टाइम भन्नुपर्छ है।
0: अनि किन कार्यक्रम सुन्ने साथीको फोन नलागेर होला?
2: होइन, मलाई प्रोग्राम आउँछ भनेर थाहा थिएन, अनि त्यही भएर आज फेसबुक हेरेको लाइभ आइरहेको थियो अनि सुनेर कल ट्राई गरेको भन्नुपर्छ है।
0: ल ठिक छ ठिक छ, अब यहाँले हामीलाई सुनेर साथ दिनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो साथी देवजीले गीत रोजेन पार्नुभएको छ, साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ साथीहरू, सम्झनुबाट फर्स्ट अफ अल त तपाईँ लगायत हजुरको रेडियो अल इन्डिया टिमलाई अब बज्ने किसिमले मजाले इन्जोय गर्न ला भनेर चाहन्छु। अनि त्यसो गरेर अन्य साथीहरू भन्नु त डियर हस्बेन्ड हुन्छ आसाङ, अनि हुन्छ नानु मगर, अनि जति पनि मलाई साथीले नानु मान्छ अरे म भनेर चिने सम्पूर्ण साथीहरू अब बस्ने किसिमले मजाले इन्जोय गर्नु होला भनेको भाइ।
0: हस् नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नानु मनिषा लिम्बोजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि गीत रोजेर पार्दै गर्नुहोस्, तर यति बेला देवजीले रोज्नु भएको एकदमै मिठो अनि रमाइलो गीत कार्यक्रममा बज्छ, त्यसपछि हामीहरूको साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौँ।

0: कुन मन्दिरमा धाउँ भन्ने बोलको गीत हाम्रो देवजीले रोजेमा पार्नु भएको थियो। श्री गीत कार्यक्रममा हामीले राखिसकेका छौँ। अब भने पालो तपाईँको फेरि भने तपाईँकै रोजाई कामले इच्छा गीतहरू बज्छ है आजको वर्षाईमा तपाईँलाई थाहा छ। यति बेला अर्को साथी आफूलाई मनपर्ने मिठो गीत रोज्नको लागि सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: दिदी नमस्ते। नमस्कार है।
0: नमस्ते। नमस्कार धनुजी, के छ खबर?
1: एकदम ठिकै छ। मेरो त हजुरको के छ, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ, अहिलेसम्म यस्तै छ, बाँचेकै छ। हेर्नुहोस् न
1: हजुर, अनि गर्मी कतिको छ त?
0: आज त एकदम शीतल छ, हिजो र आज चाहिँ हामीले एकदम धेरै शीतल महसुस गरेका छौँ, तर पानी नपरे पनि शीतल छ, गर्मी चाहिँ छैन है।
1: एकदम है, यी छोरा छोरीहरू कति गर्मीमा शीतल पठाउनु भएछ क्या उपवालाले।
0: पक्कै पनि हुन सक्छ है। अनि त्यतातिर कस्तो रहेको छ मौसम भन्नुहोस् न?
1: एकदमै एकदमै पनि लागेको छ, शीतल पनि छ, सियालतिर यसो खेरा चराउने कामहरू हुँदैछ, यस्तै छ। हरियाली बारीतिर डुलो होइन, अति शीतल सियाल छ, अनि राम्रै छ भनौँ न। पानी परेको छैन, बेलुका चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ, फेरि बतास सँगसँगै अब मजाले घाम पनि लागिरहेछ, त्यस्तो गर्मी पनि छैन, राम्रै छ भनौँ।
0: ल राम्रै छ, राम्रैसँग दिनहरू बिताउँदै हुनुहुन्छ। यति बेला हाम्रो तनुजी बाख्रा चराउँदै हुनुहुन्छ।
1: हजुर, जङ्गलतिर बाख्रा चराउँदै अनि लाइफमा कार्यक्रम सुन्दै फोन ट्राई गरेको ठ्याक्कै लाग्यो।
0: ल यहाँको फोन लागिसकेको छ। एक्लै हुनुहुन्छ कि साथी सङ्गी पनि सँगसँगै हुनुहुन्छ?
1: एक्लै छु आज, अब को साथी सङ्गी हो? सबै साथी सङ्गीहरू विदेशतिर सबैजना कता कता पुगिसक्नु भयो, म मात्रै गाउँतिर त।
0: भनेपछि जस्तो कि साथीहरू सबै विदेशतिर भन्नुहुन्छ, साथीहरू विदेश गएको देख्दाखेरि हाम्रो धनुजीलाई चाहिँ विदेश म पनि जान्थे है, सबै साथीहरू आफ्नो साथीहरू चाहिँ गएका छन् भन्ने लाग्छ कि लाग्दै?
1: लाग्छ नि, के गर्नु, जान पनि गएको हो तर अब विदेश फकेर आइयो।
0: गएर नि आउनु भ्याउनु भएछ त?
1: हजुर हजुर गयो त।
0: अब फेरि जाउँ न त तपाईँहरूमा।
1: जाउँ न त, जाउँ लो, भिसा लाइहालौँ। भिसा लाउनु नपर्ने त्यति साँच्चिँदै हो, म त भनी नै कृत्य हो।
0: अब यस्तो यहाँ जस्तो जस्तो कि हामी रामेछापबाट काठमाडौँ अनि फेरि हाम्रो धनुजी त्यहाँबाट काठमाडौँ गएको जस्तो भए त आज टिकट काटेर भोलिलाई सबै तयारी गर्नुहुन्थ्यो त्यो, अब यो असम्भव छ कि?
1: यो विदेश पनि भिसा नलागि जान पठाउने नियम भए त साँच्चीकै हो, गइहाल्नुहुन्थ्यो, पर्सिको दिन दिइहाल्थे म त साँच्चीकै।
0: फेरि यस्तो त्यो कुनै पनि नियम कानुनहरू भएन भने फेरि त्यो नियम कानुनहरू बिनाको कामहरू कहिले काहीँ कस्तो हुन्छ भन्ने कुराहरू त जस्तो कि अहिले विभिन्न सामाजिक सञ्जालहरूमा घटेका घटनाहरूले पनि त हामीलाई देखाइरहेको छ, त्यही भएर त्यो अलि आफ्नो देश छोडेर अर्काको देश जान त्यो खालको नियम कानुन जे छ त्यो हामीले चाहिँ मान्नुपर्छ है धनुजी।
1: हजुर एकदमै मान्नुपर्छ, यो पनि एकदमै ठिकै हो, हाम्रो मनले जे सोच्दै पुग्ने भए त किन अब सोचे जति पुग्ने भए त यहाँ संसारमा के हुन्थ्यो होला नि, होइन?
0: पक्कै पनि, त्यही भएर नियमहरू जे छन् जस्तो छ त्यसलाई हामीले पालना गर्नुपर्छ, अनि त्यही आफ्नो भाग्यमा छ, आफ्नो लगनशीलता छ भने भिसा लाग्ला, अब भिसा लागेर पनि विदेश जाँदाखेरि पनि राम्रै ठाउँमा पनि पाइएला कामहरू, त्यो खासै त्यस्तो समस्या हुँदैन। अब कतिपय अवस्थामा चाहिँ पाइएन, भएन, यस्तो भयो, दुःख पाइयो भन्ने खालको कुराहरू पनि सुनिन्छ साथीभाइहरू जस्तो कि जाने मान्छेहरू भन्छ होइन, अब सबैलाई त्यस्तो नहोला भन्न सकिने, फेरि सबैले त्यो खालको अभिव्यक्तिहरू सुनाइरहँदाखेरि हो कि भन्ने पनि लाग्छ कि?
1: हो त नि, अब त्यस्तो पनि भएन होइन, भनौँ न अब घर परिवारमा एउटा ठुलो मान्छेले अब एउटा होइन कदर गरेन भने घर बिग्रिन्छ अरे, देशमा एउटा कदर गर्ने छैन भने देश बिग्रिन्छ, त्यस्तै त हो नि।
0: आइएन, भएन, यस्तो भयो, दुःख पाइयो भन्ने खालको कुराहरू पनि सुनिन्छ साथीहरूसँग जाने मान्छेहरू गर्छ होइन, अब सबैलाई त्यस्तो नसकिने, फेरि सबैले त्यो खालको अभिव्यक्तिहरू सुनाइरहँदाखेरि हुन्छ।

0: हजुर बिहान गुणका कुरा त अब हजुरहरूसँग पनि सिक्दै छु, हजुरहरूले पनि हामीले भनेको कुरा सिक्दै हुनुहुन्छ त नभनौँ होइन,
1: होइन अग्रज भन्दैमा जस्तो कि अग्रजले सबै कुरा जानेको सिकेको र सबै कुरा त्यो अग्रजलाई आउँछ भन्ने होइन क्या, जस्तो कि हामीले अब कतिपय कुरा भन्दा नि धेरै कुरा अझै सिक्न बाँकी छ लाग्छ क्या, सिकाइ भनेको हामीले जन्मेदेखि त्यो अन्त्य हुनुभन्दा अघिसम्म सिक्नुपर्छ भनिन्छ नि त, हामीले त धेरै कुरा सिक्न छ, हामीले जानेको सामान्य कुरा जान्दैमा सबै कुरा जानेछ भन्न मिल्दैन है।
0: हजुर हजुर हो साँच्चीकै अब एकअर्कामा होइन सिक्दै जाँदाखेरि अब हजुरले बुझेको कुरा मैले बुझाउँदा फेरि मैले नबुझेको कुरा हजुरले बुझाउँदा कति राम्रो हुन्छ नि त।
1: पक्कै पनि त्यही भएर सिकाइ सबै कुरा अहिले हामीले जानेका छैनौँ, हामी सिकाइमा पूर्णता पाएका छैनौँ, हामीले अझै हामी अपूर्ण छौँ, त्यही भएर पूर्ण हुन जीवनभर हरेक कुरा सिक्दै सिकाउँदै अगाडि बढ्नुपर्छ भन्ने मेरो उद्देश्य है त।
0: एकदमै एकदमै उद्देश्य त अब सबैको, मेरो पनि त्यही हो उद्देश्य, हजुरहरूसँग सिक्न पाएँ होइन, अब एक दिन एउटा केही कुराहरू सिक्न पाएँ, फेरि भोलि केही कुराहरू सिक्न पाएँ, एकदमै होइन हामी पनि अब नजानेको कुराहरू सिक्दै सिक्दै गइन्थ्यो नि त।
1: त्यही भनेको मैले भने अब सबैले सबै कुरा जानेको हुँदैन, अब जस्तो कि कतिपय अवस्थामा आफ्नो क्षेत्र होला, त्यो क्षेत्र अनुसार आफ्नो क्षेत्रभित्र जान्ने त हुनुहुन्छ होला, तर त्यो क्षेत्रभन्दा बाहिर हामी गयौँ भने, जस्तो हामी अहिले यो क्षेत्रभन्दा बाहिर गयौँ भने हामी अनभिज्ञ नै हुन्छौँ नि त, त्यही भएर सिकाइ भनेको कहिले पनि सकिँदैन क्या सिकेर।
0: हजुर हजुर सिकेर कहिले पढाइ चाहिँ हाम्रो पढ्ने कुरो सिक्ने कुरो कहिले सिकेर सकिँदैन रे, पाँचजेल सिकिरहनु पर्छ पढिरहनु पर्छ रे,
1: त्यही भएर पढ्नुपर्छ अझै पनि, जिन्दगीको पाठ होस् अथवा किताबभित्रको पाठ होस् पढ्नै पर्छ सिक्नै पर्छ होइन।
0: हजुर जिन्दगीको पाठ र त्यो किताबभित्रको पाठ एउटै जस्तै जस्तो लाग्छ हो दिदी मलाई त, हजुरलाई कस्तो लाग्छ?
1: लगभग त्यस्तै, अब पढेर भित्रको पढेर सिकिन्छ भने व्यवहारिक कुरा भोगेर गरेर जान्छ,
0: गरेर भोगेर सिकिन्छ भनौँ न,
1: पक्कै पनि
0: अर्काको हेरेर देखेर
1: कतिपय त देखेर पनि हुन्छ होइन।
0: हजुर
1: ठिक छ, रमाइलो मिल्छ, हामी व्यवहारिक कुरातिर पनि गयौँ कि जस्तो लाग्यो, ठिकै छ, कहिलेकाहीँ रमाइला कुराहरू पनि गर्नुपर्छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, आज कुन चाहिँ गीत रोज्नुहुन्छ?
0: आज मलाई तिमी छौरा सुन्दर लाग्छ मलाई यो धरती मौसम गुरुङको, पक्कै पनि टिका हुन् कि टिका पनि अथवा गायिका चाहिँ कम्प्लिट भयो मौसम गुरुङको राख्न,
1: तिमी छौरा सुन्दर लाग्छ यो धरती भन्नु
0: मलाई यो धरती।
1: ल हामी यो गीत राख्छौँ, यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न।
0: विशेष एकजना हो
1: मात्र एकजना, अरू दिन मैले धेरै सम्झिन दिएको छु नि त धनुजी।
0: हजुर हो त्यो त अब मैले जोक गरेको हुन्छ, विशेष त हजुरलाई नै भन्न चाहन्छु अनि मलाई चिन्नु सम्पूर्णलाई भन्दै जान्छु ल।
1: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले एकदम मिठो गीत रोजन पालेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, तपाईँले पनि सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ। हामी अर्को साथी आउनुहुन्छ भने अर्को साथीको पनि टेलिफोन लिनेछौ, त्यसपछि चाहिँ उहाँको रोजाईको मिठो गीत कार्यक्रममा बस्छ। तपाईँको पालो रहेको छ 48 40 00 26 को नम्बर खुल्ला छ, यति बेला कोही साथी सम्पर्कमा स्वागत गर्छु। हेलो भन्दै थिए, गइसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेलाको बसाइमा हामी कार्यक्रममा चाहिँ हाम्रो धनुजीले रोज्नु भएको गीत राख्छौँ भन्दै थिए, हामी विश्रामतर्फ पनि जाने बेला पनि हुन हुन लागिसकेको छ, साथसाथै रोजाको गीत पनि बजाउनु पर्छ, यति बेला कोही साथी स्वागत गर्छु। हेलो नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जमुना महत, यता सिन्धुलीदेखि हुनुहुन्छ? अनि के छ हिजो मकै भाँच्दै हुनुहुन्थ्यो, आज के गर्दै हुनुहुन्छ? खाना बनाउँदै हुनुहुन्छ, मिठो मिठो परिकार बनाउँदै हुनुहुन्छ होला नि त। के भन्नुभयो?
2: आज मनोजी पनि जन्मदिन।

0: त्यही भएर
1: भनेपछि अब मिठो चिज पाक्दैछ घरमा
0: साँच्चै छ हजुर पनि आउनु होला है
1: ल के खाना हामी भरे बेलुकासम्म आउँछौ मेरो व्यक्तिगत तर्फबाट साथै हजुरको रेडियोको परिवारको तर्फबाट हाम्रो मनोजीलाई जन्मदिनको धेरै भन्दा नै धेरै शुभकामना छ भनेर भन्दैको छु मैले सुन्नुभयो होला है
0: रेडियो सुन्दै होला यता
1: ल हुन्छ उहाँलाई जन्मदिनको हामी शुभकामना पनि व्यक्त गरिसकेका छौँ अब अरू त समग्रमा सबै ठिकै छ होला होइन
0: समग्रमा ठिकै छ एउटै कुरा हो त्यहाँ घाम लाग्ने सर्किने गर्मी हुने त्यही
1: गर्मी छ आरामले शीतलता शीतल चिजहरू खाएर बस्नुहोस् हामी कार्यक्रममा हाम्रो धनुजले रोज्नु भएको गीत राख्छौ एकजना साथीलाई सम्झनुहोस् न
0: एकजना है
1: मात्र एकजना
0: एकजना भन्नुपर्छ चाहिँ मनोजीको चाहिँ आज जन्मदिन मलाई चाहिँ जन्मदिनको धेरै शुभकामना भन्दै जान्छु ल
1: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जमुना महतो सिन्धुली झाँगाझुलीबाट चाहिँ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु उहाँले आफ्नो साथीको लागि जन्मदिनको शुभकामना सहित सम्झेर गइसक्नु भएको छ यति बेला धनु गजमेजीले ब्रजेमा पार्नु भएको मिठो गीत कार्यक्रममा बस्छ त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ विश्रामपछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451

0: बुढी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-3738-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: बच्चा जन्मेका घण्टा भित्र आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन। कन्ठै भो, अब त कन्ठै भो
6: होइन के कन्ठै भो भन्छ यो?
5: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा। बच्चा जन्मेको 1 घण्टा भित्रै आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन।
6: हो त,
7: बच्चालाई जन्मेको 1 घण्टा भित्र जति सक्दो छिट्टो आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ। आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरूका साथै पानी पनि हुन्छ, त्यसैले बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन।
8: प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश।
9: भन्छिनामा परिवारकै स्वास्थ्यका लागि

0: हाल्दो
1: लेट्स गो 6.9 इंच को शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरुले तपाईको मन जित्छ बारम्बार
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
3: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
4: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9054501575 9841690669 9864147188
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
6: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
7: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
8: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
8: ए हो र भन्या अनि फाइदा होला र है
6: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
6: एकैछिन है त म हेरिहालेँ ल टिप्नुहोस् त 9854040239
8: कति रे 9540 अनि
6: 9540040239 फोन नम्बर चाहिँ 0485402390
8: 0485402390
9: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
9: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
10: विराज किसानको साथी
11: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
12: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
13: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
11: के त
12: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
0: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
12: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
14: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
14: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
14: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रम माइदेवीमै छोटो माइदो गीत राख्यौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम बसे छिरी आइसकेका छौं। आजको व्यवसायमा तपाईँकी रोजाइका मैचा र माइला लोकगीतहरू बज्छ। 048 40 00 26 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: ओखलडुङ्गाबाट शेर्पा।
0: के शेर्पा भन्नुभयो?
1: छुकी शेर्पा।
0: छुकी?
1: हजुर,
0: छुकी शेर्पा।
1: हजुर,
0: अनि तपाईँको नाम कस्तो राम्रो लाग्यो मलाई, पहिलोचोटि सुनेको जस्तो लाग्छ।
1: हजुर, पहिलोचोटि नै भन्नुपर्छ है हजुरसँग कुरा भएको त।
0: मसँग त किन पहिलोचोटि, त म त यहाँ बोलेको त धेरै भइसकेको छ, तर तपाईँले चाहिँ किन फोन गर्नु भएन?
1: मलाई थाहा छैन नि त दिदी, त्यही भएर यहाँ भर्खरै साथीले जानकारी गर्नुभएको थियो, त्यही भएर कल गरेँ। मलाई त थाहै छैन, त्यही भएर हाम्रोतिर त बस्दैन नि त, त्यही भएर।
0: भनेपछि हाम्रो छुकीजीको बस्तीतिर चाहिँ रेडियो बस्दैन। कुन ठाउँदेखि भन्नुभयो?
1: ओखलढुङ्गा।
0: ओखलढुङ्गाबाटमा चाहिँ हजुरको रेडियो बस्दैन?
1: हजुर बजे बस्दैन हो दिदी, यतातिर छ।
0: त्यसो भए अब फ्रिक्वेन्सी यदि बजेन भने अनि कुन कुन माध्यमबाट रेडियो सुनिन्छ भन्ने कुरा चाहिँ थाहा पाउनु भएको छ कि छैन?
1: छैन दी।
0: छैन
1: हजुर।
0: ल, अब रेडियो बजेन भने हाम्रो छोकीजीले हजुरको रेडियो चाहिँ कसरी सुन्ने भने नि? यहाँले चाहिँ हाम्रो पात्रोमा हजुरको रेडियो सर्च गर्नुहोस्, त्यसै गरी नेपाली पात्रो साथै हजुरको रेडियोको वेबसाइटबाट पनि सुन्न सक्नुहुन्छ। हजुरको रेडियोको फेसबुक पेज छ, तपाईँले त्यो माध्यमबाट पनि कार्यक्रम लगायत अन्य जानकारीमूलक सूचनाहरू पनि यहाँले सुन्न सक्नुहुन्छ है।
1: हुन्छ दिदी, अहिले म एकछिन पछि यसो हेर्छु है त, हाम्रो पात्रमा हेर्छु नि, सुन्छु।
0: ल, हाम्रो पात्रबाट पनि सुन्नुहोस्। हजुरको रेडियो चाहिँ तपाईँले नेपालीमा सर्च गर्नुपर्ने हुन्छ है?
1: ए, हजुरको रेडियो नेपालीमा सर्च गर्नुपर्ने?
0: हजुर हजुर, तपाईँले चाहिँ हजुरको रेडियो चाहिँ फेसबुकमा नेपालीबाट सर्च गर्नुभयो भने हरेक लाइक कार्यक्रमहरू पनि आइरहेको हुन्छ है।
1: ए हस् हुन्छ।
0: ल, खोजी गर्नुहोस्। भोलिका बसाइमा यहाँले हामीलाई अन्य बसाइमा पनि कार्यक्रम सुने है भन्ने चाहिँ जानकारी दिनुहोस्। अब यहाँले अहिलेसम्म हजुरको रेडियो सुनेको छैन भन्नुभएको छ, साथसाथै के कार्यक्रमहरू आउने रहेछ भोलि चाहिँ, अर्थात् फोन लागेको दिन हाम्रो छुकीजीले मलाई भन्नुपर्ने हुन्छ है।
1: हस् हुन्छ दिदी, अब तपाईँले त्यति जानकारी दिनुभयो, मैले थाहा भइसकेँ। म एकछिनपछि सुन्नेछु, सर्च गर्नेछु, अनि सुनेपछि म तपाईँलाई जानकारी गरिहाल्छु नि है।
0: ल हुन्छ, यहाँले मलाई जानकारी दिनुहोला, ठिक छ। अनि के गर्नुहुन्छ खासै त ओखलढुङ्गातिर?
1: ओखलढुङ्गातिर रहेर खासै केही पनि गर्दैन दि, यस्तै हो, गराइसे कामहरू गरे बसे त्यस्तै भन्नुहोस् है।
0: गराइसे काम गर्नु हिजो आज कतिको जाँगर लाग्छ?
1: अब जाँगर दिदी वर्षा लागि हाम्रोतिर एकदमै धेरै जुगाल लाग्छ, अब जुगालले चाहिँ अलिकति डिस्टर्ब गरिरहेको छैन दि, नत्र भने त खासै त्यस्तो चाहिँ लाग्दैन काम गर्दाखेरि।
0: जुकादेखि डर लाग्दैन, बानी भइसक्यो है?
1: बानी भइसक्यो नि दि, अब यस्तै यहीँनिर हुर्कियो सानैदेखि, त्यही भएर नि जुगालाई त खासै डर लाग्दैन भन्नुपर्छ।
0: त्यसो भए बर्खा भरे चाहिँ म त्यता ओखलढुङ्गातिर आउँदिन अब।
1: आउनुहोस् न हो दिदी, म फेर दिइहाल्छु नि भन्नु।
0: फेरि हाम्रो छुकीजी कुन ठाउँमा कुन बस्तीमा हुनुहुन्छ, अनि मलाई चाहिँ बाटोमा आउँदा आउँदै कहीँ बस्दा साथी सङ्गीतसँग बस्दा जुका लाग्यो भने मेरो खुट्टामा लागेको जुका चाहिँ फेरि कहिले टिप्छ त, मलाई त डर लाग्छ नि त।
1: होइन नि, तपाईँ आउनु बित्तिकै ओखलढुङ्गा जिल्लामा आउनु बित्तिकै म चाहिँ आइपुगिहाल्छु नि थुप्रुकै।
0: ल ठिक छ, सकेसम्म म छोकेजीलाई मेरो खुट्टा त छुवाउँदिन, यसो रमाइलो मात्र जुका नलाग्ने औषधिहरू प्रयोग गरेर आउँला नि त त्यसो भए।
1: अब हातले छुनुपर्छ भन्ने छैन, त्यो जुगाको लागि मर्ने औषधिहरू धेरै छ नि, म त्यतिखेर तपाईँलाई यसो जानकारी गरौँ न है।
0: ल हुन्छ, ठिक छ, रमाइलो मिठो कुराकानी भयो, भोलि भोलि पनि आउनुहोस्। लगभग म कार्यक्रमको अन्त्यतिर पनि आउन लागे, त्यही भएर छोटो मिठोमा कुराकानी गरे। आज कुन चाहिँ गीत सुन्न मन छ?
1: आज चाहिँ मलाई म बिनाको गाउँमा भन्ने बजेको है।
0: म बिनाको गाउँमा ल यो गीत बज्छ, यहाँले मात्रै एकजना साथीलाई सम्झनु पर्ने हुन्छ।
1: हुन्छ, विशेष त एकजना साथी सम्झिनु पर्दा फर्स्टमा त हजुरलाई नै फर्स्ट टाइम कुरा गर्नु भए एकदम मिठो कुरा गर्नु भए फर्स्टमा हजुरलाई नै बाछा मार्फत सम्झिन चाहे राम्रो. अनि मेरो हजुर होल फ्यामिलीको लागि नै अहिले जो जसले सुन्दै बस्नु भएको छ सम्पूर्णको लागि नि मलाई प्रोग्राम आएको छ कल गर्नु ल भनेर जान गर्नु मेरो प्यारी साथी तेरा थुमतिर हुन्छ मानव मानिसहरूलाई धेरै सम्झाउन माया भनेको दिन्छु ल. नमस्ते भाइ.
0: हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो छोकी छुर बाजु कलतुङ्गाबाट. अब चाहिँ म फोन लिँदिनँ, उहाँको रोजाएको गीत बज्छ र धेरै साथीको फेसबुक कमेन्ट प्राप्त छ. कमेन्टलाई मैले छोटो मिठोमा भए पनि वाचन गर्न भ्याउँदिनँ कि भन्ने छ, किनकि रोजाएको गीत पनि बजाउनु पर्ने हुन्छ. साथीलाई लिऊ भन्दै हुनुहुन्छ, छोटोमा कुरा गर्छु. हेलो, नमस्कार रमिला, के छ खबर भन्नुहोस्? म एकदम सन्चै छु. कहाँ कहाँ कुरकुर आयो आवाज? टावर हुनेतिर जानु छ है? अब सुने ल, भन्नुहोस् खानपिन भयो कि बाँकी छ?
2: मेरो भइसक्यो त. भयो,
0: मेरो पनि भइसकेको छ. अनि आज के गर्दै हुनुहुन्छ?
2: बसिरहेको छु.
0: बस्दै हुनुहुन्छ? कार्यक्रम सुन्नुभयो कि छैन?
2: सुन्दैछु दिदी.
0: सुन्दै हुनुहुन्छ. साथीले गीत रोजेमा पार्नुभयो, अन्त्यमा छु. छोटोमा मात्रै गीत बज्ने भयो, छोटोमा मात्रै कुरा पनि गरेँ आज मैले धनुजीसँग, हाम्रो रमिलाजीसँग है. हार नभएको जिब्रो कहिले कहीँ उचिततिर कता पुग्छ कता के हेर्नुहोस् न. ठिकै छ, रोजाको गीत बज्नुपर्ने हुन्छ, एकजना साथीलाई सम्झिहाल्नुहोस् न.
2: नमस्ते
0: नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी. अब चाहिँ हामी फोन लिन सक्दैनौ, 10:52 गएको छ. धेरै साथीको कमेन्ट छ, म छोटो मिठोमा मात्र वाचन गर्छु. मनोज सुन्दासी हुनुहुन्छ, नमस्ते गुड मर्निङ, म कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगा झोली रातमाट बजार बाजो भन्दै हुनुहुन्छ. रामजे घिमिरेजीले पनि सुन्दैछु है, सबैमा मिठो माया भन्नुभएको छ. बिर्जङ लिम्बुजीले पनि नमस्ते शिवा भाइ, सबै साथीहरूलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ. सुजन ढुङ्गेलजीले पनि नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु दोलखा घर भई हाल काठमाडौँबाट भन्नुभएको छ. निशा ठोकरजीले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ. अभागी सृजनाजीले पनि दर्शन नमस्ते है, मसित धनकुटा हाल चाहिँ कुवेत बाल छ भन्दै हुनुहुन्छ. धर्मराज दिले पनि नमस्ते, म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. कर्णप्रिय केसीजीले पनि शुभ दिनको कामना सबैको लागि भन्दै हुनुहुन्छ. मेरो घर चाहिँ दाङ तुलसीपुर हो भन्दै हुनुहुन्छ. कविता गतानीजीले पनि नमस्ते है, म ओखलढुङ्गाबाट भन्दै हुनुहुन्छ. देवीन किशोर अञ्जानजीले पनि टाढादेखि कमेन्ट पठाउनु भएको छ. तपाईँका सबै कमेन्टलाई आज मैले वाचन गर्न सकिनँ, भोलि मंगलबार एक घण्टासम्म तपाईँको कमेन्टहरू वाचन गर्छौ, आज चाहिँ तपाईँको नाम र ठेगाना मात्र मैले वाचन गर्दैछु भने. जनक रोजाली मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ. आशिका तामाङजीले पनि कार्यक्रम सुन्दैछु उदयपुरबाट भन्नुभएको छ. रूपसना योगीजीले पनि नमस्कार है दिदी, म सिन्धुलीबाट भन्दै हुनुहुन्छ. सिन्धुलीको ढुङ्ग्रीवासबाट भन्नुभएको छ. तनु गजमेरजीले नमस्कार है दिदी भन्दै हुनुहुन्छ. आशा विश्वकर्माजीले पनि नमस्ते है दिदी, म सुमेलीको धुरा बजारबाट भन्दै हुनुहुन्छ. सुमित यादव सुनार किराजीले पनि काठमाडौँबाट आई भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद. त्यसै गरी बुद्ध वज्रचार्यजीले चाहिँ सबैको लागि मिठो माया सम्झना भन्दै हुनुहुन्छ. त्यसै गरी मडज सुन्दासजीले फेरि पनि नमस्ते भन्दै हुनुहुन्छ. लभ शक्ति माङथाङजीले पनि नमस्ते भन्दै हुनुहुन्छ. सौरभ केसीजीले पनि नमस्ते है, मैता बागचौर नगरपालिकाबाट भन्दै हुनुहुन्छ. धनुजीले चाहिँ मनोज सुन्दासजीको जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ. फेरि पनि हाम्रो मनोजीलाई जन्मदिनको अनुगिन्ती शुभकामना. अनिता तामाङजीले पनि नमस्ते भन्दै हुनुहुन्छ. मिलन घाले मोटोजीले पनि अब बस्ने गीत सबैलाई मसित दुवा कतारबाट भन्नुभएको छ. सोते खोला इचाराजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ. तुलसी केसी लोरीजीले पनि म पनि कार्यक्रम मजाले सुन्दैछु भन्दै हुनुहुन्छ. अब बज्ने गीत चाहिँ सबैको लागि भन्दै हुनुहुन्छ. क्षेत्री आयुषजीले पनि नमस्कार दिदी, म पनि रामेसाबको फुलासीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. आयुष सापुरीजीले पनि नमस्ते हाई दिदी भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै. अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ भन्दै आजको कार्यक्रममा सहभागिता जनाउने साथी हुनुहुन्थ्यो देव बाजे नानो मणिषा लिम्बु, धनु गजमेर, जमुना महत, छुकी शेर्पा, त्यसै गरी रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै तपाईँले यतिजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबैलाई विशेष भन्दा नि विशेष धन्यवाद व्यक्त गर्ने। त्यसै गरी कार्यक्रम लोकोशैली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो साथी छुकेजीले रोजाहीमा पार्नुभएको गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451 98143414090।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। मलवास अर्थात अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ 3 गतेदेखि शुरू भएको मलवासको आज अन्तिम दिन हो। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलवास पर्ने गर्दछ। अधिक मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यस अवसरमा काठमाण्डु दर्शनी पश्चिममा रहेको मत्स्य नारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो। यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको नृसिंह धाममा पनि एक महिने मेला लागिरहेको छ। मलवासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछ। पर्सि रातो मच्छिन्द्रनाथको रथ लगन खेलको थती टोलबाट तानेर जौला खेल पुर्याउने तयारी रहेको छ। आज सोमबार औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेको दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीहरूको प्राचीन कालदेखिको परम्परा रहेर आएको अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। राजपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। राजपाले कोशी बागमती गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ। तर मधेस प्रदेशमा पनि विवादले अधिवेशन अनिश्चित बनेको छ। राजपाले 7-9 असारमा चितवनमा अधिवेशन गर्दैछ। मधेस प्रदेशका 8 जिल्ला मध्ये पर्साको मात्रै जिल्ला अधिवेशन सकिएको छ। राजसभा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशन अघि मधेस प्रदेश अधिवेशन गर्न मुस्किल रहेको छ। समावेशिता र समायोजनको विषय टुंगो लाग्न बाँकी रहेको छ। अब महाधिवेशनको समय पनि नजिकै भएकाले समय र कमी भएकाले मधेसमा अधिवेशन हुने सम्भावना न्यून रहेको छ। विदेशी नागरिक समेत वैकल्पिक विकास वित्त परिचालन कोषको प्रमुख कार्यकारी अधिकृत हुन सक्ने भएका छन्। यस्तो प्रावधान सहितको वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ऐनमा रूपान्तरित हुने अन्तिम चरणमा छ। यो विधेयक तत्कालीन अर्थमन्त्री रामेश्वर प्रसाद खनालले ल्याएका हुन्। हाल अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अघि बढ़ाएका हुन्। प्रतिनिधि सभाले जेठ 2 गते पारित गरेको प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएको थियो। अर्थ विधेयकको रूपमा अगाडि बढ़ाएको यो विधेयक राष्ट्रिय सभाले प्राप्त गरेको 15 दिनभित्र सुझाव सहित पारित गरेर प्रतिनिधि सभामा पठाउनु पर्ने थियो। तर राष्ट्रिय सभाले समयमै विधेयक पारित गर्न सकेका छैनन्। राष्ट्रिय सभाबाट समयमै पारित भएर नआएपछि प्रतिनिधि सभाले जेठ 27 गते पुनः पारित गरेको छ। अब सभामुख ओम प्रकाश आर्यलबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्न लागेको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि एन रूपमा कार्यान्वयनमा आउनेछन्। यो सँगै वैकल्पिक विकास वित्त परिचालन कोषको प्रमुख कार्यकारी अधिकृत पदमा विदेशी नागरिक समेत आउन सक्नेछन्। सरकारले मुलुकको समग्र आर्थिक उन्नति र विकासका लागि आवश्यक स्रोतको प्रबन्ध गर्न ऋणपत्र पूँजी सो पूँजी कोष र अन्य वित्तीय वा मौद्रिक उपकरण मार्फत वैकल्पिक विकास वित्त परिचालन गर्ने भनेको छ। विगत आधा दशक कोशी प्रदेशको अर्थतन्त्रले सकारात्मक दिशामा अघि बढ़े प्रयास गरेको पाइएको छ। प्रदेशले कोरोना महामारी पछिको पुनरूत्थान विश्वव्यापी आर्थिक मन्दी र आन्तरिक स्रोत परिचालनका चुनौतीहरूका बीच पनि केही सूचकहरूमा प्रगति हासिल गरेको देखिएको छ। विगत 5 वर्षको अवधिमा प्रदेशको प्रति व्यक्ति आयमा वृद्धि भएको छ भने भौतिक पूर्वाधार सड़क संचार र ऊर्जाको पहुँचमा सामान्य सुधार देखिएको छ। यद्यपि पूँजीगत खर्चको न्यून दर र संघीय अनुदान बाँधेको उच्च निर्भरता जस्ता संरचना लगायत चुनौती अझै पनि विद्यमान देखिएको छ। आर्थिक वर्ष 2000
78 र 79 कोशी प्रदेशको आर्थिक वृद्धि दर 5.84% रहने अनुमान गरेको थियो, तर आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार कोशी प्रदेशको आर्थिक वृद्धि दर 3.13% हाराहारी रहने अनुमान गरिएको छ। काभ्रेका वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रे प्लान्चोका विभिन्न नदी तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढ़ी मापन केन्द्र व्यवस्थित गर्न थालेको छ। सुनकोशी र रोसी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्ला स्थित 3 बाढ़ी मापन केन्द्र र 1 स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागेको हो। यसका लागि सरकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफल समेत गरिसकेको छ। मौसम र बाढ़ी बारे जानकारी गराउन जिल्लाको 7 स्थानमा मौसम मापन उपकरण र 3 स्थानमा बाढ़ी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले जानकारी दिनुभएको छ। धुलीखेल खोपासी डाला पाँच खाल मण्डन देवपुर दोलखा घाट र पचुवार घाटमा मौसम मापन उपकरण जडान गरिसकेको छ। बर्खा शुरू भएसँगै पश्चिम बागलुङका उच्च पहाड़ी भेगमा चहल पहल बढ़न थालेको छ। हिउँदमा बेसी झरेको गोठालाहरू पाटनतर्फ लागेका छन्। उनीहरूले फेरि लेखका खर्ग र बुकी पाटनतर्फ उक्लिन थालेका छन्। बागलुङको निसी खोला, ढोरपाटन, तामा खोला र गगन गलकोट क्षेत्रका अधिकांश किसान पशुपालनसँगै निर्भर रहेका छन्। एउटै परिवारले दर्जनौ वस्तु भाव पाल्ने भएकाले बेसीमा घाँस ले मात्र धान्न नसक्ने हुँदा वर्षेनी लेख बेसी गर्ने परम्परा उनीहरूको जीवनशैली बनेको छ। गोठालाहरू झण्डै 4 महिनासम्म समुद्री सतहदेखि 3,000-4,800 मिटर उचाइका बुकी पाटन र आसपासका शरण क्षेत्रमा बस्नेछन्। त्यहाँ पर्याप्त घाँस पाइने भएकाले उनीहरूले महिनौसम्म त्यही वस्तुभाव चलाउँदै बस्नेछन्। लेखतर्फ उक्लदा गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न लगत कपडा र दैनिक आवश्यक सामग्री बोकेर जाने गर्दछन्। यस अवधिमा टेलिफोन र विद्युत सुविधा नहुने भएकाले परिवारसँगको सम्पर्क पनि सीमित रहेको छ। आकस्मिक बिरामी वा खर्च सकिएर मात्र उनीहरू बेसी फर्कने गर्दछन्। ढोरपाटन क्षेत्रको बुकी पाटनमा हुने अहिले नै बागलुङ मात्र होइन रोल्पा, रूकुम, ब्यागदी र टोल्पा समेतका गोठालाहरू भेडा चराउन पुग्ने गर्दछन्। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। इरान र अमेरिका बीच हुन गइरहेको शान्ति सम्झौताबारे ब्रिटेन, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर अवसरको पूरा लाभ उठाउनका लागि काम गर्ने बताएका छन्। जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता समेत रहेका छन्। अमेरिका र इरान बीच हुन गइरहेको शान्ति सम्झौता क्षेत्रीय स्तरता बहाल गर्न र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने अवसर भएको उनीहरूको भनाई छ। ब्रिटेन, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले सम्झौतालाई तीव्रताका साथ पूर्णतय लागू गर्न अपील गरेका छन्। स्ट्रेट अफ हर्मोज तत्काल खुल्न र बिना कुनै शर्त र प्रतिबन्ध जहाज तथा जल यातायातको स्वतन्त्र आगमन सुनिश्चित गरिनु आवश्यक बताएको छ। नेताहरूले लेबनानको स्थिरता, सम्प्रभुता र क्षेत्रीय अखण्डताका प्रति आफ्नो समर्थन पनि दोहोर्याएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत समूह एकको खेलमा स्वीडेनले ट्युनिसियालाई 5-1 गोलले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिकोमा केही बेर अघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले 2 तथा अलेक्ज्याण्डरले इसाक भिक्टर ग्याकोरेस र माथि एस सभान वर्गले 1-1 गोल गरेको छ।
ट्युनिसियाका ओमार रेकिगले एक गोल गर्नुभएको छ। जितपछि स्वीडेनले तीन अंक जोड़ेको छ। यसै समूहको पहिलो खेलमा नेदरल्याण्डस र जापानले दुई दुईको बराबरी खेल्दै अंक बाँडेका छन्। नेदरल्याण्डसले र जापानले समान एक एक अंक जोड़ेको छ भने ट्युनिसिया अंक विहीन रहेको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
3: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
4: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदै धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: सम्पर्क नम्बर 9841043165, 9841043190।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
1: उड़ान नंबर 7 बाहेक नेपालभर का ज्येष्ठ नागरिक का लागि उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक बोलुन्दुर गांवपालिकवासी बिरामी उपचार में 15% र औषधि में 5% छूट को व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692665998।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम ट्रक अफ द पपमा। कार्यक्रम प्रस्तुत श्रोराज महत्व उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्की, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथै फोन गर्न सक्नुहुन्छ, नम्बर 0440 40 0026 रहेको छ। मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् भन्न चाहन्छु। साथसाथै मिठा रमाइलो कुराकानी हुनेछन् अनि सर्ट एन्ड सुटमा कुराकानी पनि हुनेछ है। सर्ट एन्ड सुटमा कुराकानी पनि गर्नेछौँ पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ, नम्बर 0440 40 0026 रहेको छ। 0440 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे। रमाइला मिठा कुराकानी गरौँला। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाकोसी एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ अनि सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। मेसेज गरेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। अब हामी ढिला नगरिकन यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा सुगम पोखरेलको आवाज मैले गीत राखेर त्यसपछि आउँछौँ तपाईँसँग कुराकानी गर्नको लागि। तपाईँले पठाउनुभएको मेसेजहरू वाचन गर्नको लागि रेडियो सुन्दै गर्नलाई त

गर्छौं। तपाईको माझमा सुगम पोखरेलको आवाज मैले गीत राखेर त्यसपछि आउँछौं तपाईसँग कुराकानी गर्नको लागि। तपाईँले पठाउनु भएको मेसेजहरू वाचन गर्नको लागि रेडियो सुन्दै गर्नलाई त

0: जाँदै छुट्टाडा यादव बोकेर सुगम पखेलको आवाजमा गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रुताज महा छु अनि प्राविधिक पाटोमा हुनुहुन्छ सञ्जना खड्के। कार्यक्रम टपअप दिपअप अनि अरबै राखेको छ। आवाजमा म श्रुताजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। छोटो मिठोमा कुराकानी गर्छौँ आजको बसाइमा। सकभर धेरै साथीहरूसँग कुराकानी गर्ने बसाइ रहेको छ, पालो रहेको छ, आउन सक्नुहुन्छ। यति बेला कहीँ हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ हजुर? नमस्कार। नमस्ते नमस्कार हजुर, स्वागत छ कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? भरत हुनुहुन्छ? कुन ठाउँबाट भन्नुभयो?
1: रुकुमदेखि हो नि सर।
0: रुकुमबाट यति बेला सुन्दै हुनुहुन्छ अथवा यसै कोही साथीले जानकारी गराएर फोन गर्नुभयो?
1: होइन, साथीको माध्यमबाट भएको नि सर।
0: ए ठिक छ, नत्र त रुकुमतिरबाट फोन गर्नुभयो, धेरै टाढाबाट। प्राय जसो हाम्रो एफएम त सुनिँदैन जस्तो लाग्छ त्यतातिर, त्यो भएर पनि के गर्नुहुन्छ भरतजी?
1: मैले त अहिले त के गर्दैन सर, अब त्यति बसी बसै भन्नुपर्छ, म दृष्टिबिन मान्छे हो, त्यही भएर चाहिँ म चाहिँ आजभोलि चाहिँ घरतिरै बसी बसाउँछु भन्नुपर्छ।
0: घरतिरै बस्नुहुन्छ, ठिक छ।

0: अनि खानपिन भयो?
1: खानपिन चाहिँ मेरो भइसक्यो सर, तपाईँको भोग नै
0: भयो, खाना खाइ उपस्थित भएको छु। ठिक छ, अब साथीको माध्यमबाट हामीमा जोडिनु भयो, खुसी लाग्यो। हामी हामीलाई सुन्नको लागि हाम्रो पात्र नेपाली पात्र अथवा फेसबुकतिर गएर पनि हजुरको रेडियो सर्च गर्नुभयो भने पनि तपाईँले सुन्न सक्नुहुन्छ, होइन? फ्रिक्वेन्सी मोड्युलेसनबाट त्यतातिर हाम्रो सम्भव छैन। जस नयाँ साथीसँग कुराकानी गर्न पाइयो, म निकै खुसी छु, किन भन्न चाहन्छु। मौसम कस्तो छ रुकुमतिर?
1: रुकुमतिर त मौसमको जानकारी गराउनु पर्दा सर, अहिले चाहिँ यतातिर घाम लागिरहेको छ, अब पानी परेको छैन भन्नुपर्छ है त।
0: गर्मी छ भनेपछि?
1: हजुर, अलिकति गर्मी छ, त्यति गर्मी त हाम्रो सरमा हुन्न, अलिक पहाड पहाडै इलाका हो हामीहरूको त, त्यही पनि अब पानी नपरेपछि अब अलिअलि गर्मी त भइहाल्छ
0: भइहाल्छ है। ठिक छ, स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु, पानी प्रशस्त मात्रामा पिउनु होला पनि भन्न चाहे। खुसी लाग्यो। त्यतातिर आजकल के हुँदैछ, यसो खेतीबाली होइन तिर चाहिँ के हुन्छ, त्यतातिर के हुँदैछ आजकल?
1: हजुर, यतातिरको माहौलमा चाहिँ अब पहिले चाहिँ मकै लगाएर चाहिँ ल्याइयो, त्यसपछि अब अहिले चाहिँ धान रोप्ने कार्यक्रम चलिरहेको छ सर, धान रोपाइ गर्ने अब चलिरहेको छ, धमाधम भनौँ न, धान रोप्ने कार्यक्रम चलिरहेको छ।
0: सुरु भइसक्यो?
1: हजुर, सुरु भइसक्यो भन्दा पनि आधा आधा भइसक्यो, अब त भ्याउँछ होला केही दिन पछि
0: रोपेर पनि।
1: हजुर
0: हजुर, ए ठिक छ, रमाइलो कुराकानी सुन्न पाइयो। जोस नयाँ जस्तो लाग्यो, नयाँ साथीसँग कुराकानी गर्न पाइयो, मलाई नयाँ लाग्यो जोस, होइन? नयाँ नयाँ कुराहरू सुन्न जान्न पाइन्छ, खुसी लाग्यो। भरतजी, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न, हामी अब यसो नयाँ रमाइलो गीत राख्छौँ।
1: ठिक छ, यो गीत मार्फत मैले समर्पण गर्नुपर्दा अब यहाँको अल फ्यामिलीलाई लगायत तपाईँलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहे, त्यसै गरी मलाई चाहिँ यो रेडियो सुनमा चाहिँ पुर्याउनु साथ सपोर्ट गर्ने हाम्रो चाहिँ धनु बहिनी हुनुहुन्छ, उहाँलाई पनि मिठो माया मिठो सम्झना चाहन्छु। त्यसै गरी मेरो साथी भन्नुपर्दा विकास विष्टि यता रुकुम पश्चिम विकास विष्टि हुनुहुन्छ, त्यसपछि मेरो गाई संस्कृत विश्वकर्मा र जतिजनाले चाहिँ मलाई भरत विश्वकर्मा भनेर चिन्नुहुन्छ, चिन्नु चिन्ने सम्पूर्ण साथीहरूलाई चाहिँ एक मुष्टमा समर्पण, यो गीत समर्पण गर्दै
0: हस् धन्यवाद आइदिनुभयो सहभागिताको लागि। विशेष रूपमा धन्यवाद दिन चाहन्छु भरतजी, उहाँलाई मनोदेखि धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 0440 0026 माध्यमबाट आउन सक्नुहुन्छ, 0440 0026 रहेको छ, साथसाथ मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा छौँ पनि भन्न चाहन्छु, तपाईँहरूले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन्। यति बेला कोही हुनुहुन्छ, कहाँबाटको हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम? सपना, के छ खबर, के गरिदिनुहुन्छ? खानपिन भयो कि नै? ठिक छ, राम्रो छ, रमाइलो छ खबर। अनि खाना भइसक्यो, खाना खाइहरू उपस्थित भएको छ? पक्कै पनि त्यति साह्रो पनि हुनुहुन्न, त्यति कमजोरले मात्र गर्ने हो, त्यो बोल्नै नसक्ने भनेको, अब एक दुई दिन नखाँदैमा कहाँ कमजोर भइहालिन्छ त। ठिक छ, खाने चाहिँ गर्छ बेलैमा आफै भन्न चाहन्छु। मौसम कस्तो छ त्यतातिर सपना? घाम लागिरहेछ, रमाइलो छ पनि भन्न चाहे। ठिक छ, खुसी लाग्यो जस कुराकानी गर्न पायो, लामो समय पछि हो जस्तो लाग्यो है। ओके ल, ठिक छ, खुसी लाग्यो जस सम्झिदिनु भएकोमा। मिठो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: यति बेला मलाई चाहिँ कसरी सपना तामाङ भनेर चिन्नुहुन्छ, चिन्नु उहाँहरू सम्पूर्णको लागि र बहिनी र मिसा श्रेष्ठको लागि पनि
0: हस् धन्यवाद. उहाँलाई पनि मैले देखि धन्यवाद दिन चाहन्छु. पनि मैले चाहे पहिले तपाईँको 48 40 00 26 रहेको छ. 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ. पनि मैले चाहन्छु कुराकानी हुनेछ. साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. पनि मैले चाहे तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन्. यति बेला कोही आइसक्नु भएको छ है भन्नुहुन्छ. कहाँबाट गर्नुहुन्छ हजुर? नमस्कार.
3: नमस्ते दादा, गुड मर्निङ.
0: नमस्ते. नमस्कार हजुर, गुड मर्निङ. शुभ नाम?
3: म बोल्दैछु यता त्रिरथम बाटो नानी मनिषा लिम्बू भन्नु परेछ है.
0: मनिषा लिम्बू?
3: हजुर.
0: मनिषा के छ खबर?
3: मेरो खबर ठिकै छ भन्नु पर्छ. अनि हर कस्तो छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. मनिषा सँग पहिलोचोटि हो र? धेरै समयको विश्राम पछि आउनुभयो. किन माया नलागेर अथवा कार्यक्रम सुन्न नपाउनु भएर किन?
3: नै कार्यक्रम सुन्न नपाएर पनि होइन, त्यस्तो माया मारेको पनि होइन. म गराइसी केमै गराइसी कामै व्यस्त थिएँ भन्नुपर्छ है.
0: गराइसी कामले गर्दाखेरि फोन गर्न पाउनु भएन है?
3: हजुर.
0: ठिक छ, जसो सम्झौता गर्नुहोला, माया छ नमार्नुहोला भन्न चाहन्छु. मनिषाजी, मौसम कस्तो छ त्यतातिर?
3: मौसम घाम लागिरहेछ, गर्मी गर्मी छ भएछ. अनि हजुरकोतिर कस्तो छ?
0: यता पनि घाम लागिरहेछ, गर्मी गर्मी छ. मौसमको कुराकानी गर्नुपर्दाखेरि अनि अब खानपिन भइसक्यो क्या अरे?
3: हजुर, मेरो अहिले भर्खरै खाइसकेर पनि प्रोग्राम के साथ भन्नुपर्छ
0: है. ठिक छ, खुसी लाग्यो. जे होस् अब सम्झिदिनु भयो धेरै पछि, धेरै पछि जस्तो लाग्छ है मलाई चाहिँ. धेरै पछि नै कुराकानी भयो होइन. आउँदा चाहिँ गर्नुहोला पनि मलाई चाहन्छु. माया चाहिँ नमार्नु होला. यहाँहरूको साथ सहयोग चाहिन्छ, माया चाहिन्छ पनि मलाई चाहे है.
3: हुन्छ, समयले साथ दिएसम्म त म हजुरहरूलाई सुन्ने पनि गर्छु र अब समयले साथ दियो भने कल पनि सुन्नु.
0: ठिक छ, खुसी लाग्यो. एउटा मिठो गीत राख्छ, 1974 बिहानको गीत रहेको छ. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
3: हुन्छ, साथीहरू सम्झिनु भन्दा पनि पहिले त फर्स्ट अफ अल त यति मिठो भोइसमा बोल्नुहुन्छ तपाईँ लगायत हजुरको कलिन्टा टिमलाई अब बस्ने गीतमा मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु. अनि विशेष गरेर त मलाई कल लगाएर सपोर्ट गर्नुहुने हजुर आशिष तामाङलाई पनि अब बस्ने गीतमा मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु. प्यारे मिटी हुनुहुन्छ नन्दु मगर, प्यारे सबै शेर्पा प्रयासिङ हुनुहुन्छ, बाबु मिसेन तामाङ, निशा तामाङ, निमा तामाङ, अनि जति पनि मलाई नानी मनिषा लिम्बू भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बस्ने गीतमा मजाले इन्जोय गर्नुहोला भन्दै भाइ.
0: हस् धन्यवाद. उहाँलाई पनि मैले देखि धन्यवाद दिन चाहन्छु. पनि मलाई चाहे यति बेला हामी गीततर्फ लाग्छौँ. धेरै कुराकानी भयो जस्तो लाग्यो. यति बेलाको समयमा हामी तपाईँको माझमा गीत राख्न चाहन्छौँ. त्यसपछि सर्ट एन्ड स्विटमा कमर्सियल ब्रेकतर्फ जान्छौँ. त्यसपछि आउँछौँ रेडियो सुन्ने गर्नलाई.

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
9: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5214-13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।
13: हजुरको रेडियो 102.3।

0: यो सटन सुट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम ट्रिपल दिपकमा. आज म श्रीकाशमा छु. प्राविधिक बाटोमा सञ्जनाजी हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला भन्नुहुन्छ चाहन्छु. फोन गर्न सक्नुहुन्छ नम्बर 0840 40 0026 रहेको छ भने मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँको माझमा उपलब्ध छौँ, अडियो लाइभमा छौँ है. मेसेजहरू पठाउनुहोस्, सुनाउन चाहन्छु. यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ, हजुर नमस्कार. नमस्ते, नमस्कार हजुर, शुभ नाम. के छ छुक्की शर्माजीको खबर?
1: ठिकै छ. अनि दाई हजुरको के खबर?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. खानपिन भयो? के गर्दैनुहुन्छ?
1: खाना अघि भर्खरै भइसक्यो दाई. अनि दाई हजुरको भयो?
0: मेरो पनि भइसक्यो. खाना खाइदिएर उपस्थित भएको छु. रेडियो सुन्दै हुनुहुन्छ कि नै आज?
1: मजाले सुन्दैछु, लाइभ सुन्दैछु है.
0: सुन्दै हुनुहुन्छ है. मौसम कस्तो छ?
1: मौसम चाहिँ यतातिर मन्दा मन्दा घाम लागिरहेको छ अहिले चाहिँ भन्नुपर्छ है.
0: मन्दा मन्दा घाम लागिरहेको छ, साथमा हामीलाई सुनेर साथी राख्नु भएको छ है.
1: हजुर,
0: ठिक छ, खुसी लाग्यो. यो मायाको लागि पनि भन्न चाहन्छु, धेरै लामो समय पछि हो जस्तो लाग्यो तपाईँसँग पनि कुराकानी भएको. मेरो
1: हजुर पहिला चाहिँ एकचोटि हजुरसँग कुरा भएको जस्तो लाग्यो, तर
0: त्यही त त्यसपछि आउनु भएन.
1: साथीहरूले नम्बर दिएर चाहिँ कल गरे जस्तो लाग्यो, तर कुन रेडियोमा कल गरेको त्यतिखेर मलाई खासै थाहा नै थिएन.
0: भनेपछि त्यतिखेर यसै जोडिनु भयो, अहिले चाहिँ सुन्नुहुन्छ पनि अनि जोडिनु पनि भयो आफै.
1: हजुर,
0: ठिक छ, खुसी लाग्यो. कार्यक्रम अथवा रेडियो सुन्दै जाँदाखेरि केही सरसल्लाह सुझाव दिउँदिउँ जस्तो लागेको छ, भन्न मन लाग्यो छ?
1: त्यस्तो त खासै छैन भन्नुपर्छ है दाइ.
0: ठिक छ, यस्तो बेलामा होइन, कुनै बेला लाग्यो भने सरसल्लाह सुझाव दिनुहोला. नम्बर यही हो 0840 40 0026 रहेको छ, पनि भन्न चाहन्छु. अनि मौसम पनि राम्रो रमाइलो होला, कमाइलै होला है?
1: हजुर, एकदम रमाइलो छ. अहिले त झन् बर्खा लागेर एकदम हरियाली, रमाइलो छ भन्नुपर्छ.
0: झन् त्यहाँ माथि अब बर्खा लागिसकेपछि त मौसम पनि चिसो चिसो होला.
1: हजुर,
0: ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो. धेरै लामो समय पछि कुराकानी गर्न पाइयो. एउटा मिठो गीत राख्छौँ, साथी आफन्तलाई सम्झिदिनुहोस् न.
1: हुन्छ दाई, साथीहरू सम्झिनु पर्दा धेरै लङ टाइम पछाडि हजुरसँग कुरा गर्नु पायो. फर्स्टमा त हजुरलाई नै सम्झिन चाहे, राम्रो टेक्निसियन हुने दिदीको लागि पनि बस्ने गीत सुनाउन चाहन्छु. अहिले जसले हजुरको रेडियो सुनेर बस्नु भएको छ, सम्पूर्णको लागि बस्ने गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहे. मेरो साथीहरू सम्झिनु पर्दा एउटा थुम्तिर हुन्छ प्यारी साथी नानु मणिलाई धेरै सम्झिरहेको छु भन्न चाहन्छु. राम्रो आशिषजीलाई पनि सम्झिन चाहे. र नानु मगर हुनुहुन्छ, अनि लिङ्गेली मगर हुनुहुन्छ, सुशीला मगर हुनुहुन्छ, हिमाली थापा छेत्री हुनुहुन्छ, मुखिया हुनुहुन्छ, लगायत मेरो साथीहरू भेट नै छ, सबैले सम्झिरहेको छु भनेपछि त्यसलाई नमस्ते है भाइ.
0: हस्, धन्यवाद. उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु. पहिला तपाईँको 0840 40 0026 रहेको छ. 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ. साथसाथै म्यासेजहरू पनि वाचन हुनेछन् है. सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू पनि वाचन गर्नेछु पनि भन्नुहोस् है. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
2: तिम्रो यादमा डुब्न आजकल छोडेकी छु, तिम्रो यादमा आजकल छोडेकी छु, तिम्रो छेउछाउ आउने बाजा आजकल छोडेकी छु. दिगदार तिमीलाई बनाउँदिन चिन्ता नगर, दिगदार तिमीलाई बनाउँदिन चिन्ता नगर, अन्धकार रातहरूलाई आजकल सहारा रोजेकी छु, अन्धकार रातहरूलाई आज सहारा रोजेकी छु. तिम्रो यादमा डुब्न आजकल छोडेकी छु, तिम्रो छेउछाउ आउने बाजा आजकल तोडेकी छु. दिगदार तिमीलाई बनाउँदिन चिन्ता नगर, अन्धकार रातहरूलाई आजकल सहारा रोजेकी छु.
0: नमस्ते, नमस्कार हजुर, स्वागत छ कार्यक्रममा पनि भन्न चाहन्छु. को छ यहाँ त्यस्तो अब मनै मोड्न थाल्नु भएछ त, कोदेखि त्यस्तो रिस उठ्यो?
2: होइन, यो एउटा चाहिँ के हो भन्नुपर्छ, एउटा अब मनको कुराहरू हो भन्नुपर्छ. यो कसैलाई के तोड्ने सोड्ने पनि होइन, होइन मनमा आउँछ नि त अब त्यस्तै कहिले कहिले.
0: ठिक छ, जो मिठो छ लेख, एकदम मिठो लेख लेख्नु भएको छ, एकदम राम्रो छ पनि भन्न चाहन्छु. कसै कतै प्रति समर्पित हो जस्तो पनि लाग्छ पनि कुनै बेला, यसो अति मन मोड्छ भएन, अरूलाई सहारा बनाउँछु भन्ने होइन,
2: त्यस्तो खाले त्यस्तो खालको त सोच्ने हुँदैन. यति राम्रो यति साह्रो हेर्छ मान्छेहरूले त्यस्तो कुरा सोच्ने हो र सोच्ने हुँदैन. अब हामीलाई त अब हामी त छोरी मान्छे हो मनमा अब के आउँछ नि. छोरा मान्छेले यस्तो कुराहरू सोच्ने होइन जस्तो लाग्छ मलाई.
0: हामीलाई
2: त अहिले एउटा कुरा के सोच्न मन लाग्छ अहिले के सोच्न मन लाग्छ अब त्यस्तै आउँछ मनमा होइन. तर जे आए पनि अन्तिममा त मन त ठिकै भएर आउँछ. तर छोरा मान्छेहरूको चाहिँ खासै त्यस्तो हुँदैन अरे होइन.
0: कस्तो हुन्छ के हुन्छ ठिक छ.
2: छोरी मान्छेहरू भनेको कुरा मुखले एकातिर गर्छ तर उनीहरूको माया भित्र माया नै भइराखेको हुन्छ नि जस्तो लाग्छ मलाई चाहिँ. सरलाई निकै नराम्रो लाग्यो कि हो मेरो कुराले.
0: होइन त्यस्तो भन्नु खोजेको त्यो लेखमा त्यस्तो छ भन्नु खोजेको त्यस्तो राम्रो नराम्रो भन्नु खोजेको.
2: अनि फेरि धेरै समय पछाडि होइन अब बोल्न पाएँ कस्तो कस्तो लाग्यो मलाई पनि
0: भन्नुभएको छ.
2: एकदम घाँटी दुखिरहेको रुगा लागिरहेको ज्वरो जस्तो जस्तो आइरहेको अवस्थामा होइन आवाज सुन त्यसै भयो होला.
0: ठिक छ खुसी लाग्यो जे होस् होइन राम्रो छ ठिक छ राम्रो छ. स्वास्थ्यको चाहिँ ख्याल गर्न होला भन्न चाहन्छु. खानपिन भइसक्यो होला.
2: मेरो खाना भइसक्यो नानी. तपाईँको खाना भएको भएन के छ खबर?
0: मेरो पनि भइसक्यो. खाना खाएर उपस्थित भएको छु. ठिक छ राम्रो छ रमाइलो छ गर्मी छ यता राम्रै छ.
2: अनि कसले छ त दिनहरू तपाईँको भन्नुपर्छ है नयाँ खबरहरू के छ?
0: ठिक छ राम्रो छ रमाइलो छ गर्मी छ राम्रै छ है सुनाजी.
2: हजुर
0: ठिक छ. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: साथीहरू सम्झनु पर्दाखेरि चाहिँ अब धेरै समय पछाडि आएको छु. धेरैलाई सम्झन चाहन्छु है त.
0: छोटो मिठो सम्झिदिनुहोस्.
2: साथीहरूलाई सम्झनु पर्दाखेरि अप्सरा खड्का अप्सरा बस्ने अप्सरा थापाको लागि सम्झिरहेको छु. हिराबहादुर लताई दाईले एकदम सम्झिरहेको छु. सिर्जला सापकोटा राधिका कार्कीलाई सम्झिरहेको छु. सरस्वती खत्री अन्जिता मल्लालाई सम्झिरहेको छु. मिनाजी सिंह बेली अछामीलाई पनि सम्झिरहेको छु. श्रीराज महत सुशान थामी दीपक तामाङ मनसुन तामाङ सुविता थारू लक्ष्मी चौधरी रु चौधरी सम्झना नेहा खड्केलाई एकदम धेरै सम्झिरहेको छु. उर्मिला दिवाल केशव सेन्चुरी सरलाई पनि सम्झिरहेको छु. देवमान देवानलाई सम्झिरहेको छु. कृष्ण गायना सरलाई सम्झिरहेको छु. लगायत अब जति पनि होइन नाम छुटेको धेरै धेरै साथीहरू छन्. अब अरू अर्को बसाइमा लिनु पर्ला भन्न चाहन्छु. अन्तिममा हाम्रो अप्सरा खड्कालाई एकदम धेरै सम्झिरहेको छु. एकदम धेरै सम्झना माया छ भन्न चाहन्छु. र अन्तिममा हामी फेरि श्रीराज सरलाई सम्झना माया छ भन्दै छुट्न चाहन्छु.
0: हस् धन्यवाद आइदिनु भयो. विशेष रूपमा धन्यवाद. अब चाहिँ टेलिफोनमा कुराकानी गर्नु छैनौ पनि भन्न चाहन्छु. यति बेला मेसेजहरू छन् मेसेज पठाउनु भएको छ. यति बेला हुनुहुन्छ साथीका लागि सारा हुनुहुन्छ मिसु प्यारी थामी भन्नुहुन्छ. अनि अब नाइस टु अल भन्नुहुन्छ. सना कन्दुङ्गाले सुन्दैनुहुन्छ. उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ. निशा ठक्कर हुनुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ. टेकबहादुर पुमा हुनुहुन्छ. कार्यक्रम सुन्दैछ उदयपुर चौधन नगरपालिका 8 बेल्टा राइट होल्सेकबाट भन्नुहुन्छ. सम्झना सबैमा है भन्नुहुन्छ. उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला फोन चाहिँ अलरेडी बिजी भन्दैनन्छ. सोनाजी सिंह छैन कुराकानी भइसकेको छ. सयात्री प्रेम हुनुहुन्छ. कार्यक्रम सुन्दैछ है मन्थली बजारबाट प्रेम श्रेष्ठ भन्दैछ. स्पेसली हजुरको लागि हजुरको रेडियो होल युनिटको लागि घर परिवार बाबा मम्मी लगायत सम्पूर्ण जो यति बेला रेडियो सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि अब बज्ने गीत सुनाउन चाहन्छु भन्दैनन्छ. त्यस्तै गरेर हिराबहादुर लगाई हुनुहुन्छ सुन्दैछ है. सम्झना सबैमा भन्दैनन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. सुमित्रता सुनवार किरात हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ होइन. रामेश्वर देउराली गर्नुभयो आज काठमाडौँबाट. सुमित्रता सुनवार किरात भन्नुहुन्छ धेरै मनपर्छ कार्यक्रम भन्नुहुन्छ. घर परिवार साथीभाइ सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि. अनि प्यारी बहिनी विज्ञानी सुनवारको जन्मदिन परेको छ. उहाँले जन्मदिनको लाखौं लाख शुभकामना पनि भन्न चाहन्छु भन्नुहुन्छ. मनोसुन दास मान्छेबिन दासले पनि कार्यक्रम मजाले सुन्दैछ है. सम्झना सबैमा भन्नुहुन्छ. आयुषा पनि हुनुहुन्छ मन्त्री नगरपालिका नौ पुरानो गाउँसिमले बाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ. धनु गजमेर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ. कविता कथा नै हुनुहुन्छ सुन्दैछ है. काठमाडौँबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ. त्यस्तै धर्मराज हुनुहुन्छ. ढकाल धर्मराज कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. विशेष गरी श्रीमतीलाई 14 वैवाहिक वर्षगाँठको शुभकामना धेरै धेरै सम्झना माया सबै सबैमा शुभ दिनको कामना भन्नुहुन्छ. हाम्रो तर्फबाट पनि वैवाहिक वर्षगाँठको शुभकामना छ यहाँहरूलाई. 14 वर्ष है ठीक छ हामी विशेष रूपमा धन्यवाद सम्झिदिनु भयो यतिजेलसम्म कर्णप्रिय किशोर सङ्गीत हुनुहुन्छ उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ घरताङ तुलसीपुर आज भारतको हिमाञ्चलबाट सञ्चना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे भन्दै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो अनि सुनेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद दिन चाहे अनि अर्को कुरा भन्नुपर्दाखेरिमा मौसममा परिवर्तन भइराखेको छ स्वास्थ्य ख्याल गर्नुहोला पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु भने हामीलाई सुनेर साथ दिनुहोला भन्दै सुनेर फोन गरेर मेसेज गरेर साथ दिनुभयो सम्पूर्णलाई मनदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझ मिठो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत राजमा छुटे हवस् त नमस्कार
3: नाम था।

0: यो सम्धी
1: हजुर
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि
1: यस्तै हो नि हजुर
0: जाउँ सम्धी
1: हुन्छ लागौँ त हजुर
0: ल सम्धी माया पीडितजीको बाँकी कहानी सुनिदिउँ न

कान्छी राम्रो बस है, माया नमार ल, म चाँडै लिन आउँछु नि ल तिमीलाई।

0: 感じ。感じ。ヘルナ。バードマガリビグレラ。ヘルナオノコリ。
1: キムソンジソニー。ダニエル。あ、ラマイ。
0: 感じ、アウェイ。

0: वित्तीय संस्था लिमिटेड
1: भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइवरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही आहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3,20,00,000,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीरबाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसवागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 0153591990 53519 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने 7 प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समय जगतमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 जना यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण र वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसौरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 जना स्काई ड्राइभर र 1 जना चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उडेको थियो। उडान भरेको केही क्षणमै विमानले पर्याप्त उचाइ हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसैगरी आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। यसैगरी समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 बजे मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र के भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। 7 प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुनचादीको भाव बढ़्यो, सुनतोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन आइभरी कोस्ट र जर्मनीको जित, जापान र नेदरल्याण्डसले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धा धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: लो आयो है क्वालिटी मा नम्बर 1 दाममा सबै भन्दा कम
3: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590047549453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0485401443, 9863024322।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ हागुन देखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि
5: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
7: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सिने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना कर्गे। प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आज सोमबारको बसाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउनु पर्ने हुन्छ। आज सोमबारको बसाई आजको बसाईमा चाहिँ तपाईँको रोजाईको गीत बस्नेछ र रोजाईको गीत मार्फत तपाईँले आफ्नो पाँचजना साथीलाई चाहिँ सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 048-40-40-26 फोन गरेर तपाईँ सहभागिता हुनुहोला। कार्यक्रम अवधिभर आज तपाईँको रोजाईको गीत बस्नेछ र तपाईँ सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz प्रसारण भइरहेको कार्यक्रम सुने सौगात। अनि मिति सुन्नुहुन्छ कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँको रुचाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

आफ्नो आफन्त जन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँको सहयोग गीत लिएर आउने नै छौ। तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: आफ्नो कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट हामीले स्नेह सौगातको शुरूआत गरिसकेका छौं। अबको नेपालो तपाईँको रहेको छ 0848 40 0026 फोन गरेर आफूलाई मनपर्ने चलचित्र गीत आजको बसाइमा रुचाइन पार्न सक्नुहुनेछ र रुचाइको गीत मार्फत तपाईँले पाँचजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार तनुजी, आउनुभयो?
1: हजुर हजुर, आएँ भन्नुपर्छ है दिदी। हजुर,
0: आरामै हुनुहुन्छ नि?
1: हजुर, एकदमै आरामै छु म त। अनि हजुर, आरामै छ?
0: म पनि एकदम आराम कसैले छु भन्नुपर्छ है। दिनहरू कसरी बितिरहेका छन् त तनुजी?
1: दिनहरू त यस्तै हो, आज भोलि यस्तै बस्छु दाउ हेर्दै, गरेपछि काम हल्का त्यस्तै त्यस्तै भन्नुपर्छ दिदी।
0: ल ठिकै छ, अनि कार्यक्रम त नियमित सुन्नुहुन्छ नि?
1: हजुर सुनिरहेको छु। एकदमै नयाँ नौलो त नयाँ नौलो छैन, सबै पुरानो नै हो भन्नुपर्छ। अनि के छ रामेछापतिरको, अनि मौसम कस्तो छ? गर्मी धेरै बढिरहेछ होला है?
0: यता त अब गर्मी गर्मी नै छ, घाम लागिरहेको छ, चर्को घाम छ है।

0: नयाँ खबरहरू त्यस्तो खासै केही छैन भन्नुपर्छ, त्यताको के छ त अनि?
1: यता पनि खासै नयाँ नौलो छैन, मकै दोहोऱ्याउने कामहरू पनि सकिएको छ, अब रोपाई सुरु हुनाले पनि लाग्ने बेला भइसकेको छ, त्यस्तै त्यस्तै छ
0: हुनुपर्छ। नयाँ कामहरू सुरुवात हुनेतर्फतिर हुनुहुन्छ है, यता त खासै त्यस्तो केही छैन भन्नुपर्छ है त।
1: हजुर हजुर,
0: ल हामी कार्यक्रमतर्फ लाग्यो, आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: कहिले तिम्रो पछ्यौरीमा अलिजे, कहिले तिम्रो चौबन्दीमा अलिजे भन्ने गीत राख्थेन है उदित नारायण झाको।
0: हामी कार्यक्रममा राख्छौ कहिले तिम्रो पछ्यौरीमा अलिजे।
1: हजुर एकदमै
0: पाँचजना साथीलाई सम्झना गर्नुहोस्।
1: ओके हुन्छ, विशेष हजुरलाई भन्न चाहन्छु अनि प्राविधिक दाईलाई भन्न चाहे हजुरको रेडियो अल स्टाफहरू सबैको लागि भन्न चाहन्छु, र या घरबाट मेरो मम्मी बाबा को लागि अनि पाँचजना साथी सम्झिनु पर्दा बहिनी रमिला तामाङलाई पनि धेरै सम्झना छ बहिनी भन्न चाहन्छु फोन गर्न नपाए। त्यसै गरी दिदी कविता मगर कविको लागि भन्न चाहे अनि साथी कृष्ण सुनवार, कुमार श्रेष्ठ अनि अनुलङ्गेली मगरलाई भन्दै जान्छु ल। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँहरून्थ्यो तनुजी, उहाँले पनि एकदमै मिठी गीत रोचाइमा पारिसक्नु भएको छ। पालो तपाईँको यस्तै गीतमा हामी तपाईँलाई पाँचजना साथीलाई सम्झना सन्देश राख्न दिनेछौँ। फटाफट फोन गर्नुहोला, आजको अवस्थामा एकदमै मिठा गीत संगीतहरू बज्नेछ। बाबुराम मुखर्जी हुनुहुन्छ, दिदी हजुर नमस्ते, नमस्कार है। म चाहिँ ओखलढुङ्गा पोकली घर भइहाल्छ रियाटबाट कार्यक्रम सुन्दैछु, धेरै माया सम्झना छ सम्पूर्ण साथीहरूलाई र विशेष गरी मेरो घर परिवारलाई र साथी हुनुहुन्छ रञ्जित कालीलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते
0: दिदी, नमस्कार। नमस्ते, नमस्कार। मनोजी हो होइन पनि भन्न मिल्छ, अब फेरि मनोजी नै होइन भनेपछि त होइन भन्नु पर्दैन त।
2: त्यो त पर्थ्यो त दिदीहरूलाई, के झुक्याउनु जस्तो लाग्छ आफूलाई, त झुक्याउनु मन लाग्दैन
0: हो र। आफ्नो सत्य कुरा बोल्नुपर्छ, अब मनोजी बोल्नु भएको होइन भनेपछि त होइन भन्नुपर्छ, मनोजी नै बोल्नु भएको भने त हो भन्नु परिहाल्यो नि होइन।
2: हजुरले अरू नै नाम गरेर हो भने होइन भन्नुहुन्थ्यो, अब हजुरले नामै भनेपछि कसरी होइन।
0: मैले पनि त्यही त, अब फेरि कुनै बेला त नाम पनि मैले भनेको नाम पनि फरक पर्न सक्छ नि त, त्यही भएर भनेको नि। फरक परेको भए पनि हो भन्नुहुन्थ्यो। ल ठिक छ, अनि के छ अरू खबर सुनाउनु? गाह्रो छ, गाह्रो छ मनोजी। अनि के छ नयाँ नौलो खबर सुनाउनु? म लगाई त हाम्रो रामेछापतिर पनि खबर एकदम ठिक छ, मजाले काम लागिरहेको छ, राम्रोसँग पानी पर्न सकेको छैन, यस्तै छ भन्नुपर्छ है त।
2: त्यस्तै हो दिदी, यता पनि सिन्दुरतिर त्यस्तै छ भन्नु चाहिँ दिदी, घाम झर्केर कि पङ्खाको हावा पनि तातो
0: हो भनेको, पङ्खाको हावा पनि एकदम तातो चल्छ है, अनि गर्मी भइरहेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ नि
2: दिदी?
0: सुनेर साथीनुहोस्, हाम्रो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले पाँचजना साथीलाई सम्झना राख्नुहोस् है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनोजी सिन्धुलीबाट, उहाँले पनि आफ्नो पाँचजना साथीलाई सम्झना राखेर चुरिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा एकदमै मिठो गीत धनुजीले रोजाइमा पार्नुभएको छ, सो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
6: दैनिक ₹197 मा ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
9: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
10: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
13: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं। वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं।
14: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
13: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
14: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
13: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
14: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
13: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
15: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनाऊ।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा हाम्रो दर्जीले रसाईमा पार्नुभएको गीत राखिसकेका छौ। अब पनि पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्नुहोस्। आजको बसाईमा तपाईँको रुचाएको गीत बस्नेछ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिर गइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन गरेर लाग्छ भने आउन सक्नुहुनेछ। टेक बहादुर कुमारजी हुनुहुन्छ, सञ्चालिकाज्यू नमस्कार है, गुड आफ्टरनुन, म पनि सुन्दैछु। चौधरी गढी नगरपालिका 8 बेल्टा राई टोलचोकबाट फेसबुक लाइन मार्फत चाहिँ प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अनि साथो कोजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, के छ आजकल तपाईँको फोन के भएको छ?
1: किनिदिनु न तपाईँ।
0: ल हुन्छ, यता आउनुहोस् म किनिदिन्छु है। त्यही त नेटवर्क नै भएको छ, दुई चार दिन भयो कस्तो कटेर आउँछ क्या, अहिले चाहिँ फेरि क्लियर सुनिएको छ। अनि के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है, आरामै हुनुहुन्छ नि? म पनि आराम आरामै छु भन्नुपर्छ है त। अलिअलि मलाई पनि सन्चो छैन, केही समय भएको खै ठिकै हुँदैन, के भएको केही भएको छैन, त्यस्तो खासै त्यस्तो आँतिनु पर्ने कुराहरू छैन। कहिले काहीँ हुन्छ नि मान्छेको शरीर हो, कहिले केही के हुन्छ, टाउको दिने खुट्टा दिने यस्तै त हो नि होइन। ल ठिक छ, अनि अरू सुनाउनुहोस् के छ खबर?
1: है
0: मोटाउनु भएको छ बेसरी?
1: कति हो नि, 5 केजी बढेसम्म, 56 केजी थियो, 61 केजी
0: थियो, लगभग बराबरी जस्तै चाहिँ रहेछ नि। अहिले चाहिँ बढ्नु भएको रहेछ होइन, नभन्दा सुरुको अङ्क जति त म पनि छु है त्यति त। म पनि त्यति नै छु। ल ठिक छ, कुराकानी मिठो हुन्छ। आज कुन गीत सुन्नु मन छ हजुरलाई? सुनकै चुरा नसकिने चाँदीवाला दिउँला हातैमा, हामी राख्छौँ हजुरले पाँचजना साथीलाई सम्झना राख्नु छ है त।
1: पहिलो प्रथम दिदी तपाईँको लागि, अनि प्राविधिक दाई, दिदी धनु गजमेर, अनि दाई देवमाझी, निर्मला पौडेल,
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो शङ्कर सुवारी खे हुनुहुन्थ्यो, रमिला तामाङ, उहाँले पनि एकदमै मिठो गीत रोजेमा पारिसक्नु भएको छ। सो यो गीत मार्फत हामी एकजना साथीलाई समर्थन जनाउनेछौँ, र समय पनि कम छ, तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्नुपर्ने हुन्छ, फटाफट फोन गर्नुहोला। डम्बर टुङ्गेल चाहिँ हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि मन्थली कठोजहरूबाट चाहिँ डम्बर टुङ्गेल हो, खाना भयो त भन्नुभएको छ, मेरो खाना अघि भर्खरै भयो, हजुरको भयो कि भएकी छ, मेरो खबर एकदम ठिक छ। उहाँले पनि सम्झना गर्नुभएको छ आफ्नो साथीसँगलाई, शोभा थापा, रोली राई, सुमित यादव, सुनवार किरात, निरोज कार्की, तिम्रो दिलको राजा, सम्झना रेवा खड्गे, मम्मी बाबा, मिस यु अल फ्रेन्डलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थियो, उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने आउनुहोला पनि भन्न चाहन्छु। जनक रचनी मुखर्जी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। तपाईँले फटाफट फोन गर्नुहोस् कि, समय बाँकी छ, आज तपाईँको रुचाएको गीत बज्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। कोही साथी हुनुहुन्थ्यो, फोन डिस्कनेक्ट भएको भएकै छ, केही प्राविधिक समस्या अथवा हाम्रो टेलिफोन सम्पर्कमा चाहिँ नेटवर्कको समस्या भयो कि, अथवा साथीहरूकै नेटवर्कमा चाहिँ होइन समस्या भएको हो, तर पनि प्रयास गर्नुहोस् तपाईँको रुचाएको गीत बज्नेछ आजको बसाइमा। र के समय बाँकी छ, तपाईँले फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ सोना कन्दुवाजी हुनुहुन्छ, सेवारो नमस्कार, आज सम्झना आशिष, म सोना कन्दुवा तेह्रथुमबाट चाहिँ आज असारे गते कार्यक्रम सुन्दैछु है भनिदिनुहुन्छ, मिठो माया सम्झना छ भनिदिनुहुन्छ, धेरै समयपछि एसएमएस पठाउनु भएको छ, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। गर्छ हजुरलाई विशेष धन्यवाद र साथीहरूको नाम लेख्नु भएको छ टीकाराम सुनवार लेखक पान्तवाराई दिनेश देवान सुनिता भण्डारी पिम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्गे लक्ष्मी बर्मा धनु गजबेर सरस्वती खत्री हिराबहादुर लकाई अन्जान थुलुङ पवित्र तामाङ अनि तारेल सम्झना सुनवार त्यस्तै गरी हुनुहुन्छ विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सृजला सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू हिमा साई सम्झना नेवा खड्गे रिमिला दियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष सिंह मिन छेत्री क्रिस ढुङ्गना हिमत खड्की सुप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल गायला बिरुवान त्यसै गरी हुनुहुन्छ समीर सगी किरात आर्ज जीवन चामलिङ राई बेलिया सामी मिनागी सिंह सुनिता इङ मेघुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ शुभ दिनको शुभकामना हजुर लगायत सम्पूर्ण श्रोतामणहरूलाई चाहिँ म चाहिँ कर्णप्रिय केसी संगीत घर चाहिँ दाङ तुलसीपुर हाल चाहिँ भारतको हिमचालबाट चाहिँ कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी बेलिया सामीजी हुनुहुन्छ मिस यु हजुर भएको छ हजुरलाई पनि मिस युट्युब त्यसै गरी सिम्पल इच्छा थामिदी हुनुहुन्छ नमस्कार हजुर भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ हिरा बहादुर लकाईजी हुनुहुन्छ नमस्कार सम्झना श्रेष्ठ सुन्दैछु बोटलबाट सम्झना श्रीराज सोना कन्दवा अप्सरा खड्कालाई पनि सम्झना छ है भन्नुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँ देखेको बोल्दै हुनुहुन्छ शर्मिला थापा मगर बोल्नुभयो शर्मिलाजीको खबर के छ मेरो पनि खबर एकदम ठिक छ राम्रो रमाइलो छ भन्नुपर्छ अनि त्यताको के छ सुनाउनुहोस् न
2: यता पनि सबै ठिकै छ मौसमको कुरा गर्नुपर्दा चाहिँ बिहानदेखि नै चर्को घाम लागिरहेको छ भन्नुपर्छ
0: ल यता पनि त्यस्तै छ चर्को घामै लागिरहेको छ यता पनि त्यस्तै रहेछ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला अन्य व्यवसायमा के गर्नुहुन्छ त
2: अन्य व्यवसायमा घर काम गर्ने प्रोग्राम सुन्ने बस्ने यस्तै हो त दिदी
0: ल प्रोग्राम सुन्ने बस्ने घरसी काम गर्ने यसरी नै दिनहरू बितिराखेका छन् है ल ठिकै छ हाम्रो साथीले आजको बसाइमा गीत रोजाइमा पारिसक्नु भएको छ हजुरले आफ्नो साथी सङ्गीलाई चाहिँ सम्झना सन्देश राख्न पाउनुहुनेछ पाँचजना साथीलाई सम्झना राख्नुहोस् है त
2: हुनुहुन्छ दिदी करिना मगर दिदी सरस्वती मगरको लागि र मलाई शर्मिला मगर भनेर चिन्ने नचिन्ने सबैको लागि
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो आफन्तजनलाई छोटो मिठोमा सम्झना राखेर सुनिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समय कम छ तपाईँको रोजाईको गीत पनि राख्नुपर्ने हुन्छ आजको बसाइमा हामीले धनु गजमेर मनोज कार्की त्यसै गरी रमिला तामाङ शर्मिला थापा मगरजीसँग कुराकानी गर्न पायौं उहाँको रोजाईको गीत पनि राख्यौं र अन्तिम साथीको रोजाईको गीत बज्नै बाँकी छ र तपाईँले सुनेर साथ दिनुहोला अन्य बसाइमा पनि हामी यसरी नै फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं तपाईँले सहभागिता जनाउनुहोस् कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र अब चाहिँ भने हामी छुटिनु पर्ने हुन्छ र यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर चाहिँ हामीलाई सुन्ने प्रयास गर्नुभयो सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो साथै कार्यक्रमलाई सुनेर साथ दिनुभयो र अन्य इन्टरनेट अनलाइन हाम्रो पात्र नेपाली पात्रबाट पनि सुनेर साथ दिनुभयो फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुहुने त्यसै गरी फोन मार्फत कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई एकमुष्ट धन्यवाद व्यक्त गर्दछु र त्यसै गरी कार्यक्रममा अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै हाम्रो रमिलाजीले रोजाइमा पार्नु भएको गीत छोड्दै आजको बसाइ सुने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए, सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-64-29
6: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
8: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
5: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: सम्पर्क नम्बर 9841443165, 9841443190।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

बजा दूं गाना बजा दूं।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
4: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ECG, रगत दिसापिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-305, 0048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485-41143, 9863-023-422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटरबोट, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क M2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904662 98692599998।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158 98454175 98416906699 98644178।
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त,
12: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224444
13: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150 मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज, किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोपाइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
9: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
10: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
9: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायु। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तमाकुसी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। सातौटी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारको तयारी रहेको हो। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढ़ाएर कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा साथी प्रदेशको कुल करिब 3.20 खर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो रहेको थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। अधिकांश प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारले साथै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा करिब 12 अर्ब 9 करोड़ रूपियाँ बढ़ेको हो। यसमा वित्तीय समानीकरण, सशर्त समपूरक र विशेष अनुदान समावेश रहेका छन्। संघीय सरकारबाट प्राप्त अनुदान राजस्व बाँडफाँड प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको बौजदात रकमका आधारमा प्रदेशहरूले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको ठूलो हिस्सा अझै पनि संघीय सरकारमा निर्भर रहेको छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। यसअघि संघीय सरकारले गत जेठ 15 गते बजेट सार्वजनिक गरेको थियो। सरकारले पूँजी निर्माणको लागि गर्ने खर्च यो वर्ष अत्यन्तै न्यून देखिएको छ। सरकारले चालू आर्थिक वर्ष सकिन जम्मा 1 महिना बाँके रहँदा 30% मात्रै पूँजी खर्च गरेको हो। सरकारले चालू आर्थिक वर्षको लागि 4 खर्ब 7 अर्ब रूपियाँ मात्रै पूँजीगत खर्च छुट्याएको थियो। गत जेठ अन्तिमसम्मको अवधिमा 1 खर्ब 32 अर्ब रूपियाँ मात्रै पूँजीगत खर्च भएको छ। गत वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यो समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास र निर्माणको कामलाई प्राथमिकता दिएको भने पनि खर्च भने बढ़न सकेको छैन। विकास र निर्माणको काम द्रुत गराउन भन्दा अहिले भौतिक मन्त्री निरन्तर फिल्ड अनुगमनमा देखिएका छन्। तर सरकारकै कारण काम गर्न नसकेको निर्माण व्यवसायीहरूले गुनासो गरिरहेका छन्। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेख्य रूपमा वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार सन् 2026 जनवरीदेखि जुन 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रूस, अस्ट्रेलिया, भूटान, संयुक्त राज्य अमेरिका, युके, मलेसिया तथा जर्मनीका नागरिक रहेका छन्। कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलाश पुग्ने गरेको बताइएको छ। गएको मार्च महिनासम्म 812 जना यात्रु रसुवागढ़ी पुगेका थिए भने अप्रेल 14 सम्म बढ़ेर 14,240 पुगेको र यस वर्षको जनवरीबाट हालसम्म 17,241 यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन्। यो विवरण जनवरीदेखि जुन 14 सम्मको अध्यागमन कार्यालयले जनाएको छ। काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टे खोला क्षेत्रसम्म मानसरोवर कैलाशका लागि यात्रुले हेलिकप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिकप्टरका व्यवस्थापक सुनाम वाङबे तामाङले जानकारी दिनुभएको छ। काठमाडौँबाट बस पार्कतर्फ करिब 10 घण्टामा
रसुवागढ़ी पुग्न सकिने तथा हेलीकप्टर मार्फत करीब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका छन्। यात्रुको चाप बढ़ीसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा थप चुनौती समेत देखिएको छ। चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तन, हिमालय संरक्षण, विपद जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा नेपाल चीन सहकारीलाई अझ गहिरो बनाउन पर्नेमा जोड़ दिनुभएको छ। चाइनिज एकाडेमी अफ साइन्स र इन्स्टिच्युट अफ अब तिब्बतीय प्लाटो रिसर्च इन्स्टिच्युट आईटी पिकासले गरेको उच्च स्तरीय अन्तर्क्रियामा बोल्दै मन्त्री खनालले हिमालय क्षेत्रले भोगिरहेको जलवायु संकट नेपाल वा चीनको मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती भएको बताउनु भएको छ। विज्ञान, प्रविधि, वातावरण, शिक्षा तथा भावी सहकारीका सम्भावनाबारे केन्द्रित उक्त कार्यक्रममा चिनिया विज्ञान प्रतिष्ठानका वरिष्ठ अधिकारी, वैज्ञानिक तथा अनुसन्धानकर्ता संघ नेपाली प्रतिनिधि मण्डलले विस्तृत छलफल गर्नुभएको थियो। कार्यक्रममा चिनिया विज्ञान प्रतिष्ठानका अन्तर्राष्ट्रिय सहकार्य ब्यूरोका महानिर्देशक लिवु बेइङ दोङ, आईटी विकासका कार्यवाहक निर्देशक जुआङ सुलियाङ, विश्व प्रसिद्ध हिमालय तथा तिब्बती पछार वैज्ञानिक याओ तानदोङ लगायतका अधिकारीहरू सहभागी भएका थिए। मन्त्री खनालले नेतृत्व गरेको नेपाली टोलीमा परराष्ट्र मन्त्रालयले बेजिङ स्थित नेपाली दूतावास तथा लगानी बोर्डका अधिकारीहरू पनि सहभागी भएका थिए। कार्यक्रमको शुरूआतमा चाइनिज एकाडेमी अफ साइन्सका अन्तर्राष्ट्रिय सहकार्य ब्यूरोका महानिर्देशक लिवु बेइङ दोङले नेपाल र चीन बीचको सम्बन्ध पारस्परिक सम्मान र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै वैज्ञानिक सहकार्य दुवै देशबीचको सम्बन्धको महत्वपूर्ण आयाम बनेको बताउनु भएको हो। नेपाली कांग्रेसको संस्थापन इतरले बोलाएको भेलामा कोशीका कुनै पनि जिल्ला सभापतिहरू सहभागी भएका थिएनन्। आज हिजो आइतबार विराटनगरमा गरिएको भेलामा पार्टी संरचनाको जिम्मेवारीमा रहेका न्यून व्यक्तिहरू उपस्थित रहेको र कोशीका कांग्रेस महामन्त्री भूपेन्द्र राईका अनुसार 14 जिल्लाकै सभापतिहरू उपस्थित नभएको बताउनु भएको छ। प्रदेश सभापति उद्धव थापा सहभागी हुनुभएको थिएन। प्रदेश समितिबाट महामन्त्री भूपेन्द्र राई र उमेश थापा र कोषाध्यक्ष राजेश गुप्ता सहभागी हुनुभएको थियो। प्रदेश समितिका सदस्य धेरै रहेको र नेता कोइराला निकट पनि चिनिएका मोरङका सभापति जग बहादुर लिम्बू पनि भेलामा सहभागी हुनुभएको थिएन। आज सुन जातिको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज चाँदी 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो पनि सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको थियो। र पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझ केही दिन रहन सक्ने देखिएको छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमालय क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि
वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलि भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक नहुने देखिएको हो। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा र मधेश प्रदेशका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने पर्याप्त वर्षा नहुँदा तातो दिनको अवस्था अझै केही दिनसम्म कायम रहने सम्भावना छ। गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अत्याधिक घाम लाग्ने समयमा बाहिरी गतिविधि कम गर्न, पर्याप्त पानी पिउन र आवश्यक सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ। हवस् त, अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447514 यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ, यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोसाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता आयु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको बसाई, आजको बसाईमा चाहिँ बज्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0484040026 फोन गरेर आउनुपर्ने हुन्छ र कार्यक्रममा अवधिभरि एकदमै मिठा र माइला आधुनिक गीत संगीतहरू तपाईँको माझमा राखेर हामी सहयात्रा गर्नेछौं। तपाईसँग पनि मिठा कुराकानी गर्नेछौ। तपाईँले आफ्नो आफन्तजनलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट, त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा उसलाई पाउँदा अबले एकदमै मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीतबाट हामीले कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र यसै मिठा रमाइला गीत संगीतको

0: फटाफट फोन गर्नुहोला, आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्नुहोस्। हामी यो कार्यक्रम साताको सातै दिन लिएर आउँछौ र आउने क्रममा चाहिँ फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी। नमस्ते।
0: नमस्ते। नमस्कार। हाम्रो मनोजी भन्नुभयो जस्तो लाग्यो।
1: हजुर दिदी,
0: के छ, खाजा खानुभयो मनोजी?
1: भइसक्यो दिदी हजुरको।
0: हाम्रो पनि अब के समय पछि हुन्छ भन्नुपर्छ है त।
1: भाइहरूलाई चिनी दिदीहरू अगाए कि अगाएन दिदी भोकै?
0: ल, अब भाइहरूले खाइसकेपछि दिदी पक्कै पनि अगाउँछ है त।
1: छैन होला अगाएको दिदी,
0: त्यही भएर त मैले खाजा नखाइ बसेको, अनि अब तपाईँले खानु भएको रहेछ त्यही भएर मलाई पनि अगायो होइन, त्यही भएर चाहिँ खाएको छैन। अब के समय पछि फेरि भोक लाग्छ, अब म खान्छु होइन, हजुर अगाउनुहुन्छ है त।
1: अर्को चार बजेको प्रोग्राममा तपाईँ के अरे चार बजेको प्रोग्राममा आउँदाखेरि दिदी अगाउने भाइ भोकै हो नि भने जस्तै भयो त दिदी।
0: ल, म त्यस्तो भोकै हुन दिन्न होइन, खाजा खाने बेलामा चाहिँ हजुर पनि खानुहोस् कि त यतै आउनुहोस् है मनोजी।
1: भइहाल्छ नि दिदी,
0: कति टाढा पनि छैन, यसो सरेर आउनुहोस् है मनोजी। हेलो हेलो। हाम्रो मनोजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँको आवाज हामीले सुन्न सकेनौ, उहाँलाई विशेष धन्यवाद। उहाँले फेरि पनि फोन गर्न सक्नुहुनेछ किनभने उहाँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झन पाउनु भएको छैन। आजको बसाइमा उहाँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झन पर्ने हुन्छ, फटाफट फोन गर्नुहोला। तपाईँसँग हामी कुराकानी भन्दा पनि तपाईँले आफ्नो साथीसँगलाई सम्झना गर्न सक्नुहुनेछ र मिठा गीत संगीतहरू पनि तपाईँको माझमा राख्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते।
0: नमस्कार हजुर, खातेकीको बोल्दै हुनुहुन्छ?
2: यता सिन्धुलीको तिन कन्याबाट रेणुका तामाङ।
0: रेणुकाजीको खबर के छ, खाता लिनु भयो कि बाँकी छ त?
2: मेरो बाँकी नै छ भन्नुभएको छ दिदी हजुरको भयो।
0: मेरो पनि बाँकी नै छ, यता आउनुहोस् है रेणुकाजी।
2: हुन्छ।
0: अनि के गर्दै हुनुहुन्छ यो समय?
2: यता गाई भाडा चराउँदै हो भन्नुभएको छ है।
0: ल, कोठालातिर हुनुहुन्छ है, अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ? के छ त नयाँ नौलो खबरहरू सुनाउनु पर्ने?
2: नयाँ नौलो त खासै छैन भन्नुभएको छ, यस्तै हो।
0: त्यताको मौसम कस्तो छ त सुनाउनुहोस् न।
2: यता शीतल शीतल छ भन्नुभएको छ दिदी।
0: ल, त्यता चाहिँ शीतल छ एकदम होइन, गोठाला गर्नलाई सहज भइरहेको छ है। ल, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। एकदमै मिठो गीत बस्छ अर्को पनि, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गर्नुहोस् है त।
2: फर्स्ट अफ अल दिदीहरूको लागि अनि यति राम्रो कार्यक्रम सञ्चालन गर्नुहुन्छ अनि साथी सम्झिनु पर्दाखेरि अनिता फुजीको लागि अनि गुवा तामाङको लागि अनि निर्मली तामाङको लागि अनि यो तामाङको लागि विनोद दाईको लागि भन्दै थियो दिदी। नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो रेणुकाजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना गरेर छुटिसक्नु भएको छ, पालो तपाईँको रहेको छ। तपाईँ पनि फोन गर्दै गर्नुहोला फटाफट, 0440 40 00 26 माथि भएर। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? उहाँलाई म स्वागत गर्छु। नमस्कार
3: हजुर। सेवा र नमस्ते। नमस्कार हजुर।
0: सेवा र नमस्ते। नमस्कार सोनाजी, यो आवाज त धेरै पछि सुन्न पायो त, कता बिजी हुनुहुन्थ्यो हो?
3: अब बिजी त कतै पनि भन्नु मिल्दैन, यो अब समय अब कहिले कहिले त्यस्तै हुन्छ भन्नुपर्छ
0: होइन, पक्कै पनि।
3: सोना पन्दङमा भन्ने मान्छे चाहिँ हजुरको डेमा एकदमै धेरै बोलेर धेरै विरोधहरू आयो, त्यही भएर अलिकति म अलिकति परपर सरेको हो भन्नुपर्छ। सरे पनि माया चाहिँ एकदमै छ भन्नुपर्छ होइन, एकदमै अब सोना कन्दमा भन्ने मान्छे बोलेको धेरै दोर लाग्ने मान्छेले देखेरै अलिकति मनमा त्यस्तो लागेको भन्नुपर्छ। अब कमेन्टमा गएर कमेन्टै विरोध गरिरहेको देखेँ, अनि त्यहाँदेखि अब कलमा बोल्दा पनि त्यसको त्यसै धेरै साथी सम्झिन्छ इत्यादि इत्यादि कुराहरू धेरै धेरै भएर अलिकति सरेको भनेको कुरा चाहिँ अब जति थियो पहिला माया त्यति नै छ भन्नुपर्छ है।
0: ल, त्यस्तो कुरामा मन दुखाउनुहुन्न जसले होइन, अब धेरै समयपछि हामीले पनि यस्तो विचार गरेर हजुरलाई अब नियमित कार्यक्रममा सहभागी हुनुहुन्थ्यो भने त छोटो मिठोमा सम्झन पाउनुहुन्थ्यो, तर धेरै समयपछि चाहिँ आउनुहुन्छ, त्यही भएर पनि हामीले चाहिँ अब साथीसँगलाई सम्झना दिइराखेका छौँ र त त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन होइन। अब कमेन्टहरू पनि अलिक कमै भएको थियो होइन, मैले
3: कमेन्ट पनि अब म भनेको कमेन्ट पनि अब एकदमै लामो गर्ने होइन, अनि धेरै कुरा सोचेर अनि होस् न त भनेर अलिकति म

0: अलिकति रहेको तर म एकदमै होइन माया चाहिँ अब पहिला जति गर्छ त्यति नै गरिरहेको छु भन्नुपर्छ हजुरको रेडियोलाई।
1: एकदमै माया गर्नुहुन्छ र त आज होइन हाम्रो हजुरको आवाज सुन्न पायौँ, ठिकै छ। अब कहिले काहीँ त्यस्तै हुन्छ, गुनासाहरू आउँछन्, त्यस्तालाई हामीले पछि लाग्नु हुँदैन होइन, आफूले अब सकारात्मक सोचेर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। त्यस्तो कुराहरूमा लिएर मन नदुखाउनु होला, हामीलाई माया गर्न होइन नछोड्नुहोस्, माया गरिरहनुहोस्,
0: सपोर्ट दिनुहोस्। मैले कल नगरे पनि होइन, मैले कल नगरे पनि कमेन्ट नगरे पनि मेरो आन्तरिक हृदयबाट माया त छ भन्नुपर्छ है हजुरहरूलाई।
1: ठिकै छ, यो माया साथ सपोर्टको लागि विशेष धन्यवाद। अनि एकदम आरामै कुशलै हुनुहुन्छ नि?
0: हजुर आरामै छु भन्नुपर्छ होइन, अनि हजुर सन्चै हुनुहुन्छ?
1: म पनि एकदम आरामै छु भन्नुपर्छ, धेरै समयपछि होइन कुराकानी गर्नु पाएँ। अरू समग्रमा सबै ठिक छ है?
0: हजुर समग्रमा भन्नुपर्दा सबै कुरा ठिक छ होइन, यसरी धेरै समय पछाडि बोल्दाखेरि बोल्नु पर्दाखेरि अनि धेरै समय पछि कमेन्ट गर्दा पनि अलिकति मनमा कस्तो कस्तो लाग्दो रहेछ भन्ने आशा
1: ठिक छ। मलाई पनि खुसी लागेको थियो हजुरको कमेन्ट पढ्न पाएँ मैले पनि।
0: खुसी हो कि दुखी हो, घर यसो मनमा के भन्नु, अलिकति खुसी हो कि के हो मनमा, अलिकति नराम्रो हो कि राम्रो होइन, अलिकति अब लाइभहरू पनि अब देख्दाखेरि कमेन्टहरू गर्दा बोल्दाखेरि अलिकति कस्तो कस्तो हुँदो रहेछ कि अब माया त होला नि त होइन, अनि त्यस्तो भयो क्या आज मलाई तपाईँसँग बोल्दा नि। अन्त पहिला अब धेरै बोलेको होइन, केही समय अब त्यसरी धेरै कुरा सोचेर अब होस् न त केही समयपछि स्थगित गरिदिनु पर्यो तर पनि अब मन अब धेरै आफूलाई माया गरेको कार्यक्रमहरू त मनै मान्दैन रहेछ क्या, जति उ गरे पनि बोल्यौँ अब जस्तो हुँदो रहेछ भनौँ न होइन, त्यस्तो हुँदो रहेछ आज मैले आज आएँ भनौँ न
1: खुसी लाग्यो आउनुभयो। आउँदै गर्नुहोस्, माया नमार्नुहोस्, हामी कार्यक्रमतर्फ लागौँ। एकदमै मिठो गीत बस्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झना गर्नुहोस् है त।
0: साथीहरूलाई सम्झनु पर्दाखेरि अप्सरा खड्का, अप्सरा बस्ने, अप्सरा थापा, सबिनी गन्ध लगाइदाई एकदम धेरै सम्झिरहेको छु, निरा भण्डारी, सिर्जाला सापकोट, राधिका कार्की, सरस्वती खत्री, कल्पना साङको, अन्जिता मल्ल ठोकरी, सम्झना सुनार, पवित्र तामाङ, मिनाकी सिंह, बेना मगर, रञ्जन मगर, लेखक पन्त टिकाराम सुनार्थी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रिमा साहे, सुविता थारू, रूपा चौधरी, लक्ष्मी आरती सेन, सम्झना नेवा खड्की, उर्मिला दियाली, केशव सेन, श्री गायल भगवान सुनार, देवान देवन, देवेन्द्र दाहाल, देवेन किशोर अन्त, हिम्मत खड्की, कृष्ण ढुङ्गाना, लालमाई थापा, तारा श्रेष्ठ, दिया लिम्बु लगायत अब जति पनि नाम छुटेको सबै साथीहरूलाई सम्झना माया छ भन्न चाहन्छु। अन्त्यमा हाम्रो श्री ग्रह र सम्झना शिषलाई धेरै माया सम्झना छ भन्न चाहन्छु भन्दै बिदा हुन्छु। बाई बाई।
1: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो हाम्रो सोनाजी हुनुहुन्थ्यो, धेरै समयपछि कुराकानी गर्न पायौँ, के खुसी लाग्यो। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
5: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
7: कति रे 98540 अनि
5: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
7: 048-540-239
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
9: विराज किसानको साथी।
10: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
12: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे पनि प्रविधि समिजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ होला। यो समय यो कालो राले भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, गोठाला गर्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ अविस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। कार्यक्रममा पनि एकदमै मिठा रमाइला गीत संगीतहरू राखिरहेका छौं, तपाईँले पनि सुनेर साथ दिनुहोला। र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ। यति बेला हामीलाई धेरै कमेन्टहरू प्राप्त भएका छन्। हुनुहुन्छ दिल दुखी रिया जी, हुनुहुन्छ हाई गुड आफ्टरनुन सेवा हजुर, के छ खबर सन्चै हुनुहुन्छ। म दिल दुखी रिया फ्रम ताप्लेजुङ राइट नाउ कुवेतबाट अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि भन्नुभएको छ। साथीहरू हुनुहुन्छ साली अनुमल छेत्री, त्यसै गरी प्यारी बिना सामलिङ भाइ, राजा बाबु कुलुङ, प्यारी सानो माया शेर्पा, जुनिता सामलिङ राई हुनुहुन्छ, रेणुका राई, त्यसै गरी जोन बाबु, निर्दोष स्वयं खाइल अबिर बान सुनर जीवन भावेन, अस्मय सुताङ, भूमिका राई, तीर्थ राई, रमिला राई, दिल्सा राई, सोनेम शेर्पा, समीर सगी किराती, कुमार पूर्वेली कान्छा, योगेन निहाङ लिबु, भूमिहोमा प्रतीक्षा सामलिङ राई किराती, अञ्जना साइली सोनिया कुलुङ, अल्सना कुलुङ राई, त्यसै गरी रञ्जित राई, मिडिया प्रेमी निम्बु शेर्पा, मिडिया प्रेमी मीडिया प्रेमी मुस्कान राई, रामकुमार लिम्बू, एमपीबीएस विभस लिम्बू, त्यसै गरी हुनुहुन्छ लिम्बू नि साजनी लिम्बू एण्ड अलको लागि भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी भावना मुखर्जी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ विभस कुलुङ पृथकजी हुनुहुन्छ, नमस्कार हजुर, म विभस कुलुङ पृथक धरानदेखि अहिले चाहिँ काठमाडौँ पुरानो नैका पन्डबाट भन्दै हुनुहुन्छ। उहाँले पनि साथीहरूलाई सम्झना गर्नुभएको छ। राजुपाले बगर, अमिनाश कुनवार राई, अनिता हर्पल, रोशनी गगन, तेरथुमी दिलसा राई, सुमी लिम्बू, इतराम चौधरी र शम्भु कटुवाल लगायत सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमिति यादव सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना अनि वर्गी हजुर, म रामेछाप देउराले हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी माधव ढुङ्गेलजी हुनुहुन्छ, हजुर दर्शन नमस्कार, म माधव ढुङ्गेल बिर्ता बोर्सापा बाट आज चाहिँ सम्झनु पर्दा प्यारी श्रीमती उमा डुङ्गेल, अस्मी सुताङ, रमिला राई, शान्ति विशी राई, अनिता काली, भूमिका गीता लिम्बू, रञ्जित राई, कायल अबिर बान सुनवार, पूर्वेली आकाश राई, दिल दिया लिम्बू, आङ बोहाङ, मुना खुसी युबी, मुना मुखिया, कमला मुखिया, आजमान राई, अनिता राई, जेनी लिम्बू, निशा बान्तवाल राई, लवली मेलिना सेयर, कल्पना साम्पाङ, मनिषा राई, कुमारी योङहाङ लवाती, दिलु सानो एम्फू, भावना चामलिङ राई, रमिला बान्तो राई, दुखी बिना लुलम, हिम्मत साए, पूर्ण बहादुर थुलुङ, अललाई मिस यु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है, म चाहिँ म पनि भन्दै हुनुहुन्छ अप्सराजीलाई पनि विशेष धन्यवाद। मिलन घाइलमोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई सुनाउँछु अब बस्ने गीत भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सोनाजी हुनुहुन्छ, सेवाडो नमस्कार आज सम्झनाजी हजुर, म सोना कन्दमा तेह्रथुम्बाबाट चाहिँ असारे गते कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, मिठो माया सम्झना छ साथीहरूलाई। टिकाराम सुनवार, लेखक बान्तवाराई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्गी, लक्ष्मी वर्मा, धनगज मेरे, सरस्वती खत्री, हिरा बहादुर लगाई, अञ्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिन्जेला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा फर्की, मिला दियाली, लालबाई थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यामिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत फर्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिमान
त्रिवेणी किशोर अन्जान समीर स्वर्गीय किरात आज जीवन चामलिङ राई बेलियासम्म मिनाकी सिंह सुनिता युमे कुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ हेलो हजुर नमस्ते वारो नमस्ते केही साथीहरूलाई चाहिँ सम्झनु पर्दा विनोदी केन्द्र सुमन आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्ते नमस्कार है म बाबुराम मगर कलडुङ्गा पोकली घर भइहाल्छ रियातबाट कार्यक्रम सुन्दैछु सम्पूर्णलाई मिठो माया सम्झना छ र मेरो घर परिवारमा पनि सम्झना साथै मेरो प्यारो साथी रञ्जित कालेलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ टीकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार म टीकाराम सुनवार तिनजुरे मिडिया ग्रुपको मेम्बर रामे साहब घर भइहाल्छ काठमाडौँबाट प्रोग्राम सुन्दैछु सम्झिनु पर्दा साथी हुनुहुन्छ सोना कन्दमा मिडिया प्रेमी निर्मला ओने त्यसै गरी जीवन सुब्बा विमला मगर शिखा वाइबा तामाङ त्यसै गरी राजगले मगर देवासकोटा लक्ष्मी मगर घाइलब्र मानस सुनवार टिकाइडु रमिला शर्मिला सरू मगर भूमिका राई लक्ष्मण किराती स्वीट लभ चौधरी सम्झना सुनवार रामलाल सुवर्ण रमला कमला मुखिया प्रेमकला सारे मुना मुखिया अभागी राई निउनिसा पलपल अभिक्षा सिन्ह विनिता थामी जनिदरबाको इमादर छोरो दिलदुखी रिया बुद्धवीर तामाङ सुनिता सुनवार सरस्वती खत्री प्रतीक्ष भुजेल प्रतिमा कोपिला छामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीलाई सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शुक्रराज र साइली निर्दोषी हुनुहुन्छ हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन म पाँच सरिल्याङ सात घर भइहाल्छ फिल्म चार डब्लुबाट चाहिँ शुक्रराज र साइली निर्दोष हो अब बज्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा हुनुहुन्छ जीवन सयत्री कमला र साइली प्रेमकला आचार्य डिकेन्द्र साम्बा फे गोपाल भाइ चटपटे मुनिसा शेर्पा गगन तेरुतुमे सुमी लिम्बु सन्तमाया केरुङ तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमले सिनाराम कृष्ण एकलिया त्रिपाँच थरे स्वर्णिम राई सुप्रिया पान्तव राई कविता खतानी मुना खड्का हर्पल रोशनी राई सरस्वता पोखरेल राजगले मकर तनु कजमेर तिलु एम्पुज राई हरिमाया समलकाए बाल्तुलाल अभागी सृजनाई विश्वकर्मा डम्बर तामाङ योगिनी मेहाङ लिम्बु भीम घताले ढकाल धर्मराज धनकुमार खाती फुलमाया सेन्चुरे सुहाङमा लिम्बु लगायत सम्पूर्ण साथीलाई सम्झना साई भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ काली कमला हुने लिम्बु नै हुनुहुन्छ उहाँले पनि म हेलो नमस्ते सेवा रहे म सयपत्री मिडिया ग्रुपको प्रवासको मेम्बर काली कमला हुने लिम्बु ताप्लेजुङ घर भइहाल्छको बीतबाट विशेष गरी मेरो घर परिवारले मिठो माया सम्झना र साथीहरूलाई सम्झिनु पर्दा डियर सन्देश गुरूङ मिडिया प्रेमी निर्मला ओनेम खुशी यमुना विश्व सृजना विश्वकर्मा अतित अन्जान राई कायल अबीर मानिस सुनवार रत्न बहादुर थापा सुरज राई तुम्सा अरूण भण्डारी प्रेम छेम निर्दोष भन्नुभएको छ खड्ग सुब्बा जीवन सुब्बा युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मुनामुखिया कुमार फर्जा ढकाल धर्मराज हर्पल रोशनी छत्रयाम्पू अमित किरात नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेली आकाश राई दीपराज वालिङ पूर्वेली टेकबहादुर पुमा विष्णु खनाल हजरवान राई दिवान दिवान अन्त्यमा प्रोग्राम सुनेर बस्ने सम्पूर्णका लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी विनोद छेमजोङ हुनुहुन्छ मिस यु अल मोरङबाट मोरङ किराबारीबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ आङ्कामीजी हुनुहुन्छ हेलो सिस्टर गुड आफ्टरनुन आङ्कामी हो शेर्पा ओखलडुङ्गा पोकली घरबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सिस्टर अब बस्ने सङ्ग चाहिँ हजुरको लागि रेडियो सुनेर बस्ने सम्पूर्णको लागि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ दुर्गा लामघातेजी हुनुहुन्छ नमस्कार हजुर म यता रामेसाब नगरपालिका हिमगंगा चार धारापानी बिस्तरीबाट चाहिँ बसेरी भन्नुभएको रहेछ सरी बसेरीबाट चाहिँ कार्यक्रम सुन्दैछु लाइभ मार्फत भन्दै हुनुहुन्छ दुर्गाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु वाचन गर्ने क्रममा कतै तलमाथि होइन अशुद्ध हुन जान्छ त्यसमा चाहिँ क्षमा प्रार्थी छु भन्दै छुटिनु पर्ने हुन्छ यतिन्जेलसम्म हाम्रो कार्यक्रममा सहभागिता हुने साथीहरूलाई विशेष धन्यवाद। कार्यक्रम मार्फत बस्ने गीत मार्फत आफ्नो आफन्त साथी सङ्गीलाई सम्झना सन्देश राख्नुभयो र तपाईँले इन्टरनेट अनलाइन हाम्रो पात्र नेपाली पात्र फेसबुक पेजबाट पनि सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद। र फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज साथमा तामाको एफएम 95 मेगाहर्जबाट सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधि पूर्व बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै
हामी अन्तिम कार्यक्रममा एकदमै मिठो गीत छोड्दै यतिन्जेलसम्म मलाई प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो श्री राजमत ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत राख्दै आजको बसाइ रचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: योगबन्द स्वयं मजदुर र चियापत्ती बेच्ने किसान पनि मर्कामा यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढायो पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो बैठकमा 9 वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 वटा प्रस्ताव पेश गरेका छन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन् कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ शिक्षा स्वास्थ्य संस्कृति पर्यटन महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन् यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभएको थियो यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने काम सम्पन्न भइसकेको छ राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ बजेटमा आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन् भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन् अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन् मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन् तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन् नेपालमा उत्पादित चियाको 90% बजार भारत हो चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन् ताप्लेजुङको 8 साई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंची महोत्सवको आयोजना हुने भएको छ अलैंची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो 8 साई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ ताप्लेजुङमा 3,700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ चितौन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 वटा गोहीलाई नदीमा छाडेको छ केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 वटा नदीमा ती गोहीलाई छाडिएको हो केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1,560 वटा गोही छाडिएको छ यस्तै अहिलेसम्म नारायणी नदीमा 419 सप्तकोशीमा 115 बबहीमा 110 कर्णालीमा 41 कालीगण्डकीमा 35 शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 वटा गोही छाडेको निकुञ्जका सूचना अधिकारी अभिनाथ न्यास थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहल पहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको समेत जगतमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालीले दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सृजना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकार सहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग दुई दुई गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपीय संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
9: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
13: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
14: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
15: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
16: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: నాకలిలై పాటలిలై చుట్టుకు బేగరు నాకలిలై పాటలిలై నాకలిలై పాటలిలై కట్టుకు బేగరు.
1: हजुर को रेडियो 102.1 मेगा
2: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305 0484543305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206900745954353।
4: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नुभएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854045755, 9841906669, 9864417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0485403585। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो?

0: झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0485410043, 98630423422।

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नमस्कार, अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको मन्त्री नगरपालिका दुई भुतिया खोला किनारमा निर्माण थालेर केही वर्ष अलपत्र छाडिएको कबड हलको निर्माण अब भने अन्तिमतिर पुगेको छ। बागमती प्रदेश सरकारको लगानीमा 6 वर्ष अघि सार्वजनिक निर्माण कार्यालय काभ्रे मार्फत उक्त कबड हलको निर्माण थालिएको थियो। 2 वर्षमा निर्माण सक्ने लक्ष्यका साथ थालिएको कबड हल निर्माण व्यवसायी र कार्यालय बीचको असमझदारीका कारण लामो समयसम्म अलपत्र रहेको थियो। बास्केटबल, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन लगायतका खेल सञ्चालन गर्न मिल्ने उक्त कबड हल बहुआयामिक हुने गरी डिजाइन गरिएको छ। खेलकुदको समय बाहेक राजनैतिक, सामाजिक र धार्मिक कार्य लगायत सभा सम्मेलन गर्न सक्ने गरी हलको डिजाइन गरिएको छ। कुल 1200 दर्शक अटाउन सक्ने क्षमता रहेको उक्त कबड हल निर्माणका लागि प्रदेश सरकारले 2077 सालमा सुनकोशी गिरी जेभीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण व्यवसायीले कबड हलको अधिकांश निर्माण सम्पन्न गरेपछि भित्र रिमोटले सार्न मिल्ने प्रविधियुक्त कुर्सी नेपाली बजारमा नपाइएको भन्दै त्यसको लागि नेपालमा नै उपलब्ध हुने कुर्सी राख्न आइटम परिवर्तन गरिदिन माग गरेका थिए। तर ठेक्का लगाउने कार्यालयले उक्त आइटममा कुनै पनि परिवर्तन नहुने भन्दै विश्व बजारमा डिजाइन गरे बमोजिमको कुर्सी उपलब्ध हुने भनी निर्माण व्यवसायीको माग लत्याउँदै आएको थियो। निर्माण व्यवसायी र ठेक्का लगाउने कार्यालय बीच मुद्दा मामिला समेत चल्दा लामो समयदेखि गरेको कामको पैसा समेत रोकिएको अवस्थामा निर्माण व्यवसायीले हाल म्याद थप गरेर निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। हलमा रिमोटले सार्न मिल्ने कुर्सी चीनबाट आयात गर्ने तयारी छ। हलको अन्य निर्माण कार्य भने अन्तिम चरणमा पुगेको छ। जिल्ला सदरमुकाममा खेलकुदका प्रतियोगिताका लागि कबड हल नहुँदा घाम र पानी पर्दा खेलकुद प्रतियोगिताहरू गर्न कठिनाई छ। जिल्ला सदरमुकाममा एउटा भलिबल कोर्ट समेत हालसम्म व्यवस्थित छैन। जिल्ला समन्वय समितिको जग्गामा अस्थायी कोर्ट बनाएर प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष उक्त स्थानमा जिल्ला सभा भवन निर्माण थालिएपछि मन्थली माविको खेल मैदानमा प्रतियोगिताहरू हुन थालेका छन्। रामेछापको मन्थली नगरपालिका 8 चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र पुरानो गाउँ लगायतका क्षेत्रमा जंगल विस्तार र मानव बस्ती पातलिँदै जाँदा बाँदरको उपद्रो अत्याधिक बढ़ेको छ। बाँदरले बाली नाली सखा पारेपछि चिन्तित बनेका स्थानीयले वडा कार्यालयको समन्वयमा समिति गठन गरी प्रति बाँदर समात्नलाई 1000 रूपियाँ पुरस्कार दिने घोषणा गरे पनि समस्या समाधान हुन सकेको छैन। बाँदरको यही बढ़दो आतंकका कारण पछिल्लो समय ग्रामीण भेगबाट खेतीपाती छाडेर किसानहरू विस्थापित हुने क्रम समेत बढ़ेको छ। सिन्धुलीको फिकल गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले संविधान तथा प्रचलित कानूनी व्यवस्था अनुसार विद्यालय उमेर समूहका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको आधारमा आइतबार विशेष कार्यक्रम आयोजना गरी गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरेको हो। गाउँपालिका अध्यक्ष पार्वती सुनवार र संविधान सभा सदस्य गणेश कुमार पहाड़ीको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा नागरिक समाजका अगुवाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौँडाका महानिर्देशक गोपाल प्रसाद कडेल, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दिनेश देवकोटा, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधान अध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनले स्थानीय तहमा शैक्षिक पहुँच विस्तार, विद्यालय बाहिर रहेका बालबालिकाको संख्या न्यूनीकरण तथा गुणस्तरीय शिक्षाको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले संविधानले प्रतिबद्ध गरेको शिक्षाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने स्थानीय सरकार, शैक्षिक संस्था, अभिभावक तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा पनि
राखेका थिए। गाउँपालिकाले विद्यालय उमेरका सबै बाल बालिकालाई शिक्षाको पहुँचमा ल्याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। र वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढ़ी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्ला स्थित तीनवटा बाढ़ी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागि यसका लागि सरकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफल समेत गरिसकेको छ। मौसम र बाढ़ीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढ़ी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुले जानकारी दिनुभएको छ। उहाँका अनुसार दुलखेल, खुपासी, नाला, पाँचखल, मण्डनदेवपुर, दोलालघाट र पचुवार घाटमा मौसम मापन उपकरण जडान गरिएको छ। सुनकोशी नदी अन्तर्गत दोलालघाट र पचुवार घाट तथा पनौती बजार नजिकै बाढ़ी मापन उपकरण जडान गरिएको छ। रोशी गाउँपालिका दुई फलामे साँगुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना रोशी खोला पुल र रोशी सुनकोशीको संगम स्थल नेपाल थोक नजिकको पुलमा बाढ़ी मापन उपकरण थप्ने प्रक्रिया अघि बढ़ाइएको राजुले बताउनु भएको छ। उहाँका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढ़ीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ। अवस्था अपरान्न चार बजेको रामछाप लगायत रामछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामछाप खबर सकियो। हाम्रो भेट साँझ छ बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 98 51 20 16 98 43 36 91 94
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा छोटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441309। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033। ओडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073080, ओडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, ओडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, ओडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869113345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, ओडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865233553, र सुशीला बलम्पाती, सम्पर्क नम्बर 9944214803, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9969035059, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9961938068, ओडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9961064176, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729736, 9817475746, सिद्धगढ़ी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
11: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
12: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
14: हजुरको रेडियो 102.1 मेगाहर्ज। प्रशान्ति डिजिटल प्रस्तुत गर्दछ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: 27,000 मध्ये रु 47,51,18,76,000 अर्थात 71% खर्च हुने अनुमान छ। त्यसमध्ये चालू तर्फ विनियोजित रु 25,82,56,89,000 मध्ये रु 20,63,04,26,000 अर्थात 79.88% र पुँजीगत तर्फ रु 41,65,16,37,000 मध्ये रु 27,28,14,50,000 अर्थात 65.5%।

खर्च हुने अनुमान छ। प्रदेशको समग्र आर्थिक सामाजिक परिसूचक र तथ्याङ्क समावेश भएको आर्थिक सर्वेक्षण 2083-82 यस सम्मानित सभामा मिति 2083 जेठ 31 गते प्रस्तुत गरिसकेको छु। माननीय सभामुख महोदय, अब म बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाको उद्देश्य, चुनौती, अवसर, प्राथमिकता र प्रतिबद्धता प्रस्तुत गर्न चाहन्छु। सरकारी संरचनालाई चुस्त दुरुस्त बनाई सरल र मितव्ययी सेवा प्रवाह गर्नु, सरकार र निजी क्षेत्रको बीच हातेमालो गर्दै अघि बढ्नु, समृद्धि बागमतीको अभियान, सुशासन प्रविधि र उत्पादन भन्ने मूल नीतिलाई कार्यान्वयनमा लैजानु, उद्यमशीलता मार्फत रोजगारीको विकास गर्ने कार्यक्रम सञ्चालन गर्नु बजेटको प्रमुख उद्देश्य रहेको छ। संविधान प्रदत्त प्रदेशका अधिकारको पूर्ण रूपमा कार्यान्वयन गर्न बाँकी नै रहनु, चालु आर्थिक वर्षको शुरूमै भएको आन्दोलनका कारण आम नेपालीको व्यावसायिक आत्मविश्वासमा कमी आएको, नष्ट भएका भौतिक संरचना पुनर्निर्माणमा समय र स्रोत खर्च गर्नुपर्ने स्थिति रहेको र पश्चिम एसियामा विकसित संकट लगायत कारणले भएको अकल्पनीय मूल्य वृद्धि र अभाव जस्ता कारण प्रदेश सरकारको वित्त व्यवस्थापनमा असर पर्न गयो। बागमती प्रदेशको जनसंख्या, सबल भौतिक र डिजिटल पूर्वाधारहरू, पूँजीमा पहुँच, मानव श्रम स्रोत, प्रचुर पर्यटकीय गन्तव्यहरूको विद्यमानता तथा मुलुकको कुल गृहस्थ उत्पादनमा ठूलो योगदान रहनु लगायत हाम्रा लागि अवसरका रूपमा रहेका छन्। आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा गर्दा प्रदेश सरकारले हालसम्म हासिल गरेको उपलब्धिलाई संस्थागत गर्दै सुशासन, भौतिक पूर्वाधार र पूर्ण डिजिटल प्रदेशको रूपान्तरण मार्फत गुणस्तरीय र परिणाममुखी सेवा र विकासलाई प्राथमिकतामा राखेको छु। प्रस्तुत बजेट कार्यान्वयन मार्फत प्रभावकारी वित्तीय व्यवस्थापन, विनियोजन कुशलता, कार्यान्वयन दक्षता, अभिवृद्धि, वित्तीय जवाबदेहीता र भौगोलिक सन्तुलन कायम गर्दै प्रदेशको समग्र विकास प्रयासमा प्रभावकारी योगदान गर्ने कुरामा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु। माननीय सभामुख महोदय, अब म नेपालको संविधानको धारा 60 बमोजिम स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण सम्बन्धी विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। स्थानीय तहका लागि प्रदान गरिने वित्तीय हस्तान्तरणका लागि ₹6,51,57,38,000 विनियोजन गरेको छु। माननीय सभामुख महोदय, अब म शुरूमा आगामी विनियोजन बजेटमा समावेश भएका महत्वपूर्ण कार्यक्रमहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु। आगामी आर्थिक वर्षभित्रै निर्माण र हस्तान्तरण हुने गरी मुख्यमन्त्री विपन्न आवास कार्यक्रम अन्तर्गत प्रदेशका अति विपन्न कम्तीमा 1,000 परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न ₹20 करोड़ विनियोजन गरेको छु। प्रदेश सरकारले हालै अघि बढ़ाएका प्रशासनिक पुनर्संरचनाद्वारा घटाइएको मन्त्रालय, निकाय, आयोग र कार्यालयहरूबाट सेवा प्रवाहमा प्रभावकारिता, विनियोजनमा कुशलता र खर्चमा मितव्ययता कायम गर्दै प्रदेशको चालू खर्चमा 11% बचत हुने अनुमान गरेको छु। बागमती प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेश सभा भवन तथा आवास निर्माणका लागि ₹56,50,00,000 विनियोजन गरेको छु। प्रादेशिक राजधानी हेटौडालाई बृहत्तर हेटौडा अवधारणा अनुरूप साइकल लेन सहितको पैदल यात्री मैत्री सड़क, नदी कोरिडोर विकास र प्रादेशिक सांस्कृतिक ग्राम लगायतका पूर्वाधारहरूको निर्माणका लागि आवश्यक रकम विनियोजन गरेको छु। पहिले मर्मत त्यसपछि निर्माण भन्ने नीति अनुसार सड़क तथा पुलको नियमित मर्मत सम्हारका लागि 44 करोड़ 70 लाख विनियोजन गरेको छु।
युवा स्वरोजगार उद्यमशीलता प्रोत्साहन प्रादेशिक स्टीम आईटी विद्यालय विद्यार्थी हैकाथन स्मार्ट शिक्षा आईटी स्किल फेलोशिप एग्रीटेक एडुटेक हेल्थ टेक लगायत का सूचना प्रविधिसँग संबंधित कार्यहरूलाई एकीकृत रूपमा सञ्चालन गर्न मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमको लागि ₹20 करोड विनियोजन गरेको छु। आर्थिक मामिला तथा योजना मन्त्रालय युवा स्वरोजगार कार्यक्रम अन्तर्गत वित्तीय प्रणालीमा रहेको तरलता समेत परिचालन हुने हेतुले वैदेशिक रोजगारीबाट फर्केका दक्ष जनशक्ति घरेलु आईटी तथा सिपमूलक उद्यमीलाई व्यवसाय सञ्चालनका लागि कर्जामा ब्याज अनुदान दिन ₹20 करोड बजेट विनियोजन गरेको छु। विगतका वर्षमा बजेट विनियोजन भई 80% भन्दा बढी प्रगति भएका खानेपानीका आयोजना सम्पन्न गर्न ₹2 अर्ब रकम विनियोजन गरेको छु। खानेपानीतर्फ सबै निर्वाचन क्षेत्र समेट्ने गरी 187 वटा आयोजनालाई ₹1 अर्ब 70 करोड विनियोजन गरेको छु। हेटौडामा प्रदेश राजधानी चक्रवत गौरीटार रंगशाला आरोग्य केन्द्र एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउने आवश्यक प्रबन्ध मिलाएको छु। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्षका लागि क्षेत्रगत कार्यक्रम तथा विनियोजन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने अनुमति चाहन्छु। आन्तरिक मामिला कानून तथा सहकारी क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नियामकीय निकायहरूको भूमिका अभिवृद्धि गर्दै सहकारी संस्थाको अनुगमन सुपरिवेक्षण संस्थागत सुदृढीकरण तथा वित्तीय अनुशासन कायम गर्न आवश्यक रकम विनियोजन गरेको छु। समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ता हित संरक्षण सम्बन्धी कार्यका लागि आवश्यक व्यवस्था मिलाएको छु। सहकारी संस्थाको माध्यमबाट सामूहिक उद्यम स्थापना सिप विकास वित्तीय साक्षरता तथा बजार पहुँच विस्तारका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु। सार्वजनिक स्थलहरूमा सीसीटीभी क्यामेरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गर्न आवश्यक बजेट विनियोजन गरेको छु। लागु औषध दुरूपयोग मानव बेचबिखन तथा साइबर अपराध न्यूनीकरणका लागि प्रविधिमा आधारित र समुदाय केन्द्रित कार्यक्रम सञ्चालनका लागि विद्यालयमा समुदाय स्तरमा सुरक्षा सचेतना अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। बाढ़ी पहिरो डुबान तथा नदी कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण जोखिम न्यूनीकरण पुनर्निर्माण कार्यक्रम तथा विपद स्वयं सेवक परिचालन तथा विपद बीमा कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु। स्वतन्त्र प्रेसको सम्मानार्थ बागमती प्रदेश सरकारबाट प्रदेशका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने कार्यक्रमको लागि ₹1 करोड बजेट विनियोजन गरेको छु। प्रदेश राजधानी लगायत मुख्य सवारी साधनको चाप बढ़ी हुने स्थानहरूमा ट्राफिक लाइट जडान गर्न आवश्यक रकम विनियोजन गरेको छु। बागमती प्रदेश प्रवेश गर्ने मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको छु। आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको लागि ₹72,77,57,000 विनियोजन गरेको छु। उद्योग पर्यटन श्रम तथा यातायात नवप्रवर्तनमा आधारित उद्यमशीलताको प्रवर्धन मार्फत प्रादेशिक स्टार्टअप इकोसिस्टमको विकास गर्दै स्टार्टअप अभियानलाई सहयोग पुर्याउन विद्यालय विश्वविद्यालय र निजी क्षेत्र मार्फत उद्यमशीलता शिक्षा र इन्क्युबेसन कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। महिला तथा युवालाई सिप उद्यमशीलता स्वरोजगार प्रविधि तथा वित्तीय सहायता मार्फत उत्पादनशील क्षेत्रमा आकर्षित गर्न तथा उत्पादनशील क्षेत्रमा निजी लगानी आकर्षित गर्न
सार्वजनिक निजी सहकारी साझेदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रकम विनियोजन गरेको छु। प्रादेशिक उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरण प्रवर्धन गर्न, स्वदेशी उत्पादनको खपत अभिवृद्धि गर्न, सार्वजनिक निकायमा स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न, स्थानीय कच्चा पदार्थमा आधारित लघु घरेलु साना तथा मझौला उद्योगका लागि विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन आवश्यक रकम विनियोजन गरेको छु। सरकारी सहकारी निजी क्षेत्र तथा विकास साझेदारीको सहकार्य मार्फत अति विपन्न गरीब असहाय महिला युवा दलित चेपाङ बोटे माझी हायु तथा अन्य सीमान्तकृत समुदायलाई स्वरोजगार उद्यमशीलता तथा आय आर्जनसँग आबद्ध गर्नको लागि आवश्यक व्यवस्था मिलाएको छु। उद्योग तथा वाणिज्य प्रशासन सेवालाई अनलाइन प्रणालीमा आधारित बनाउन र जिल्ला स्थित उद्योग तथा वाणिज्य कार्यालयहरूलाई नमूना सेवा केन्द्रको रूपमा विकास गर्दै लगिनेछ। संघ प्रदेश र स्थानीय तहको सहकार्यमा औद्योगिक क्षेत्र, औद्योगिक ग्राम तथा हस्तकला ग्रामको पूर्वाधार विकासलाई तीव्रता दिने गरी बजेट व्यवस्था गरेको छु। उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन कालोबजारी र कार्टेलिङ नियन्त्रणका लागि नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै स्वच्छ र प्रतिस्पर्धी बजार प्रवर्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। भूमिको वैज्ञानिक योजनाबद्ध तथा दिगो उपयोग सुनिश्चित गर्न प्रादेशिक भू उपयोग योजना निर्माण गरी कार्यान्वयन गरिनेछ। भू अभिलेख तथा भूमि प्रशासन प्रणालीलाई डिजिटल पारदर्शी र सेवाग्राही मैत्री बनाउन आवश्यक रकम विनियोजन गरेको छु। प्रविधि र पारदर्शी सेवा प्रवाहको नयाँ परिभाषालाई आत्मसात गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गर्न आवश्यक पूर्वाधार विकास, पुराना कागजी फाइल तथा ढट्टाहरूको विद्युतीय अभिलेख सिर्जना, सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा स्तरोन्नति सहित केन्द्रीय प्रणाली राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाएको छु। यातायात सम्बद्ध सेवामा सुशासन अभिवृद्धि गर्नको लागि न्यूनतम सम्पर्क बिन्दु कायम गर्ने र फेसलेस सेवा प्रवाहको प्रारूप तयार पार्न सवारी चालक अनुमति पत्रको लिखित परीक्षा अनलाइन गर्ने र प्रयोगात्मक परीक्षालाई स्वचालित बनाउने लिखित र प्रयोगात्मक परीक्षाको व्यवस्थापनलाई पृथकीकरण गरी सम्भावित मिलोमत्तोलाई निस्तेज गर्ने, स्वचालित प्रविधिमा आधारित सवारी परीक्षण सेवा प्रारम्भ गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाई तथा वितरण प्रदेशबाटै हुने व्यवस्था मिलाइनेछ। सवारी दर्ता प्रमाण पत्रलाई क्यूआर कोड युक्त स्मार्ट कार्डमा रूपान्तरण गरी सवारी चालक अनुमति पत्र र सवारी कर सम्बन्धी राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाई सवारी चालक अनुमति पत्र र सवारी को कर भुक्तानी तथा नवीकरणको लागि कार्यालय जानु पर्ने बाध्यताको अन्त्य गर्ने प्रबन्ध मिलाएको छु। संघीय सरकारसँगको सहकार्यमा यातायात कार्यालयहरूबाट प्रवाह हुने सेवालाई नागरिक एप सँगको आबद्धता मार्फत पहुँच योग्य र सरल र सेवाग्राही मैत्री बनाइनेछ। सवारी चालक अनुमति पत्र, ब्लू बुक, यान्त्रिक परीक्षण सम्बन्धी जानकारी नागरिकले मोबाइल एपबाट हेर्न सक्ने व्यवस्थाको लागि आवश्यक व्यवस्था मिलाएको छु। यातायात व्यवस्था कार्यालयको कार्यस्थल सुधार र सेवाग्राही मैत्री बनाउन डिजिटल डिस्प्ले, टोकन प्रणाली, शुद्ध पिउने पानी, व्यवस्थित प्रतीक्षालय, सफा शौचालय र आवश्यक फर्निचर आदिको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु। सार्वजनिक यातायातमा नियमित
यांत्रिक परीक्षण गर्ने र पुरानो सवारी साधनको पत्रु गर्ने कार्यलाई वैज्ञानिक र आधुनिक बनाउन निजी क्षेत्रको समेत सहकार्यमा स्वचालित प्रविधि युक्त सवारी परीक्षण केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ। यस्ता केन्द्रलाई एकीकृत यातायात सेवा केन्द्रको अवधारणा अनुरूप विकास गर्दै लैजाने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाएको छ। साथै आवश्यकता अनुसार उपत्यकाका साना सार्वजनिक सवारी साधन दर्ता खुल्ला गरिने व्यवस्था मिलाइनेछ। सड़क दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षा गर्न सुरक्षित सड़क जिम्मेवार चालक सचेत नागरिक वर्ष अभियान सञ्चालन गरिनेछ। ट्राफिक व्यवस्थापन र सड़क सुरक्षा सम्बन्धी संस्थागत समन्वय कायम गरिनेछ। सवारी चालकहरूको क्षमता विकास तथा सड़क सुरक्षा सचेतना अभियान सञ्चालन गरी दुर्घटना न्यूनीकरणमा जोड़ दिँदै सड़क सुरक्षा विकास दिवस परीक्षण कार्यशाला र जनचेतना कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक रकम विनियोजन गरेको छु। सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि सूचना तथा परामर्श सेवा सिप विकास न्यायमा पहुँच र वित्तीय साक्षरता प्रदान गर्न आवश्यक बजेट व्यवस्था गरेको छ। बागमती प्रदेशभित्रका नागरिकहरूको वैदेशिक रोजगारीको क्रममा मृत्यु भई आर्थिक अभावका कारण सब ल्याउन समस्या भएमा संघीय सरकारसँग समन्वय गरी छोटो समयमा नै स्वदेशमा सब ल्याउन आवश्यक प्रबन्ध मिलाइनेछ। अनौपचारिक क्षेत्रका श्रमिकहरूको दर्ता र सामाजिक सुरक्षा कोषमा आबद्धताको लागि सहजीकरण गरिनेछ। प्रदेशका सबै जिल्लामा श्रमिक दर्ता केन्द्र स्थापना गरी सहज पहुँच र सेवा प्रवाह गर्नका लागि आवश्यक रकम विनियोजन गरेको छु। युवाहरूलाई स्थानीय माग र बजारको आवश्यकताको आधारमा स्वरोजगारमूलक सिप विकास तालिम र प्रमाणीकरणको व्यवस्था मिलाइनेछ। सिटीबीटी र अन्य प्रशिक्षण संस्थासँग समन्वय गरी सिप विकासको गुणस्तर सुनिश्चित गरिनेछ। विश्वविद्यालय र उद्योगहरूसँगको सहकार्यमा करियर काउन्सिलिङ जब म्याचिङ प्लेसमेन्ट सेवाको विस्तार गरिनेछ। देशभरको रोजगार सेवा केन्द्रहरू लाई नमूना रोजगार सेवा केन्द्रको रूपमा स्तरोन्नति गरिनेछ। यसका लागि आवश्यक व्यवस्था मिलाएको छ। सुरक्षित सड़क सुनिश्चित यात्रा भन्ने अवधारणा अनुसार दुर्घटना जोखिम मुक्त स्थान ब्ल्याक स्पोट पहिचान गरी दुर्घटना न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न तथा धेरै दुर्घटना हुने क्षेत्रमा सुरक्षा सुधार संकेत तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाएको छु। ट्राफिक प्रहरी यातायात कार्यालय तथा स्वास्थ्य संस्थाबीच सड़क सुरक्षा सम्बन्धी संस्थागत समन्वय कायम गर्न सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क संकलन र विश्लेषण गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। श्रम बजारको आवश्यकता र प्रविधि पहिचान गर्न LMIS लेबर मार्केट इन्फर्मेसन सिस्टम विकास गरी रोजगार सेवा केन्द्रसँग एकीकृत गर्न आवश्यक व्यवस्था मिलाएको छ। विपन्न महिला दलित सामाजिक रूपमा पिछडिएका तथा अल्पसंख्यक समुदायका युवाहरूलाई सिप विकास र रोजगारीमा अवसर प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छ। घुमौ बागमती बुझौ संस्कृति अभियान सञ्चालन गर्दै प्रदेशका प्रमुख तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्धन गर्न बागमती प्रदेशका 66 वटा निर्वाचन क्षेत्रमा पर्यटकीय पूर्वाधारको समानुपातिक विकास सुनिश्चितताको लागि एक निर्वाचन क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य अवधारणालाई कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु। धार्मिक सांस्कृतिक ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण सम्वर्धन तथा व्यवस्थापन गर्न लोपोन्मुख भाषा लिपि कला संस्कृति तथा अमूर्त सम्पदाको डिजिटल अभिलेख तयार गर्न रकम व्यवस्था गरेको छु। प्रदेशभित्र रहेका ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू जोड्ने गरी बागमती प्रदेश पर्यटकीय सर्किट परियोजनालाई प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजनाको रूपमा कार्यान्वयन गर्न
वृहत गुरु योजना बनाई पर्यटन पूर्वाधार को विकास करना आवश्यक रकम विनियोजन गरेको छु। बागमती प्रदेश पर्यटन रणनीतिक योजना 2025 देखि 2040 लाई प्रभावकारी रूप में कार्यान्वयन गरिनेछ। चितवन जिल्लालाई बैठक प्रोत्साहन सम्मेलन तथा प्रदर्शनी माइस पर्यटन केन्द्र को रूप में विकास गरिनेछ। योग ध्यान वेलनेस जंगल सफारी तथा साहसिक पर्यटनलाई प्रवर्धन गरिनेछ। साथै अन्तर्राष्ट्रिय साहसिक पर्यटन प्रवर्धनका लागि हाइकिंग साइक्लिङ म्याराथन जस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु। उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयका लागि रु 5,37,55,74,000 विनियोजन गरेको छु। कृषि पशुपन्छी वन तथा वातावरण जिल्लागत सम्भाव्यता र बजार मागका आधारमा खाद्यान्न तरकारी फलफूल मसला बाली च्याउ मह तथा पशुपन्छी र मत्स्य क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्राविधिक सेवा सहितको प्रवर्धनात्मक कृषि प्रचार र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक प्रबन्ध मिलाएको छु। समुदायमा आधारित खेती प्रणाली मार्फत कृषिजन्य बाली वस्तुको उत्पादन गरी प्रशोधन तथा बजारीकरण प्रवर्धन गर्न हाल प्रदेशका 60 वडाहरूमा सञ्चालन भइरहेको समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिँदै थप विस्तार गर्न निरन्तरता दिएको छ। कृषकको सम्मान कृषिमा अनुदान भन्ने नीति अनुरूप कृषि उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण र संकलन संलग्न कृषक तथा कृषि उद्यमीहरूलाई उपलब्ध गराउँदै आएको विभिन्न अनुदानका कार्यक्रमहरूलाई बैंक तथा वित्तीय संस्था मार्फत प्रवाह हुने गरी कृषि कर्जामा ब्याज अनुदान दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन अनुदान बिउ उत्पादनमा दिँदै आएको प्रोत्साहन अनुदान सहकारीबाट सञ्चालित दुग्ध चिस्यान केन्द्र तथा शीत भण्डार गृहमा खपत हुने विद्युत महसुलमा 50% सहुलियत अनुदान कार्यक्रमलाई निरन्तरताका लागि आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। पशुपन्छीमा लाग्ने विभिन्न संक्रमक रोगहरूको समयमै पहिचान रोकथाम तथा नियन्त्रण क्षमता अभिवृद्धि गर्न अभियानमुखी खोप कार्यक्रम खोरेत रोग नियन्त्रण तथा रोगमुक्त क्षेत्र कार्यक्रम पशुपालन क्षेत्रमा उत्पादकत्व वृद्धि रोग नियन्त्रण र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न असल पशुपालन अभ्यास कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छ। युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि ज्ञान रत्न प्रवर्धन कार्यक्रम साना अर्ध व्यावसायिक निर्वाहमुखी तथा विपन्न सीमान्तकृत कृषकका लागि प्राविधिक सेवा सहित मागमा आधारित जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाएको छ। कृषि पशुपन्छी तथा मत्स्यजन्य वस्तुको उत्पादनदेखि बजारीकरणसम्म सम्पूर्ण मूल्य तथा आपूर्ति श्रृंखलालाई सुदृढ बनाउन मूल्य तथा आपूर्ति श्रृंखला विकास कार्यक्रम सञ्चालन गरी किसानको आय अभिवृद्धि र कृषि व्यवसायको प्रतिस्पर्धात्मक क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छ। प्राङ्गणिक मल माटोको बल भन्ने नारा अनुरूप माटोको उर्वरा शक्ति बढाउन तथा रासायनिक मल माथिको निर्भरता न्यूनीकरण गर्न सार्वजनिक निजी साझेदारी मोडेलमा बागमती प्रदेशमा प्राङ्गणिक मल उत्पादन कारखाना स्थापना गर्नको लागि आवश्यक बजेट व्यवस्था गरेको छ। विगतदेखि कार्यान्वयनमा रहेको एक निर्वाचन क्षेत्र एक प्राङ्गणिक मल कारखाना स्थापनाको कार्यक्रमलाई समेत निरन्तरता दिएको छु। सरकारी फर्म केन्द्रहरूलाई अनुसन्धान तथा प्रविधि प्रसारका हबका रूपमा विकास गर्दै नेपाल कृषि अनुसन्धान परिषद
र विश्वविद्यालयहरूसँगको सहकार्यमा नवीनतम परीक्षाहरू सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु। कृषि पशुपक्षी तथा मत्स्य विज्ञानको क्षेत्रमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई अनुसन्धानमा संलग्न गराई शोध कार्यमा सहयोग गर्न आवश्यक रकम विनियोजन गरेको छु। कृषि उत्पादन पकेट क्षेत्रहरूको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्न सर्वयाम सिंचाई सुविधा उपलब्धको लागि साना सिंचाई संरचनाको निर्माण तथा मर्मत सम्भार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छ। जग्गा भाडामा लिई खेती गर्दै आइरहेका व्यवसाय किसानहरूको उत्पादन लागत घटाई प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न जग्गा भाडामा दिइने अनुदानलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था मिलाएको छ। कृषकहरूबाट उत्पादित तरकारी तथा फलफूलको सहज बजारीकरणका लागि मकवानपुरको हेटौडामा निर्माण सम्पन्न गरिएको प्रदेश कृषि थोक बजार सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छ। भान्सामा प्रयोग हुने मसलाहरू अदुवा बेसार लसुन प्याज र खुर्सानी आदिको उत्पादन तथा प्रशोधन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कृषि उपज संरक्षणका लागि बाँदर लगायत वन्यजन्तुको बासस्थान व्यवस्थापन गर्ने प्रभावित क्षेत्रमा फलफूल जंगल प्रणाली प्रवर्धन गर्ने र वन्यजन्तुबाट प्रभावित परिवारलाई राहत बीमा तथा प्रविधि हस्तान्तरण कार्यक्रमका साथै उक्त क्षेत्रमा बाँदरबाट क्षति नहुने वैकल्पिक उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरेको छ। बाढ़ी पहिरो डुबान तथा नदी कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण जोखिम न्यूनीकरण तथा पुनर्निर्माण कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाएको छ। वन डडेलो न्यूनीकरणको लागि समुदाय सुरक्षा निकाय तथा स्थानीय तहसँगको सहकार्यमा पूर्व तयारी तथा नियन्त्रण कार्यक्रम सञ्चालनको लागि आवश्यक रकम विनियोजन गरेको छ। हरियो वन समृद्धिको साधन भन्ने नीति अनुसार वन पैदावारमा आधारित उद्यम हरित रोजगारी पर्यटन तथा काष्ठ वन्यजन्तु फलफूल र जडीबुटीको संरक्षण उत्पादन प्रशोधन तथा बजारीकरणलाई प्रोत्साहन गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सरकारी संरचना निर्माणमा प्रदेशमा उत्पादित काठको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी काठको प्रयोगलाई अनिवार्य गर्दै लैजान तथा वन पैदावार काठको मूल्य निर्धारण गर्ने कार्यलाई समयानुकूल रूपमा परिमार्जन गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सामुदायिक वनहरूको कार्ययोजना पुनर्लेखन गरी दिगो वन व्यवस्थापनलाई प्रभावकारी बनाई वन समूहहरूलाई समावेशी सुशासनयुक्त तथा जलवायु उत्थानशील बनाउन नमूना सामुदायिक वन कार्यक्रम सञ्चालन गर्न चालकलाई प्रदेशको गौरवको प्राणीको रूपमा संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छ। जलवायु परिवर्तनबाट प्रभावित क्षेत्र तथा समुदायका लागि अनुकूलन तथा उत्थानशीलता अभिवृद्धि कार्यक्रममा सञ्चालन गर्न जलवायु जोखिम न्यूनीकरण जलाधार संरक्षण तथा संवेदनशील क्षेत्रहरूको व्यवस्थापनका लागि वातावरण मैत्री तथा बायो इन्जिनियरिङ प्रविधिको प्रयोगलाई प्राथमिकता दिन एकीकृत जलाधार व्यवस्थापन गुरु योजना तयार गरी कार्यान्वयन गर्न जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न रेड प्लस कार्यक्रम तथा कृषि वन केन्द्रित जलाधार विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छ। बागमती प्रदेश तराई थाने एवं स्थानीय बाली उत्पादन संकलन प्रशोधन गरी उपभोक्ता समक्ष पुर्याउन एक जिल्ला एक संकलन तथा प्रशोधन ब्रान्डिङ केन्द्र र पर्यटकीय भान्साघर स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयका लागि रु 6,71,77,24,000 विनियोजन गरेको छ।
स्वास्थ्य तथा सामाजिक विकास, शिक्षा का लागि सामाजिक न्याय र सामाजिक न्याय का लागि शिक्षा भन्ने अवधारणा सहित न्यून साक्षरता भएका स्थानीय तहहरूमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम, अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन तथा आवश्यक कार्यक्रम सञ्चालन गर्न व्यवस्था मिलाएको छ। शिक्षण सिकाई क्रियाकलापलाई प्रविधि मैत्री साथै प्रणाली मुखी बनाउन स्मार्ट टिचिङ को शुरूआत गर्न आवश्यक बजेट व्यवस्था गरेको छ। युवाहरूमा सृजनशीलता, रोजगारी र उद्यमशीलता भन्ने परिलक्ष्यका साथ अप्रेन्टिसिप लर्न एण्ड डू मागमा आधारित व्यावसायिक तथा सिपमूलक तालिम कार्यक्रमहरू आवश्यकता अनुसार निजी क्षेत्र र स्थानीय तहहरूसँगको साझेदारीमा समेत सञ्चालन गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पेशागत दक्षता विकास र मागमा आधारित शिक्षक तालिम, डिजिटल प्रविधिमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न अनलाइन मार्फत एआईमा आधारित डिजिटल तालिम सञ्चालन गर्न व्यवस्था मिलाएको छ। बागमती विश्वविद्यालयको भौतिक सबलीकरण सहित प्राविधिक उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिनेछ। प्राविधिक उच्च शिक्षामा छात्रवृत्ति तथा सामुदायिक क्याम्पसहरूको गुणस्तर सुधारका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ललितपुरमा निर्माणाधीन गोदावरी रंगशाला र हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई उच्च प्राथमिकता दिई सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरेको छ। योग, ध्यान र स्वरोजगारको माध्यमबाट स्वस्थ र आरोग्य जीवनयापन गर्ने प्रदेशवासीको आकांक्षालाई सम्बोधन गर्न प्रादेशिक राजधानी हेटौँडामा एक आरोग्य केन्द्र हेटौँडा सोरा शक्ति डाँडामा स्थापना गर्न आवश्यक बजेट विनियोजन गरेको छ। लैंगिक समानता र महिला सशक्तिकरणका लागि महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ। लैंगिक हिंसा पीड़ितका लागि पुनस्थापना केन्द्र, सुरक्षित आवास तथा मनोसामाजिक परामर्श सेवाको विस्तार गर्दै महिला तथा बालबालिकामाथि हुने हिंसा विरूद्ध द्रुत उद्धार तथा कानूनी सहजीकरण सेवा उपलब्ध गराउन बजेटको प्रबन्ध मिलाएको छ। दलित समुदायको सामाजिक, आर्थिक र शैक्षिक सशक्तिकरण गर्दै सम्मानजनक जीवनयापन र आत्मनिर्भरताको आधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु। एकल महिलाका लागि उद्यमशीलता विकास गरी स्वरोजगार मार्फत गरी खाने बनाउन आवश्यक बजेट व्यवस्था गरेको छु। ज्येष्ठ नागरिकहरूको संरक्षण र सम्मानका लागि ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरूलाई प्रोत्साहन तथा सहयोग गरिनेछ। ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान, सिप र पुस्तान्तरणका लागि अन्तर पुस्ता सार्वजनिक संवाद कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको प्रबन्ध मिलाएको छ। बाल बालिकाको अधिकार संरक्षण, बाल विवाह अन्त्य र जोखिममा रहेका बाल बालिकाको संरक्षण तथा पुनस्थापनाका लागि प्रोत्साहन गर्न बजेटको व्यवस्था मिलाएको छ। चेपाङ समुदायको उत्थानका लागि चेपाङ चिउरी र चमेरो कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु। सहयोग पछिए सड़क, मानव मुक्त प्रदेश, अपाङ्गता सहायता, सशक्तिकरण तथा पुनस्थापना कार्यक्रम स्थानीय तह र गैर सरकारी संस्थाहरूसँगको समन्वयमा र सहकार्यमा क्रमशः कार्यान्वयन गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मर्यादित जीवनको लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने तथा बौद्धिक अपाङ्गता भएका बाल बालिकाहरूको लागि आवासीय विद्यालय सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाएको छ।
प्रदेश का अस्पताल में सीटी स्कैन एमआरआई कैथ लैब र हेमोडायलोसिस मेसिन जस्ता अत्याधुनिक उपकरण को व्यवस्था सहित गुणस्तरीय विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवा विस्तार का लागी बजेट व्यवस्था गरेको छ। प्रादेशिक अस्पताल आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूको भौतिक पूर्वाधार सुदृढीकरण तथा स्वास्थ्य सेवा थप प्रभावकारी र सेवाग्राही मैत्री बनाउन स्वास्थ्य सेवामा सूचना प्रविधिको उपयोग विस्तार गर्न ईएमआर ईएसआर टेलिमेडिसिन र हेल्थ प्रोफाइल प्रणाली विकास र कार्यान्वयनका लागि आवश्यक रकम विनियोजन गरेको छ। क्यान्सर र मुटु रोगका बिरामीका लागि प्रदेश सरकारले प्रदान गर्दै आएको उपचार सहुलियतलाई निरन्तरता दिँदै गम्भीर तथा दीर्घ रोगबाट प्रभावित बिरामीहरूको जीवन स्तर सुधार गर्न पेलिएटिभ केयर सेवा सञ्चालनका लागि तथा नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान रोकथाम तथा उपचारका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको निरन्तरताको लागि आवश्यक रकम व्यवस्था गरेको छ। बाल बालिकाको स्वास्थ्य प्रवर्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको छ। उक्त कार्यक्रम क्रमिक रूपमा स्थानीय तहमा हस्तान्तरण गर्दै लैजाने नीति लिइनेछ। बाल बालिकाहरूमा भविष्यमा हुन सक्ने बाथरोग र मुटु रोगको निशुल्क स्क्रिनिङ गर्ने बाल बालिकालाई विद्यालय स्तरमा श्रवण दृष्टि र दन्त परीक्षण गरी उपचार र चश्मा उपलब्ध गराउने कार्यक्रमको निरन्तरताको लागि आवश्यक बजेट विनियोजन गरेको छ। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिएको छ। पोषणयुक्त खानपान स्वास्थ्यको पहिचान भन्ने नारालाई सार्थकता दिन आमा तथा नवजात शिशुमा हुने कुपोषण दरलाई न्यूनीकरणका लागि सुत्केरी पोषण कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छ। प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत समुदायका महिलाहरूको सुरक्षित मातृत्व सेवामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य संस्थामा सुत्केरी गराउन र बाल बालिकाले पूर्ण खोप लगाएको आमालाई ₹5,000 उत्प्रेरणा खर्च प्रोत्साहन कार्यक्रम तथा सीमान्तकृत लोपोन्मुख आश्रममा आश्रित ख वर्गका अपाङ्गता भएका व्यक्ति र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको बीमालाई निरन्तरता दिएको छ। विभिन्न नागरिक तथा आकस्मिक अवस्थाका बिरामीहरूलाई निशुल्क रक्त संचार सेवा उपलब्ध गराउन महामारी तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्व तयारी र प्रतिकारका लागि सड़क दुर्घटना तथा अन्य आकस्मिक अवस्थाको प्रभावकारी उपचार व्यवस्थापनका लागि ट्रमा सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था गरेको छ। आयुर्वेद औषधिमा आत्मनिर्भर हुन आयुर्वेद उत्पादन केन्द्रको क्षमता अभिवृद्धि गर्नको लागि आवश्यक बजेट व्यवस्था गरेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस एमडी लगायतका स्वास्थ्य विषयको अध्ययन अध्यापन गराउन तथा शैक्षिक प्राविधिक विकासका लागि प्रदेश गौरवको आयोजनाको रूपमा कार्यान्वयन गर्ने गरी ₹51,28,88,000 विनियोजन गरेको छ। साथै प्रादेशिक अस्पतालहरूमा नर्सिङ विषयको प्रवीणता प्रमाणपत्र तह शुरूआत गर्न आवश्यक प्रबन्ध मिलाएको छ। जनस्वास्थ्य प्रयोगशालाको दक्षता क्षमता अभिवृद्धि तथा अस्पताल र स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि आवश्यक रकम विनियोजन गरेको छ। स्थानीय तहसँगको साझेदारी तथा सहकार्यमा आधारभूत स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सबै नीतिमा स्वास्थ्य एक जिल्ला एक स्वास्थ्य शहर एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था
प्रदेश स्वास्थ्य स्वयं सेवक कार्यक्रमलाई निरन्तरता दिन तथा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान तथा संचार सहयोगको उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था गरेको छ। अटिजम, हेमोफेलिया, सिक्कल सेल, एनेमिया, थालेसेमिया लगायतका जन्मजात तथा आनुवंशिक रोग भएका व्यक्तिहरूको उपचार तथा सहयोगका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। दुर्गम तथा चिकित्सक अभाव भएका क्षेत्रमा विशेषज्ञ चिकित्सक परिचालन र प्रोत्साहन, दुर्गम तथा सेवा पहुँच कम भएका क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन एवं जनस्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छ। आधारभूत आकस्मिक नसर्ने रोग, आयुर्वेद, मानसिक स्वास्थ्य सेवा सम्बन्धी औषधि एवं रेबिज रोग विरुद्धको खोपको व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ₹9,06,02,39,000 बजेट विनियोजन गरेको छ। खाने पानी, ऊर्जा तथा सिंचाई अध्ययनबाट सम्भाव्यता देखिएका करिब 60 सिंचाई र तटबन्ध आयोजनाहरूका साथै याङ्री, लार्के, इन्द्रवती तथा हेलम्बु मेलम्जी नदी एकीकृत तटबन्ध, पाटी चौर बहुउद्देश्य लालीगुराँस ताल र हिले जलजले बहुउद्देश्य ताल निर्माण कार्य शुरूआत गर्न ₹46 करोड विनियोजन गरेको छ। प्रदेशका विभिन्न जिल्लामा खानेपानी तथा सरसफाईका 57 देखिएका आयोजनाहरू तथा रसुवा जिल्लाको मिनी घोषैकुण्डा, धुन्चे, कालिका, उत्तर गया वृहत खानेपानी आयोजना निर्माण कार्यका लागि ₹80 करोड विनियोजन गरेको छ। खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका विगतका आर्थिक वर्षहरूबाट अधुरा रहेका तथा छुटेका क्रमागत आयोजनाहरूलाई मन्त्रालयको स्वीकृत कार्यविधि एवं मापदण्ड बमोजिम प्राथमिकताका आधारमा सम्पन्न गर्न ₹20 करोड बजेट व्यवस्था गरेको छ। प्रदेशका प्रमुख प्रशासकीय भवनहरू नारायणी लिफ्ट तथा खगेरी नहर प्रणाली र स्यालो तथा डिप ट्युबवेलहरूमा ऊर्जा सौर्य ऊर्जा जडान गर्ने प्रायोगिक परियोजनाहरूको निर्माण कार्यको लागि ₹11,50,00,000 विनियोजन गरेको छ। स्रोतको कुशलतापूर्वक व्यवस्थापन र आयोजनाको दिगो स्वामित्व सुनिश्चित गर्न स्थानीय तह तथा उपभोक्ता संस्थाहरूको लागत साझेदारी अवधारणालाई कार्यान्वयन गर्न आवश्यक प्रबन्ध मिलाएको छ। खानेपानी, ऊर्जा, सिंचाई र प्राकृतिक स्रोतको संरक्षणलाई एकीकृत ढंगले अगाडि बढ़ाइनेछ। बहुउद्देश्य जलस्रोत आयोजनाको पहिचान गरी वैज्ञानिक सम्भाव्यता अध्ययनका आधारमा कार्यान्वयन प्रक्रियालाई प्राथमिकताका साथ बजेट व्यवस्था गरेको छ। उत्पादनका लागि सिंचाईको राष्ट्रिय लक्ष्यको आत्मसात गर्दै बहुवर्षीय क्रमागत सतह लिफ्ट तथा भूमिगत सिंचाई आयोजनाहरूलाई प्राथमिकता साथ अगाडि बढ़ाइनेछ। परम्परागत कुलो, राजकुलो, मुहान, ताल, तलैया र पोखरीहरूको संरक्षण र पुनर्निर्माण तथा पुनर्भरण गरी सिंचाई सेवाको दायरा विस्तारका लागि आवश्यक रकम विनियोजन गरेको छ। सिंचाई सुविधा पुगेको जमिनको यथार्थ लागतको आधारमा योजनाबद्ध विकासको अवधारणा अवलम्बन गरिनेछ। सिंचाई सेवाको सम्भावित अध्ययन गरी टार सिंचाई, लिफ्ट सिंचाई लगायतका विस्तृत इन्भेन्टरी विवरण तयार गर्न आवश्यक बजेट व्यवस्था गरेको छ। सुरक्षित पिउने पानी, स्वास्थ्य जिन्दगानी भन्ने उद्घोषलाई आत्मसात गर्दै
प्रदेश नागरिक को पहुंच में स्वच्छ खाने पानी पुर्याउन एक घर एक धारा को लक्ष्य तीव्रता दीने अधिकतम प्रगति हासिल गरिसकेका आयोजनाहरूलाई संपन्न करने र बाँकी रहेका क्रमागत आयोजनाहरूलाई सुदृढीकरण तथा मर्मत सम्भारलाई सुनिश्चित गर्न मापदण्ड बनाई कार्यान्वयन गर्न रकम विनियोजन गरेको छ। जलाशयुक्त जलविद्युत आयोजनाहरूको पहिचान तथा सम्भाव्यता अध्ययन गरी सरकारी निजी साझेदारी मोडेलमा निर्माण कार्य अघि बढाउन आवश्यक प्रबन्ध मिलाएको छ। प्रदेशका मुख्य प्रशासकीय भवनहरूलाई चरणबद्ध रूपमा सौर ऊर्जा जडान गर्दै सौर प्रविधि रूपान्तरण गर्नुको साथै प्रदेशका सम्पूर्ण जिल्लाका सम्भावित आयोजनाहरूको पहिचान गरी संघीय निकायसँगको समन्वय र सहकार्यमा नवीकरणीय ऊर्जाको कार्यक्रमहरूलाई तीव्रता दिन आवश्यक रकम विनियोजन गरेको छ। बाढ़ी पहिरो र नदी कटानबाट प्रभावित संवेदनशील बस्ती तथा खेतीयोग्य जमीनको संरक्षणका लागि तटबन्ध निर्माण कार्यलाई प्राथमिकता दिइनेछ। विपदबाट क्षतिग्रस्त खानेपानी सिंचाई तथा तटबन्धका संरचनाहरूको शीघ्र मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक रकम विनियोजन गरेको छ। भूमिगत जलस्रोत संरक्षण रिचार्ज पोखरी तथा खानेपानी सेवाको विस्तृत विवरण तयार गरी तथ्यमा आधारित वैज्ञानिक र वस्तुपरक योजना तर्जुमा गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आवश्यक प्रबन्ध मिलाएको छ। स्थानीय तहसँगको लागत साझेदारीमा एकीकृत फोहोर मैला व्यवस्थापन नदी कोरिडोर विकास तथा सार्वजनिक खुला क्षेत्र संरक्षण कार्यक्रमको लागि बजेट व्यवस्था गरेको छु। खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको लागि 8,90,61,85,000 रूपियाँ विनियोजन गरेको छ। भौतिक पूर्वाधार विकास मानव विकास सूचकांकमा पछाडि परेका रूबी भ्याली पाँच पोखरी थाङपाल घ्याङलेक राप्सीराङ नौकुण्डा जस्ता गाउँपालिकाहरूलाई प्रादेशिक गौरवको पक्की सड़क आयोजना सञ्जालसँग जोड्नको लागि विशेष महत्व दिँदै बजेट विनियोजन गरेको छ। प्रदेशको दीर्घकालीन समृद्धिको लागि तयार गरिएको प्रादेशिक सड़क यातायात गुरू योजनामा रहेका सड़कहरूलाई भौगोलिक सन्तुलन आवश्यकता र आर्थिक प्रतिफलका आधारमा विकास गर्न प्रदेश लोकमार्ग प्रदेश मार्ग तथा स्थानीय तह केन्द्र जोड्ने सड़कहरूको स्तर उन्नति कार्यलाई उच्च प्राथमिकतामा राखी अति महत्वपूर्ण रणनीतिक महत्वका सड़क योजनाहरूलाई प्रादेशिक गौरवको योजना बनाउने गरी ₹7,10,00,00,000 बजेट विनियोजन गरेको छ। प्रादेशिक सड़क खण्ड सड़क तथा स्थानीय तह केन्द्र जोड्ने सड़कहरूलाई सर्वयान सञ्चालन हुने सड़कको रूपमा विकास गर्न विशेष महत्व दिँदै सो सड़कमा पर्ने सड़क पुल कलबर्ट कजवे बेलीब्रिजको निर्माणका लागि ₹2,53,00,00,000 बजेट विनियोजन गरेको छ। सड़क पूर्वाधार पुर्याउन नसकिएका विकट दुर्गम तथा जोखिमयुक्त नदी खोला खोल्ची तरी यात्रा गर्न समस्या परिरहेका स्थानहरूको पहिचान गरी त्यस्ता स्थानहरूमा सुरक्षित तरी तराउ गर्न झोलुङ्गे पुलहरूको निर्माण कार्यका लागि प्राथमिकताका साथ बजेट व्यवस्था गरेको छ। सड़क दुर्घटनाबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सड़क सुरक्षा पूर्वाधार निर्माणलाई प्राथमिकता साथ बजेट विनियोजन गरेको छ। ठूला पूर्वाधारका संरचनाहरूलाई पारितोषिक प्रणालीको अनुकूलनता इकोसिस्टम बेस्ड एडाप्टेशन इन्जिनियरिङ विकल्पहरूको अध्ययनका लागि विश्वविद्यालयसँगको सहकार्यमा जलवायु अनुकूलन बायो इन्जिनियरिङ प्रविधि तथा विपद प्रतिरोधी संरक्षण संरचनाको निर्माण कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छ।
विगतमा बजेट व्यवस्था भएर पनि पूरा हुन नसकेका अधुरो तथा उच्च प्रतिफल दिने आयोजनाहरू सम्पन्न गर्न पर्याप्त स्रोत सुनिश्चित गरेको छ। बागमती प्रदेशका स्थानीय तहहरूको पालिका केन्द्र, उदयमान बजार केन्द्र, ऐतिहासिक सांस्कृतिक बस्तीहरूको वैज्ञानिक र व्यवस्थित शहरीकरण तथा जग्गा विकास कार्यक्रम र एकीकृत पूर्वाधार विकासको कार्यक्रम कार्यान्वयन गर्न ₹47 करोड विनियोजन गरेको छ। प्रदेश अन्तर्गत विभिन्न स्थानीय तहहरूसँगको सहकार्यमा एकीकृत फोहोर मैला व्यवस्थापन सम्बन्धी पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ। बागमती प्रदेश अन्तर्गत विभिन्न स्थानहरूमा सर्वसुलभ डिजाइनयुक्त पूर्वाधार निर्माण गरी नमूना वडा बनाउनको लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु। काठमाडौँ उपत्यकाको बढ्दो शहरी चाप र सवारी आवागमनको सहजताको लागि संघीय सरकारसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनको निमित्त आवश्यक रकम विनियोजन गरेको छ। भीमफेरी कुलेखानी सुरुङ मार्ग सम्भाव्यता अध्ययनका लागि आवश्यक रकम विनियोजन गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि 25,60,08,48,000 बजेट विनियोजन गरेको छ। सुशासन र सार्वजनिक सेवा, बागमती प्रदेशवासी नागरिकले भोग्नु परेको पीरमरका समस्या, गुनासो र उजुरीलाई 7 दिनभित्र फर्सोट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अत्याधुनिक प्रविधि सहितको हेलो सीएम डेस्क स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छ। प्रदेश सरकारद्वारा सञ्चालित सम्पूर्ण आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिको निरन्तरता ट्र्याकिङ र ट्रेसिङ गर्नको लागि अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनको लागि आवश्यक बजेट व्यवस्था गरेको छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रको स्थापना गरी प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रदान गरिने सबै प्रकारका तालिमहरूलाई एकद्वार प्रणाली मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। प्रदेशमा पहिचान भएका तर तर्जुमा हुन बाँकी कानूनलाई प्राथमिकताका साथ तर्जुमा गरी आर्थिक वर्ष 2083-84 कानून तर्जुमा वर्षको रूपमा मनाइनेछ। प्रदेश सरकारले बनाएको नीति तथा कानूनहरूको कार्यान्वयन अवस्थाको अध्ययन एवं विश्लेषण गर्न आवश्यक रकम विनियोजन गरेको छ। प्रदेश सरकारको दीर्घकालीन पेन्सन दायित्वलाई व्यवस्थित गर्नको लागि योगदानमा आधारित निवृत्तिवरण कोष स्थापनाको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रकम विनियोजन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीचको समन्वय बढाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ। मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहहरूलाई लक्षित गरी पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम सञ्चालन गर्न ₹4,49,00,000 बजेट विनियोजन गरेको छ। जिल्ला समन्वय समिति सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै ₹3,90,00,000 बजेट विनियोजन गरेको छ। मुख्यमन्त्री सड़कसँग उद्यमशीलता कार्यक्रम मार्फत हरित अर्थतन्त्रको प्रवर्तन, वातावरण मैत्री उद्यम विकास तथा दिगो रोजगारी सिर्जनाको प्रोत्साहन गर्दै समावेशी आर्थिक समृद्धिको आधार निर्माण गर्न भौतिक, वन, कृषि, पर्यटन र उद्योग मन्त्रालय बीच एकीकृत समन्वय संयन्त्र बनाई कार्य गर्न ₹43,80,00,000 रकम विनियोजन गरेको छ। संघीयताको प्रभावकारी कार्यान्वयन र स्थानीय सेवा सुधारका लागि नेपाल सरकारद्वारा स्थापित शासकीय नवप्रवर्धन चुनौती कोषमा साझेदारी गर्नको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आवश्यक व्यवस्था मिलाएको छ।
प्रवेश लोक सेवा आयोग आधुनिक प्रविधि युक्त र सबल तुल्याई भौतिक स्रोत साधन संपन्न बनाउन आवश्यक बजेट व्यवस्था गरेको छ। प्रवेश लोक सेवा आयोग में कार्यरत जनशक्ति प्रविधि मैत्री र दक्ष बनाई कार्यक्षमता का अभिवृद्धि गर्न विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्न आवश्यक प्रबन्ध मिलाएको छ। नेपाल सरकारले राष्ट्र सेवा कर्मचारीहरूको लागि सम्बद्ध 2083 साउन 1 गते देखि लागू हुने गरी कायम गरे अनुरूपको तलब प्रोत्साहन भत्ता र महँगी भत्ता बागमती प्रदेश सरकार अन्तर्गत स्वीकृत दरबन्दीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई उपलब्ध गराउने व्यवस्था मिलाएको छ। अर्थ कार्यरत जनशक्तिलाई प्रविधि मैत्री र दक्ष बनाई कार्यक्षमताका अभिवृद्धि गर्न विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाएको छ।

निर्माण तथा प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली को स्तर उन्नति तहगत अन्तरआबद्धता तथा मर्मसम्हारको लागि आवश्यक बजेट विनियोजन गरेको छ। प्रदेश सरकारबाट सञ्चालित आयोजनाहरूको कार्यान्वयन प्रगतिको निरन्तर ट्र्याकिङ र ट्रेसिङ गर्न अनुगमन तथा मूल्याङ्कन व्यवस्थापन सूचना प्रणाली निर्माण तथा विकास र तहगत अन्तरआबद्धता कायम गर्न बजेट विनियोजन गरेको छ। प्रदेश नीति तथा योजना आयोगलाई सक्षम सबल र गतिशील संस्थाका रूपमा विकास गर्न अध्ययन तथा अनुसन्धानका लागि आवश्यक बजेट व्यवस्था गरेको छ। संघीय सरकार र स्थानीय तहहरू वित्तीय संस्थाहरूसँगको सहकार्यमा वित्तीय साक्षरता र वित्तीय पहुँच अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। प्रदेशका सरकारी तथा सार्वजनिक निकायहरूको तथ्याङ्क तथा अभिलेख सुरक्षित व्यवस्थित र दिगो रूपमा व्यवस्थापन गर्न प्रदेश तथ्याङ्क प्रणाली निर्माण तथा विकास र संघीय सरकारसँग निरन्तर समन्वय र सहकार्यमा केन्द्रीय डाटा सर्भरको प्रणालीगत अन्तरआबद्धता कायम गर्न आवश्यक बजेट विनियोजन गरेको छ। तीनै तहका सरकार तथा सरकारवालाहरू बीच बहुक्षेत्रीय पोषण योजना तेस्रो चरण कार्यान्वयनमा समन्वय सहकार्य तथा सामूहिक अवनत्व कायम गरिनेछ। माननीय सभामुखज्यू, अब म माथि उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रमका लागि विनियोजन र स्रोतगत अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु। आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न रु 66,93,33,33,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 22,96,19,30,000 अर्थात कुल विनियोजनको 34.31% र पुँजीगत तर्फ रु 43,97,14,03,000 अर्थात कुल विनियोजनको 65.69% रहेको छ। आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोत मध्ये कर राजस्वबाट रु 30,15,06,68,000 अन्य राजस्वबाट रु 7,73,79,12,000 संघीय वित्तीय हस्तान्तरणबाट रु 15,31,48,00,000 तथा चालू आर्थिक वर्षको अनुमानित संचित कोषको बचत विविध प्राप्तिबाट रु 12,76,79,53,000 र अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट रु 96,00,000,000 प्राप्त हुने अनुमान गरेको छ। माननीय सभामुखज्यू, अब म आगामी आर्थिक वर्ष 2083-84 लागि राजस्व सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रदेशमा लगानीको उपयुक्त वातावरण तयार गर्ने तथा आर्थिक क्रियाकलापमा वृद्धि हुने गरी आगामी आर्थिक वर्षको राजस्व नीति प्रस्ताव गरेको छु। विकास प्रतिको जनअपेक्षा बढ़िरहेको सार्वजनिक खर्चको स्रोत व्यवस्थापन गर्न संघीय राजस्व नीतिसँग सामञ्जस्यता कायम गर्ने र अन्य प्रदेशका राजस्व परिचालन सम्बन्धी असल अभ्यासहरूलाई समेत आधार लिई राजस्व नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ। राजस्वको नयाँ स्रोतहरूको पहिचान र परिचालन मार्फत प्रदेशको आन्तरिक आय वृद्धि गरी दिगो र भरपर्दो बनाइनेछ। डिजिटल राजस्व प्रणाली स्थापना गरी राजस्व संकलनको लागत घटाइनेछ। चुहावट नियन्त्रण तथा राजस्वको दायरा विस्तार गर्न राजस्व परामर्श समिति तथा बागमती राजस्व सुधार अध्ययन प्रतिवेदन 2082 सुझावहरूलाई कार्यान्वयन गर्दै लगिनेछ। उद्योग, कृषि, पर्यटन, वन, सूचना प्रविधि लगायतका क्षेत्रको विकास र विस्तारमा थप लगानी गरी उत्पादन र उत्पादकत्व बढ़ाउँदै प्रदेशको राजस्वको दायरा विस्तार गरिनेछ।

0: गैरकर राजस्वको दरहरू समसामयिक बनाउन सम्बन्धित विषयगत कानूनहरू संशोधन गरिनेछ। गैर राजस्वलाई प्राकृतिक स्रोतको दिगो उपयोग र लागत प्रभावी हुने गरी परिचालन गरिनेछ। स्थानीय तहसँगको समन्वयमा प्रभावकारी अनुगमन मार्फत राजस्व चुहावट न्यूनीकरण गरिनेछ। प्रदेशको एकल अधिकार तथा प्रदेश र स्थानीय तहको साझा अधिकार क्षेत्रमा पर्ने राजस्वको प्रभावकारी परिचालनका सम्भावना प्रक्षेपण तथा तथ्याङ्क व्यवस्थापनमा साझेदारी गरिनेछ। राजस्व संकलन गर्ने निकायहरूको क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरण गरिनेछ। युवावर्गलाई गरिखाने वातावरण निर्माणका लागि व्यापार व्यवसाय तथा स्टार्टअप तर्फ आकर्षित गरी उद्यमशीलता प्रवर्धन र रोजगारी सिर्जना गर्न बागमती प्रदेशमा व्यवसाय दर्ता तथा नवीकरणमा लाग्दै आएको शुल्क 50% घटाएको छु। कम्पनीमा दर्ता भई प्रदेश सरकार अन्तर्गत व्यापार व्यवसाय सञ्चालन गर्न दर्ता अनुमति लिएका उद्योग व्यवसायहरूलाई नवीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई हटाई लगानीको वातावरण निर्माणमा सहजीकरण गरेको छु। यसबाट थप व्यापार व्यवसाय दर्ता भई करको दायरामा समेत वृद्धि हुने विश्वास लिएको छ। प्रदेश औद्योगिक व्यवसाय ऐन, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, प्रदेश पर्यटन ऐन लगायतका कानून बमोजिम दर्ता हुने र अनुमति लिने उद्योग व्यवसायलाई स्थानीय तहले पुनः व्यवसाय कर परिचालनका लागि समेत दर्ता गर्ने अभ्यास रहेकाले दोहोरो करको भार नपर्ने गरी लगानी योग्य वातावरण निर्माणमा ध्यान पुर्याइनेछ। करदाता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन मार्फत स्वैच्छिक कर परिपालनमा वृद्धि गरिनेछ। प्रदेश आर्थिक ऐनमा व्यवस्था गरिएका छुट सुविधाहरूको प्रभावकारिता सम्बन्धमा सुविधा कार्यान्वयन गर्ने निकायहरूले सोको स्पष्ट अभिलेख राखी प्रतिवेदन गर्ने व्यवस्था मिलाइनेछ। राजस्व परामर्श समितिको सुझावका आधारमा प्रदेशको अधिकार क्षेत्रभित्रका केही करका दरहरूमा सामान्य परिवर्तन गरी अधिकांश करहरूको दरहरू यथावत राखी नीतिगत स्थिरतामा जोड दिएको छ। प्रदेश सरकार मार्फतका अस्पताल र जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय लगायतका स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराइने सेवाबाट संकलन हुने सेवा शुल्क प्रदेश संचित कोषमा दाखिला हुने व्यवस्था मिलाएको छ। माननीय सभामुख महोदय, अब म आगामी आर्थिक वर्षका लागि राजस्व सम्बन्धी छुट सुविधा र सहुलियत प्रस्तुत गर्ने अनुमति चाहन्छु। व्यावसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग फर्म प्राइभेट साझेदारी र व्यवसायले सम्म 2083 साल पौष मसान्तसम्म आर्थिक वर्ष 2082-83 सम्मको लाग्ने नवीकरण शुल्क दाखिला गरी नवीकरण गरेमा आर्थिक वर्ष 2081-82 भन्दा अगाडिका वर्षहरूमा लाग्ने जरिवाना छुट गरिनेछ। बागमती प्रदेशभित्र दर्ताका 20 वर्ष वा सो भन्दा पुराना सार्वजनिक भाडाका सवारी साधनका सवारी धनीले आफ्नो सवारी साधन पत्र गराउनु प्रयोजनार्थ सम्मत 2083 पौष मसान्तसम्म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा 20 वर्षसम्मको तिर्न बुझाउन बाँकी सवारी साधन कर तथा सवारी साधनको दर्ता प्रमाण पत्र नवीकरण दस्तुर बुझाएमा सम्बन्धित यातायात व्यवस्था कार्यालयले सवारी साधन कर र सवारी साधन दर्ता प्रमाणपत्र नवीकरण दस्तुर बापत लाग्ने जरिवाना रकममा 100% छुट दिई त्यस्ता सवारी साधनको अभिलेखबाट लवत कट्टा गराई सवारी दर्ता प्रमाणपत्र खारेज गराउने व्यवस्था गरेको छ। प्रचलित कानून अनुसार दर्ता भई नवीकरण नगरेका यातायात सेवासँग सम्बन्धित प्रशिक्षण केन्द्र, कारखाना, वर्कसप, रिकन्डिसन हाउस, लगायतका व्यवसायहरूले पछिल्लो अवधिको नवीकरण दस्तुर सम्बत 2083 पुष मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका अवधिका लाग्ने नवीकरण दस्तुर र जरिमानामा 100% छुट दिएको छ। स्वदेशी लगानीका जल विद्युत उद्योग, चिया खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपन्छी पालन, डेरी अलैची खेती, जडीबुटी खेती एवं फलफूल उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिस्ट्रेसन दस्तुरमा दिँदै आएको 50% छुटलाई निरन्तरता दिएको छ। स्वदेशी लगानीका सामूहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले व्यक्तिहरू मिली जग्गाको चप्ला मिलाई खेती गर्ने उद्देश्य उद्योग खोली त्यस्तो उद्योगको नाममा लिखत पारित भएमा सोमा लाग्ने रजिस्ट्रेसन शुल्कमा दिँदै आएको 50% छुटलाई निरन्तरता दिएको छ। स्वदेशी सुर्ती, गुटखा, पान पराग र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक तथा सूचना प्रविधि उद्योग लगानीका स्थापना तथा सञ्चालन गर्ने उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कमा 50% छुट दिने व्यवस्था मिलाएको छ। जनआन्दोलन, सशस्त्र संघर्ष, मधेस आन्दोलनका शहादत प्राप्त गरेका शहीद र बेपत्ता पारिएका व्यक्तिको आश्रित पति पत्नी छोरा र छोरी तथा माता पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा परिचय पत्र र आश्रित परिवारको स्थायी ठेगाना भएको स्थानीय तहको सिफारिश पेश गरेमा यस अनुसूची बमोजिम लाग्ने सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रूपमा छुट हुने व्यवस्था निरन्तरता दिएको छ। अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका तथा अल्पसंख्यक सीमान्तकृत व्यक्तिहरूको नाममा स्वामित्व प्राप्त हुँदा असुल गरिने घर जग्गा रजिस्ट्रेसन शुल्कमा दिँदै आएको 25% छुटलाई निरन्तरता दिएको छ। महिला 70 वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिक र बुवा आमा विहीन नाबालकको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा लाग्ने रजिस्ट्रेसन शुल्कमा दिँदै आएको 25% छुट तथा एकल महिलाको हकमा दिँदै आएको 35% छुटलाई निरन्तरता दिएको छ। गाउँपालिकाको क्षेत्रभित्रको जग्गामा महिलाको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा लगाइएको रजिस्ट्रेसन शुल्कमा 35% छुट हुने व्यवस्थालाई निरन्तरता दिएको छ। प्रदेशभित्रका हिमाली जिल्लाका दुर्गम स्थानमा जग्गाको पारित हुने लेखतमा 50% छुट दिने व्यवस्थालाई निरन्तरता दिएको छ। 300 जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न र विस्तार गर्नको लागि जग्गा खरिद गर्दा लाग्ने रजिस्ट्रेसन शुल्कको लेखतमा दिँदै आएको 50% छुटलाई निरन्तरता दिएको छ। भूमिहीन मुक्त कमैया मुक्त हलिया परिवारले सहुलियत र ऋण र अनुदान प्राप्त गरी खरिद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिस्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का जस्तो पूर्ण रूपमा दिँदै आएको छुटलाई निरन्तरता दिएको छ। माननीय सभामुख महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान तथा आर्थिक वर्ष 2083-84 शीर्षकगत र स्रोत सहितको आय व्यय अनुमान यसै साथ पेश गरेको छ। अनुमानित आय व्ययको विवरण अनुसूचीमा समावेश गरिएको छ। विनियोजन विधेयकको प्रभावकारी कार्यान्वयन, सुशासन र क्षमता अभिवृद्धिका कारण आगामी आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धि दर 7.5% रहने विश्वास लिएको छ। उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनबाट प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने र प्रदेशवासीको जीवन स्तरमा सुधार आउने विश्वास लिएको छु। साथै प्रस्तुत बजेट तथा कार्यक्रमले नेपाल सरकारले लिएको उच्च दिगो र फराकिलो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको लगानी वृद्धि गर्न उद्यमशीलता प्रवर्धन गर्न आर्थिक क्रियाकलाप विस्तार गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न र योगदान पुर्याउने अपेक्षा गरेको छु। अन्त्यमा बजेट तर्जुमा गर्दा मार्गदर्शन प्रदान गर्नुहुने माननीय प्रदेश प्रमुख, माननीय मुख्यमन्त्री, प्रदेश सभाका माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, माननीय मन्त्रीहरू र विषयगत समितिका माननीय सभापतिहरू ज्यूहरू तथा प्रदेश सभाका सम्पूर्ण माननीय ज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै बजेट निर्माणको क्रममा सुझाव प्रदान गर्नुहुने आम नागरिक, राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ, निजी क्षेत्र, संचार जगत, नागरिक समाज तथा सम्पूर्ण राष्ट्र सेवा कर्मचारीहरू लगायत सरकारवालाहरूप्रति बजेट कार्यान्वयनमा सबै पक्षबाट सहयोग प्राप्त हुने अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्यहरू, प्रदेश सभाको अर्को बैठक आजै 15 मिनट पछि बस्ने गरी यो बैठक स्थगित हुन्छ।

0: बिरामीहरूले
1: चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 3693494
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
6: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेट बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1, सपना काफे, सम्पर्क नम्बर 9844441390, वडा नम्बर 2, सरस्वती विक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3, मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9949730480, वडा नम्बर 4, स्वस्तिका खड्का, सम्पर्क नम्बर 9967471148, वडा नम्बर 5, सुजन भुजेल, सम्पर्क नम्बर 9966007972, ओडा नम्बर छ सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864 11 36 55, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840 94 96 19, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869 11 33 45, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840 26 20 72, ओडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865 20 33 53, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9844 21 48 03, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869 35 05, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861 59 38 68, ओडा नम्बर 12 प्रवीण केसे, सम्पर्क नम्बर 9861 64 176 176, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97 031 30 8 27, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97 62 87 18 73, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछ।
0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: सम्पर्क नम्बर
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
13: हजुरको रेडियो 102.1 मेगा।
14: प्रशान्ति डिजिटल प्रस्तुत गर्दछ।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,33,00,00 बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,00 रूपियाँ अर्थात 34.31% र पुँजीका तर्फ 43,97,14,00,00 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनु भएको छ। उहाँका अनुसार उक्त बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च बिहोर्ने स्रोततर्फ राजस्व तथा बाँड फाण्डबाट प्राप्त हुने राजस्वबाट 30,15,06,00,000 रूपियाँ, अन्य राजस्व स्रोतबाट 7,73,00,00,000 रूपियाँ रहेको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदान बापत 15,31,48,00,000 रूपियाँ, संचित कोष बचत विविध बचत 12,76,79,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। उक्त बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट 96,00,00,000 रूपियाँ पर्याप्त हुने अनुमान गरिएको छ। यसैबीच बागमती प्रदेशका स्थानीय सरकारले आगामी आर्थिक वर्ष 6,51,00,00,000 बराबर बजेट पाउने भएका छन्। बागमती सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ प्रदेश अन्तर्गतका सबै पालिकाहरूलाई 6,51,57,00,00,000 बजेट हस्तान्तरण गरेको। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै सो बराबरको वित्त हस्तान्तरणको घोषणा गर्नुभएको। बागमती प्रदेश सरकारले उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयका लागि 5,37,00,00,000 बजेट छुट्याएको छ। प्रदेशभित्रको समग्र उद्योग पर्यटन र यातायातको क्षेत्रको सुधार युवा रोजगार कार्यक्रम लगायतका विविध कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री तामाङले जानकारी दिनुभएको छ। यसैबीच बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न 20,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सभामा सोमबार आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न 1,000 परिवारको घर निर्माण गर्न 20,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको छ। बागमती प्रदेश सरकारले पत्रकारका लागि 1,00,00,000 बजेट छुट्याएको छ। स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेश भित्रका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने कार्यक्रमका लागि उक्त बजेट छुट्याएको तामाङले बताउनु भएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 40,44,58,00,000 रूपियाँ बराबरको वार्षिक बजेट सार्वजन गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले प्रदेश सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको। यो बजेट चालू आर्थिक वर्षको तुलनामा 12.74% बढ़िरहेको छ। कुल विनियोजित बजेट मध्ये चालुतर्फ 13,97,63,00,000 रूपियाँ, पुँजीगततर्फ 20,75,99,00,000 रूपियाँ, वित्तीय व्यवस्थातर्फ 15,00,00,000 रूपियाँ र वित्तीय हस्तान्तरणतर्फ 5,56,36,00,000 रूपियाँ विनियोजन गरिएको छ। खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्वबाट 5,50,00,000 रूपियाँ, राजस्व बाँडफाँडबाट 12,87,00,00,000 रूपियाँ र संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट 9,12,00,00,000 रूपियाँ संकलन गरिने अनुमान छ। यसका अतिरिक्त सशर्त अनुदानतर्फ 5,95,00,00,000 रूपियाँ, समपूरक अनुदानबाट 64,00,00,000 रूपियाँ, विशेष अनुदानबाट 55,00,00,000 रूपियाँ, रोयल्टी बापत प्राप्त हुने 41,00,00,000 रूपियाँ र सोझै भुक्तानीबाट प्राप्त हुने 20,00,00,000 रूपियाँ स्रोतका रूपमा परिचालन गरिन्छ भने बाँकी अपुग 5,00,00,000 रूपियाँ नगद मौजातबाट बिहोरिने बजेट वक्तव्यमा उल्लेख छ। भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यस क्षेत्रका लागि 12,38,00,00,000 रूपियाँ विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32,99,00,00,000 रूपियाँको बजेट सार्वजन गरेको छ। प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जित बहादुर शेरचनले पुँजीगततर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। पुँजीगततर्फ 20,02,61,22,000 रूपियाँ विनियोजन गरिएको छ भने चालुतर्फ 12,72,36,78,000 रूपियाँ अर्थात 38% 38.56% बजेट विनियोजन भएको सरकारले प्रस्तुत गरेको बजेट चालू वर्षको भन्दा 1 अर्बले बढ़ियो। चालू आर्थिक वर्षमा प्रदेश सरकारले 31.97 अर्ब करोड़को बजेट प्रस्तुत गरेर कार्यान्वयन गरिरहेको छ। वित्तीय व्यवस्थापनतर्फ 25 करोड़ रूपियाँ छुटाइएको छ। चालू खर्च गत वर्षभन्दा 1% घटाइएको सरकारले जनाएको छ। यो वर्ष सरकारले गरेकै अनुपातमा कर्मचारीको तलब वृद्धि हुने अर्थमन्त्री शेरचन्दले बताउनु भएको छ। पूरा बजेटमध्ये संघ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा 7.84 अर्ब करोड़ 82 लाख रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। राजस्व बाँडफाँडबाट 10.16 अर्ब करोड़ 47 लाख 48 हजार, रोयल्टी बाँडफाँड शीर्षकमा 51.48 करोड़ रूपियाँ प्राप्त हुने अनुमान छ। यस्तै सशर्त अनुदानबाट 3.93 अर्ब करोड़ 3 लाख, समपूरक अनुदान 55.46 करोड़, विशेष अनुदान 39.54 करोड़ रूपियाँ प्राप्त हुने अर्थमन्त्री शेरचन्दको अनुमान छ। गण्डकी प्रदेशले आन्तरिक स्रोतमा 5.84 अर्ब करोड़ 18 लाख 52 हजार उठाउने र चालू वर्षको 2 अर्ब रूपियाँ मौजात रहने अनुमान गरिएको छ। 1.75 अर्ब करोड़ रूपियाँ आगामी वर्ष आन्तरिक ऋण परिचालन हुने अर्थमन्त्री शेरचन्दले जानकारी दिनुभएको छ। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 का लागि 41.13 अर्ब करोड़ 86 लाख रूपियाँ बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालूतर्फ 14.66 अर्ब 32 लाख 29 हजार र पूँजीगततर्फ 26.47 अर्ब 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। जुन कुल बजेटमा चालूतर्फ 35.54% र पूँजीगततर्फ 64.35% हुन आउँछ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ। बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक स्रोत तथा राजस्वतर्फबाट 11.22 अर्ब करोड़ 75 लाख रूपियाँ बिहोर्ने भनिएको छ। यस्तै बजेटमा 1.50 अर्ब करोड़ रूपियाँ आन्तरिक ऋणबाट उठाउने अर्थमन्त्री भट्टराईले बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनिमतका साथ पारित भएको छ। आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा राष्ट्रिय सभागृहमा बसेको नगरसभाको 19 औं अधिवेशनले ध्वनिमतका साथ नीति तथा कार्यक्रम पारित गरेको हिजो अर्थात जेठ 31 गते बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना तथा चालू आर्थिक वर्ष 2082-83 सम्पन्न नभएका बहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै 11 क्षेत्र समेटेर 101 बुदामा नीति पेश गर्नुभएको थियो। उहाँले पेश गरेको नीतिमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक शहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ। प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित नभएपछि बैठक स्थगित भएको हो। आज 9 वटा मन्त्रालयको छलफलको कार्यसूची थियो, तर छलफलमा सहभागी सांसदले सबै मन्त्री उपस्थित हुनैपर्ने अडान लिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको छ। छलफलमा सहभागी हुनका लागि सांसद राजेन्द्र राई रोस्टमा पुग्नु भएको थियो, तर उहाँले सबै मन्त्री उपस्थित नभई नबोल्ने भनेपछि प्रतिनिधि सभा बैठक रोकिएको। यसअघि राईले बोल्दै गर्दा अर्थमन्त्री नभएपछि उहाँले नबोल्ने अडान लिनुभएको थियो, सोही कारण त्यति बेला पनि बैठक स्थगित भएको थियो। अहिले राईकै माग बमोजिम दोस्रो पटक बैठक स्थगित भएको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादीले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कार्यवाही गर्दै सबै जिम्मेवारीबाट मुक्त गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले उहाँलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको। माओवादी द्वन्दकालमा गोर्खा जेल ब्रेकरको रूपमा उहाँ चर्चित हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्षीय स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइट www.exam.tu.edu.np मा गएर स्टुडेन्ट पोर्टल मार्फत आफ्नो विवरण भरी आवेदन दिन सक्नेछन्। आवेदन दिँदा विद्यार्थीले आफ्नो रजिस्ट्रेशन कार्डमा भए बमजिमको विवरण दुरूस्त भर्नुपर्ने र अनलाइन प्रणालीबाटै तोकिएको शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउन कार्यालयले वेबसाइटमा अनलाइन ट्रान्सक्रिप्ट एप्लिकेशन म्यानुअल समेत उपलब्ध गराएको छ। साथै प्रविधिमा समस्या हुने विद्यार्थीहरूको सहजीकरणका लागि बल्कि स्थित परीक्षा नियन्त्रण कार्यालयमा हेल्प डेस्क समेत स्थापना गरिएको पनिकाले जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरूवा सम्बन्धी 3 विधि निर्देशन दिएको छ। महाशाखाले देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरूवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ। त्यस्तै महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरूवा गर्न भनेको छ। त्यसबाहेक 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढ़ुवाका लागि निवेदन पेश गरेका सम्भाव्य उम्मेद्वारहरूको हकमा बढ़ुवाको नतिजा प्राप्त नभएसम्म सरूवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा धेरै र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष दिलीप श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सिटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरे उद्योगीहरूको गुनासो रहेको छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसानहरू प्रत्यक्ष मारमा परेका छन्। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको। वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासन प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका वडा नम्बर 4 को चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा चर्चित बनेपछि वन कर्मचारीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भएको थियो। टेम्पो खसाल्ने काममा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 98692695998।
7: रामेछाप नगरपालिकाको अनुरोध।
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण पेश गर्न निर्देशन दिएको छ। 1 चैत्र 2082 31 जेठ 2083 कति श्रमिक पठाएको, कुन विमानस्थल प्रयोग गरेर उडाएको लगायत विवरण 3 दिनभित्र पेश गर्न निर्देशन दिएको हो। व्यवसायीले नेपालको विमानस्थल प्रयोग नगरी भारत हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरेको जनाएको छ। इजाजत पत्र प्राप्त संस्थाले श्रम स्वीकृति लिएका श्रमिकलाई स्वदेशी विमानस्थलको सट्टा अन्य देशका विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरिएको विभागले जनाएको छ। रामेछापको मन्थली नगरपालिका दुई भुटिया खोला किनारमा निर्माण थालेर केही वर्ष लपत्र छाडिएको कबड हलको निर्माण अब भने अन्तिमतिर पुगेको छ। बागमती प्रदेश सरकारको लगानीमा छ वर्ष अघि सार्वजनिक निर्माण कार्यालय काभ्रे मार्फत उक्त कबड हलको निर्माण थालिएको थियो। दुई वर्षमा निर्माण सक्ने लक्ष्यका साथ थालिएको कबड हल निर्माण व्यवसायी र कार्यालय बीचको असमझदारीका कारण लामो समयसम्म अलपत्र रहेको थियो। बास्केटबल, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन लगायतका खेल सञ्चालन गर्न मिल्ने उक्त कबड हल बहुआयामिक हुने गरी डिजाइन गरिएको छ। खेलकुदको समय बाहेक राजनैतिक, सामाजिक र धार्मिक कार्य लगायत सभा सम्मेलन गर्न सक्ने गरी हलको डिजाइन गरिएको छ। कुल 1200 दर्शक अटाउन सक्ने क्षमता रहेको उक्त कबड हल निर्माणका लागि प्रदेश सरकारले 2077 सालमा सुनकोशी गिरी जेभीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण व्यवसायले कबड हलको अधिकांश निर्माण सम्पन्न गरेपछि भित्र रिमोटले सार्न मिल्ने प्रविधियुक्त कुर्सी नेपाली बजारमा नपाइएको भन्दै त्यसको लागि नेपालमा नै उपलब्ध हुने कुर्सी राख्न आइटम परिवर्तन गरिदिन माग गरेका थिए, तर ठेक्का लगाउने कार्यालयले उक्त आइटममा कुनै पनि परिवर्तन नहुने भन्दै विश्व बजारमा डिजाइन गरे बमोजिमको कुर्सी उपलब्ध हुने भनी निर्माण व्यवसायको माग लत्याउँदै आएको थियो। निर्माण व्यवसायी र ठेक्का लगाउने कार्यालय बीच मुद्दा मामिला समेत चल्दा लामो समयदेखि गरेको कामको पैसा समेत रोकिएको अवस्थामा निर्माण व्यवसायीले हाल म्याद थप गरेर निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। रामेछापको मन्थली नगरपालिका आठ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेड बहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र पुरान गाउँ लगायतका क्षेत्रमा जंगल विस्तार र मानव बस्ती पातलिँदै जाँदा बाँदरको उपद्रो अत्याधिक बढ़ेको छ। बाँदरले बाली नाली सखा पारेपछि चिन्तित बनेका स्थानीयले वडा कार्यालयको समन्वयमा समिति गठन गरी प्रति बाँदर समात्नलाई 1000 रूपियाँ पुरस्कार दिने घोषणा गरे पनि समस्या समाधान हुन सकेको छैन। बाँदरको यही बढ़दो आतंकका कारण पछिल्लो समय ग्रामीण भेगबाट खेतीपाती छाडेर किसानहरू विस्थापित हुने क्रम समेत बढ़ेको छ। सिन्धुली कोफिकल गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले संविधान तथा प्रचलित कानूनी व्यवस्था अनुसार विद्यालय उमेर समूहका बाल बालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको आधारमा आइतबार विशेष कार्यक्रम आयोजना गरी गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष पार्वती सुमार र संविधान सभा सदस्य गणेश कुमार पहाड़ीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा नागरिक समाजका अगुवाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौँडाका महानिर्देशक गोपाल प्रसाद कडेल, शिक्षा विकास तथा सम्बन्धित इकाईका प्रमुख दिनेश देवकोटा, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनले स्थानीय तहमा शैक्षिक पहुँच विस्तार, विद्यालय बाहिर रहेका बाल बालिकाका संख्या न्यूनीकरण तथा गुणस्तरीय शिक्षाको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। सिन्धुलीको कमलमाई नगरपालिका वडा नम्बर दुईका चार बस्तीलाई सफा र स्वच्छ घर तथा समुदाय घोषणा गरिएको छ। स्वच्छ व्यवहार, इज्जत र सम्मानपूर्ण सरसफाई हाम्रो अभियान भन्ने मूल नारासहित आयोजित विशेष कार्यक्रममा बुक्ति खटार, छत्तीवन्टार, भोटेश्वरा र पिपल भन्ज्याङ बस्तीलाई औपचारिक रूपमा उक्त घोषणा गरिएको वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति कमलमाई नगरपालिका नम्बर दुईको आयोजनामा तथा हेन्स नेपाल र प्लान इन्टरनेशनलको सहकार्यमा सोमबार घोषणा कार्यक्रम सम्पन्न भएको। कार्यक्रममा बोल्दै कमलमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले दिगो विकासका लक्ष्य एसडीजीज प्राप्ति र समृद्ध कमलामाइन निर्माणका लागि स्थानीय सरकार मात्र नभई नागरिकको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताउनुभयो। वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी तटीय क्षेत्रमा मूल समापन केन्द्र तथा बाढ़ी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्ला स्थित तीनवटा बाढ़ी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागि हो। यसका लागि सरकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफल समेत गरिसकेको छ। मौसम र बाढ़ीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढ़ी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुले जानकारी दिनुभएको छ। उहाँका अनुसार धुलीखेल, खोपासी नाला, पाँच खाल, मण्डनदेवपुर, दोलालघाट र पचुवार घाटमा मौसम मापन उपकरण जडान गरिएको छ। सुनकोशी नदी अन्तर्गत दोलालघाट र पचुवार घाट तथा पनौती बजार नजिकै बाढ़ी मापन उपकरण जडान गरिएको छ। रोशी गाउँपालिका दुई, फलामे साङ्गुमा मौसम मापन उपकरण तथा पनौती र नमुबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी सुनकोशीको संगम स्थल नेपाल थोक नजिकको पुलमा बाढ़ी मापन उपकरण थप्ने प्रक्रिया अघि बढ़ाइएको पराजुलीले बताउनु भएको छ। उहाँका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढ़ीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य तीन महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ। दुवै देशले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने सम्झौतामा पुगेको बताएपछि तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारल 126 डलरसम्म पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारल 70 डलर हाराहारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारी पत्रमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। र लामो समयको अवरोधपछि युरोपेली संघ यूले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढ़ाउने महत्वपूर्ण निर्णय गरेको छ। यूका 27 सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले आज युक्रेन र छिमेकी मोल्डोभासँग यूको कानून तथा मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। हंगेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अवरोध सिर्जना गर्नुभएको थियो, तर अप्रेलमा प्रतिद्वन्दी पिटर मग्यारसँग चुनावी पराजय भोगेपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेयर लियन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति निकालेर युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बावजूद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गर्नुभएको छ। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या। युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बावजूद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गर्नुभएको छ।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9850043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी सैनिक गतिविधिको साथमा विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताका साथ कार्य सम्पादन गर्ने नेपाली सेनाका 37 जना सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 28 गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उक्त निशान तथा कदरपत्र प्रदान गर्नुभएको हो। संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमपूर्वक परिस्थितिको सही मूल्यांकन गर्दै सैनिक मूल्य मान्यतालाई आत्मसात गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने राष्ट्र सेवक सैनिकहरूको कदर स्वरूप प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको हो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 25 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी डाक्टर श्री नवीन भक्त साक्य र महासेनानी श्री हरिश बहादुर बमलाई सहायक रथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी रवि जंग खड्कालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। मित्र राष्ट्र भारतको उमरोई स्थित फरेन ट्रेनिङ नोडमा जेठ 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको संयुक्त सैनिक अभ्यास प्रगतिको पहिलो संस्करणमा सहभागी नेपाली सेनाका 4 जना महिला सहितको 38 सदस्यीय टोली जेठ 18 गते स्वदेश फिर्ता भएको छ। उक्त अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेशन टीमको नेतृत्व गर्दै बलाधिकृत रथी श्री प्रदीप जंकेसी सहभागी हुनुभएको थियो। बुद्ध एयरले उडान अवधि सकिएको विमानको फ्यूजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। जेठ 25 गते आयोजित कार्यक्रममा बुद्ध एयर प्रालीका महाप्रबन्धक श्री वीरेन्द्र बहादुर बस्नेतले युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापालाई ATR-72 विमानको उक्त फ्यूजलेज हस्तान्तरण गर्नुभएको हो। उक्त फ्यूजलेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सम्भावित चुनौतीहरूको समाधानका लागि सतर्कता, पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम प्रयोजनका लागि प्रयोग गरिनेछ। सूचना प्रविधि निर्देशनालयले नेपाली सेनाका विभिन्न युनिट तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई सहभागी गराई जेठ 25 गते जंगी अड्डामा सूचना प्रविधि सम्मेलन 2083 सञ्चालन गरेको छ। उक्त सम्मेलन युद्धकार्य विभागका

0: विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले समापन तथा सूचना प्रविधि निर्देशक सहायक रथी श्री अच्युत प्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो। समापनका अवसरमा उपरथी श्री थापाले विश्व परिवेशमा विकसित सूचना प्रविधिलाई नेपाली सेनामा पनि विकास गर्दै लैजानुपर्ने र नेपाली सेनाको साइबर स्पेसलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जंगी अड्डा स्थित सभामण्डपमा जेठ 28 गतेबाट सिसम 9 ब्रिगेड कमाण्डर्स ओरिएन्टेशन प्रोग्राम शुरू भएको छ। उक्त कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। विष्णु दलगौड़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत धनुषा जिल्ला कमला नगरपालिका 3 लगमा बजार स्थित भगवती मन्दिर परिसरमा विश्राम घर तथा खानेपानीको धारा निर्माण गरेको छ। उक्त नवनिर्मित संरचना मध्यपूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्री र कमला नगरपालिकाका नगर प्रमुख श्री विश्वेश्वर यादवले जेठ 28 गते संयुक्त रूपमा उद्घाटन गर्नुभई प्रेतनापतिले नगर प्रमुखलाई हस्तान्तरण गर्नुभयो। अर्जुन बाँडगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 5 स्थित ऐतिहासिक अमरगढ़ी किल्ला स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी किल्ला नम्बर 25 वाहिनी अड्डाका सहायक वाहिनीपति महासेनानी श्री सोनिक गुरूङले जेठ 27 गते अमरगढ़ी नगरपालिकाका प्रमुख श्री दिल्लीराज जोशीलाई हस्तान्तरण गर्नुभयो। भैरव प्रसाद गौडले शीघ्र प्रभावी आयोजना अन्तर्गत डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका 1 स्थित तिखागढ़ी स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी नम्बर 5 वाहिनीपति सहायक रथी श्री सरोज कुमार अधिकारीले दिपायल सिलगढ़ी नगरपालिकाका नगर प्रमुख श्री बाजे सिंह खड्कालाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शेरगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका 10 स्थित शुभघाटदेखि गेरखुटाड़सम्म एकीकरण पदमार्ग स्तरोन्नति तथा 300 मीटर गोरेटो बाटोमा सीढ़ी निर्माण गरेको छ। स्तरोन्नति तथा नवनिर्मित मार्ग नम्बर 6 वाहिनीपति सहायक रथी श्री उज्जवल विक्रम राणाले विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठलाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शत्रुभञ्जन गुल्मले शीघ्र प्रभावी आयोजना अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलीप्याड निर्माण गरेको छ। उक्त हेलीप्याड गुल्मपति सेनानी श्री हरिबाबु श्रेष्ठले जेठ 26 गते उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मोहन विक्रम सिंहलाई हस्तान्तरण गर्नुभयो। नयाँ सबुजगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत तनहू जिल्ला देवघाट स्थित महेश सन्यास आश्रमद्वारा संचालित रामाणानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई पुस्तक र्याक हस्तान्तरण गरेको छ। 25,000 पुस्तक अट्ने क्षमता भएको उक्त र्याक नम्बर 7 वाहिनीपति सहायक रथी श्री विक्रम गुरूङले जेठ 19 गते आश्रमका अध्यक्ष स्वामी रामाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्या भएकी डोल्पा जिल्ला डोल्पोबुद्ध गाउँपालिका 6 सिमेनकी 33 वर्षीय धावा बुटे गुरूङलाई जेठ 26 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको छ। त्यस्तै मध्य एयरबेसले सोलोखुम्बु जिल्ला सोलो दुधकुण्ड नगरपालिका 2 की 44 वर्षीय हेमकुमारी कार्कीलाई जेठ 25 गते उद्धार गरी काठमाण्डौ पुर्याएको छ। नम्बर 1 विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले हावाहुरी तथा पानीको छालको कारण पोखराको फेवातालमा फँसेका विदेशी सहित 58 जनाको सकुशल उद्धार गरेको छ। सो क्रममा टोलीले जेठ 30 गते स्वदेशी 1 र विदेशी 6 गरी 7 जना, जेठ 24 गते स्वदेशी 4 र विदेशी 5 गरी 9 जना, जेठ 23 गते स्वदेशी 6 र विदेशी 3 गरी 9 जना र जेठ 20 गते स्वदेशी 14 र विदेशी 19 गरी 33 जनाको सकुशल उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल सुटिङ संघको आयोजनामा जेठ 23 गतेदेखि 25 गतेसम्म ललितपुर स्थित सादो बाटोमा सञ्चालन भएको 26 महिला तथा 27 पुरूष राष्ट्रिय सुटिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। प्रतियोगितामा क्लब 3 स्वर्ण 1 रजत र 4 काँस्य गरी 8 पदक जित्दै टीम च्याम्पियन भएको हो। यसै गरी प्रतियोगितामा हुद्दा विशाल पौडेलले एकल एयर राइफलतर्फ काँस्य पदकका साथ 613.3 स्कोर प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना
2: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
2: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
2: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
2: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
2: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
2: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
2: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
2: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
2: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री।
0: विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा खटिँदै आएको नेपाली सेना जटिल सुरक्षा परिवेशहरूमा समेत उत्कृष्ट ढंगले शान्ति स्थापना गराउने फौजको रूपमा परिचय बनाउन सफल भएको छ। अत्यन्तै जटिल द्वन्द्वमा फँसेका लेबनान, दक्षिण सुडान, कंगो, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कार लगायतका देशमा खटिएर शान्ति कायम गर्ने, शान्ति प्रवर्धन गर्ने तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानको चौतर्फी प्रशंसा भएको छ। हरेक वर्ष मे महिनाको 29 तारिखका दिन मनाइने शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्टरनेशनल डे अफ युएन पिस किपर्सका अवसरमा राष्ट्रसंघ मुख्यालय लगायत विभिन्न मिशन इलाकाहरूमा भएका कार्यक्रमका दौरान नेपाली शान्ति सैनिकहरूले पुर्याएको अमर योगदानको चर्चा र प्रशंसा भएको हो।

0: उक्त दिवसकै अवसरमा यस वर्ष शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाका दुईजना सैनिक संयुक्त राष्ट्रसंघबाट प्रदान हुने उच्च स्तरको वीरता पदक ड्याग ह्यामरसोल्ड मेडलबाट मरणोपरान्त सम्मानित हुनुभएको छ। शान्ति स्थापनाका क्रममा सेन्ट्रल अफ्रिकन रिपब्लिक कारमा सन् 2025 वीरगति प्राप्त गरेका अमलदार सूरज लामिछाने र पूर्वी टिमोरमा तैनाथ रहँदा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका सिपाही देवीराम जैसीलाई जून 5 संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उक्त प्रतिष्ठित पदकबाट मरणोपरान्त सम्मानित गर्नुभएको हो। यस्तै गत वर्ष सोही पदक प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले राष्ट्रसंघबाट प्राप्त पदक हस्तान्तरण गर्नुभयो।
1: विश्व शान्तिका लागि राष्ट्रसंघ मार्फत खटिने क्रममा हालसम्म नेपाली सेनाका 74 जना शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना घाइते भएका छन्। नेपाली शान्ति सैनिकहरू विक्रम सम्वत 2015 सन् 1958 विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनात हुँदै आएका छन्। हाल विभिन्न 9 शान्ति कार्य मिशनहरूमा नेपाली सेनाका 4,149 जना शान्ति सैनिकहरू तैनाथ रहेका छन्।
0: जटिल सुरक्षा अवस्था तथा कठिन भूगोलहरूमा समेत खटिएर शान्ति र मानवताका लागि पुर्याएको उत्कृष्ट योगदान र शान्ति कार्यमा स्थापित विशिष्ट पहिचानका कारण नेपाली सेना हाल संयुक्त राष्ट्रसंघलाई धेरै फौज उपलब्ध गराउने देशहरू मध्येमा पहिलो स्थानमा रहेको छ। यस्तै महिला शान्ति सैनिकहरू सहभागी गराउने देशहरूमा समेत नेपाल अग्र स्थानमा रहँदै आएको छ। संयुक्त राष्ट्रसंघको विश्व शान्ति प्रतिको कटिबद्धता पूरा गर्न नेपाली सेनाले 10,000 शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि 2 युनिटहरू 60 दिनभित्र र 5 युनिटहरू 180 दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र 5 खालमा जेठ 18 आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
2: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईँहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्ति प्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिशन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
0: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनुहुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पणको प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्रसंघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
1: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका बदलिँदो छ। यस क्रममा समय सापेक्ष व्यावसायिकता र पेशागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुप जङ थापा:
4: Our troops have protected civilians.
2: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति

0: बढाएका सैनिकहरूलाई सम्मान गरिएको छ। सो क्रममा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहसेनानी श्री नारायण गिरी, सहसेनानी श्री भगवान थापा मगर, सहसेनानी श्री नारायण खड्का, हुद्दा रणध्वज राई तथा अमलदार अविनाश चौधरीलाई पदक तथा प्रशंसा पत्र सहित सम्मान गर्नुभयो। शान्ति सैनिक दिवसका अवसरमा गरिएको यस्तो सम्मानले मिशनमा रहँदा बहन गरेको जिम्मेवारीको कदर हुनुका साथै अरूलाई समेत प्रेरणा मिलेको सम्मानित हुनेहरूको भनाइ छ।
1: क्याप्टेन नारायण गिरी, श्री वीर दलगण पास्टर ब्यारेक। सम्मानित यो हुँदा मेरो केवल एउटा व्यक्तिको मात्र होइन, मेरो पुरै टिमवर्क होलीको, मेरो गण अनि नेपाली सेना र वीरेन्द्र शान्ति तालिम केन्द्रले दिएको त्याग र व्यावसायिक तालिमको यो साहसको एउटा परिचय पहिचान पनि हो। यसमा म जाने क्रममा जुन मैले 6 महिनाको प्री डिलिभरी तालिममा सिकेका तालिमहरू स्किलहरूलाई मैले जुन लागू गर्न सके त्यो नै मेरो साहस बहादुरी अथवा मेरो टिमको संयुक्त प्रयासले गर्दा हामी सफल हुन सक्यौं र नेपाली सेना र नेपाल राष्ट्रको छविलाई उच्च राख्न सक्यौं। हामी
2: हुद्दा रणध्वज राई हामी अपरेसन जाँदाखेरि अपरेसनमा बेसमा पेट्रोल इन हुने बित्तिकै त्यहाँ चाहिँ हाम्रो पोस्टरमा चाहिँ अट्याक हानेको थियो त्यहाँको विद्रोहीले। त्यस पछाडि हामीले चाहिँ त्यहाँ जवाफी फायर गरे, मालब्याड पनि थियो, मालब्याड मालावी थियो, तिनीहरूले चाहिँ धेरै फायर गिरायो, हामीले पनि तिनीहरूसँगै धेरै फायर गिरायो। त्यहाँ पछाडि तिनीहरू भागेपछि हाम्रो टोली सुरक्षित भयो, एकदम खुसी लाग्यो। त्यो ठाउँबाट यसरी बाँचेर नेपाल फर्किनु पाइयो त्यसमा खुसी भयो। अब खुसी त्यसै भइगयो, बाँचेर आइयो अनि चिफ साहबको हातबाट सम्मान पत्र पाउँदा चाहिँ एकदमै खुसी लागेको छ।
3: यस्तै विश्व शान्ति स्थापनार्थ योगदान दिएका अमलदार स्वर्गीय सुरज लामी छाने र प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई यस वर्ष सम्मान गरिएको छ। यस्तो सम्मानले आफ्नो परिवार भौतिक रूपमा नरहे पनि उहाँहरूको योगदान अजर अमर बनेको अनुभूति मिलेको सम्मानित हुनेहरूको बुझाइ छ।
4: मेरो प्रमिला राई, मेरो श्रीमानको नाम भूपजित राई, हल्का ज्वरो आएको छ, ड्युटी गरिरहेको छु भन्नुभएको थियो, त्यस्तो चिकित्सा पनि हो भन्नुभएको थिएन र एकैचोटि टेस्ट भएपछि चाहिँ थाहा भयो। युएन सरकारले चाहिँ त्यो आउने रकमहरू दिनुभयो, संस्थाले चाहिँ त्यो पेन्सन, उहाँ भौतिक शरीर नभए पनि उहाँले पाउने भन्दा पनि बेसी मैले सम्मान पाइरहेको छु। हामी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नन्द बक्स घर हो, उहाँ घरबाट पनि सम्झिराख्नुहुन्छ, त्यस्तो प्रोग्रामहरू भयो भने बोलाइराख्नुहुन्छ उहाँहरूले पनि। उहाँ बितेर गयो भने मान सम्मान उहाँहरूले दिने इज्जत एकदम
5: पाइरहेको छ। साउन महिनामा अर्को 5 महिना भएको थियो होइन, फागुनमा जानुभयो, साउनको 7 गते चाहिँ त्यस्तो भएको त्यो एक्सिडेन्ट भएको आर्मीको तर्फबाट त अब पाउन तपाईँहरूले सम्मान त अब सुविधाहरू त पाइरहेको छु होइन।
0: शान्ति सैनिकहरूको चर्चा गरिरहँदा दक्ष शान्ति सैनिक तयार गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यहाँ सञ्चालन हुने तालिमलाई छुटाउन सकिँदैन। दक्ष शान्ति सैनिक तयार गर्न केन्द्रको भूमिका कस्तो छ त? वीरेन्द्र शान्ति तालिम केन्द्रका तालिम अधिकृत सेनानी श्री निर्मल बानिया,
6: शान्ति कार्य मिसनको लागि छनौट भई यस तालिम केन्द्रमा एकत्रित हुने सफल दर्जालाई संयुक्त राष्ट्रसंघको ट्रेनिङ पोलिसी र गाइडलाइनमा आधारित भई 14 हप्ता अवधिको प्री डिप्लोमेन्ट तालिम सञ्चालन गराउँदै आइरहेको छौं। यस अवधिमा विशेष गरी बेसिक मिलिटरी स्किल्स, युएन पीस अपरेसन्स, रिइन्फोर्समेन्ट ट्रेनिङ प्याकेज, मिशन स्पेसिफिक तालिम र अन्तिम चरणमा इन्टिग्रेसन तथा इभ्यालुएसन गरी विभिन्न 5 चरणमा तालिम सञ्चालन हुँदै आइरहेको छ। अब हालको बदलिदो मिशन वातावरणमा अपरेट गर्न सक्ने सक्षम शान्ति सैनिक तयार गर्ने उद्देश्यका साथ सफल दर्जालाई एक विज्ञापन कायम गरी अपरेसनल माइन्डसेट र विल टू अपरेटको भावना विकास गर्न तालिमको दौरान विशेष गरी बेसिक सोल्जरिङ स्किल्स र युएन पीस अपरेसनसँग सम्बन्धित विविध विषयवस्तु लगायत सिनारियो बेस्ड अभ्यासहरूमा जोड़ दिई सफल दर्जाको क्षमता विकास गरी अब्बल शान्ति सैनिक तयार गर्न यस तालिम केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।
3: नेपालमा रहँदा गरेको तालिम र पूर्व तयारीले शान्ति सेनामा तैनात हुने फौजको क्षमता र कार्यकुशलताको मापन हुने गर्दछ। त्यसैले पेशागत ज्ञानसँगै मानव अधिकारको संरक्षण, बहुसांस्कृतिक समन्वय, लैंगिक समानता, नागरिक सुरक्षा, साइबर सुरक्षा, ड्रोन प्रविधिको चेतना र मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता विषय समेत महत्वपूर्ण पक्ष बन्ने गरेका छन्। यी सबै पक्षलाई सम्बोधन गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिम प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउँदै लगेको छ। केन्द्रपति सहायक रथी श्री सुरेश हमाल।
7: विश्वमा बढ्दै गएको नयाँ सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सैनिकहरूको तालिमलाई समय सापेक्ष व्यवहारिक र मिसन केन्द्रित बनाउँदै आएको। यस सन्दर्भमा शान्ति सैनिकहरूलाई डिजिटल टेक्नोलोजी, साइबर सेक्युरिटी सम्बन्धी चेतना र ज्ञान, इन्फर्मेसन म्यानेजमेन्ट, जसभित्र मिस इन्फर्मेसन, डिस इन्फर्मेसन, मेल इन्फर्मेसन र हेट स्पिचका कुराहरू आउँछन्, त्यसको सम्बन्धित ज्ञान र मिसन रिपोर्टिङ सिस्टम सम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ। साथै मिसन एरियामा प्रयोग हुने आएका जीपीएस सिस्टम, नाइट भिजन, रेन्ज फाइन्डर, डिजिटल कम्युनिकेसनमा प्रयोग हुने इक्विपमेन्ट तथा अन्य मिसन सपोर्ट टेक्नोलोजी सम्बन्धी सैनिकको ज्ञानको दायरा अभिवृद्धि गर्दै व्यक्ति तथा शान्ति सेना युनिटको सिचुएसन अवेरनेस र फोर्स प्रोटेक्सनको क्षमतालाई मजबुत बनाउने प्रयास समेत गरिएको छ।
0: नेपाली सेनाले संयुक्त राष्ट्रसंघको झण्डा मुनि रहेर विश्व शान्ति स्थापना कार्यमा योगदान दिन थालेको झन्नै 7 दशक पुग्न लागेको छ। यसबीच विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भई विश्व शान्ति स्थापनामा आर्जन गरेको ज्ञान, अनुभव र सीपलाई सदुपयोग गर्दै 2043 सालमा 5 खाल तालिम शिविरका रूपमा स्थापना भएको तालिम केन्द्रको विस्तारित रूप नै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र हो। यस केन्द्रमा प्रदान गरिने तालिमले मिसनमा शान्ति सैनिकहरूलाई आफ्नो जिम्मेवारी अनुरूप कार्य गर्न सहज बनाउने गरेको छ। केन्द्रले प्रदान गरेको तालिमको प्रभावकारिता र मिसन अनुभव साट्दै जमदार दिवस खड्का र सहसेनानी श्री नारायण खड्का।
8: ड्राइभिङको सम्बन्धमा अब हाम्रो यहाँको र सुडानको लेनहरू फरक पर्छ, त्यो लेनहरू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यहाँनेरि हामीले राइट स्टेरिङमा बसेर ड्राइभिङ गरिरहेछ भने वहाँनिर लेफ्ट स्टेरिङ हुन्छ। अफेन्सिभ भन्दा पनि डिफेन्सिभ ड्राइभिङहरू महत्वपूर्ण हुन्छ। त्यहाँनेरि चाहिँ स्पिड कति निर्धारण गरेको छ त्यहाँको सरकारले त्यो अनुसारको र अनि ट्राफिक रुलहरू चाहिँ पर्याप्त मात्रामा सिकेर जानुपर्ने हुन्छ। त्यहाँ प्रयोग हुने कुराहरू नै सिकाएको हुन्छ, यहाँको तालिममा चाहिँ मिसन केन्द्रित गरेरै सिकाएको हुन्छ, त्यही भएर सबै कुराहरू उपयोगी नै हुन्छ। यो तालिमले अब युनिटमा चाहिँ अब विभिन्न कार्यहरूमा चाहिँ इन्गेज हुने र यहाँ बिपिओटिसीमा चाहिँ एकीकृत भएर तालिम गर्ने र तालिममै सम्पूर्ण ध्यान केन्द्रित हुने हुँदाखेरि यहाँको तालिमले चाहिँ पूर्ण इफेक्टिभ गराउँछ।
9: म तैनात भएको एचआरबीबी कार मिसनमा चाहिँ मैले त्यहाँको अवस्था भन्नुपर्दा चाहिँ स्थानीय नागरिकको मन जित्नका लागि गरेका क्रियाकलापहरूमा चाहिँ सम्मानजनक व्यवहार, प्रभावकारी संचार, सांस्कृतिक संवेदनशीलता र सीमितमा चाहिँ एकदमै महत्वपूर्ण रहेको थियो, जसमा चाहिँ हामीले चाहिँ स्थानीय समुदायको चाहिँ आवश्यकता बुझेका थियौँ र उनीहरूको समस्या बुझेर र साना समुदायको चाहिँ सहयोग कार्यक्रम सञ्चालन, जस्तै कुनै पनि स्कूलमा चाहिँ विद्यार्थीहरूलाई कपी किताबहरू बाँडेर, कुनै पनि व्यक्तिहरूलाई चाहिँ घाइते बिरामी भएको छ भने त्यो स्थानमा गएर फर्स्ट एडहरू गरेर हो, त्यो भएको कारणले गर्दा चाहिँ हामी कुनै पनि स्कट मुभहरू हिँड्दा पनि फ्रेन्डली बिहेभियर भएको थियो, जसले गर्दा चाहिँ हामीलाई मिसन इन्भाइरोमेन्टमा एउटा सराउन्डिङमा चाहिँ घुलमिल भएर कार्य गर्नलाई चाहिँ एकदम सहयोग पुगेको थियो।
3: यसरी आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षासँगै मानवीय सेवा र विकास निर्माण सम्मका कार्यमा समेत नेपाली शान्ति सैनिकहरू खटिरहेका छन्। यस्ता कार्य मार्फत नेपाली शान्ति सैनिकहरूले हरेक मिशनमा त्यहाँका नागरिकहरूको मन जित्दै आएका छन्। यसैको उदाहरण हो सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिङ्गला क्षेत्रका नागरिकको भनाई।
10: मेरो नाम सिल्वान हो, म गाउँको मुखिया हुँ। नेपाली सेना हाम्रो सुरक्षाको लागि आएका छन्। हामी उहाँहरूलाई विशेष सम्मान र धन्यवाद व्यक्त
11: गर्दछौँ।
10: मेरो नाम एन बुलुङ्गा दासिने पाइवड हो, म मिङ्गला स्कुलको प्रधानाध्यापक हुँ। हाम्रो विद्यालयमा शान्ति सैनिकको आगमनले हामी निकै खुसी भएका छौँ। उहाँहरूले हाम्रो लागि गरेको सुरक्षाले हामी निर्धक्क छौँ। उहाँहरू हाम्रो सुरक्षाका लागि सक्रिय हुनुहुन्छ, यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
0: 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले उत्कृष्ट शान्ति सैनिक तयार मात्रै गरेको छैन, यसबाहेक स्थानीय स्तरमा शान्ति सुरक्षा र समन्वय कायम गर्न खेलेको भूमिका पनि उत्तिकै प्रशंसनीय भएको ठान्नुहुन्छ काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल अधिकारी।
12: नेपाललाई विश्व मञ्चमा चिनाउनको निमित्त शान्ति सेनाले ठूलो योगदान गरेको छ। त्यति मात्रै होइन, संसारबाट शान्ति कायम गर्नको निमित्त पनि जुन हाम्रा नेपाली सेनाले गएर शान्ति सेना रूपमा योगदान निर्वाह गरेको छ, त्यो चाहिँ म सधैँ सराहना गर्छु। विश्वमा शान्ति स्थापना गर्नको निमित्त यहाँबाट हामी तालिम प्रदान गर्छौँ, त्यसकारण यो ठाउँले गर्व गर्ने एउटा त्यो कुरो भयो र यो समग्र जिल्लालाई, जिल्लाको शान्ति सुरक्षामा पनि यसले भूमिका निर्वाह गर्छ। यहाँको स्थानीय विकास मा पनि यो शहरीकरणको निमित्त पनि यो ठाउँमा यसको स्थापनाले गर्दाखेरि ठुलो मद्दत पुगेको छ। यहाँ चाहिँ कस्तो हुन्छ भने एउटा त हाम्रो विपद व्यवस्थापनमा पनि आवश्यक पर्यो भने जस्तो अन्यत्र छ हाम्रो गढ छ त्यसले हेर्छ, तर त्यसभन्दा बाहिर चाहियो भने यो क्षेत्रमा यहाँबाट भएको नेपाली सेनाको फौजहरूले गएर चाहिँ विपद व्यवस्थापनमा पनि काम गर्नुहुन्छ, होइन विपदका घटनाहरूमा काम गरिराख्नु भएको हुन्छ। त्यति मात्र होइन, आम जनतालाई के हुन्छ भने यहाँ नेपाली सेना छ भनेपछि एउटा शान्ति सुरक्षा र अमन चयनको अनुभूति हुन्छ। यो सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। यहाँ यत्रो ठुलो सुरक्षा देश यो रहेको हुनाले पनि ढुक्क हुनको लागि मद्दत पुगेको छ।
3: श्रोता, केन्द्रको यी र यस्तै योगदानका कारण आज हाम्रा शान्ति सैनिकहरूले विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्तिका दूतका रूपमा कुशलतापूर्वक कार्य गरिरहेका छन्। शान्ति विश्वकै साझा एजेण्डा हो। मानिसको रंग, रहन सहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्दछन्, तर विश्व कल्याणका लागि शान्तिको विकल्प हुन सक्दैन। यस वर्ष अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसको नारा शान्तिमा लगानीको मूल मर्म पनि यही नै हो।
0: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।

जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटोडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कारवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माथतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि। बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी 2083 सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको संयुक्त आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालयको सभाहालमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा गत जेठ 27 गते एक दिवसीय कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको पहिलो चरणमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले कार्यक्रमको औचित्य बारे प्रश्न पार्दै स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता पूजा खत्री, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष कृष्ण सारु मगर, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, बागमती प्रदेश माथत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अपराध अनुसन्धान शाखाका प्रमुखहरू, मुद्दा चल्ने इलाका प्रहरी कार्यालयका प्रमुखहरू र जिल्ला पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीहरूको उपस्थिति रहेको थियो। यसै गरी कार्यक्रमको दोस्रो चरणमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी, प्रहरी उपरीक्षक भागेन्द्र पुरूष ढकाल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्ग बहादुर खत्री,

0: क्षेत्रमा थत अनुसन्धान गर्ने इकाइहरूको विद्यमान अवस्था, अपराध अनुसन्धानमा भएका चुनौतीहरूको समाधानका लागि नयाँ प्रविधिको प्रयोग, विद्यमान जनशक्ति तथा स्रोत र साधनको अधिकतम परिचालन गरी अनुसन्धानको कार्यलाई कानूनी परिधिभित्र रही प्रमाणमुखी र पीड़ित मैत्री बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो। प्रस्तुतिकरण पश्चात अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिदेशक सुशील सिंह राठौरले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरूको सम्बोधन तथा आवश्यक निर्देशन समेत दिनुभएको थियो भने बागमती प्रदेशद्वारी प्रमुख प्रहरी नायक महानिदेशक दीपक रेग्मीले अपराध अनुसन्धानलाई परिणाममुखी प्रविधि मैत्री बनाउन संगठनिक नीतिगत रूपमा सुधार गर्ने प्रश्न पार्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। सुरक्षित यात्रा हामी सबैको प्रतिबद्धता भन्ने मूल नाराका साथ सड़क सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय समीक्षा गोष्ठी 2083 सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयसँगको सहकार्य, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल काठमाडौँको संयोजन तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालयको सभा हालमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा गत जेठ 28 गते सम्पन्न भएको थियो। गोष्ठीले बागमती प्रदेशभित्रको सड़क सुरक्षाको अवस्था, ट्राफिक व्यवस्थापनका वर्तमान चुनौतीहरू, दुर्घटना न्यूनीकरणका उपायहरू, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय, जनचेतना अभिवृद्धि तथा भावी रणनीति एवं कार्ययोजनाका विषयहरूमा छलफल गरिएको थियो। सड़क दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्दै नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, पूर्वाधार विकास, बहुनिकाय समन्वय र प्रतिबद्धता सुदृढ गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो। उक्त कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जिल्ला प्रशासन कार्यालय हेटौडाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिदेशक दीपक रेग्मी, बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका निमित्त सचिव पुष्कर चन्द्र घिमिरे, प्रहरी उपरीक्षकहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, बागमती प्रदेश अन्तर्गतका जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरू, विभिन्न संघ संस्था, संचारकर्मी लगायत यातायात व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: 22 किलो 854 ग्राम लागु औषध गाँजा सहित एकजनालाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले गत जेठ 24 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका 8 घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका 8 बस्ने 28 वर्षीय सेहरा खातुन रहेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खातुनको डेरा कोठामा खानतलासी गर्दा उक्त लागु औषध गाँजा लुकाइछिपाई राखेको अवस्थामा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अभौतिक मुद्रा कारोबारमा संलग्न दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका 4 घर भई हाल चितवनको भरतपुर महानगरपालिका 10 बस्ने 29 वर्षीय पप्पू कुमार यादव र नवलप्रासीको काउसती नगरपालिका 1 घर भई हाल भरतपुर महानगरपालिका 10 बस्ने 24 वर्षीय बुद्धिसागर भूषाल रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 10 स्थितमा अभौतिक मुद्रा सञ्चय तथा कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको साथबाट नगद 4,50,000 नेपाली रूपियाँ र विभिन्न कम्पनीका मोबाइल एकाइ स्थान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: जिल्ला प्रहरी कार्यालय धादिङले 104.59 क्युफिट परिमाणको सिसौको काठ सहित दुईजनालाई गत जेठ 15 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका 9 बस्ने 42 वर्षीय नवराज श्रेष्ठ र सोही ठाउँका 65 वर्षीय गणेश श्रेष्ठ रहेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 7 खहरेबाट धादिङ बेसी तर्फ आउँदै गरेको मिनी ट्रकलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीमा ल्याउँदै गरेको अवस्थामा उक्त काठ बरामद गरेको हो। बरामद काठ सहित नियन्त्रणमा लिएको सवारी साधन तथा मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय धादिङबेसी धादिङ पठाइएको छ।
0: लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने 6 जना सवारी चालकहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङ र सिन्धुलीले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको मध्यविन्दु नगरपालिका 6 बस्ने 41 वर्षीय कर्ण बहादुर थापा, लमजुङको बेसीसगर नगरपालिका 25 बस्ने सचिन परियार, मोरङको उर्लाबारी नगरपालिका 4 बस्ने 25 वर्षीय लक्ष्मण विष्ट, काभ्रेको नवबुद्ध नगरपालिका 10 बस्ने 29 वर्षीय सन्तोष नेउपाने, मकवानपुरको हेटौडा उपमहानगरपालिका 12 बस्ने 30 वर्षीय गोविन्द घिमिरे र सर्लाईको ईश्वरपुर नगरपालिका 12 बस्ने 26 वर्षीय शमशेर बहादुर पुन रहेका छन्। विभिन्न राजमार्ग हुँदै राजधानी भित्रिने र बाहिरिने सवारी चालकहरूको स्वास्थ्य तथा लागू पदार्थ सेवन परीक्षण गर्दा उनीहरूले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकोले पक्राउ गरिएको हो। पक्राउ परेका चालकहरूलाई लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम आवश्यक कानूनी कार्यवाही भइरहेको छ।
1: माननीय हो भने ट्राफिक प्रहरीको काम कारवाहीमा अनुचित हस्तक्षेप गर्ने सिन्धुलीको कमलामाई नगरपालिका 7 माझीटार बस्ने 36 वर्षीय लोकबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत 14 गते पक्राउ गरेको छ। तामाङले सिन्धुलीको क्षेत्र नम्बर 1 को प्रतिनिधि सभा सदस्य माननीय धनेन्द्र कार्की हो भने नक्कली परिचय दिई सिन्धुलीका ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिहरूलाई फोन मार्फत दबाव दिने, काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा खोज तलासमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: डाका चोरी गरेको अभियोगमा 3 जनालाई इलाका प्रहरी कार्यालय बनेपा काभ्रेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका 5 बस्ने 25 वर्षीय पासाङ लामा भन्ने विशाल तामाङ, काभ्रेको भुमलुङ गाउँपालिका 3 बस्ने 30 वर्षीय साधुराम भने साधुराम भुजेल र सोही ठाउँका 26 वर्षीय छेत्री भने सुदीप भण्डारी रहेका छन्। गत ज्येष्ठ 10 गते काभ्रेको बनेपा नगरपालिका 10 पुतली बजार स्थित अरणीको राजमार्गमा काठमाडौँ पनौती तर्फ जाँदै गरेको बसमा सवार ललितपुरको महाङकाल गाउँपालिका 3 बस्ने 32 वर्षीय पार्वती सञ्जेलले बोकेको ब्यागभित्र रहेको 32,500 रूपियाँ नगद डाका चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा खोज तलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई गत जेठ 16 गते पक्राउ गरेको हो। पक्राउ परेका 3 जनालाई डाका तथा चोरी सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।
1: संरक्षित वन्यजन्तु चालकको खपट्टा सहित 1 जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका 2 बस्ने 66 वर्षीय मनोज कुमार तामाङ रहेका छन्। गत जेठ 19 गते तामाङले आफ्नै घर कोठामा वन्यजन्तु चालकको खपट्टा लुकाई छिपाई राखिएको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घर कोठा खानदालासी गर्दा भित्तामा फलामको किलाले झुन्डाई राखेको अवस्थामा खपट्टा बरामद गरेको हो। बरामद खपट्टा र मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय चरीकोट दोलखा पठाइएको छ।
0: अस्थायी प्रहरी पोष धुन्जे रसुवाले स्रोत नहुलेको 19,52,100 रूपियाँ सहित रसुवाको गोसाईकुण्ड गाउँपालिका 3 बस्ने 35 वर्षीय मिङमार छिरिङ गुरूङलाई गत जेठ 23 गते पक्राउ गरेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 6 धुन्जे बजार स्थित पासाङ लामो राजमार्ग सड़क खण्डमा स्याप्रु बेसीबाट काठमाडौँ तर्फ जाँदै गरेको सुमोमा सवार गुरूङलाई शंका लागि चेक जाँच गर्दा उनले बोकेको झोलाभित्र नेपाली रूपियाँ 1,000 को 1,845 थान, 500 को 213 थान र 100 को 6 थान गरी जम्मा 19,52,100 रूपियाँ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: मानव बेचबिखन कसुरमा 1 जनालाई वडा प्रहरी कार्यालय भरतपुर चितवनले गत जेठ 16 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहु घर भाइ हाल चितवनको भरतपुर महानगरपालिका 16 बस्ने 33 वर्षीय नारायण कुवर रहेका छन्। भरतपुर महानगरपालिका 16 शिवघाट स्थितमा कुवरले सञ्चालन गरेको आफ्नै गोर्खाली रेस्टुरेन्टमा काम गर्ने महिलालाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती यौन कार्यमा संलग्न गराइएको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: एआईको प्रयोग गरी प्रहरीको दुष्प्रचार गर्ने सिन्धुलीको कमलामाई नगरपालिका एक बस्ने 21 वर्षीय हर्कबहादुर सेङतानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत जेठ 19 गते पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका साथ बीपी राजमार्ग स्थित गडौली पुल नजिक सड़क खण्डमा ट्राफिक प्रहरीले चेकिङमा चेकजाँच गरिरहेको फोटो तथा भिडियो खिची एआईको प्रयोग मार्फत परिमार्जन गरी सम्पादित सामग्री फेसबुक मार्फत सार्वजनिक गर्दै प्रहरीको भ्रामक सूचना फैलाएका सेङतानलाई अभद्र व्यवहार गर्न नहुने कसुमा अनुसन्धान भइरहेको छ। 60.19 मिलिग्राम लागू औषध खैरी हिरेन जस्तो देखिने पदार्थ सहित 5 जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ परेमा चितवनको भरतपुर महानगरपालिका 11 बस्ने विजय गिरी, सोही ठाउँका 29 वर्षीय रमन श्रेष्ठ, भरतपुर 2 बस्ने 30 वर्षीय मोहम्मद निरज, गोर्खाको सिरान्जोक गाउँपालिका 4 बस्ने 23 वर्षीय सुषमा गुरूङ भने सन्तोषी राई र 24 वर्षीय अस्मिता परियार रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 2 र 10 स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट उक्त लागू औषध खैरी हिरेन जस्तो देखिने पदार्थ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।
2: ल हेर त, यति बेलासम्म सुतिराख्या ए नानी। नानी उठ न उठ, कति बेला सुते कि त स्कुल जाने बेला हुन लागिसक्यो छोरी। ल उठ उठ उठ, उठ्याला त।
3: स्कुल
2: जान्न? ल किन नजाने नि स्कुल?
3: त्यसै आज जान मन छैन, टाउको अलि भारी जस्तो भएको छ, भोलिदेखि जान्छु नि मामु।
2: अनि आज चाहिँ किन नजाने नि? म तिम्रो मामु मात्रै कहाँ हो त, साथी पनि त हो नि। भन तिम्रो समस्या के हो सबै भन, भनेपछि पो मैले थाहा पाउँछु त। सरले तिमी के भन्नु खोजे नानी भन् त?
3: सरले मलाई डल्ली भनेर बोलाउनुहुन्छ।
4: डल्ली यता यता आऊ न, आऊ, तिमीलाई भन्यो के?

I'm going to go to the hospital.

तिमीहरूले के गरेको हो? तिमीहरूलाई अलिकति लाज लाग्दैन? हामी युवाहरूले यस्तो गलत काम गर्न त के सोच्न समेत हुँदैन।

0: 做个呗，宝贝。俺们妈过来了。
1: ठीक भन्नुभयो तपाईँ। सुरक्षित समाज स्थापनाको लागि हामी पुरुषहरूको पनि उत्तिकै उत्तरदायित्व र जिम्मेवारी हुन्छ।

0: अन्याय विरुद्ध लड्नुहोस्,
1: साथ दिनुहोस्, प्रतिकार गर्नुहोस्। हामी सबैजना मिलेर
2: सुरक्षित समाज निर्माण गरौं।
3: प्रत्येक आवाजले मौनता तोड्न सक्छ, प्रत्येक कदमले हिंसा अन्त्य गर्न सक्छ।
4: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: किन आँखा मिचेको मिचेको गरेको
12: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
11: धेरै समय मोबाइल चलाइसिक्या
12: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
12: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च

0: कतै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावा हुरी चलेको बेला के नगर्ने।
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: हजुरको रेडियो 102.1 MHz।
3: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
4: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
3: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अरियालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
5: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
3: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
6: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम सम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था।
3: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
7: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
7: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यस क्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट

0: हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्रचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया शुरू गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
1: फिल्ड सर्वे टिम भन्ने छ नाति विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नापी सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डीएम सहितको टोली र यतातिर चाहिँ सीडीओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
0: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागेको हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयू पनि छ। 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रक्रिया अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिमसम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
0: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट भेट्दै नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
3: एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
4: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौँ, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
3: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको प्रसंग। सुदूरपश्चिम प्रदेश सरकार बाहेक सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। कृषिलाई कम प्राथमिकतामा राख्दै विनियोजन गरिएको बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्।
7: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
8: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये ₹25,00,000 सम्पन्न हुने करिब 200 योजनाको लागि ₹27,00,00,000 बजेट विनियोजन गरिएको छ। खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि ₹24,15,00,000 बजेट विनियोजन गरिएको छ।
7: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ, जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात 35.54% र पुँजीगत तर्फ 26,47,53,00,000 अर्थात 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँट बाफत 12,83,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कानूनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
9: राष्ट्रिय अर्थतन्त्रमा देखिएको विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ। छ।
7: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,00,00 र 33,00,00,00 रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,00,00 रूपियाँ अर्थात 34.31% र पुँजीगत तर्फ 43,97,14,00,00,00 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
10: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
7: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
8: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
7: कृषि क्षेत्रमा रैथाने बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पूँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालूतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
11: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
7: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालूतर्फ 7,97,51,01,000 अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4,81,00,00,000 विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
12: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
7: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकेकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनीतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कानून थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
13: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
7: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
3: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
14: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
4: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब दुई बोराको लागि पनि लाइन लागेका छन्, एक बोरालाई पनि लाइन लागेका छन्।
14: काँडाखुटीका अर्का किसान नवराज पन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढेको उहाँ बताउनुहुन्छ।
15: चार बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ।
14: कोराही उपमहानगरपालिका दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
16: हामीले मल खरिद गरेर दिइसकेपछि यहाँका किसान सदस्यले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
14: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
17: किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
14: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बोरा एक बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
18: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
19: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै।
18: शहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानवाधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई.ओआरजी, फोन नम्बर 01-5224-5523।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
18: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सरसफाई कर्मीहरूको सुरक्षाको प्रसंग। नेपालमा सरसफाई कर्मीहरूको यकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार करिब 20,000 सरसफाई कर्मी कार्यरत रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 सरसफाई कर्मी र 5,000 भन्दा बढ़ी फोहोर संकलन कर्मीहरू छन्। उनीहरू दैनिक रूपमा फोहोर व्यवस्थापन, ढल तथा सेफ्टी ट्याङ्की सरसफाई जस्ता जोखिमपूर्ण काममा खटिए पनि धेरैले स्थायी रोजगारी, नियमित तलब र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा सामाजिक सम्मान बढ़ाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
19: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौँ।
18: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठानले फोहोर उठाइरहेछ भने नाकुम्चार हिँड्ने
19: बट लट अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ, आई फिल प्राउड एक्चुली।
18: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
19: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको छ कि
18: अब अहिले हामी
19: समस्या भनेर हामी भनिरहेछौँ, उहाँहरू एभ्री डे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामी त सुरक्षित हुन घरभित्र बस्छौँ, बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ। त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा, होइन यस्तो कुराहरूको कतिको चेतना छ त, अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स सर्न र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारका स्पेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर, पहिला तपाईँको 5-6 वर्ष अगाडिको, 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भन्यो भने गलत हुन्छ कि जस्तो हुन्थ्यो न, उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई, किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त। हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँ एभ्री डे हेर्नुहुन्छ कि
18: अनुभव
19: दे नो बेटर। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै छ।
18: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ?
19: सरकारले पनि गर्दै हुनुहुन्छ, अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन, किनभने त्यो भाइबल बनाइदिने वातावरण, किनभने पोलिसी यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो। जति पनि वेस्ट अन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ।
18: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन, मास्क हुँदैन, फोहोर लुगा हुन्छ नि, लुगा पुरै त्यो खालके लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन।
19: सो द्याट्स द स्याड रियालिटी। अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ, तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँहरूले कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ। हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा। भोलि अब सबै कुरा मेकनाइज भयो भने उहाँहरूको अल्टरनेटिभ के होला, तर आजको दिनमा त दे आर द वान्स नि त होइन। त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ, यति कहिलेकाहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
18: उहाँहरूसँग बसेर कुरा गर्दै गर्दा, काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
19: फिल्स ब्याड। अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउँदैन, उनीहरूलाई नलाउने इच्छा होइन कि, तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेश कस्तो गर्मी छ नि त, अझ तराईमा त कति गर्मी छ, बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि। इट्स नट द्याट दे डोन्ट वान्ट टु वेयर, दे वान्ट टु वेयर, बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन। अनि कहिलेकाहीँ म सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त होइन। बाहिरतिर कति धेरै सिस्टम हुन्छ, हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ। तर उहाँहरू ट्रस्ट मी, उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ, दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ। तर पहिला भन्दा चाहिँ अहिले धेरै
18: अहिले पनि अब फोहोरको सिटी बजाउँछ होइन, सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने फोहोर आयो भने जस्तै हरेकको दिमागमै त्यही हुन्छ, फोहोर आयो
19: त्यही छ।
18: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ दिइएको छ, तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन्। रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ, अतिक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ, निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ, काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी समेत दिइएको छ, सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउन नेपाल भारत सहमत भएको छ, साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ, रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ, र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
1: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
1: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
1: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 99
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
4: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
9: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
8: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
9: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
9: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
8: शिक्षामा कम्प्रोमाइज नगरौं गुणस्तरीय शैक्षिक संस्था नै रोजौं
9: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310 0144-63-332 9851-2016 9843-36-94-94
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू,
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा पता गए अब जन्ना फायदा दुई रुपया अब पांच रुपया हद दाम बस बस्ने
1: भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलू तीन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलूको बिउ भनिन्छ छ करोडको आलू बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमा शुद्ध ल्याउनु पर्दैन देख्नु किसान पूर्वमा लाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ हामीले स्वास्थ्यको कुरा खानपानको कुरा त गर्दै नै छौँ डाक्टर यन्दन गैरीसँग गरेको कुराकानीलाई विशेष महत्व दिएको छ भने आजदेखि नै नेपालमा चाहिँ नेपाल भूमि बैंक लिमिटेड आएको छ र विशेष गरी भूमिको व्यवस्थापनको लागि चाहिँ यो बैंक अगाडि बढेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र यसको एउटा सामान्य प्रोमो पनि हामीले तयार पारेका थियौँ त्यो प्रोमो पनि आजको श्रृङ्खलामा राख्ने प्रयास गरेका छौँ
8: समय आफ्नो गतिसँगै बित्दैछ तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन वा पुछ्याइ र संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि अब चिन्ता छोड्नुहोस् माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य
7: विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाँट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514 30081, 98514 30081।

0: फेर्सी र स्वास्थ्यका कुराहरूलाई पनि सँगसँगै जोड्ने प्रयासमा हामी आजको श्रृङ्खलामा केन्द्रित हुने प्रयास गर्दैछौँ। र हामीले हुन त पछिल्लो समयमा विभिन्न कारणले गर्दा विषाक्त खानपान, विषादीको अत्यधिक प्रयोग, रसायनको प्रयोगको कारणले गर्दा चाहिँ अत्यधिक मात्रामा पछिल्लो समयमा विभिन्न खालका रोगहरूको समस्याबाट हामी पीड़ित हुनु परेको त्यो यथार्थ हामी सँगै छ। र हाम्रै पुस्ताहरू धेरै रोगी भएका छन् विभिन्न कारणले गर्दा। र यो समयमा हामीले पक्कै पनि अर्ग्यानिक चिजहरू, जैविक पद्धतिबाट उत्पादन गरिएका चिजहरू चाहिँ सेवन गर्नुपर्छ भन्ने कुराहरू ल्याउँदै गर्दा पनि विकल्प नहुँदा बाध्यता छन् जनताहरू विषाक्त चिजहरू खानको लागि। यद्यपि प्रयासरत पछिल्लो समयमा चाहिँ उपभोक्ताहरू पनि चनाखो भएको अवस्थामा चाहिँ हामीले एउटा खानपानका कुराहरूलाई ध्यान दिनुपर्ने कुराहरू, हामीले कस्ता चिजहरू कसरी खाने एउटा पाटोबाट, र हामी रोगी भइसकेका छौँ भने चाहिँ अब चाहिँ यसलाई कसरी सुधार्ने, हाम्रो एकपटक पाएको जीवनलाई कसरी हराभरा बनाउने, कसरी फलाउने, कसरी फुलाउने, र हामी कसरी सन्तुष्ट हुने, स्वास्थ्यको हिसाबले हामी कसरी स्वस्थ रहने भन्ने विषयलाई हामी सँगसँगै उठाउने प्रयास स्वरूप चाहिँ आज हामीले लामो समयदेखि चाहिँ प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्व अर्थात डाक्टर यञ्जन गैरीलाई नै स्टुडियोमा निम्त्याएका छौँ। उहाँको अनुभव सुन्दा मात्रै पनि हामीलाई स्वास्थ्यको क्षेत्रमा लाग्नको लागि एउटा रोग लाग्ने नदिने केही विकल्पहरू पनि छन्, केही उपायहरू पनि छन्, हामीले यो उपायको कुरा, र हामी रोगी भइसकेका छौँ भने पनि विकल्प छन् है, हामीले यो चाहिँ अवलम्बन गर्नु पर्यो, यो चाहिँ पद्धतिलाई अवलम्बन गर्नु पर्यो भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलामा दिने प्रयास स्वरूप चाहिँ आज हामीले प्राकृतिक चिकित्सा र सँगसँगै हामीले खानपानका कुराहरूमा पनि केन्द्रित हुँदैछौँ। र हामीले खाँदा कसरी खाने, के खाने, र हामीले कसरी चाहिँ सही चिज खाने भन्ने खालको सन्दर्भ पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गर्दैछौँ। आजको अतिथि अर्थात् डाक्टर यञ्जन गैरी योग तथा चिकित्सक संघका समेत उपाध्यक्ष हुनुहुन्छ, केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सँगसँगै उहाँ चाहिँ हिमालयन प्राकृतिक अस्पताल मध्यमा रहेको छ, यसका समेत संस्थापक फाउन्डर हुनुहुन्छ भने काठमाडौँ प्राकृतिक अस्पताल वसुन्धरामा रहेको छ, यसका समेत मेडिकल डाइरेक्टर हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। लामो समयदेखि यो क्षेत्रमा चाहिँ काम गर्दै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ। डाक्टर साहब नमस्कार, यहाँलाई स्वागत
1: छ। नमस्कार
0: डाक्टर। यो प्राकृतिक चिकित्सा भनेर चाहिँ के रहेछ, अलिकति यो आयुर्वेद र प्राकृतिक चिकित्साको चाहिँ एउटै हो कि भन्ने खालको जनमानसमा चाहिँ एउटा भ्रम पनि देखिया छ, फरक हो या एउटै हो?
1: के छ भने प्राकृतिक चिकित्सा र सुरुमेदेवसँग प्राकृतिक चिकित्सा र आयुर्वेद भनेको त नितान्त दुईटा प्रिन्सिपल, दुईटै सिद्धान्त, फरक सिद्धान्त बोकेका पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धतिहरू हुन्। विशेष गरी प्राकृतिक चिकित्साको नाता प्राकृतिक चिकित्सा भनेको विशुद्ध औषधिविहीन चिकित्सा पद्धति हो, जुन चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। र यसमा चाहिँ पञ्च महाभूत सिद्धान्तमा प्राकृतिक चिकित्सा आधारित रहेको हुन्छ। पञ्च महाभूत भनेको पृथ्वी, आप, तेज, वायु, आकाश, यिनै पृथ्वी प्राकृतिक स्रोत र साधनहरूबाट चाहिँ रोगको निदान गर्ने कुनै पनि उपचार पद्धतिलाई हामी प्राकृतिक उपचार, प्राकृतिक चिकित्सा अथवा प्राकृतिक उपचार पद्धति भन्ने गर्दछौँ।
0: डाक्टर, जस्तो पछिल्लो समयमा मैले अगाडि पनि जोडेँ, विभिन्न खालका रोगहरू विभिन्न कारण छन्, हाम्रो खानपान, रहन सहन, हाम्रो बसाइ सहर केन्द्रित लगायत विभिन्न खालका रोगहरू चाहिँ पछिल्लो समयमा अझै बढी रोगहरू आएका छन्, र हरेक घरमा एउटा न एउटा रोगीको संख्या बढेका छ, एउटा अलिक ठूलो रोग, दीर्घ रोग हामीले जुन भन्ने गर्छौँ, यो समस्या हुँदै गर्दा चाहिँ पछिल्लो समयमा यहाँहरू जस्ता व्यक्तिहरू लाग्नु भएको छ विभिन्न खालका पद्धति विकल्पहरू खोज्ने क्रममा चाहिँ प्राकृतिक चिकित्सा पद्धति चाहिँ सही छ है भन्ने खालको सन्देश दिनुभएको छ, वर्षौंदेखि ठिक नभएकालाई उपचार पनि गर्दै आउनु भएको छ, यहाँहरूको सफल देखिया छ, सार्थकता पनि देखिया छ, यद्यपि यो विभिन्न कारणले गर्दा रोग लाग्दै गर्दा चाहिँ एउटा रोग नलाग्ने विकल्प किन भन्दा आज जनमानसले त्यही नै खोजेको अवस्था छ, अर्को चाहिँ रोग लागिसकेको छ भने चाहिँ सही पद्धति उपचार के चाहिँ हुन सक्छ त, साँच्चीकै निर्मूल चाहिँ कसरी हुन्छ त भनेर आज जनमानसले यो खोजेको अवस्था पनि छ। यो अवस्थालाई निर्मूल पार्नको लागि यहाँहरूकै भाषामा भन्दा प्राकृतिक चिकित्सा नै सही विकल्प छ, पहिलो विकल्प हो भनेर यहाँले भन्नुभएको छ, यो विषयलाई अलिकति प्रश्न दिनुहोस् न, सबैले बुझ्ने गरेको।
1: अब मेन चाहिँ रोग के कारणले लाग्छ र निरोगी निरोगी कसरी बन्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो असुनजी। अव्यवस्थित जीवनशैली, बढ्दो तनाव र अव्यवस्थित भोजन नै रोगको प्रमुख कारण हो, र यसलाई सही तरिकाले यसलाई निरोगी बन्नको लागि रोगको प्रमुख कारण चाहिँ यी तीन चिज छन् भन्ने, रोगलाई चाहिँ निरोगी रोगीबाट निरोगी बन्नको लागि, दीर्घजीवी बन्नको लागि, स्वस्थ बन्नको लागि चाहिँ व्यवस्थित खानपान, व्यवस्थित जसलाई हामी व्यवस्थित भोजन भन्छौँ, तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैली, हामीले दिनानुदिन गर्ने हाम्रो जीवनशैली नै महत्वपूर्ण हाम्रो स्वास्थ्यको उपचारलाई अथवा स्वास्थ्यलाई निरोगी बन्नको लागि चाहिँ महत्वपूर्ण भूमिका चाहिँ हाम्रो दैनन्दिन गर्ने हामीले क्रियाकलापले चाहिँ महत्वपूर्ण भूमिका हुन्छ। यसै क्रममा चाहिँ प्रायोग तथा प्राकृतिक चिकित्साले चाहिँ तपाईँको चाहिँ स्वास्थ्यका मूल चारवटा आयाममा रहेर काम गरेको हुन्छ, जुन चारवटा आयाम भनेको हामीले प्रिभेन्सन, प्रमोसन, क्युरेटिभ र रिहेबिलिटेटिभ यो चारवटा एस्पेक्ट अफ हेल्थ जुनलाई हामीले हेल्थको चारवटा एस्पेक्ट छ यी चारवटा एस्पेक्ट अफ हेल्थलाई नै कभर गरेर जस्तै रोग लाग्नै नदिने रोग लागिसक्यो भने निदान गर्न सकिँदैन त्यसलाई चाहिँ हेल्दी बनाउने र त्यो चाहिँ क्योर गर्ने रोगलाई निर्मूलन गर्ने र अङ्गभङ्ग भइसकेकोलाई चाहिँ रिहेबिलिटेसन गर्ने कुरा स्टप गर्ने यो चारै चिज चाहिँ प्राकृतिक चिकित्साले चाहिँ एकदम राम्रोसँग चाहिँ उपचार गर्न सकिन्छ प्राकृतिक चिकित्साका सिद्धान्तहरूबाट प्राकृतिक चिकित्सामा भनेका सिद्धान्तहरू भोजनका सिद्धान्तहरू होस् अथवा प्राकृतिक चिकित्सा उपचार पद्धतिका सिद्धान्तहरूबाट चाहिँ हामीले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन सकिन्छ भन्ने नै यिनै चारवटा एस्पेक्ट अफ हेल्थमा चाहिँ प्राकृतिक चिकित्साले काम गर्ने हुँदाखेरि नै हामीले सर्वोत्कृष्ट चिकित्सा पद्धति हो र हामी चाहिँ रोगीलाई निरोगी बनाउन सक्छौँ भनेर चाहिँ हामीले अहिले उपचारहरू लिइरहेका छौँ जुन उपचार सफल पनि भएका छन् कति पटक तपाईँहरूले पनि हेर्नुभएको छ बिरामीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नुभएको छ अश्विनजीले त्यहाँ बिरामीहरूका कुराहरू पनि हजुरले सुन्नुभएको छ हामीले त्यहाँ चाहिँ केमिकलयुक्त औषधिहरूबाट लिएर आउनु खाइरहनु भएकोलाई हामीले चाहिँ औषधि छुटाएका पनि छौँ र हामीले छुटाउने क्रममा चाहिँ एउटा भ्रम के छ भने प्राकृतिक चिकित्साका नाममा एउटा भ्रम पनि छ यो कुरा हामीले उजागर गर्नु पनि छ के छ भने एलोपेथी मेडिकेसन आधुनिक चिकित्सा पद्धतिबाटलाई नै हामीले बाइकट गरेर जान खोजेको होइन हाम्रो लागि आधुनिक चिकित्सा पद्धति वैकल्पिक चिकित्सा पद्धति हो भने वैकल्पिक चिकित्सा उनीहरूको लागि हामी वैकल्पिक चिकित्सा पद्धति हौ त्यही कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट रिजल्ट दिइसकेपछि बिरामीलाई सही खानपान सही तपाईँको चाहिँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैलीमा चाहिँ यसरी बस्न सकिन्छ है भनेर बिरामीहरूलाई अथवा चाहिँ साधकहरूलाई हामीले चाहिँ गाइड गरिसकेपछि उहाँहरूको शरीरमा आएको उहाँको चाहिँ स्वास्थ्यमा आएको परिवर्तनले चाहिँ औषधिहरू रोक्नुपर्ने अवस्थामा कति बिरामीहरू पुग्नुहुन्छ ती बिरामीहरूलाई हामीले सम्बन्धित चिकित्सक जो चिकित्सकले उहाँहरूलाई चलाउँदा उहाँहरूकै उहाँहरूमा यो डाटा लिएर गइसकेपछि उहाँहरूले नै यसको चाहिँ फाइनल गर्ने हो हामीले नै बिचमा चाहिँ छुटाउनु यो खानै हुन्न प्रेसरको औषधि खानै हुन्न सुगरको औषधि खानै हुन्न भन्दैनौँ हामीले ती औषधि पनि खानुहोस् र जीवनशैलीलाई नै सही बाटोमा चाहिँ लिएर अगाडि बढौँ त्यो गर्दा गर्दै चाहिँ औषधिको चाहिँ ट्यापिङ चाहिँ सम्बन्धित चिकित्सकले नै गर्नुहुन्छ भनेर हामीले यसरी नै उहाँहरूलाई काउन्सिलिङ गर्छौँ र प्राकृतिक चिकित्साका नाममा चाहिँ यहाँ बजारमा चाहिँ यो खानै हुन्न यो गर्नै हुन्न यो चिकित्सा पद्धति त्यो चिकित्सा पद्धतिभन्दा पनि एउटा मानव स्वास्थ्यको लागि चाहिँ रोगीलाई निरोगी कसरी बनाउने भन्ने हामी चाहिँ पूर्ण केन्द्रित रहेका छौँ एउटा प्राकृतिक चिकित्साको रूपमा हामीले चाहिँ अहिले चाहिँ त्यसरी नै अस्पतालहरू सञ्चालन गरिरहेको छ
0: डाक्टर जस्तो यहाँकै भनाइलाई आधार मान्दा अहिले अरू धेरै विकल्पहरू छन् र यसमध्येमा सही विकल्प चाहिँ प्राकृतिक चिकित्सा पद्धति नै हो भन्न सकियो हामीले पनि
1: के छ विकल्प के छ भने अब त्यसको चाहिँ रोगको कन्डिसन हेरेर हुन्छ यदि मान्छे दीर्घकालीन रोगी छ भने प्राकृतिक लाइफ स्टाइल म्यानेजमेन्ट गरेर अथवा उसको स्ट्रेस म्यानेजमेन्टहरू गरेर उसको जीवन पद्धतिलाई नै परिवर्तन गर्न सकिने जस्तो दीर्घकालीन उच्च रक्तचाप मधुमेह होस् अथवा मोटोपनाका समस्याहरू हुन् र पोस्टरल डिसअर्डर जस्तै नखाइसकिने समस्याहरू हुन् ती कुराहरूलाई चाहिँ हामीले चाहिँ अब इमर्जेन्सी म्यानेजमेन्टको आधारपछि चाहिँ हामीले चाहिँ दीर्घकालीन रोगहरूबाट ग्रसित मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सा पद्धति सबभन्दा राम्रो विकल्प हो भने यदि कसैको लागि चाहिँ एक्सिडेन्ट भयो हात खुट्टा फ्र्याक्चर भयो त्यसको लागि चाहिँ आधुनिक चिकित्सा पद्धति चाहिँ त्यसको फेरि प्रमुख चिकित्सा पद्धति भन्छ चिकित्सा पद्धतिको रोग पनि बिरामीको रोग अनुसार चाहिँ कुन चिकित्सा पद्धतिले बढी कुन काममा गर्छ र हामीले चाहिँ डाटा बेसिसमा र थ्योरी र रिसर्चका आधारमा चाहिँ हामीले उपचार गर्ने हुँदाखेरि हामीले बिरामीको डिजिजमा चाहिँ डिपेन्ड गर्छ यो कुन चाहिँ उपचारमा चाहिँ कुन चाहिँ डिजिजमा चाहिँ हामी सक्सेस छौँ र अहिलेसम्मको अवस्थामा चाहिँ हामी चाहिँ दीर्घकालीन रोगमा चाहिँ अहिलेसम्म हामी कम्युनिकेबल र एक्युट कन्डिसनमा बाहेक लङ टर्म जस्तो क्रोनिक डिसअर्डरहरूमा अथवा चाहिँ पेटका समस्याहरू मुटुका समस्याहरूमा दीर्घकालीन रोगहरूमा चाहिँ हामीले अहिलेसम्म राम्रो
0: सफल पनि हुनुभएको छ डक्टर अब अर्को प्रसङ्ग जस्तो हामीले हेर्दा चाहिँ पछिल्लो समयमा मैले अगाडि थोरै मात्र जोडेका थिएँ पृष्ठभूमिमा चाहिँ विषाक्त खानपान रसायनको अत्याधिक प्रयोग विषादीको प्रयोगको कारणले गर्दा हाम्रो अवशेषहरू केही मात्रामा रहँदै गर्दा यति नै अवशेष रह्यो यतिलाई रोग लाग्यो भन्ने तथ्याङ्क त छैन यो खोज्न पनि गाह्रो हुन्छ यद्यपि पछिल्लो समय हेर्ने भने 3 दशक त 8 दशकको आकलन गर्ने भने चाहिँ विषाक्त खानपान विषादी रसायनको प्रयोगले गर्दा अत्याधिक मात्रामा रोगीहरूको संख्या बढेको छ र यसको निदान पनि विशेष गरी पछिल्लो समयमा प्राकृतिक चिकित्साहरूले बिस्तारै निदान सल्भ गर्दै गएको अवस्था पनि छ यद्यपि बिग्रिसकेको हुनाले सल्भ गर्न अलिक गाह्रो पनि छ होला यो विषाक्त खानपानको कारणले भएका रोगहरूलाई अब न्यूनीकरण गर्ने उपाय के हुन सक्छ
1: अब विशेष गरी के छ भने विषाक्त त अहिलेसम्म नेपालमा मापन गर्ने कुराहरू एकचोटि बजारमा हल्ला पनि आएका थिए यति मात्राको विदेशहरूमा त तपाईँको विषाक्त कति छ के छ कुनमा कति विषाक्त छ भन्ने चाहिँ मापन हुन्छन् त्यसको लागि मेजरमेन्ट हुन्छन् अहिलेसम्म त हाम्रोमा चाहिँ कुनै पनि छैन र बढ्दो चरम व्यापारीकरणले गर्दाखेरि नै हाम्रो मानव स्वास्थ्यलाई ख्याल नगरिकन चाहिँ व्यापारीकरणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ हरेक चिजमा चाहिँ रिफाइन्डका कुराहरू अब तपाईँको चाहिँ खानेकुराहरूमा केमिकलयुक्त कुराहरू हाइब्रिडका कुराहरू हिजोकै दिनमा तपाईँले हामीले खाने फलफुलहरूमा आउने टेस्ट अहिलेको फलफुलहरूमा आउने टेस्ट हिजोका दिनमा हामीले खाने त्यही मुला काँक्रो अथवा तपाईँले खाने टमाटरहरू जुन नर्मल कुराहरू छन् यसमा युज भएका पेस्टिसाइड्सहरू अथवा इन्सेक्टिसाइड्सहरू र व्यापारीकरणलाई भोलि त्यसलाई चाहिँ एक किलोलाई दुई किलो कसरी बनाउने भन्ने एउटा चाहिँ नयाँ नयाँ कुराहरूले चाहिँ गर्दाखेरि नै यो प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ मानव स्वास्थ्यमा चाहिँ यसले अभियसली असर गरेको छ। तिनै कारणले गर्दाखेरि हिजोका डाटाहरू हिजोका दिनमा अथवा हाम्रा सिनियरहरूले पढेका आधारमा अथवा हिजोका दिनमा किताबहरूमा चाहिँ डाटाहरू के थियो भने उच्च रक्तचाप, मधुमेह, सुगर, अरू जस्ता मधुमेह भन्छौँ अथवा थाइरोइडका समस्याहरू चाहिँ के थिए, यी अनेका चाहिँ संसारमै नन कम्युनिकेबल डिज अहिले साइलेन्ट किलरका रूपमा चाहिँ सबभन्दा बढी नन टप टेन डिजिजहरूमा रोगहरू जसले चाहिँ मान्छेको ज्यान लिने गर्दछ ती रोगहरूमा अहिले चाहिँ तपाईँको चाहिँ यिनै दीर्घकालीन रोगहरू नै आएका छन्। यी किन आएका छन् भन्दा यी बढ्दो चरम हाम्रो खानपानको अव्यवस्थित खानपानले गर्दाखेरि नै आएका छन्, विषादीयुक्त खानाले गर्दा आएका छन्। हामी हिजोका दिनमा खान नपाएर चाहिँ रोगी हुन्थ्यौँ अथवा मर्थ्यौँ भने अहिले खाना नजानेर रोगी भएका छौँ, खाना नजानेर हामी चाहिँ रोगी भएर अस्पतालका बेडमा पुगेका छौँ पुगेछौँ। हिजोका दिनमा हामी स्वस्थकर खाना खान्थ्यौँ भलै र अहिले हामीले चाहिँ के छ भने यी कुराहरूलाई न्यूनीकरण गर्न अत्यन्त जरुरी छ। पहिलो कुरा त जबसम्म स्वास्थ्यमा स्वास्थ्य अथवा चाहिँ अब यो नेपाल सरकारको भनौँ नेपाल सरकारको स्वास्थ्य नीति होस् अथवा त्यसको चाहिँ अब खाद्य नीति होस् यिनीहरूमा परिवर्तन गर्न जरुरी छ। किन जबसम्म त्यहाँ चाहिँ स्वास्थ्यले नै नेपाल सरकारले अथवा चाहिँ एउटा सरकारले नै नीतिगत रूपमा परिवर्तन गर्दैन भने एउटा व्यक्ति एउटा संस्थाले चाहिँ त्यो भनेको चाहिँ सानो समूहमा सानो चाहिँ दुई चारजना मान्छे दुई चार सय मान्छेलाई चाहिँ गाइड गर्न सकिन्छ, सिङ्गो समाजलाई नै गाइड गर्न सकिँदैन। र यसमा चाहिँ ठुला कुराहरू व्यापारका कुराहरू छन्, बिजनेसका कुराहरू छन्, ती कुराहरूलाई न्यूनीकरण गर्नु भन्दा पनि एउटा मानव स्वास्थ्यले आफ्नो घरभित्र के गर्न सक्छ त भन्दाखेरि तपाईँको चाहिँ यी खानाहरूलाई व्यवस्थित खाने, टाइममा खाने, तपाईँको चाहिँ टाइममा खाने हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाने र ती सागसब्जीहरू पनि खाँदाखेरि चाहिँ राम्रोसँग धोई पखाली गरेर त्यसलाई चाहिँ राम्रोसँग चाहिँ प्युरिफिकेसन चाहिँ सबभन्दा त्यसलाई चाहिँ शुद्धिकरण गर्ने प्रक्रिया नुन पानीमा सर्टेन टाइममा भिजाएर हुन्छ कि है तातो पानीले धोएर हुन्छ कि राम्रोसँग धोई पखाली गरेर खाने, तर चाहिँ तपाईँको धुँदै नधोइकन अलिअलि धोएका कुराहरू पनि जुन हामीले बजारमा चाहिँ हाम्रो चाहिँ बिक्री वितरणलाई राखिएका छन् ती हाइजेनिक छैनन्। ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भने आफ्नो स्वास्थ्यको लागि चाहिँ आफू नै डाक्टर बन्नु नै सबभन्दा उत्तम विकल्प छ अहिलेको लागि, किनभने नीतिगत कुराहरूले गर्दाखेरि हामीले बजारमा अरूले मेरो स्वास्थ्य चाहिँ रक्षा गरिदिन्छ कि भन्ने कुरामा भन्दा पनि तपाईँ हामी चाहिँ हाम्रो स्वास्थ्य रक्षा कसरी हुन्छ र हामीले आफ्नो डाक्टर आफै कसरी बन्ने भन्ने महत्त्वपूर्ण कुरा हो। र यसमा चाहिँ भोजनको सबभन्दा उत्कृष्ट भोजन नै कि हाम्रो भान्सालाई नै हामीले चाहिँ के औषधालाई बनाउन जरुरी छ, भान्सालाई औषधले बनाउनको लागि हाम्रो चाहिँ मरमसलाहरू कस्तो किसिमको प्रयोग गरिएका छन्, तेल कस्तो किसिमको प्रयोग गरिएको छ, तपाईँको चाहिँ हाम्रो चाहिँ हामीले दिनदिन खाने चाहिँ तरकारीहरू कस्ता ठाउँबाट आएछन्, हामीले कसरी किनेर ल्याइएको छ, कसरी प्रशोधन गरेका चिजहरू खाइएको छ भन्ने कुरा नै महत्त्वपूर्ण छ। यी कुराहरूलाई हामीले चाहिँ म्यानेज गर्न सकियो भने धेरै थोरै मात्रामा चाहिँ हामी स्वस्थ रहन सक्छौँ।
0: जस्तो दशम यहाँले भन्दै गर्दा भान्सा नै औषधले हुनु पर्यो,
1: हो भान्सा नै औषधालय हुनु पर्यो र आफ्नो स्वास्थ्यको चिकित्सक आफ्नो स्वास्थ्यको डाक्टर आफै हुनु पर्यो। यी दुईटा कुरामा हामीले चाहिँ महत्त्वपूर्ण कुरा रहेका छन्। यी कुराहरू भनेको चाहिँ डाक्टर बनेर अरूलाई चेक जाँच गर्ने, अपरेसन गर्ने अथवा चाहिँ औषधि प्रिस्क्राइब गर्ने ती डिफ्रेन्ट कुरा भयो। आफ्नो स्वास्थ्यको रक्षा गर्नको लागि आफ्नो चिकित्सक, आफ्नो स्वास्थ्य परामर्शदाता आफै बनौँ र घरमा भान्सा चाहिँ शुद्ध रह्यो, भान्सामा हाइजेनिक कुरा आयो भने त्यो एउटा घर परिवार नै
0: निकै महत्त्वपूर्ण
1: स्वस्थ रहन सक्छ।
0: जस्तो डाक्टर साहब, यो चाहिँ खोजी सबैले गर्नु आवश्यक छ र यो आजको आवश्यकता पनि यही छ। यद्यपि विभिन्न कारणले गर्दा कतिपय बाध्यता छ, कतिपय अवस्थामा अनियोल छ, कतिपय अवस्थामा ठगिएको अवस्था छ र कुन चिज कस्तो छ भन्ने कुरा हामीलाई सही ज्ञान पनि छैन, बाध्यता पनि हुन सक्छ। यद्यपि भएसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका अथवा जैविक उत्पादनलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ। अर्को कुरा चाहिँ भान्सा नै सुधार्नुपर्छ, डाक्टर साहबले पनि भन्नुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो कुनै न कुनै कारणले गर्दा हाम्रो रोगी भएका छौँ, हाम्रो विभिन्न कारणले एउटा यो विषाक्त खानपान लगायतका अन्य कुरा पनि जोडिन सक्छन्, धेरै कुराहरू हुन्छन्। हामीले पल पलमा फेर्ने सासदेखि लिएर हामीले पिउने पानीदेखि लिएर हरेक कुराहरू चाहिँ स्वास्थ्यसँग जोडिएका विषय हुन्छन्। यसलाई हामीले सुधार्नुपर्छ, अबदेखि सुधार्न गर्ने कुरा एउटा पाटो हो हामीले भन्दै गर्दा। अर्को पाटोबाट हेर्दा चाहिँ हामी रोगी भइसकेका छौँ, अब यसलाई सुधार्ने कसरी र यहाँहरू जस्ता व्यक्तिहरू लाग्दै गर्दा यहाँहरू सफल हुनुभएको छ, अन्तिममा विरक्तिएका व्यक्तिहरूलाई अथवा जीवनदेखि निराश भएका व्यक्तिहरूलाई उपचार गरेर प्राकृतिक चिकित्सा पद्धति अवलम्बन गराएर चाहिँ सुधार गर्ने काम र नवजीवन दिने काम पनि गर्नुभएको छ। कतिपय अवस्थामा हामी त्यहाँ पुग्दा बिरामीहरूको सन्तुष्टि, उहाँहरूको नवजीवन, उहाँहरूले नयाँ जीवन पाएको शुरूआत गरेको महसुस गर्दै गर्दाको क्षण अहिले हामीले शब्दबाट व्यक्त गर्न पनि सक्दैनौँ। यद्यपि यो प्रयासमा यहाँहरू सफल देख्नु भएको छ है।
1: हो, धन्यवाद अश्विनजी, तपाईँले चाहिँ जुन प्रोत्साहन गर्नुभयो किनभने हाम्रो पब्लिक अवेरनेस र गभर्मेन्टको पोलिसीले गर्दाखेरि नै प्राकृतिक चिकित्सा अलि कान्छो चिकित्सा पद्धति भएको कारणले गर्दाखेरि नि पब्लिक अवेरनेस मान्छेमा छैन। हामी यस्तो देशमा छौँ जहाँ चाहिँ चिकित्सक भनेको आधुनिक चिकित्सकका चिकित्सा आधुनिक चिकित्सा क्षेत्रका चिकित्सकहरू र ठुल्ठुलो अस्पतालहरू जुन बिल्डिङहरू नै चिकित्सालयहरू हुन् भन्ने चाहिँ एउटा अवधारणा थियो। हिजोका दिनमा त्यो अवधारणा एकदम थियो भने आजका दिनमा त्यो अवधारणा अलिक घटेर मान्छेले चाहिँ आफ्नो स्वास्थ्यको हिजोका दिनमा मान्छेको चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ लाइफ कसरी चलाउने कसरी खाने कसरी चाहिँ अब त्यो डे टु डे एक्टिभिटीमा चाहिँ आफ्नो कहाँबाट इन्कमको सोर्सहरू खोल्ने भन्ने कुरामा थियो। आजको दिनमा मान्छेहरू के छ भने त्यो लेभलभन्दा नेपालीको क्रय शक्ति बढेको कारणले होस् अथवा नेपालीहरूको एजुकेसनको लेभल बढेको कारणले होला अहिले प्राकृतिक चिकित्सा अथवा अल्टरनेटिभ कुनै पनि स्वास्थ्य आफ्नो मानव स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि चाहिँ यसमा के छ कसो मिसा छ त्यो भलै फलो गरौँ नगरौँ त्यो क्वेसनहरू चाहिँ अहिले चाहिँ होइन यस्तो पानी खानुपर्छ उसको स्वास्थ्यको आर्टिकलहरू पनि बढी सेयर हुने के पब्लिक हेर्दा सानो कुरा लाग्छ यी पब्लिकहरू जागरूक भएकै कारणले गर्दाखेरि हाम्रो जस्तो देशमा र हाम्रो चिकित्सा पद्धतिको लागि उन्नति र प्रगति अहिलेसम्म पाउनु जति जुन लेभलमा छ प्राकृतिक योग चिकित्सा प्राकृतिक चिकित्सा त्यो नितान्त म नेपाल सरकारलाई त्यसको क्रेडिट दिन चाहन्न तपाईँको यहाँबाट किनभने उहाँले नीतिगत रूपमा चाहिँ यो चिकित्सा पद्धतिहरूलाई चाहिँ उजागर गर्न केही पनि काम गर्नुभएको छैन। नीति निर्माणकर्ताहरूले यहाँबाट सुन्नु भएको होला उहाँलाई दुःख लाग्ला उहाँले जबसम्म चाहिँ आधुनिक चिकित्सा पद्धतिको चाहिँ साइड बाई साइडलाई प्यारलली चाहिँ अल्टरनेट सिस्टम अफ मेडिसिन वैकल्पिक एकका एक एउटा चिकित्सा पद्धति अर्को चिकित्सा पद्धतिको अल्टरनेटिभ हो कुनै पनि चिकित्सा पद्धति चाहिँ तपाईँको चाहिँ यो ठुलो यो सानो भन्ने हुँदैन। रोग लागिसकेपछि एउटा बिरामीलाई चाहिँ रोगीबाट निरोगी हुनु महत्वपूर्ण कुरा हो त्यही भएर हाम्रो चिकित्सा पद्धतिबाटलाई चाहिँ नीतिगत रूपमा चाहिँ सरकारले अहिलेसम्म हेरेको अवस्था छैन। जनकी तपाईँहरू जस्तो मिडिया जसले बुझ्नु भएको छ मिडियामा पनि तपाईँको चाहिँ मिडियाका पत्रकार कर्मीहरूले चाहिँ जुन पब्लिकमा लगिदिनु भएको छ बिरामी टु मेन बिरामी टु बिरामी नै हामीले चाहिँ यसको चाहिँ एउटा आउनुहुन्छ सन्चो हुनुहुन्छ उहाँले अर्कोलाई ल्याउनुहुन्छ त्यसरी नै हामी अगाडि बढेका छौँ। जसले पब्लिककै सपोर्टको कारणले आज प्राकृतिक चिकित्सा आजको अवस्थामा आएको छ र भोलिको अवस्था नि पब्लिकले नै प्रेसर दिएर नेपाल सरकारले चाहिँ पोलिसीमै चेन्ज गर्छ भन्ने मलाई लाग्दछ। तर अहिलेसम्म नीति निर्माणकर्ताहरूले चाहिँ यसमा चाहिँ ध्यान दिएको यसमा चाहिँ प्राकृतिक चिकित्सा चाहिँ नेग्लेक्ट रूपमा हेर्नुभएको अवस्था छ त्यो कारणले गर्दाखेरि पनि कता कता दुःख लाग्छ। तर चाहिँ हाम्रा खुट्टाहरू चाहिँ प्राकृतिक चिकित्सा योग चिकित्साको लागि चाहिँ निरन्तर अगाडि बढिरहनेछन् तपाईँहरूको साथले गर्दाखेरि होइन र मानव स्वास्थ्यलाई रक्षा गर्नको लागि चाहिँ अब हिजोका दिनमा जस्तै अहिले कोभिडकै कुरा आयो कोभिडकै कुरामा अहिले कोरोना भाइरसको कुरामा हामीले के गर्यौँ त होइन कोरोना भाइरस डब्ल्युएचओको एउटा प्रोटोकल फलो गरेका छौँ तर अन्तिममा त हामीले खानपानलाई नै कुरा गरेका छौँ लाइफ स्टाइलकै कुरा गरेका छौँ डिस्टेन्स मेन्टेन गर्ने नै कुरा गरेका छौँ शुद्ध शाकाहारी भोजनकै कुरा गरेका छौँ भने होइन योग चिकित्सा प्राकृतिक चिकित्साको चाहिँ भोजन चिकित्सा अन्तर्गतको कुराले पनि त राजसिक तामसिक सात्विक चारवटा डायटको चाहिँ प्रोटोकल जस्तै कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ डायट भन्छ होइन ती कुराहरूलाई चाहिँ यही कुराले हामीले यताबाट जान्छौँ भने मोडर्न मेडिसिनले ब्यालेन्स डायटको कुरा गर्छ अहिले कुरा त एउटै नै हो होइन यी कुरालाई चाहिँ मान जरासम्म पुर्याउन जरुरत छ सुपरफिसियल लेभलमा। अहिलेसम्म चाहिँ योग तपाईँ चिकित्सा चाहिँ अप्पर क्लास फ्यामिली र मिडल क्लास फ्यामिलीसम्म पुगेको अवस्था छ अझै लोवर क्लासको फ्यामिलीमा चाहिँ पुगेको अवस्था छैन किनभने उहाँहरू डे टु डे काम हुने यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्साको एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा यसमा चाहिँ पैसा खर्चिलो छैन समय खर्चिलो छ र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सामा टाइम दिन खर्चिलो हुँदाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ चाहेर पनि प्राकृतिक चिकित्सा चाहिँ अप्नाउन सक्नुभएको अवस्था छैन। भोलिका दिनमा भलै हामीले चाहिँ यसलाई अझै पुरस्कृत गर्दै प्राकृतिक तवरले चाहिँ उहाँहरूलाई कसरी गाइड गर्ने कुराहरूमा अगाडि बढ्छौँ
0: निकै महत्वपूर्ण विषय रहेछ। जस्तो यहाँले भन्दै गर्दा अलिकति हामीले धेरै बिरामीहरू नवजीवन पाएका उदाहरणहरू हामी पनि साटेका छौँ कुनै दिन हामीले फेरि पनि
1: यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्साको एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा यसमा चाहिँ पैसा खर्चिलो छैन समय खर्चिलो छ र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ

0: निरन्तर जाने अरू उपचार पद्धतिबाट चाहिँ अथवा विशेष गरी एलोप्याथिकबाट चाहिँ ठिक नभएर अथवा निराश भएर अन्तिम विकल्पमा गएका व्यक्तिहरू पनि ठिक भएर निको भएर फर्किँदै गर्दा चाहिँ अन्तिम विकल्पको रूपमा मात्रै हेरियो कि प्राकृतिक चिकित्सा पद्धतिलाई पछिल्लो समयमा भन्ने पनि लाग्छ
1: हो असिमजी एकदम सही कुरा बुवा नै मैले जोड्न खोजेको कुरा चाहिँ बुझेका मान्छेहरूले यसलाई फर्स्ट प्रायोरिटीमा राख्नु भएको छ पहिला हामीसँग कन्सल्ट गरेर हामीले पनि के छ हामी गिभ इन्टेक गर्छौँ हामीले पनि बुझेका मान्छेहरूलाई हामीले सक्ने कुरा हामीबाट गर्छौँ नसक्ने कुरा सँगसँगै प्यारालले आधुनिक चिकित्सा पद्धतिसँगै जानुपर्छ उहाँहरूको अहिले तत्कालको लागि चाहिँ इन्स्टेन्ट म्यानेजमेन्टको लागि आधुनिक चिकित्सा पद्धति सँगसँगै लाइफ स्टाइल म्यानेजमेन्ट र प्याकेज चिकित्सालाई चाहिँ सँगसँगै अगाडि लगाएर प्याकेज चिकित्साले आधुनिक चिकित्सा पद्धतिलाई चाहिँ बाट दिएका मेडिसिनहरूलाई ट्यापरिङ गर्दै हाम्रो चिकित्सा पद्धतिबाट चाहिँ निर्मूल भएका रोगहरू धेरै छन् र अघि नै भन्नुभयो धेरै चाहिँ न्युरोलोजिकल डिसअर्डर पक्षघात भइसकेपछि अस्पतालबाट चाहिँ रिहेबिलिटेसनको लागि आउने बिरामीहरूले चाहिँ हाम्रोबाट पुनर्जीवन पाउनु भएको छ एक दोस्रो कुरा कस्तो हो भने स्टेन्ट हालिसकेका लाइफ मुटुका बिरामीहरू जसले चाहिँ स्टेन्ट हालिसक्नु भएको छ लामा औषधि पोकाहरू खाइरहनु भएको थियो उहाँहरूलाई चाहिँ पूर्ण रूपमा हामीले औषधिमा हामी मेडिसिनमा हामी चाहिँ म सबैलाई यहीँबाट के भन्न चाहन्छु यदि कोही सच्चा प्राकृतिक चिकित्सा पद्धति अप्नाएको चिकित्सक छ भने उसले कहिले पनि अर्काको औषधि घटा यो घटा भन्दैन उसले आफ्नो औषध चिकित्सा पद्धतिलाई चाहिँ प्रायोरिटी दिएर त्यसबाट चाहिँ उहाँहरूलाई चाहिँ स्वास्थ्यमा सुधार दिएर अनि बल्ल अरू चिकित्सा पद्धति सम्बन्धित चिकित्सकहरूले घटाउनुहुन्छ भनेर नै हामी रिफर गर्छौँ हामी आफै पनि त्यो प्रेसर कुकर नखानुहोस् यो नखानुहोस् त्यो भन्दैनौँ किनभने हरेक चिकित्सा पद्धतिको आफ्नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ र अन्तिम गोल भनेको मानव स्वास्थ्य हो त्यसरी नवजीवन पाउने व्यक्तिहरू धेरै हुनुहुन्छ जो विशेष गरी प्यारालाइसिस भएका बिरामीहरूको पुनर्स्थापना चाहिँ र हड्डी खिएर नहाचापिएका समस्याहरू हुन् होइन तपाईँको अपरेसनै डक्टरले चाहिँ अपरेसनका डेट लिएर अपरेसनको डेट लिएर अनि म पैसा छैन भनेर भर्ना भएका बिरामी चाहिँ पछि थाहा पाएर आएर सन्चो भएर उपचार गरेर गएका बिरामीहरू पनि हामीसँग हुनुहुन्छ सुगरका बिरामीहरू वर्षौँदेखि चाहिँ तपाईँको चाहिँ सुगरका बिरामीहरू चाहिँ हाम्रै अन्डरमा बसेर चाहिँ खानपानहरूबाट चाहिँ इन्सुलिन घटाएर औषधिमा मात्रै आउनुभएका बिरामीहरू पनि हुनुहुन्छ र तपाईँको चाहिँ हाम्रो फास्टिङ उपवास थेरापी हुन्छ हामी शरीरलाई नै सर्भिसिङ गर्नुपर्छ भन्ने मान्यता राख्छौँ सर्भिसिङ शब्द सुन्दाखेरि तुच्छ लाग्ला हामी गाडीहरूलाई सर्भिसिङ बाइकलाई सर्भिसिङ गर्छौँ भने एउटा हामी नयाँ गाडी सोरुमबाट किनेर त तिन महिनामा सर्भिसिङ गर्नुपर्छ 5,000 किलोमिटर गुडेपछि मोबिल चेन्ज गर्नुपर्छ भन्ने हाम्रो सबकन्सियस माइन्डमा चाहिँ हुन्छ भने जुन जिन्दगी हो जुन जिन्दगीले भरि हामी चाहिँ पाइला चाल्दै अगाडि बढ्ने हो 70, 80, 90, 100 वर्ष चाहिँ यही जिन्दगीले हामीलाई अगाडि लाने भने हाम्रो कर्तव्य बन्छ कि बन्दैन हामीमा त्यो सोच आउनुपर्छ कि पर्दैन हामीले आफ्नो शरीरलाई सर्भिसिङ गर्नु जरुरी छ कि छैन हो त्यो सर्भिसिङ गर्ने चिकित्सा पद्धति अहिलेसम्म संसारमा कुनै छ भने त्यो भनेको नितान्त औषधिविहीन चिकित्सा पद्धति त्यो भनेको प्राकृतिक चिकित्सा पद्धति
0: डाक्टर अब हुन त यहाँ योगसँग विज्ञ पनि हुनुहुन्छ योग तथा प्राकृतिक चिकित्सक सङ्घ जुन यहाँहरूको योग तथा चिकित्सक सङ्घको समेत उपाध्यक्ष हुँदै गर्दा चाहिँ यो पनि सँगै जोडिन्छ
1: प्राकृतिक चिकित्सा भन्ने बित्तिकै त्यसको चाहिँ विभिन्न अघि भने पञ्च महाभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति भएको भएर विभिन्न थेरापीहरू चाहिँ जोडिन्छ योगको पनि हामी विशेष गरी यो चिकित्साको पाटो थेरापीको पाटोलाई बढी फोकस गर्छौँ हामी योग गरेर हामी कहाँ योगको पनि के छन् अहिले परिभाषा तपाईँले मार्केटमा धेरै देख्नु भएको छ योगबाट सुगर सन्चो हुने औषधि छुट्याइदिने होइन चौरमा गराएका योगका पछाडि नलाग्नु तपाईँ योग के को लागि गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण कुरा यदि तपाईँ योग स्वास्थ्य बनाउन लाग्नु भएको छ भने चिकित्साको निगरानीमा योग गर्नु पर्यो यदि तपाईँ चाहिँ स्वास्थ्य बनाउन होइन तपाईँ चाहिँ एउटा चाहिँ मोक्ष पाउनको लागि समाधि पाउन हिँड्नु भएको छ नि गुरु कहाँ जानु पर्यो यदि तपाईँ कसैलाई पब्लिक अवेरनेसको लागि जानुभएको छ नि फिलोसफर कहाँ जानु पर्यो योगका पनि विभिन्न पाटाहरू छन् योग भन्ने बित्तिकै अहिले नेपालमा गलत बुझाइ के छ भने योग भनेको अष्टाङ्ग योगभित्रको आसन र प्राणायाम बिहान उठेर एक्सर्साइज गर्ने आसन विभिन्न आसनहरू गर्ने र सास लिने फाल्ने त्यो मात्रै योग हो भन्ने बुझाइ चाहिँ अहिले चाहिँ बढी मान्छे अब योग भनेको योग इज सेल्फ आर्ट एन्ड साइन्स ठुलो आर्ट एन्ड साइन्स हो यसलाई बुझ्न धेरै समय लाग्छ हामी नै अहिले पनि निपुण छौँ हामी पनि अहिले पूर्ण छैनौँ हामी पनि अहिले अपूर्ण छौँ होइन योगको साधन हामी के को पाटोलाई गर्यो मैले चाहिँ मेरो सबैलाई यति अनुरोध हो योग तपाईँ के को लागि गर्दै हुनुहुन्छ योग तपाईँ शान्त कुल कामको लागि हुनुभएको छ नि त्यही अनुसारको बाटोसम्म हुनु पर्यो योगबाट तपाईँको चाहिँ ग्यास्ट्रिक सन्चो गराउनु भयो भने हाम्रो त अस्पतालमा आउनु पर्यो होइन योगबाट तपाईँ चाहिँ भोलि समाधि प्राप्त गर्ने हो भने गुरुको लाइनबाट जानु पर्यो फर वाट यु आर डुइङ त्यो सब के को लागि तपाईँ योग गर्दै हुनुहुन्छ योग फेरि र बजारमा भन्ने हल्ला के छ भने यो प्राकृतिक चिकित्सामा साइड इफेक्ट छैन, यो सस्तो लोकप्रियताको लागि नभन्नु। साइड इफेक्ट भनेको तपाईँले खाने बासमती चामलमा पनि छ, त्यसलाई जाँड बनाउने कि त्यसलाई पुलाउ बनाउने भनेको तपाईँको हातको कुरा हो।
0: निकै महत्त्वपूर्ण विषय रहेछ, समय सकिसकेको छ। अन्तिम खण्डमा के भन्न चाहनुहुन्छ आम नागरिकलाई, यो बुझिँदै गरेर सँगसँगै चाहिँ स्वास्थ्य लाभ दिने कुराहरू केही छन् भन्न सक्छ?
1: विशेष गरी सानो कुरामा, तीन चारवटा कुरामा चाहिँ

0: आफ्नो आफ्नो स्वास्थ्य आफ्नो परिवारको स्वास्थ्यमा सबभन्दा पहिला ध्यान दिउँ, किनभने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आफ्नो परिवारको स्वास्थ्य दियो भने त सिङ्गो समाज स्वस्थ हुन्छ। एउटा सिङ्गो समाज स्वस्थ हुँदै हुँदै तपाईँको राष्ट्र स्वस्थ हुने हो। र आफ्नो रोगको अघि नै भने आफ्नो रोगको आफ्नो स्वास्थ्यको परामर्शदाता आफै बनाऊ, आफ्नो किचनलाई आफ्नो भान्सालाई औषधालय बनाऊ, र तपाईँको दैनिक रूपमा चाहिँ सरस्वती बुझ्ने कुरा हरियो सागसब्जी प्रशस्त खाऊ, फलफुलहरूलाई बढी जोड दिउँ, होइन हाई फाइबर डाइटहरू भन्छौँ जस्तै रेसादार चिजहरू जुन छन् ती कुराहरूलाई जैविक अर्ग्यानिक सके पोसिबल भएसम्म अर्ग्यानिक खानेकुराहरू खाउँ, बजारबाट ल्याएका कुराहरूलाई राम्रोसँग प्रशुद्धित गरेर धोइ पखाली गरेर खाउँ, सकिन्छ भने चिनी मैदा होइन सेतो भातलाई कम गरौँ, होइन ग्लुटेन फ्री खानाहरू खाउँ, गहुँ मकै कोदो फापरबाट बनेका कुराहरूलाई बढी प्रोत्साहन गरौँ, होइन अनि फास्ट फुड फास्ट डेट भन्छ होइन जिब्रोको लागि नखानुस्, आफ्नो मानव स्वास्थ्यको लागि खानुस् भन्दै म तपाईँ अब तपाईँले यत्रो प्लेटफर्म दिनुभयो यहाँबाट कमसेकम 5 मान्छेहरूले पनि आफ्नो जीवन पद्धति सुधार्न सक्नुभयो भने त्यो नै हाम्रो लागि काफी हुनेछ। हामीलाई ठुलो मास चाहिएको छैन, हामी थोपा थोपा गर्दै अगाडि बढेका छौँ। तपाईँहरू आम श्रोताको चाहिँ र तपाईँहरू जस्तो एउटा मिडिया जो हिजोको दिनमा पनि तपाईँले विभिन्न मिडियाबाट चाहिँ यो चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिरहनु भएको छ, यसरी नै भोलिका दिनमा सबैबाट साथ पाइयो भने एक दिन यो चिकित्सा पद्धतिले देशलाई लिड गर्नेछ, यही नै भन्न चाहन्छु।
1: हुन्छ डाक्टर, निकै महत्वपूर्ण विषय र आम नागरिकलाई प्रत्यक्ष असर राख्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
2: समय आफ्नो गतिसँगै बित्दैछ। तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन, वा बुझाएर संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिदै पो छ कि? अब चिन्ता छोड्नुहोस्, माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514-30081, 98514-30081।
1: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग डाक्टर यञ्जन भेट हुनुहुन्थ्यो। विशेष गरी आज हामीले प्राकृतिक चिकित्साको नेपालको अहिलेको अवस्था कस्तो छ र साँच्चीकै हामीले प्राकृतिक चिकित्साको विषयमा किन चाहिँ बुझ्न आवश्यक छ, भान्सा नै औषधले के अर्थमा छ र हामीले भान्सालाई सुधार्यौँ भने चाहिँ कसरी स्वस्थ बन्न सक्छौँ र हाम्रो बिग्रिसकेको स्वास्थ्यलाई कसरी सुधार्न सक्छौँ र हामीले स्वास्थ्यलाई अथवा हामी रोगी छौँ भने हामी निरोगी कसरी हुने र निरोगी छौँ भने अझै दीर्घजीवी कसरी बन्ने भन्ने खालको महत्वपूर्ण विषयमा आज हामीले कृषि स्वास्थ्यसँग जोडिएर चाहिँ आज हामीले छलफल गर्दैथ्यौँ कार्यक्रम समृद्ध कृषिमा। आजको श्रृङ्खलाको समय यति नै, यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर्याको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
3: हजुरको रेडियो

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: बीबीसी नेपाली सेवाको साझाबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ,
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्रायल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलोटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सवेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कारवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविक विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवत यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो, तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउनु त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त, र अब ल्याब टेस्ट गर्ने गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन, त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
3: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन् त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन् तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
3: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांग्लादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
3: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नातिनु होला समाधान चाहिँ निस्कन्छ।
3: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौ।
4: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
5: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
4: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै रिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी रिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ त्यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
5: 3,84,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
4: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्टेटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आरबी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
2: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
2: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
2: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका पढेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ, अघि बढौ।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590047590453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट

0: बाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904660, 9896962998।
9: टन्नै पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410143, 98630023422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनि साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। चालू आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले विकास बजेट भनिने पुँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब मध्ये 11 महिना सकिँदा 1 खर्ब 35 अर्ब रूपियाँ मात्र खर्च भएको, गएको वर्ष 3 खर्ब 52 अर्बको बजेट यही समयमा 1 खर्ब 43 अर्ब रूपियाँ पुँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बन्न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। गत जेठ 3 गतेदेखि शुरू भएको अधिक मास मलमास आजदेखि समाप्त भएको छ। यसलाई पुरूषोत्तम महिना पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रमा चन्द्र वर्ष र सौर वर्ष बीचको समयान्तर मिलाउन करिब 32 महिना 16 दिनमा 1 अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ। अधिक मासमा विवाह व्रतबन्ध तथा गृह प्रवेश तथा शुभ कार्य नगरे पनि जप तप दान पूजा आराधना धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिएको छ। न्यायाधीश रमेश कान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका 2 अभियोगहरू फिर्ता लिने आदेश गरेको। यो आदेशसँगै लामिछाने लगायतका आरोपितहरूले पीड़ितहरूको फँसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ। यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगी बाहेकका अभियोग फिर्ता लिएका थिए। अब यी 2 मुद्दा काठमाडौँमा मात्रै बाँकी छ। सहकारी ठगीको मुद्दा पनि 5 वटै अदालतमा विचाराधीन रहेको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66 अर्ब 93 करोड़ र 33 लाख रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22 अर्ब 96 करोड़ 19 लाख रूपियाँ अर्थात 34.31% र पुँजीगत तर्फ 43 अर्ब 97 करोड़ 14 लाख रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनु भएको छ। उहाँका अनुसार उक्त बजेट कार्यक्रम कार्यान्वयनका खर्च विहोर्ने स्रोततर्फ राजस्व तथा बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट 30 अर्ब 15 करोड़ 6 लाख रूपियाँ, अन्य राजस्व स्रोतबाट 7 अर्ब 73 करोड़ रूपियाँ रहेको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदान बापत 15 अर्ब 31 करोड़ 48 रूपियाँ, संचित कोष बचत विविध बचत 12 अर्ब 76.79 लाख रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। यसबीच बागमती प्रदेशका स्थानीय सरकारले आगामी आर्थिक वर्ष 6 अर्ब 51 करोड़ बराबर बजेट पाउने भएका छन्। बागमती सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ प्रदेश अन्तर्गतका सबै पालिकाहरूलाई 6 अर्ब 51 करोड़ 57 लाख बजेट हस्तान्तरण गरेको। यस्तै बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न 20 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सभामा सोमबार आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न 1000 परिवारको घर निर्माण गर्न 20 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ। यस्तै बागमती प्रदेश सरकारले पत्रकारका लागि 1 करोड़ बजेट छुट्याएको छ। स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशभित्रका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने कार्यक्रमका लागि उक्त बजेट छुट्याएको तामाङले बताउनुभएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 40 अर्ब 44 करोड़ 58 लाख रूपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले प्रदेश सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको। यो बजेट चालू आर्थिक वर्षको तुलनामा 12.74% बढ़िरहेको छ। यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32 अर्ब 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। प्रतिस्पर्धामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जित बहादुर शेरचन्दले पुँजीगत तर्फ 60% भन्दा बढ़ी
60% भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। पुँजीगत तर्फ 20 अर्ब 2 करोड 61 लाख 22 हजार रूपियाँ विनियोजन गरिएको छ भने चालू तर्फ 12 अर्ब 72 करोड 36 लाख 78 हजार रूपियाँ अर्थात 38.56% बजेट विनियोजन भएको सरकारले प्रस्तुत गरेको बजेट चालू वर्षको भन्दा 1 अर्बले बढ़ी हो। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालुतर्फ 14 अर्ब 66 करोड 32 लाख 29 हजार र पुँजीगत तर्फ 26 अर्ब 47 करोड 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। जुन कुल बजेटमा चालुतर्फ 35.54% र पुँजीगत तर्फ 64.35% हुनुहुन्छ। काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनिमतका साथ पारित भएको छ। आज कार्यवाहक प्रमुख सुनिता डंगुलको अध्यक्षतामा राष्ट्रिय सभामा आज कार्यवाहक प्रमुख सुनिता डंगुलको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको नगरसभाको 19 अधिवेशनले ध्वनिमतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादीले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कार्यवाही गर्दै सबै जिम्मेवारबाट मुक्त गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले उहाँलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ भनी काले सोमबार एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए बीएड बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरवा सम्बन्धी 3 विधि निर्देशन दिएको छ। महाशाखाले देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्ला अन्तर तथा अन्तर स्थानीय तह सरवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ। त्यस्तै महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरवा गर्न भनेको छ। त्यसबाहेक 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेश गरेका सम्भाव्य उम्मेद्वारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा धेरै र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय वनसारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको र निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। रामेछापको मान्थली नगरपालिका दुईभुतया खोला किनारमा निर्माण थालेर केही वर्ष लपत्र छाडिएको कवड हलहरूको निर्माण अब भने अन्तिमतिर पुगेको छ। बागमती प्रदेश सरकारको लगानीमा 6 वर्ष अघि सार्वजनिक निर्माण कार्यालय काभ्रे मार्फत उक्त कवड हलको निर्माण थालिएको थियो। 2 वर्षमा निर्माण सक्ने लक्ष्यका साथ थालिएको कवड हल निर्माण व्यवसायी र कार्यालय बीचको असमझदारीका कारण लामो समयसम्म अलपत्र रहेको थियो। रामेछापको मन्थली नगरपालिका आर्ची सपानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेट बहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काभ्रेक धुलीखेल अस्पताल पठाइएको छ।
सिन्धुलीको फिकल गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले संविधान तथा प्रचलित कानूनी व्यवस्था अनुसार विद्यालय उमेर समूहका बाल बालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको आधारमा आइतबार विशेष कार्यक्रम आयोजना गरी गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरेको हो। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 2 का 4 बस्तीलाई सफा र स्वच्छ घर तथा समुदाय घोषणा गरिएको छ। स्वच्छ व्यवहार इज्जत र सम्मानपूर्ण सरसफाई हाम्रो अभियान भन्ने मूल नारासहित आयोजित विशेष कार्यक्रममा भुक्ति खटार छतिवानटार भोटेश्वरा र पिपल भन्जाङ बस्तीलाई औपचारिक रूपमा उक्त घोषणा गरिएको हो। वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रे पलाञ्चोका विभिन्न नदी तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढ़ी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोसी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। क्यानाडामा सवारी दुर्घटनामा परि 2 विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा परि भोजपुरकी लाक्पा एङजी शेर्पा र कास्कीका राजीव श्रेष्ठको मृत्यु भएको मध्य क्यानाडाको आन्टेरियो शहरमा जुन 11 तारीकमा गाड़ी दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको हो। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खेमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै मिठोको ढुकढुकी भर्खर 14:15 लागेको आमसम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि, अनि यसलाई आज विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनि अनलाइनका थुप्रै माध्यमबाट, साथसाथै फेसबुकबाट, टिकटकबाट पनि यति बेला हामीलाई सुन्दै हेर्दै हुनुहुन्छ भन्ने आशा छ। हेरेर सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहुन पनि अनुरोध गर्न चाहन्छु पनि भन्न चाहे। रातको समय छ, 10:19 गइसकेको छ। मिठा रमाइला कुराकानी गर्नेछु, माया प्रेमका कुराकानी हुनेछन्, साथमा रमाइला समय सामुद्रिक कुराहरू जोड्नेछु, सुनेर साथ दिनुहोला। रातको समय छ, प्राय जसो कोही होइन मुटुमा बसेको मान्छे हुनुहुन्छ भने सन्देशहरू भावनाहरू लेखेर पठाउन सक्नुहुन्छ, म वाचन गर्नेछु, उहाँको माझसम्म पुर्याउने कोसिस गर्नेछु पनि भन्न चाहन्छु। त्यस्तै गरेर कसैलाई सम्झिन चाहनुहुन्छ भने पनि हामीलाई भन्नुहोस्, माध्यम हामी बन्न चाहन्छौँ। कसैलाई सन्देश पठाउन चाहनुहुन्छ भने पनि माध्यम हामी छौँ, पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। प्राय जसो होइन मिठा रमाइला कुराकानीहरू गर्दै गर्दै अगाडि बढ्नेछौँ, सुनेर साथ दिनुलाई पनि भन्न चाहन्छु। कार्यक्रमलाई साथ दिनुहोलाई सुनेर पनि भन्न चाहन्छु, मेसेज पठाएर साथ दिनुलाई भन्न चाहन्छु। हाम्रो एउटै उद्देश्य छ, बिहानदेखि काम गर्दा कतै लागेको थकाइ, पीर, चिन्ता, व्यथाहरूलाई भुलाउनु, अनि साथसाथै अर्को कुरा गर्नुपर्दाखेरिमा लोकगीत संगीतको संरक्षण समर्थन गर्नु रहेको छ। सो सुनेर साथ दिनुहोस् ल, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् ल भन्ने भन्न चाहन्छु। यति बेला तपाईँको माझमा राख्न चाहन्छु नबढाउ है मायामा दुरी, यो बलगीत यति बेलाको समयमा राख्न चाहन्छु। कार्यक्रमको शुरूआतमा गोविन्द पौडेल, त्यस्तै गरेर यसमा आवाज दिनुभएको छ लालमायाको अर्को आवाज रहेको छ, यति बेला राख्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोस्, फोन मेसेज, फोनभन्दा पनि मेसेजहरू पठाउँदै गर्नुहोस् है।

माया बजार बजारमा नबडा वही माया मधुरी गोविन्द पौडेल अनि लालु माया कुँवरको सुमधुर आवाज नैकी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। रातको समय छ, यस्तै मिठा रमाइला त्यो पनि तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोहोरी बाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ़िरहेको छु भने साथमा कार्यक्रमको शुरूआत गरिसकेको छु भने साथमा अब तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्नेछु पनि भन्न चाहन्छु भने मलाई यति बेला टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ है फेभरेट सङ भन्दा गर्नेले ठिक छ हेर्दै हुनुहुन्छ कार्यक्रमलाई सेयर पनि गरिदिनुहोस् पनि भन्न चाहन्छु। साथसाथै लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउनुहोस् पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मण्डलेसन हजुरको रेडियो एफ सी 2.1 मेगा हर्ज तामाको सी एफएम 95 मेगा हर्ज अनलाइनका थुप्रै माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा भरोसा मैले गरेको छु पनि भन्न चाहन्छु। तिमलाई आफ्नो बनाउने मेरो चाहना अधुरै रह्यो, मैले बुनेका तिम्रा सपनाका महलहरू सबै भत्किए, भन न प्रिय आखिर कहाँनिर चुकेछु म यति धेरै, तिम्रो गल्लीमा हिँड्दा हिँड्दै मेरा आफ्नै बाटाहरू हराए, मुटुभरि तिम्रै माया र ओठमा तिम्रै बाचा थियो, तिमलाई खुसी राख्ने मेरो एउटै मात्रै बाचा थियो, कुन मठमा आएर हाम्रो सम्बन्ध यसरी टुट्न पुग्यो, मैले त सर्वस्व सुम्पेको थिएँ, फेरि कहाँ मेरो प्रयास कम थियो होइन सायरीहरू प्रायःजसो लेखिरहेको हुन्छु अनि लेख्ने प्रयास गर्छु तर मिल्दैन है यो भइराखेको हुन्छ पनि भन्न चाहन्छु मिल्दैन प्रयास छ। यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ अनि साथसाथै म्यासेज पनि पठाइराख्नु भएको छ। म यति बेला फेसबुकभन्दा पनि टिकटकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। म्यासेजहरू पठाउनुहोस् अनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने सेयर गरेर पनि साथ दिनुहोस्, कार्यक्रममा सेयर गरिदिनुहोस् ल अनि साथीको आफन्तले पनि सुन्न पाउनुहुन्छ पनि भन्न चाहन्छु। सेयर गरिदिनुहोस् है पनि भन्न चाहन्छु। निरोजी हुनुहुन्छ यति बेला हेर्दै हुनुहुन्छ यस्तो छ यस्तो ढल्केर हेर्दै हुनुहुन्छ मलाई निरोजीले है त्यस्तो गरेर नमस्कार हजुर खेन सेन्चुरीको मनले गर्दा धोका खानु पर्यो भन्नुहुन्छ मनै त अनि निरोजी मनले गर्दा धोका कसरी खानु पर्यो भन्नुहोस् त होइन ठिक छ हामी राख्ने कोसिस चाहिँ गर्छौँ पनि भन्न चाहन्छु। यस्तो पनि हुन्छ हुन्छ होला सायद मायामा हाम्रो खेम भनौँ न हाम्रो निरोजीलाई थाहा हुन्छ यस्तो कुन चाहिँ गीत भन्नुभयो धोका खानु पर्यो बल्की गीत राखिदिनुहोस् भन्ने हुनुहुन्छ मैले भेटिनँ हजुर त्यो फेरि एक्ज्याक्ट मूल बाटो मात्र भेटेँ तपाईँले त्यही बल्की गीत भन्नुभएको कि सायद है मनले धोका खानु पर्यो हो भने हो भन्नुहोस् निरोजी होइन भने होइन भन्नुहोस् ठक ठक ताली बजाएर है अमृता योगी हुनुहुन्छ के छ खबर सन्चो हुनुहुन्छ भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ पनि भन्न चाहन्छु हजुरले कस्तो छ त्यस्तै गरेर अमृता योगी हुनुहुन्छ ल दादा नमस्ते भन्नुहुन्छ कुन चाहिँ गीत भन्नुभयो धोका खानु पर्यो बल्की गीत राखिदिनुहोस् भन्ने हुनुहुन्छ मैले भेटिनँ हजुर त्यो फेरि एक्ज्याक्ट मूल बाटो मात्र भेटेँ तपाईँले त्यही बल्की गीत भन्नु

ए को मन थाली भन्ने थाहा छ मलाई पनि एक्ज्याक्ट मैले बुझेको छैन मेरो एक्कासी कार्यक्रम सुरु भयो है यता सो एकैछिनमा थाहा होला खुसी धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज गर्नुभएको छ सानी भन्दिनुहुन्छ मिसिवाल भन्दिनुहुन्छ सुनिताजी हुनुहुन्छ सुनिता कार्की हुनुहुन्छ उहाँले पनि सुन्दैछ है सबैमा सम्झना माया छ भन्नुहुन्छ सबैलाई सम्झिराखेको छु कोही कसैलाई बिर्सेको छैन भन्नुहुन्छ त्यस्तै गरेर मनोज सुन्दास मान्छे बिन्दासले पनि हेर्दै हुनुहुन्छ सुन्दरीको झाँगा झोली रातमाट बजारबाट सबैलाई सम्झना माया छ है मिठो सम्झना भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद म गर्नुहुन्छ वा हो मेरो फेभरेट सङ भन्नुहुन्छ हो ठिक छ स्याड सङ त सबैलाई मनपर्छ नि रातको समयमा नाच्ने गीत सुनौँ न भन्ने हुन इच्छा होइन हुनुपर्ने हो त त्यो त किन भएन हो है हेलो नमस्ते हजुर भन्नुहुन्छ सुनिताजी नमस्कार स्वागत छ लाइभमा धेरै पछिदेखि भन्न चाहन्छु सम्झाउनुहुन्छ होला भन्ने आशा छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई निरोजी हुनुहुन्छ ताली बजाउँदै हुनुहुन्छ कसरी ताली बजाउँदै हुनुहुन्छ निरोजी तपाईँको मनका कुराहरू खोल्नुहोस् न मनका कुरा खोल्नुहोस् लेख रचनाहरू लेखेर पठाउनुहोस् तपाईँको लभ स्टोरी सुन्न मन लागेको छ मलाई पनि त्यो पनि भन्नुहोस् है यति बेला म फेसबुक लाइभतर्फ जान्छु फेसबुक लाइभमा मेसेज पठाउनु भएको छ मलाई यति बेला सोना कन्दुङमा हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि सर जसरी राजमा सर हजुर सो चमन्सी हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छेमा रातको बेला तपाईँको आवाज सुनेपछि निन्द्रा आउँछ भन्दा नहाँस्नु होला भन्छु सुन्दैछु आवाज बाहेक तपाईँलाई देखेको छैन मैले तर पनि सुन्दैछु भन्नुहुन्छ है देखेको छैन सुन्दैछु भन्नुहुन्छ यो नै ठुलो कुरा होइन र सोना फेरि हिजो म्यासेज मैले सेम यही वाचन गरेको जस्तो लाग्छ है सोना म याद गरिराखेको छु है सोनाजी कपी पेस्ट हो अरे नारायण ठिक छ विशेषमा धन्यवाद अप्सरा खड्का सबिना कान्दुङ अन्जिता ठकरी अप्सरा बस्नेत सुनिता भण्डारी श्री राजमहत अमुजरेल त्यस्तै देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनार काला बिरमान हिम्मत खड्के त्यस्तो गरेर समीर साईगञ्ज आन्थलोक विशेष जिमी कल्पना साम्पाङ कमल पौडेल त्यस्तै सृजला सापकोटा होइन तारा श्रेष्ठ केशव सेन्चुरी त्यस्तै विनिता गिरी हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै सोनाको आशीर्वाद कपी भनेर हाँस्दै हुनुहुन्छ है निरोजी सोनाजी झगडा गराइदिउन है रातको समयमा के अरे कसरी भनेर सौरभ केसी हुनुहुन्छ ठिक छ निरोजीको लागि म एउटा मेसेज जस्तो होइन के अरे सायरी जस्तो भन्न चाहन्छु तपाईँको लागि पनि हिजो मैले सुनाएको थिएँ हजारौँको भिडमा पनि तिमीलाई नै रोज्नेछु तिमी रिसाए पनि मायाले नै खोज्नेछु निरोजी हजारौँको भिडमा पनि तिमीलाई नै रोज्नेछु तिमी रिसाए पनि मायाले नै खोज्नेछु यो जुनी मात्र होइन आउने हरेक जन्ममा म केवल तिम्रै सामिप्यता खोज्नेछु म तिम्रै केवल सामिप्यता खोज्नेछु भन्दिनुहुन्छ होला निरोजीले म भन्दा माहिर हुनुहुन्छ मरिहरू पठाउनु हुन त यस्ता कुराहरू मैले के भनिराख्नु पर्थ्यो र ठिकै छ यति बेला म म्यासेजतर्फै लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज भइरहेछ सौरभ केसी हुनुहुन्छ बाक्सर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती अनि त्यस्तै गरेर छोराहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै बाक्सर नगरपालिका भनेको कता हो सौरभजी मैले हेर्न बिर्सेछु है कार्यक्रम हुन्जेलसम्म मलाई याद आउँछ म सम्झिबसेको हुन्छु जब कार्यक्रम सकिन्छ त्यसपछि विभिन्न अरू अरू कुराहरू हुन्छ त्यसपछि त बिर्सिन्छ कि प्रकाश केसी हुन्छ दाइ नमस्ते सन्चय हुनुहुन्छ अनि खाना खानुभयो एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम कति बेला कार्यक्रम आउँछ भनेर ड्युटीमा होइन ड्युटी सकेर रुममा बसेर सुनिराखेको हुन्छु दाई हजुरलाई भन्नुहुन्छ कार्यक्रम नसुन्ने हुन त मलाई त एकदम खल्लो लाग्छ दाई भन्नुहुन्छ विशेष रूपमा धन्यवाद पुष्कल शर्मा र विष्णु माझीको आज एक्लो छु म तिमी बिना भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ
पुष्कल शर्मा र विष्णुमाझी गीत ठिक छ प्रयास गर्छु म हामीलाई यति बेला निरजीले पनि रुचाइमा पार्नु भएको छ सो त्यो भएर पनि नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ नेपालतिर पानी परेको छ होला तर रामेछापमा आज पानी परेन आज पानी परेको भए यस्तो

ám ròn chứ mô xâm. Bà xin à tập tập tập tập suy dê ra Prakash ji, aaja ramro chapma yasto garmi bhayo, kahile yasto garmi mahasus gareko thiyena maile diusai. Hoina, baru manthal tira garmi mahasus gareko thiye. ए हो है दिनभरि कता जानुभयो भन्नुहुन्छ यतै छ है कता जानु छैन जाने ठाउँ छैन हेर्नुहोस् है यहाँहरूको माया रहन्जेलसम्म म यहाँ रहन्छु माया सकियो होइन यस्तै हो भन्ने यदि मनमा लाग्यो भने त्यसपछि सोच्नुपर्छ जनक र जालीमा गर्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला टिकटकमा पनि हेर्दै हुनुहुन्छ मलाई अमिना हुनुहुन्छ हाई गर्दै हुनुहुन्छ जस्तै छ है के गर्नु आया हो मलाई त लाग्छ अमिनाजी म सोच्छु हुन त मैले सोचेको जस्तो हुन्न हेर्नुहोस् अमिना होइन कुरा के हो भन्दाखेरिमा मेरो आवाज सुनेपछि त झन् त्यो हाई नआउनु पर्ने हो होइन यो कार्यक्रम सुनिसकेपछि त यसले के कुरा गर्दछ कस्तो कुरा गर्छ कस्तो गीत राख्छ भन्ने कुरा हुनुपर्ने हो जस्तो लाग्छ तपाईँ हाई गरेर मुख छेपेर निन्द्र लागिसक्यो मलाई उसो नजिल्ला अघि नै निन्द्र लागिसक्यो कि निन्द्र लागिसक्यो मलाई निन्द्र लाग्छ भने जस्तो भयो भने त म आउनुको पनि काम छैन नआउनु पनि काम छैन म मेरो माया छैन जस्तो म यसै टाइम पास पनि ठिकै हो टाइम पास पनि राम्रो तरिकाले टाइम पास भयो भने त्यो पल राम्रो हुन्छ कि होइन तर होइन माया भएर त हजुरलाई हेर्नु आएको एकछिन भन्नुहोस् एकछिन माया भएर हेर्न आएको त्यो पनि मलाई है एकैछिनको लागि त माया के माया त्यो चाहिँ चाहिएन मलाई माया सधैँभरिको लागि चाहिन्छ हामी न हामीलाई बल्ल दिनुहुन्न बोल्न दिनुहुन्न भन्दैनन्छ है या निरोजीमा लाइभ पहुँच गरिसक्नुभयो यो बोलेन यसले के कुरा गर्यो भनेर है ब्रोकन हुन्छ मेरो दाई सन्चय हुनुहुन्छ सुमिलीको गलन्जर छ देउराली टारबाट कार्यक्रम सुन्दै हेर्दैछ है सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर त्यति बेला ओ माई गड बिचारा भन्नुहुन्छ जिनु बान्ता हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ है म गर्ने हुनुहुन्छ टिकटकबाट सबैमा मिठो सम्झना धेरै माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मेरो सिया हुनुहुन्छ आफ्नो मनको पीडा सुनाएर नाम छ मेरो भन्नुहुन्छ छैन मैले त्यसो गरेकै छैन है म त्यस्तो गर्छु र म निरोजी नै गर्दिनँ है पनि भन्न चाहे त्यस्तै गरेर यति बेला उसलाई हेर्न आएको भन्नुहुन्छ निन्द्र लाग्यो भन्नुहुन्छ यस्तो भएपछि कसरी हुन्छ हामी न ठिक छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ ठिक छ मैले म्यासेज सबै वाचन गरेँ जस्तो लाग्यो गीत राख्छु म यति बेला फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्नै पर्ने छ धेरै म्यासेजहरू प्राप्त भइराखेको छ होइन एकैछिनमा वाचन गर्नको लागि आउनेछु फेसबुकका म्यासेजहरू त्यो तिनजेलसम्म म धेरै बोले जस्तो लाग्छ कति बोल्छ एक रातका समयमा कति बोल्छ भन्ने जस्तो हुन लाग्यो होला मूलबाट खेम सेन्चुरी विष्णुमाझीको आवाजमा गीत तपाईँको माझमा राख्छु त्यसपछिमा आउँछ है तपाईँसँग कुराकानी गर्नको लागि म्यासेज फटाफट आइराखेको छ फेसबुकमा म वाचन चाहिँ गर्छु अन्तिमसम्म भए पनि सबै म्यासेजहरू वाचन गर्छु बाह्र बजेसम्म भए पनि हजुरहरूले पठाउनु भएका म्यासेजहरू वाचन गर्नेछु सो नरिसाइकन म्यासेजहरू पठाउनुहोस् कार्यक्रमलाई सुनेर साथ दिनुहोस् अनि कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोस् है

समय कति चाँडो बित्छ पत्तो पाइँदैन। हेर्नुहोस् न, यो भर्खर आए जस्तो लाग्छ, 10:44 भइसकेछ, म यसले पत्तै पाएन आज, होइन। सो गीत छोटो मिठोमा राखेन, रिसाउनु होला पनि भन्न चाहन्छु। म्यासेज थुप्रै छन्, सायद आज म धेरै बोले कि क्या हो, है। म्यासेजहरू थुप्रै प्राप्त भइरहेका छन्, म्यासेज वाचन गर्नुपर्ने हुन्छ, तर समयलाई ध्यान दिँदाखेरि समय अलिक चाँडो म भन्दा अगाडि दौडेको कि जस्तो महसुस मैले गरेँ आज। अमिनाजी हुनुहुन्छ, शुभरात्र सबैमा भन्नुहुन्छ। सिम रोकका मगर आइडिरहेको छ, सम्झना सबैमा भन्नुहुन्छ। गुड नाइट ब्रो भन्नुहुन्छ, के ब्रो गुड नाइट टु। त्यस्तै गरेर यति बेला प्रकाश कृष्ण छदाई विष्णुमाझी गीतहरू बजारमा आउँदैछन् भन्नुहुन्छ। बजारमा आइसक्यो, नयाँ गीत आएको छ, एउटा गीत छ प्राय जस्तो तिजमा अथवा होइन बेला बखतमा आउने गर्नुहुन्थ्यो, उहाँको एल्बमहरू गीतहरू आइरहेको हुन्थ्यो, भने अहिले नयाँ गीत आएको छ जस्तो लागेको छ, बजारमा उहाँको चर्चा छ जस्तो लागिरहेको छ, सायद मैले पनि सुनेको छैन, हेर्नुपर्छ पनि भन्न चाहे। त्यस्तै गरेर दाई अब खेतहरू रोप्ने कहिले हो भन्नुहुन्छ, अब अन्त त खेतहरू रोप्न थालिसकेछन्, हेर्नुहोस् धानहरू रोप्न खेतहरू रोप्न थालेको होइन, धानहरू रोप्न थालिसकेछन्, होइन। हाम्रोतिर अस्ति भनेपछि हाम्रोतिर भर्खर ब्याड राख्दैछन्, अब ब्याड राखेको एक महिनाभित्रमा होला, पानी कतिको पर्छ, पानीले साथ दिनुपर्छ होला। फेसबुकको कमेन्ट फर्स्ट वाचन गर्नु भन्नुहुन्छ सोनाजी, मलाई फेसबुकको कमेन्ट फर्स्ट वाचन गर्नु त, हँ म आउँदिनँ है भोलिदेखि भन्नुहुन्छ। हेर त सोझो मान्छे देखेर थर्काउनुहुन्छ, के भन्नु र खै मैले, कसरी भन्नु र मैले, मनमा त धेरै कुरा थियो तर आएन। ठिकै छ, सेम समय सेम लाग्छ, तर रातिको कार्यक्रम अनि उस्तै कमेन्ट नभएर हो त के हुन त, मलाई धेरै रिस उठाउने काम नगर्नु है र अब्बा गाँठे मम्मीलाई भनिदिन्थ्यो छेउमा भएको भए, हुन त के भन्नु र खै। यस्तै भाइ दाई सोना दिदीले मेसेजहरू कति राम्रो कमेन्ट गर्नुहुन्छ है, धेरै धेरै धेरै धन्यवाद भन्दै हुनुहुन्छ प्रकाशजीले। ओके हजुरहरू कुरा गर्नुहोस् त मेसेजमा पनि भन्न चाहन्छु। दाई टिकटकको कमेन्टहरू नपढ्नु है भन्नुहुन्छ, टिकटकबाट पनि लाइभ छु, म मन दुखाउन चाहन्न, यति चाहिँ म भन्छु है कि आउँदै आउँदिनँ, आएपछि मेरो मनले मान्दैन प्रकाशजी, होइन कि वाचन गर्दिन नआउनुहोस् भन्नु पऱ्यो कि आउँदिन भन्नु पऱ्यो, मैले आइसकेपछि म्यासेज पठाउनुहुन्छ, मेरो पनि मन दुख्छ, मेरो आफ्नै पनि मन दुखाउन। त्यस्तै दाई म त दसैँमा आएको आउँछु, हजुरको घरतिर जान मन छ है भन्नु, ओके स्वागत छ, म कहीँ जान्न होइन, जिन्दगी सोचे जस्तो अलिकति चल्या छैन, सो त्यही भइसकेपछि आउनुहोस् रमाइलो गर्नुपर्छ, के ल्याउनुहुन्छ गिफ्टहरू लिएर आउनुहोस् है, के चक्लेट चक्लेट खान्न म त्यो बच्चा जस्तो लाग्छ, सो केही अलि राम्रो सरप्राइज गिफ्ट लिएर आउनुहोस् भन्न चाहन्छु। राजकुमार थापा मगर हुनुहुन्छ, सम्झना सम्झना सबैमा छ भन्नुहुन्छ। दाई एफएममा जागिर खान पाइन्छ, ओके स्वागत छ, पाइन्छ प्रकाशजी। लाक्पा शेर्पा हुनुहुन्छ, ओखलढुङ्गा लिखु गाउँपालिका वडा नम्बर 9 गाह्रो भइहाल्छ, काठमाडौँबाट सुन्दैछ है भन्नुहुन्छ। आज मलाई पछ्यौरी मलमलको भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, 10:44 राख्नेछु। अर्को एउटा गीत पनि रोजाइमा पार्नु भएको छ, कोदो रोप्दा लागेको पिराती भन्ने गीत पनि राख्नु भन्नुहुन्छ, पछ्यौरी मलमलको यो गीत पनि राख्ने कोसिस चाहिँ म गर्छु पनि भन्न चाहन्छु। मेसेज पठाइराख्नु भएको छ, मेसेज वाचन गर्ने कोसिस गरिरहेको छु म। त्यस्तै गरेर यति बेला प्रकाश केसी हुनुहुन्छ, दाइ म दसैँमा आएपछि आफैमा जागिर पाइन्छ, ओके आउनु स्वागत छ हो, रेडी अवस्थामा फिक्स्ड मिस्यू समीक्षा जोशी भन्नुहुन्छ समीर सही किरातीले। दाइ आज त 12 बजीसम्म कार्यक्रम चलाउनुहोस् न भन्नुहुन्छ प्रकाशजी, त्यो त मिल्दैन आज, समय अवधि 11 बजीसम्म छ, खै लाउँथे माया घाते घाते भयो भनेर गीत राख्नुहोस् भन्नुहुन्छ, त्यो पनि मिलेन, समयले साथ दिएन। मिलन घायल मुटु हुनुहुन्छ, दुहा कतारबाट सुन्दैछ, सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मैले म्यासेजहरू छुटाएको छु भने मलाई फेरि रिपोस्ट गरिदिनुहोस् अथवा भनिदिनुहोस् ल पनि भन्न चाहन्छु। लाइभ हेर्न के गर्नुपर्छ दाई हजुर भन्नुहुन्छ, लाइभ अर्थात् केमा लाक्पाजी? टिकटकमा हो भने श्री राज महत छु, आइडिया होइन टिकटकमा छु, अब
अडियो लाइभमा त यहाँ आइ मेसेज पठाइराख्नु भएको छ। म सुराज महत छु है, महत आइदिरहेको छु छ किन भोकाबुलरी होइन नमिलिरहेको छ है, ल्याङ्ग्वेज मिलेन जस्तो। दाइ यो गीतको अडियो कुनै साथीहरूलाई चित्त छ कि भनिदिनुहुन्छ, साथीहरूसँग नहुन पनि सक्छ, मैले हिजोअस्ति भनेको थिएँ। त्यस्तै गरेर यति बेला रोमन मोक्तान तामाङ हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। दाई भोलिबाट त हजुरले 10 बजेको समाचार नभनिकन डाइरेक्ट कार्यक्रम लिएर आउनु न है भन्नुहुन्छ। त्यो हुन्न, मिल्दैन, पहिलादेखि चलिआएको परम्परालाई तोड्न मिल्दैन प्रकाशजी है। राति कार्यक्रम सुन्न चाहनुहुन्छ, न्युजहरू सुन्न चाहनुहुन्छ, भाग्रा मगर हुनुहुन्छ, नहुने चिज स्पष्ट रूपमा भन्छु, नरिसाउनु होला, नरिसाउनु होला है। त्यस्तै गरेर ओखल ढुङ्गा पोकली घर भइहाल्छ यादबाट हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बाबुराम मगरले। घर परिवार सबैमा सम्झना भन्नुहुन्छ, अनि साथी रञ्जित कालीलाई पनि सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर हेलो दाई भन्नुहुन्छ, सेवा सेमना सेमना भनेको चाहिँ के हो, चामलिङ जुनिता राई हुनुहुन्छ। हेलो दादा, सेवा सेमना के छ खबर, सञ्चारमा हुनुहुन्छ, सुन्दैछु ल फेसबुक लाइभबाट। इट्स मी चामलिङ जुनिता राई, 5 तर फिदिङ घर भइहाल्छ कुवेतबाट भन्नुहुन्छ। त्यस्तै गरेर उहाँलाई पनि स्वागत छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर 5 तर फिदिङ हुनुहुन्छ, अनि ठुलो मान्छे जीवन पवन प्यारी बुनु दिलसा राई, त्यस्तै प्यारी बुनु भावना मगर, प्यारो साथी निर्दोष छन्, प्यारो साथी सुस्मिता लिम्बुखिम, अनि किराती अञ्जना रिमा थामी अभागी सिर्जना मुना परियार, त्यस्तै प्यारो मान्छे सुशीला विश्वकर्मा, अनि मवि तिम्बे, अनि सपना तामाङ, मुक्तान खुसी चामलिङ, सानु माया शेर्पा, मिडिया प्रेम निमु शेर्पा, युनिसा तामाङ, दिलदेखि रिया लगा, सबैमा सम्झना माया छ भन्नुहुन्छ। मित्र डबिनजी स्वागत छ, मेरो मित्र आइपुग्यो है, ठिक छ, मित्रलाई यति धेरै माया गर्छु कि म के गर्नु, मित्र बिना मेरो जीवन खल्लो भएको छ, याद छ कि छैन हो तिमीलाई, यति धेरै खल्लो भएको छ कि आए खै मेरो कता गए, मेरो भाषा हेर्नु सुन होइन, म आफ्नो पनले बोलिरहेको हुन्छ है, कहिले कहीँ लाग्छ श्रोता जो सुनिराख्नु भएको छ यसले रेडियोबाट यस्तो बोल्ने हो भने जस्तो लाग्यो, म आफ्नोपन ल्याउन खोज्छु, आफ्नै हो जस्तो लाग्छ, आफ्ना कुराहरू पनि स्पष्ट रूपमा खुलेर भन्ने बानी छ त्यो। यति बेला सुषमा बोहराले हेर्दै हुनुहुन्छ, रितुजीले पनि हेर्दै हुनुहुन्छ, सुनिताजी पनि हेर्दै हुनुहुन्छ, निरोजीले त अघिदेखि हेर्दै हुनुहुन्छ, मलाई सुरुवातदेखि माया गरिराख्नु भएको छ, चिटिक्क परेर के भन्नु र खै निरोजीलाई है, त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, त्यस्तै गरेर यति बेला म्यासेज छ, म्यासेज पठाउनु भएको छ, यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु, टिकटकमा प्राप्त म्यासेजहरू वाचन गर्नेछु म है, हल्का केही प्रकार जस्तो भयो, ठिक छ ओके। नचाहेर टाढा हुनुपर्ने यो के बाध्यता थियो, नचाहेरै टाढा हुनुपर्ने यो के बाध्यता थियो, मुटु नजिकै राखेर पनि पिछोटको कथा थियो, नचाहेरै टाढा हुनुपर्ने यो के बाध्यता थियो, मुटु नजिकै राखेर पनि पिछोटको कथा थियो, तिमीलाई भुल्ने चाहना कहिले मनमा आएन, तिमीलाई भुल्ने चाहना कहिले मनमा आएन, समयले छुटायो हामीलाई दोष कसको थियो, नचाहेरै टाढा हुनुपर्ने यो के बाध्यता थियो, मुटु नजिकै राखेर पनि बिछोडको कथा थियो, तिमीलाई भुल्ने चाहना कहिले मनमा आएन, समयले छुटायो हामीलाई दोष कसको थियो, साथ निभाउने वाचा अझै कानमा गुन्जिन्छ, साथ निभाउने वाचा अझै कानमा गुन्जिन्छ, तर परिस्थितिको अगाडि प्रेम पनि लाचार थियो, तर परिस्थितिको अगाडि प्रेम पनि लाचार थियो, आँखाले तिमीलाई खोज्छ हरेक साँझ अझै, आँखाले तिमीलाई खोज्छ हरेक साँझ अझै, मनभित्र अधुर सपना र मौन व्यथा थियो, मनभित्र अधुरो सपना र मौन व्यथा थियो, नचाहेरै टाढा भयो, माया त उस्तै छ अझै पनि,
नचाहेरै टाढा भयौं माया त उस्तै छ जै पनि भाग्यले छुटाएको हाम्रो सम्बन्ध कति सच्चा थियो भाग्यले छुटाएको हाम्रो सम्बन्ध कति सच्चा थियो नचाहेरै टाढा हुनुपर्ने एउटा बाध्यता थियो मुटु नजिकै राखेर पनि बिछोडको कथा थियो सुमिता कार्कीले पठाउनु भएको लेख हो यो विशेष म धन्यवाद दिन चाहन्छु पनि मैले चाहे ठिक छ यो लेखको लागि विशेष रूपमा धन्यवाद दिन चाहे अनि म्यासेजको लागि पनि धेरै धन्यवाद दिन चाहन्छु माया प्रेमका कुराकानीहरू म धेरै गर्छु लाग्छ कहिलेकाहीँ अनायस्तै कुराहरू म बुन्ने गर्छु के होइन म लभ गुरु बन्ने कोसिस गर्छु तर लभमा परेको छैन यस्तै अरूको देखेर होइन अथवा अरूको भोगेर अरूले भनेका कुराहरू देखेर मैले आफ्ना कुराहरू राख्ने गर्छु होइन अनि लाग्छ सोध्छु क्या मैले के भन्दाखेरिमा टाढा नचाहेर हुनुपर्ने बाध्यता कसरी हुन्छ जब एकअर्कामा विश्वास छ एकअर्कामा भरोसा हुन्छ भनिसकेपछि भाग्यले कसरी छुटाउँछ नचाहँदा नचाहँदै कसरी छुटिन्छ कि एकअर्कामा चाह हुनु भएन वास्ता हुनु भएन विश्वास हुनु भएन भरोसा हुनु भएन होइन तर एकअर्कामा विश्वास भरोसा चाह हुँदाहुँदै पनि छुटाउँदैन जस्तो लाग्छ सायद अब यस्तै हुन्छ कहिलेकाहीँ नचाहेका कुराहरू हुन्छन् सम्बन्धमा पनि मैले चाहे तर यति हो मान्छेहरू दुईजना एक आपसमा बलियो गाँठो बाँधेको छ दुईजना होइन एउटा छेउमा र अर्को छेउमा बसेर त्यो गाँठोलाई बेसरी अट्ठाइरहेका छन् भने होइन एउटा डोरी छ दुईजना उल्लो छेउ र पल्लो छेउमा बसेर अट्ठाइरहेका छन् भने बेसरीसँग तर दुईजनामा एक आपसमा होइन एकदम त्यो विश्वास छ कोही कसैले छोड्दैन है भन्ने विश्वास भरोसा छ एकअर्कामा भयो भने चाहिँ त्यहाँ अर्को मान्छे आए पनि होइन अरूले धकाले पनि अरूले गाली गरे पनि जसरी पनि त्यो छोड्दैन र त्यो दुई टाइममा विश्वास छैन भरोसा छैन केही छैन भनिसकेपछि त्यहाँ अवश्य पनि त्यो एउटा छोडिदिइसकेपछि अर्को लड्ने कुरा हुन्छ अनि यसै दोष अर्कोतिर जान्छ ठिक छ धेरै कुराकानी गरेँ हुन त म माया प्रेमका कुराकानीमा धेरै जोड गर्छु जोड्ने कोसिस गर्छु यति बेला म्यासेजतर्फै लाग्छु तपाईँ उतै जानु टिकटकतिर भोलिदेखि फेसबुक लाइभ नगर्नु ल देखि कमेन्ट गर्नु मन लाग्छ कमेन्ट गर्दा कति कुरा कुरेर गरेको हुन्छ अनि वाचन चाहिँ सुरुमा छैन श्रीराजमा सरोनर भन्दैहुन्छ सोनाजी रिसाउँदै हुनुहुन्छ मन नदुखाउनुहोस् न हो होइन त्यस्तै प्रकाश केसीले दाई मैले हिजो रोजेको गीत राखिदिनुहोस् राखिदिनु भएन भन्नुहुन्छ आज पनि 10:57 भयो आज पनि सायद सक्दिनँ होला मैले अर्को दुईवटा गीत ठिक पारेको थिएँ अझै पनि एउटा मात्र राख्छु जस्तो लाग्यो त्यस्तै गरेर यति बेला सुजन ढुङ्गेल हुनुहुन्छ एसएमएस वाचन भएन हजुर फर्स्टमा भन्नुहुन्छ फेरि पठाउनुहोस् न ल स्केप भइहाल्यो निरा खड्का हुनुहुन्छ नमस्ते दाजु धेरै पछाडि सुनिरहेको छु निरा खड्का खाँडदेवी माकादुमबाट सम्झना सबैमा भन्नुहुन्छ स्वागत छ तपाईँलाई पनि माया मार्नुभयो निराजी त्यस्तै गरेर यति बेला म्यासेजहरूमा वाचन गरिरहेको छु साँच्चै आज 12 बजे म्यासेजहरू आज ढिला त्यस्तै दादा नमस्कार भन्नुहुन्छ धनुजी वेलकम स्वागत छ पनि भन्नुहुन्छ त्यस्तै गरेर यति बेला म्यासेज पठाइराख्नु भएको छ मलाई कहिलेकाहीँ मैले नचाहँदैन किन हो र हजुर फर्स्टमा एसएमएस गरेको वाचन भएन त दाइ भन्नुहुन्छ सुजनजी फेरि पठाइदिनुहोस् न ल स्केप भइहाल्यो त्यो भएर पनि यता पनि म्यासेज पठाइराख्नु भएको छ मलाई यति बेला हेर्दै पनि हुनुहुन्छ अनि म्यासेज पनि पठाइराख्नु भएको छ 10:58 भयो म्यासेजहरू त वाचन गर्छु सुजनजी म्यासेज पठाइदिनुहोस् ल म वाचन गर्छु मैले भने त म 11 बजेसम्म रहेर भए पनि हजुरहरूको म्यासेज वाचन गर्नेछु भनेर 12 बजेसम्म पनि यति बेला मुना भण्डारी हुनुहुन्छ ल दाइ नमस्ते के छ खबर सन्चै हुनुहुन्छ घर सुन्दली आज काठमाडौँ थाङ्कोटबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ कति बोले आफ्नो रिस उठ्ने भन्नुहुन्छ ओ ओ है मेरो आवाज त के अमिनाजी
मित्र हेलो दादा नमस्ते के छ खबर सन्चै हुनुहुन्छ अनि खाना लिनुभयो म पनि सुन्दैछु सिन्धुलीबाट सदीक्षा श्रेष्ठ हेर्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अमिना आवाज के भयो आवाज सुन्न मन लागिसकेन है त्यति साह्रै झन्झट त्यो भन्नु न झन्झट कि के भन्छ अरे त्यो त्यस्तो भइसक्यो र त्यस्तो गरेर त्यो बेला हुनुहुन्छ उहाँहरू कुराकानी गरिराख्नु भएको रहेछ मैले म्यासेजहरू देखिनँ हो मित्र स्वागत छ पनि भन्न चाहने रजी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ त्यस्तै हाम्रो जीसी कल्पना हुनुहुन्छ उहाँलाई पनि स्वागत छ हेर्दै हुनुहुन्छ रामसर जिल्लाको पहिलो सामुदायिक रेडियो रहेको छ है यो हामीलाई गेस्टमा लिने नै दबिन दादाले हो भन्नुहुन्छ हजुर तामाङ विजय हुनुहुन्छ श्रीराज दाई नमस्ते कुवेतबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला ऋतु काका मगर पनि हुनुहुन्छ मैले पनि फेसबुकमा एसएमएस गरेको छु वाचन गरिदिनुहोस् ल भन्नुहुन्छ सुनिताजी वाचन गरिसके ल विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि पनि मलाई चाहे सम्झिदिनु भयो धन्यवाद त्यस्तै गरेर यति बेला ठिक छ अब धेरै म्यासेज वाचन नगरौँ जस्तो लाग्यो ऋतु काका मगर हुनुहुन्छ जोरले भन्नुहुन्छ मैले म्यासेजहरू सबै वाचन गरिसकेँ जस्तो लाग्छ छैन भने भन्नुहोस् है फेरि पनि म भन्छु वाचन गर्छु म 12 बजीसम्म टाइम सकियो भन्नुहुन्छ हे भगवान् भन्नुहुन्छ हेलो दाई नमस्ते कल्पनाजीसीले प्युठानदेखि सुन्दैछु हेर्दैछु भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ त्यस्तै सो सरी हजुर टाइम छैन भन्नुहुन्छ पठाइदिनु भएको भए त म वाचन गर्थेँ नि सुजनजी ठिक छ ल स्किप भयो त्यो त्यो भएर पनि हो नरिसाउनुहोस् ल आज त्यस्तै भइहाल्यो जस सुजन ढुङ्गेल होइन अनि त्यस्तै गरेर भनेर चिने नचिने सम्पूर्णलाई सम्झ ओके काठमाडौँबाट हो भन्नुहुन्छ म्यासेज पठाउनु धन्यवाद ल सरी पनि हुन चाहे घरमा रहनु भएको मम्मी बाबा छोरा सक्षम जीवन साथी शर्मिला ढुङ्गेल अनि बाबाको जन्मदिन परेको छ उहाँलाई जन्मदिनको शुभकामना भन्छु ल भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद अब चाहिँ छुट्टिनुपर्छ तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो हेरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु अनि साथसाथै म्यासेज गरेर साथ दिनुभयो कार्यक्रममा सेयर गरेर साथ दिनुभयो मनदेखि धन्यवाद 11 बजेर 1 मिनट गइसकेको छ अन्तिममा पछ्यौरी मलमलको छोटो मिठोमा यो गीत राखेँ ल नरिसाउनुहोला पनि भन्न चाहन्छु यो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुट्यो कार्यक्रमलाई सर्ट एन्ड सुटमा टुङ्गाउन चाहन्छु पनि भन्न चाहे धेरै भूमिका बाँध्न चाहिँ अन्तिममा तपाईँको माझमा पछ्यौरी मलमलको विष्णु माझी अनि सुन्दरमणि अधिकारीको आवाजमा गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टी हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरेँ त

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्ले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
4: खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको भारतीय तीर्थयात्रीको बढ़दो लहर शीर्षकको शुभ समाचार।
5: केही साता यता सामाजिक सञ्जालमा भारतीय पर्यटकका भिडियो र तस्विर भाइरल भइरहेका छन्। कतै सड़क किनारमा खाना पकाइरहेका दृश्य छन्, कतै मुक्तिनाथ जाने बाटोमा विश्राम गरिरहेका तीर्थयात्री। यी तस्विरले दुईटा विषयमा बहस पैदा गरेको छ। के नेपालभित्र नै यस्ता पर्यटकले अर्थतन्त्रलाई फाइदा गरिरहेका छन्, अर्को भारतीय दृष्टिकोणबाट सिर्जित बहसले भन्छ नेपाल भ्रमणमा जाने तीर्थयात्रीका लागि के यहाँ पर्याप्त पूर्वाधार, भोजनालय र धर्मशाला छैनन्। यी दुई विषयमा बहस चलिरहँदा पर्यटन मन्त्रालयले आइतबार सड़क मार्गबाट नेपालका तीर्थस्थल पस्ने भारतीय पर्यटकका लागि सूचना जारी गरेको छ। सूचनाले नेपाल भ्रमणमा रहँदा पर्यटकहरूले के गर्ने र के नगर्ने उक्त सूचना पर्यटन मन्त्री खड़गराज पौडेलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। बेलुकी पख उनले यस विषयलाई फरक ढंगले हेर्नुपर्नेमा जोड़ दिए। अहिले नेपालले देखिरहेको दृश्य केवल भारतीय पर्यटकको भीड़ होइन, यो नेपाल भारत धार्मिक पर्यटनको बदलिँदो स्वरूप हो। भारतको कुल जनसंख्याको 1% मात्रै नेपाल आए पनि वार्षिक कम्तीमा 1 करोड़ धार्मिक पर्यटक नेपाल आउन सक्छन्। मन्त्री पौडेल भन्छन् त्यो नेपालको पर्यटन बजारका लागि अत्यन्त ठूलो अवसर हुन सक्छ। पछिल्ला महिनामा विशेष गरी सड़क मार्ग हुँदै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। पोखरा, मुक्तिनाथ, सुपा देउराली, स्वर्गद्वारी, धनकुटाको हिले लगायत धार्मिक तथा पहाड़ी गन्तव्यमा उनीहरूको चाप बढ़्दो छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। कोशी, गण्डकी, कडाली र सुदूरपश्चिमले बजेटको आकार बढ़ाए, बागमती, मधेश र लुम्बिनीले घटाए भने सूचना प्रविधि नवप्रवर्तनका कार्यक्रम गौरवका आयोजना स्वास्थ्य कृषि र पर्यटनमा प्रदेशहरूले जोड़ दिएका छन्। कोशी प्रदेशको बजेट 40,44,58,00,000 तोकिएको छ भने आकार 4,56,59,00,000 बढ़ेको छ। कोशीको मुख्य कार्यक्रम 2083 साउनदेखि 2085 असारसम्म कोशी प्रदेश भ्रमण वर्ष बनाउने लक्ष्य लिएको छ। त्यस्तै मधेस प्रदेशको बजेट 41,13,86,00,000 तोकिएको छ भने आकार 5,45,00,000 घटेको छ। मधेसको मुख्य कार्यक्रममा मेड इन मधेस समृद्ध प्रदेश कार्यक्रम सञ्चालन गर्ने लक्ष्य तोकिएको छ। त्यस्तै बागमतीको बजेट 66,93,33,00,000 तोकिएको छ, आकार 54,40,00,000 घटेको छ भने बागमतीको मुख्य कार्यक्रममा अति विपन्न 1,000 परिवारलाई आवास, गौरीटा रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा समावेश गरिने लगायतका लक्ष्यहरू लिएको छ। त्यस्तै गण्डकी प्रदेशको बजेट 32,79,00,000 तोकिएको छ भने आकार 1,02,00,000 बढ़ेको छ। गण्डकीको मुख्य कार्यक्रममा उज्यालो गण्डकी प्रदेश कार्यक्रम, आगामी वर्षभित्र सबै घरमा विद्युत लगायतका लक्ष्यहरू लिएको छ। लुम्बिनी प्रदेशको बजेट 37,38,45,00,000 तोकिएको छ भने 1,52,55,00,000 घटेको छ। त्यस्तै कडाली प्रदेशको बजेट 35,39,85,00,000 तोकिएको छ भने आकार 2,40,18,00,000 बढ़ाइएको छ। सुदूरपश्चिम प्रदेशमा भने 37,70,00,000 बजेट तोकिएको छ, 4,22,39,00,000 बजेटलाई बढ़ाइएको छ। नवप्रवर्तनका कार्यक्रम गौरवका आयोजना स्वास्थ्य कृषि र पर्यटनमा प्रदेशहरूले जोड़ दिएका छन्।
5: गुणस्तर जाँचमा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, किसान चिन्तित, शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। वर्षभरिको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग भएपछि
4: बजेटलाई बढ़ाइएको छ। नवप्रवर्तनका कार्यक्रम गौरवका आयोजना स्वास्थ्य कृषि र पर्यटनमा प्रदेशहरूले जोड़ दिएका छनृ।

0: चिन्तित भएका छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसान त्रसित थिए। चियामा वर्षभरिको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। त्रिपन्न उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालले असार एकदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। सोही बमोजिम ती उद्योग सोमबारबाट बन्द भएका हुन्। उद्योग बन्द हुँदा हरियो चिया प्रशोधन हुन पाउँदैन। सात सात दिनमा हरियो मुना टिप्ने गरिएको छ भने एक दिन ढिलो हुँदा समेत चियाको गुणस्तरमा असर पुग्ने चिया प्राविधिक बताउँछन्। एसोसिएशन अन्तर्गतका उद्योगमा 2995 किसानले दिनहुँ हरियो चियापत्ती ल्याउने गरेको तथ्याङ्क छ। उद्योग बन्द भएपछि चिया कहाँ लगेर बेच्ने अन्यल भएको उनीहरूले बताएका छन्। हरियो चियापत्ती बेचेर गुजारा गर्ने किसानहरूलाई उद्योग बन्द हुँदा झन ठूलो त्रास सिर्जना भएको छ। सूर्योदय नगरपालिका 14 लक्ष्मीपुरका किसान मुकुन्द आचार्यले कुनै पनि सरकारले किसानको गुनासो नसुनिदिएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए। ठूलो परिमाणको तयारी चिया बेच्ने ठाउँ भारत मात्रै भएको छ। अन्य देशमा बिक्री सहज बनाइदिनुपर्छ भनेर हामी किसान र उद्योगी समेतले पटक पटक यो सरकार र यसअघिका सबै जसो सरकारलाई काठमाडौँ नै पुगेर गुहार मागेका हौं। उनले भने कुनै पनि सरकारले न हरियो चियाको बिक्री सहज बनाइदिए न तयारी चियाको निर्यात नै। त्यसको सबैभन्दा ठूलो असर हामी किसानलाई छ, कसैले बुझिदिँदैन। भुक्तानी दिने अवस्था नै छैन। यहाँका प्राय सबै किसानले मकै कोदो अलैची धान सबै बाली मासेर चिया खेती गरेका छन्। सबैभन्दा बढ़ी हरियो पत्ती उत्पादन हुने बेलामै बेच्न नपाएपछि किसानको हातमुख जोड्ने प्रबन्धमै समस्या आउने जोखिम रहेको उनको गुनासो छ।
1: महाधिवेशनमा रासुपा गुटगत प्रतिस्पर्धामा रवि बालिन शीर्षकमा मध्याह दैनिकमा खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम महाधिवेशन नजिकिँदै गर्दा अन्तर्पार्टी शक्ति संघर्ष बढ़दै गएको छ। गत निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको रासुपामा भित्रभित्रै सभापति रवि लामिछाने र प्रधानमन्त्री बालिन र शाह पक्षबीच गुटगत प्रतिस्पर्धाको अभ्यास भइरहेको छ। महाधिवेशनको पूर्व सन्ध्यामा आन्तरिक असन्तुष्टि बढ़दै गएका छन्। देशभर ओडादेखि स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनमा होमिएको रासुपाले आन्तरिक समस्यालाई आन्तरिक रूपमै मिलाउन खोजे पनि गुटगत सक्रियता बढ़ेको पाइएको छ। रासुपाले सबै तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणा सार्वजनिक गरेको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीले जनप्रतिनिधिहरू पार्टीको संरचनामा नआउन निर्देशन नै जारी गरे पनि जिल्ला र प्रदेशमा जनप्रतिनिधि बीच नै प्रतिस्पर्धा भइरहेका छन्। त्यसरी प्रतिस्पर्धा गर्दा हारेका कतिपय नेताले पार्टी परित्याग गरेका छन् भने केहीले पार्टीभित्र कब्जाको नीतिले स्पेस पाएको भन्दै तीव्र असन्तुष्टि पोख्न थालेका छन्। विवादबीच बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। बागमतीमा रवि लामिछाने पक्षका नेता डाक्टर अच्युत लामिछानेलाई हराउँदै प्रधानमन्त्री बालेन पक्षका उत्सव अरियाल सभापतिमा निर्वाचित भएका छन्। अरियालले यसअघि सभापति रहेका लामिछाने, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठलाई पराजित गरेका हुन्। लामिछाने नुवाकोटबाट निर्वाचित सांसद हुन्। एक व्यक्ति एक पदको नारा लगाएर बालेन समूहले घेराबन्दी गरेर हराएको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको छ। त्यस्तै कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। उनले सरिन तामाङलाई पराजित गरेपछि तामाङले राजनीतिबाट विदा लिएको घोषणा गरेकी छन्। अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेको भन्दै अधिवेशन स्थलबाट उनले सांसदहरूलाई कोशी प्रदेशमा प्रवेश निषेध गर्ने घोषणा नै गरेकी थिइन्। पराजित भएपछि उनले केन्द्रबाट व्हीप जारी गरेर आफूलाई पराजित गरिएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर, तर यो मेरो सोझो सिधापन आज दुखाइयो सबैलाई भन्दै उनले लेखेकी छन्। त्यस्तै गण्डकी प्रदेशमा पनि सभापति नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेकी हुन्। तत्कालीन बाध्यात्मक अवस्थामा गरिएका निर्णयलाई अहिले अनुसन्धानको दायरामा राखेर विवरण माग गरी चेपुवामा पार्ने नियत त राखिएको होइन भन्ने आशंका समेत कतिपयले व्यक्त गरिरहेका छन्।
0: पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन र शाह बालेनले आइतबार गृहमन्त्री सुधन गुरूङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई अंगालो हालेर

0: सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्नुभयो। प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोस्ट गर्दै देश बनाउने टोली भनेर दुवैलाई दायाँ बायाँ राखेको तस्विर सार्वजनिक गर्नुभएको हो। हुन त प्रधानमन्त्री बालेन्द्र 18 सदस्यीय मन्त्री परिषदको नेतृत्व गर्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुनुहुन्छ। तर उहाँले आफ्ना दुई विश्वास पात्रसँग अंगालो हाल्दै देश बनाउने टीम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टीम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ। आइतबार निर्माणाधीन नागढुंगा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोले गुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिनुभएको हो। निर्माण व्यवसायमाथि आतंक फैलाउने गरिदिएको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् उपशीर्षकमा यससँगै खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने भनेको अभिव्यक्ति चर्को विवादमा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङले समेत टिप्पणी गर्नुभएको छ। कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश। पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। सोमबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यसअनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहितको पत्र लेखेको छ। मालपोत र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भनिन् अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले सोमबार नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा सोमबार छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताएका छन्।
0: क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा गोर्खापत्रमा खबर छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र स्विस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य